उसलाई ब्रजरस रसिक भनिन्छ। ब्रजरसले ओतप्रोत भावनालाई जगद्गुरु श्री कृपालुजी महाराजले आफ्नो साहित्यहरूमा प्रकट गर्नुभएको छ। ब्रजरस माधुरी नाम दिनुभएको पुस्तकको तीन रूप छन्, जसलाई भाग एक, भाग दुई र भाग तीन गरी विभक्त गरिएका छन्। यसमा श्यामा श्यामको निष्काम प्रेमको याचना गरिएको छ। आधुनिक श्रोताहरू निष्काम भक्तिको वशमा नै भगवान रहन्छन्। आउनुहोस् श्रवण गरौँ रसमय संकीर्तन ब्रजरस माधुरी भाग तीनबाट। ब्रज भाषामा नै रचित प्रस्तुत कीर्तनमा सङ्गीत जगद्गुरु स्वयंको रहेको छ भने यसलाई आवाज दिनुभएको छ गायक सुरेश।

यो सुमधुर सङ्कीर्तनका साथै आजको कार्यक्रम यही समाप्त हुन्छ। कार्यक्रम श्रवण गरी अवश्य नै लाभ प्राप्त गर्नुभयो होला। भोलि पुनः भेट हुने नै छ, तबसम्मको लागि आज्ञा दिनुहोस्।

0: हजुर दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् बाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटले केन्द्रबिन्दु बनाएको बताउनुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षीको आरोपलाई खण्डन गर्नुहुँदै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अघि बढेको र जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसकिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेरको आरोपमा जवाब दिनुहुँदै 2 अर्ब रुपैयाँको नभई 2 रुपैयाँको पनि बदमासी आफूबाट भएको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो। उहाँहरूले सार्वजनिक खर्चको विस्तार, रोजगारी सिर्जना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रमको विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि एवं पूर्वाधार विकासमा ठूला रकम विनियोजन गरिएकाले विकासको खाका तय गरेको बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान भने पुग्नुपर्ने सुझाव दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यमवर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्यभन्दा फरक रहेको प्रतिक्रिया दिनुभयो। उहाँहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सिर्जना गर्ने गरी बजेट आउन नसकेको टिप्पणी गर्नुभयो। साना किसान र भूमिहीन कृषि श्रमिकप्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनमा आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी बजेट आउन नसकेको प्रतिपक्षीय सांसदहरूले बताउनुभयो। उहाँहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने गरी बजेट आएको, औषधि उद्योगहरू सङ्कटमा पार्ने गरी कर लगाइएको र औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट ल्याइएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको उहाँहरूले टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव हिजो स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा आर्थिक क्षेत्र एवं त्यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिनुभयो। उहाँले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने जानकारी दिनुहुँदै सुरक्षित विद्युतीय कारोबारका साथै वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेकाले ल्याइएको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी हुनुभएका सांसदहरूले राष्ट्र बैङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट रूपमा व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाब पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताको सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर फेरि जवाब दिनुपर्ने र आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने माग गर्नुभयो। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्ता पक्ष र विपक्ष नहुने भन्नुहुँदै सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले देश दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको पनि बताउनुभयो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्ने आफूहरूको अडान कायम रहेको बताउनुभयो। उहाँले इबी गाडीमा कर छली र सामान्य नआई भन्सार पास गरिएको विषय बाहिर आएकाले सामान बिना नै भन्सार पास कसरी गरियो भन्ने विषयमा संसदीय छानबिन नै हुनुपर्ने माग राख्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने माग गर्नुभयो। संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा उहाँले सभाको ध्यानाकर्षण गराउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इबी गाडी आयातका सम्बन्धमा शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताउनुभयो। सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको सन्दर्भमा समाधान पहिला गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गर्नुभई परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको प्रतिक्रिया दिनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा सम्बन्धी साझेदारी, जलस्रोत व्यवस्थापनमा साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको जानकारी दिनुभयो। उहाँले नेपाल र भारतबीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजनाको हस्तान्तरण लगायतका 3 संयुक्त घोषणा गरिएको पनि राष्ट्रिय सभालाई जानकारी गराउनुभयो। परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति नेपाल र भारतबीचको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित भएको राष्ट्रिय सभालाई पनि हिजो स्पष्ट पार्नुभयो। यसअघि उहाँले त्यसै विषयमा प्रतिनिधि सभालाई स्पष्ट पार्नुभएको थियो। राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव सङ्कलनका क्रममा ललितपुरको मानभवन स्थित अध्यक्ष प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, खनाल र नेपालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल पनि गरेको छ। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानूनहरू बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि विश्व बजारमा सुविधा सम्पन्न उपकरणहरू भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्रीहरू प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। उहाँले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा पहिलोपटक उच्च भारवहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको पनि जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक एवं अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर मुआग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको जानकारी दिनुभयो। विद्युतीय सवारी साधनको भन्सार जाँचपासका सम्बन्धमा उठेका प्रश्नको जवाफमा अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सडक विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट पार्नुभयो। सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट उपसमिति गठन गरी छानबिन प्रक्रिया अघि बढाउनु पर्ने माग राख्नुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। इरानमाथि अभूतपूर्व आक्रमण गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टामै आक्रमणको योजना फिर्ता लिएको बताउनु भएको छ। उहाँले इरानको शीर्ष नेतृत्वसँग वार्ता मार्फत सहमतिमा पुग्ने विषयमा परामर्श भएकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको छ। इरानले भने वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएको छ। पछिल्लो 3 दिन यता दुई देशबीच हानाहान तीव्र भएको छ। इरानले हर्मुज जलडमरु क्षेत्रमा अमेरिकी जहाज खसालिदिएपछि अमेरिकाले हवाई आक्रमण बढाएको छ। इरानले अमेरिकी ड्रोन तथा खाडीस्थित अमेरिकी अखडाहरूलाई निशाना बनाएको छ। हर्मुज क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा 3 भारतीय मालवाहक जहाज क्षतिग्रस्त भएको छ। त्यस क्रममा कम्तीमा 3 भारतीयको मृत्यु भएको छ। यसैबीच इरानले हर्मुज क्षेत्र पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। र विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गैराति सुरु भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद सुरुवात गरेको छ। स्थानीय सिटी अस्पतालमा भएको स्थानीय सिटी रङ्गशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 0-2 2 अन्तरले पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विक नेस र राहुल जिमेनेजले समान एक एक गोल गरेका थिए। खेलको सुरुवातको 9 मिनटमा जुलियसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए भने इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका थिए। खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिको अग्रतालाई दुब्बर बनाउनुका साथै जित सुनिश्चित गरेका थिए। उद्घाटन खेलमा 3 जनाले रातो कार्ड पाएका छन्। खेलको 49 मिनटमा दक्षिण अफ्रिकाका सेफेलु सिथोलले, त्यसै गरी 84 मिनटमा दक्षिण अफ्रिकाकै थेम्बा जुआनेले तथा अन्तिम समयमा मेक्सिकोका सेजर मोन्टिसले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। यो जितसँगै समूह एमा रहेको मेक्सिकोले शीर्ष 3 अङ्क बटुलेको छ। आज भने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ। खेल अहिले बिहान 7:45 बजे सुरु हुनेछ। यसपटक फिफा इतिहासमै पहिलो पटक 3 देश, संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले विश्वकप फुटबलको आयोजना गरेका हुन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 29 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार जुन 12 सन् 2023, नेपाल सम्बत 1146। तदनुसार सन् 2026 हुनुपर्नेमा यसअघि सन् 2023 भएकोमा सच्याइएको छ। कार्यक्रम अखबारको सुरुवातमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौँ। संविधान संशोधन कार्यदल मस्यौदा लेखन आरम्भ, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र स्थानीय तह निर्वाचन, न्यायालयमा सुधार सहित विभिन्न सुझाव लिएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा सुझाव लिएको थियो। प्रथम राष्ट्रपति यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभएको थियो। उहाँले निकै ठूलो जनसङ्घर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको छ। साथै गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा लिँदैछौँ। सम्पत्ति छानबिन आयोग कर्मचारीले बुझाउँदै राजनीतिक पदाधिकारी बाँकी, खबर रहेको छ। मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउने संख्या उल्लेख्य रूपमा बढेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्बत 2062-63 राजनीतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अगाडि बढाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार हालसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 जनाले आयोगमा स्वयं उपस्थित भई अनलाइन र हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनीतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्ति पाएका व्यक्तिले भने हालसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आयोगका अनुसार हालसम्म विवरण बुझाउनेमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश, पूर्व मुख्य सचिव, पूर्व मन्त्री, निजामती क्षेत्र, संवैधानिक निकायका पदाधिकारी रहेका छन्। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली, पूर्व न्यायाधीश डम्बर श्रेष्ठ, केदार चालिसे, पुरुषोत्तम भण्डारी, डिल्लीराज आचार्य र गौरीबहादुर कार्की लगायतले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। सम्पत्ति छानबिन आयोग कर्मचारीले बुझाउँदै राजनीतिक दलका पदाधिकारी बाँकी, गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,00,000 बिगो दाबी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बिमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैङ्किङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 मुद्दा, कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो समाचार प्रकाशित छ। वित्तीय घोटाला अभियोगमा शङ्कर समूह, इन्फिनिटी
होल्डिङ र हिमालय रिइन्सुरेन्स सञ्चालक लगायतका विरुद्ध बिहिबार एकै दिन तीन अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बिमा कसुरमा 42 जना विरुद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरुद्ध विशेष अदालत र बैङ्किङ कसुरमा 4 जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरुद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बिमा ऐन अन्तर्गत कसुरमा 3,73,85,24,227, धितोपत्र ऐन बमबजिम कसुरमा 1,14,86,909 रुपियाँ बिगो माग दावी गरी मुद्दा चलाइएको हो। जिल्ला अदालत काठमाडौँमा 3,73,85,00,000 बिमा कसुरमा बिगो माग दावी गरिएको छ। त्यसै गरी 1,14,86,00,000 धितोपत्र सम्बन्धी अर्को कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। त्यसै गरी विशेष अदालतमा 22.5 अर्ब सम्पत्ति शुद्धिकरण कसुरमा बिगो माग दावी गरिएको छ। उच्च अदालत पाटनमा 42,14,00,000 को बिगो माग दावी गरिएको छ। बैङ्किङ कसुर मुद्दा मार्फत 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा 27,80,00,000 बिगो माग दावी 86 प्रतिवादी। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। साथै नयाँ पत्रिका दैनिकले पनि यो प्रसङ्गलाई प्रकाशित गरेको छ। इतिहासमै ठुलो वित्तीय अपराध, बिचौलिया भट्टदेखि व्यावसायिक घरना विरुद्ध एकैपटक 4 मुद्दा, जसमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम समेत समाचारमा उल्लेख गरिएको छ। साहिल अग्रवाल उहाँ जगदम्बा स्टिलको अध्यक्ष हुनुहुन्छ। त्यसै गरी शङ्करलाल अग्रवाल अध्यक्ष हुनुहुन्छ। शङ्कर ग्रुपको सुलभ अग्रवाल उपाध्यक्ष हुनुहुन्छ। शङ्कर ग्रुपको शेखर गोल्छा पूर्व अध्यक्ष उद्योग वाणिज्य महासङ्घ, सन्दीप चाचन उहाँ अध्यक्ष हुनुहुन्छ भिरकुटी सेक्युरिटिज। त्यसै गरी ऋषिराज मोरलाई पनि मुद्दा लगाइएको छ, दायर गरिएको छ। अध्यक्ष हुनुहुन्छ क्रेस्ट माइक्रो लाइफ। त्यसै गरी मदन दाहाल पूर्व अध्यक्ष बिमा प्राधिकरण, आशिष श्रेष्ठ अध्यक्ष नेपाल माइक्रो इन्सुरेन्स, निकोलस पाण्डे उपाध्यक्ष लिबर्टी माइक्रो लाइफ, रोहित गुप्ता पूर्व सञ्चालक हिमालय रिइन्सुरेन्स त्यसै गरी राजबहादुर शाह व्यवसायी, उपासना पौडेल पूर्व सिइओ हिमालय रिइन्सुरेन्स। इतिहासमै ठुलो अपराध, बिचौलिया भट्टदेखि व्यावसायिक घराना विरुद्ध एकैपटक मुद्दा दायर। आजको नयाँ पत्रिका दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। सर्पदंशको बढ्दो सङ्कट, वर्षेनी 2700 नेपालीको मृत्यु, उपचार केन्द्र बढे पनि जोखिम कायमै, नेपाल समाचार पत्रको अग्र पृष्ठमा यो समाचार प्रकाशित छ। मनसुन सुरु भएसँगै नेपालमा सर्पदंशका घटना बढ्न थालेका छन्। तराईदेखि पहाडसम्म सर्पको टोकाई सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखा परेको छ। सरकारी तथ्याङ्क, अस्पतालका अभिलेख तथा विभिन्न अध्ययनहरूले नेपालमा हरेक वर्ष हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने र हजारौँले ज्यान गुमाउने गरेको देखाएका छन्। सर्पदंशको बढ्दो सङ्कट, वर्षेनी 2700 नेपालीको मृत्यु, उपचार केन्द्र बढे पनि जोखिम कायमै, आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा रहेका अन्य बाँकी प्रसङ्गहरू, समसामयिक विषयमा ध्यान आकर्षण। आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ, प्रतिनिधि सभाका सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गर्नु भएको छ। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बङ्गलादेशमा रहेका रोहिङ्गा नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने बिदा हटाउन माग गर्नुभयो। सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो। समसामयिक विषयमा ध्यानाकर्षण गोर्खापत्र राष्ट्रिय दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दिवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दिवास 14 वडाध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउन्डेसनको रहोबरमा बुधबार सीमावर्ती चौकीमा ल्याएर प्रहरीको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ। 2082 चैत 13 गते 34 समूह रोजगारीका लागि बर्दिवास नगरपालिका 14 स्थित मुसहर बस्तीका नेपाली भारतको हरियाणा राज्यको झन्झर थानामा अवस्थित पोल्ट्री फार्ममा कामका लागि गएका थिए। त्यसमध्ये 16 साउको बन्धकमा परेका थिए। भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। तीन दशकदेखि जग्गा खोजी, गोर्खापत्र दैनिककै भित्री पृष्ठमा रहेको खबरलाई लिँदैछौँ। बर्दिया जिल्लाको गुलरिया नगरपालिका अन्तर्गतको थपुवा गाउँका कृष्ण प्रसाद थारू विगत तीन दशकदेखि आफ्नै नाममा दर्ता रहेको जग्गा खोज्दै विभिन्न सरकारी निकाय धाइरहनु भएको छ। जग्गा धनी प्रमाण पूर्जा र सरकारी अभिलेखमा आफ्नो स्वामित्व कायम रहे पनि उहाँको जग्गा अहिले भारतीय भूभागतर्फ परेकाले त्यसको उपयोग गर्न नपाएको उहाँको गुनासो छ। कृष्ण प्रसाद थारू मात्र होइन, थपुवा गाउँका अन्य थारू परिवार पनि यस्तै समस्याबाट पीडित छन्। स्थानीय महराजिया थारूको 17 झरिया झिरिया थारूको 10 खटिके थारूको 10 र विश्राम थारूको 2 5 जमिनमा समेत अहिले भारतीय नागरिकले खेती गर्दै आएको यहाँका किसानको दावी रहेको छ। पीडित किसानका अनुसार जग्गा धनी दर्ता प्रमाण पूर्जा हातमा छ, नियमित रूपमा मालपोत कर पनि तिर्दै आएका छन्, तर आफ्नो नाममा रहेको जग्गा भने उनीहरूले खेती गर्न पाएका छैनन्। उनीहरूको भनाइमा उक्त जग्गा 2021 सालको नापीले नेपालतर्फ रहेको प्रमाणित गरेको थियो, तर त्यसपछि लामो समयसम्म उनीहरूले जोत भोग गर्दै आएका थिए। स्थानीय भाषीका अनुसार 2053 सालमा नेपाल र भारतका उच्च अधिकारीद्वारा सीमा नापजाँच गरिएपछि थपुवा क्षेत्रमा रहेको 57 नम्बर स्तम्भ नेपालतर्फ सारियो। त्यसपछि उनीहरूको खेतीयोग्य जमिन भारतीय भूभागमा परेको दावी गरिएको छ। कृष्ण प्रसाद थारूले गुनासो गर्नुभयो, हामीले आफ्नै खेतमा धान रोपेका थियौँ, धान पाकेपछि भारतीय नागरिकले भारतीय प्रहरी र सीमा सुरक्षा बलको सहयोगमा काटेर लगे। उहाँका अनुसार समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्म पटक पटक निवेदन दिए पनि अहिलेसम्म कुनै ठोस सुनवाई हुन सकेको छैन। तीन दशकदेखि जग्गा खोजी, आजको गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। अब विभिन्न पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसङ्गहरू। ब्रोकरबाट मार्जिन सुविधा लिएर सेयरमा लगानी, 31 कम्पनीलाई स्वीकृति, तर एउटाबाट मात्रै कर्जा प्रवाह, आफ्नै डिपोजिटबाट कारोबार गर्न खोजेको हो कि ऋण लिएर गर्न खोजेको हो भन्ने छुट्याउन सक्ने सामर्थ्य हालको टिएमएस प्रणालीमा छैन। त्यसैले लगानीकर्तालाई मार्जिन सुविधा दिन धमाधम नयाँ सफ्टवेयर राख्दै ब्रोकर, नयाँ पत्रिकाको खबर हो। नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर मार्फत मार्जिन सुविधा लिएर सेयर कारोबार गर्न पाउने गरी अनुमति पत्र दिएका 31 ब्रोकर मध्ये एउटा मात्रै कर्जा प्रवाह गर्न सक्षम भएको छ। नेप्सेका प्रवक्ता मुराहरि परार्जुलीका अनुसार हालसम्म 31 ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृति लिइसकेका छन्, तर ब्रोकरहरूको अनुमति लिने प्रक्रियामा थप ब्रोकरहरू अनुमति लिने प्रक्रियामा सामेल भएका छन्। तर हालसम्म 58 नम्बरको ब्रोकर नासा सेक्युरिटिजले मात्र लगानीकर्तालाई यस्तो कर्जा तथा कारोबार सुविधा उपलब्ध गराएको छ। समग्र कारोबार बन्न नसकेका कारण पनि मार्जिन सुविधाको माग बन्न नसकेको ब्रोकरहरूको भनाइ रहेको छ। यो खबर नयाँ पत्रिका दैनिकको हो। साथै नयाँ पत्रिका दैनिकको यसै आर्थिक पृष्ठमा मधेसको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित, आगामी बजेट टुक्रे भन्दा ठूला आयोजनामा लगानी गर्ने सरकारको योजना। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। यससँगै प्रदेशको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। बिहिबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सम्पन्न भएपछि सभामुख राम आशिष यादवले निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावको विपक्षमा कुनै पनि सदस्यले असहमति नजनाएपछि सभामुख यादवले नीति तथा कार्यक्रम सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको थियो। मधेसको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित, आगामी बजेटमा टुक्रे भन्दा ठूला आयोजनामा लगानी गर्ने सरकारको योजना। नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। सूचीकृत कम्पनीको सेयर बिक्रीका लागि धमाधम पद छाड्दै सञ्चालक व्यवस्थापक, कान्तिपुर दैनिकमा खबर रहेको छ। कानुनी छिद्र प्रयोग गर्दै केही कम्पनीहरूमा सञ्चालकहरूले धमाधम पद छाड्दै सेयर बिक्रीको बाटो रोज्न थालेका छन्। पदबाट हटेको एक वर्षपछि मात्रै सेयर बिक्री गर्न पाउने भएपछि उनीहरूले यस्तो उपाय अपनाउन थालेका हुन्। यस्तो प्रवृत्ति पछिल्ला महिना झन बढ्दै गएको छ। सूचीकृत कम्पनीका सञ्चालक, उच्च व्यवस्थापक लगायत पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म कम्पनीको सेयर बिक्री गर्न पाइँदैन। सूचीकृत कम्पनीको सेयर बिक्रीका लागि धमाधम पद छाड्दै सञ्चालक व्यवस्थापक, कान्तिपुर दैनिकको अर्थ पृष्ठको खबर हो। साथै यसै पृष्ठमा बागमतीमा रोकिएन नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध। सङ्घ सरकारको परिपत्र अनुसार बागमती बाहेकका सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोका गरिएपछि सरकारवालाले सन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै नयाँ दर्ता रोका गरिएको हो। बागमतीमा रोकिएन नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। आजको कारोबार दैनिकले अग्रपृष्ठमा नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने बाटो खोल्दै सरकार खबर प्रकाशित गरेको छ। साथै कारोबार दैनिकको यसै पृष्ठमा सूर्य विनायक धुलीखेल सडक 57% बनौ समाचार शीर्षक पनि रहेको छ। त्यसै गरी आज कान्तिपुर दैनिकले आफ्नो प्रदेश पृष्ठमा इरान र अमेरिका बीचको शान्तिवार्ता जोखिममा खबर प्रकाशित गरेको छ। साथै द्वन्द र उत्पीडनले विश्वभर 54 लाख विस्थापित भएको प्रसङ्गलाई पनि तथ्यसहित आज कान्तिपुरले प्रदेश पृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकले विश्वकप फुटबलको प्रसङ्गलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। अमेरिकी महादेशमा 12 वर्षपछि फर्कियो विश्वकप समाचार शीर्षक रहेको छ। नेपालीमा उखान छ, 12 वर्षपछि खोला पनि फर्कन्छ। यही उखान फिफा विश्वकप 2026 पनि ठ्याक्कै मेल खान्छ। विश्व फुटबलको सबैभन्दा ठुलो महोत्सव फिफा विश्वकप 12 वर्षपछि फेरि अमेरिकी महादेशमा फर्किएको छ। यसपटक भने इतिहासमै पहिलो पटक 3 राष्ट्र, संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गर्दैछन्। 16 सहरका अत्याधुनिक रङ्गशालामा हुने विश्वकप केवल फुटबल प्रतियोगिता मात्र होइन, यो विश्व खेलकुदकै सबैभन्दा ठुलो उत्सव पनि हो। खबर आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपालमा मनसुन भित्रिने क्रममा छ। केही दिनभित्रै मनसुन भित्रने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालले हरेक वर्ष मनसुनी वर्षासँगै प्राकृतिक विपदको सामना गर्नुपर्ने नियति भोग्दै आएको छ। त्यसै कारण सरकारले यस वर्ष पनि विपद पूर्व तयारीको काम अघि बढाइएको जनाएको छ। विपद पूर्व तयारीका विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौँ। राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई। हजुर, अब यो विपदको तयारीको क्रम कहाँ पुगेको छ?
1: विपदको यो विपदहरू मन्त्रालयले विपदको कुरा गर्दाखेरि चाहिँ हामीले लगभग सबै तयारीहरू पुरा गरेर तयारी अवस्थामा छौँ जे जस्तो पर्दा पनि हामी जानिन्छ।
0: अब यो पूर्व तयारी अन्तर्गत भएका कामहरू चाहिँ के छन्?
1: मुख्य गरी हामीले यो मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना यो मनसुन सम्बन्धी 2083 चाहिँ कार्यकारी समितिद्वारा स्वीकृत गरेर अहिले कार्यान्वयनको चरणमा रहेको छ। हामीले सबै तिनै सङ्घ प्रदेश स्थानीय तहका निकायहरू तहहरूसँग सम्बन्ध गरेर त्यही तयार गरेका छौँ र उहाँहरूको सबैको भूमिकाहरू के जिम्मेवारी छ भनेर पनि स्पष्ट गरिएको छ। भने सँगसँगै यो हामी यो मनसुनबाट कति प्रभावित हुन्छ, कति जस्तो कुन कुन जिल्ला प्रदेशहरू प्रभावित हुन्छ भनेर फ्लोरबाट चाहिँ निकालेका छौँ। जस अनुसार 51,000 बढी घर पिँढीहरू पनि प्रभावित हुने र जनसङ्ख्याको कुरा गर्दा चाहिँ 2,26,000 हुने भनेको छ र त्यही अनुसार हामी तयारीहरू पनि गरिरहेका छौँ।
0: अब मूलत जुन पूर्व तयारीका कामहरू हुन्छन् त्यसमा चाहिँ अहिले खास गरी बजेटका कारणले जसरी काम गर्नुपर्ने त्यो गर्न सकिएको छैन भनेर गृहमन्त्रीले हिजो राज्य व्यवस्था सुशासन समितिको बैठकमा भन्नुभएको छ। त्यस्तो कस्तो कस्तो खालका समस्याहरू चाहिँ बजेटका कारणले उत्पन्न भएका छन्?
1: एउटा मुख्य रूपमा चाहिँ अहिले बजेटको कारण भनिएपछि हाम्रो खोज उद्धारका सामग्रीहरू चाहिँ अलिकति मास खालको अलिकति ठुलो अलिकति रकम गर्ने र हामी ठुला ठुला विपदमा ठुला जस्तो एउटा हजुर उदाहरण दिँदाखेरि मनसुनबाट यता सालमा चाहिँ यो हाम्रो यता किराँतमा गाडीहरू खोज्दा चाहिँ त्यो चाहिँ त्यो उठाउनलाई तल लगाएर चाहिँ माथि क्रेनहरूले ठुल्ठुला क्रेनले तान्न सक्ने अवस्था पनि भएन अनि धेरै समस्या भएर पछि पछि फेला परेर त्यही पनि ठाउँमा धेरै समस्या परेको थियो। त्यस्तै विषयहरू खोज उद्धारका सामग्रीहरू चाहिँ अलिकति खेती तपाईँको कुराहरू ड्रोनका कुराहरू राम्रो कुराहरू होइन। अब अस्ति हाम्रो रसिया अलिक अगाडि खैजस्तो भन्दा पनि यता यो पाँचवटा युवीहरू भएको थियौँ रोटी खोलामा त्यो बेलाको रेस्ट गर्दाखेरि चाहिँ अलिकति परबाट ल्याउनु परेको थियो बुटहरू। त्यही भएर यस्ता खोज उद्धारको सामग्रीहरू चाहिँ अलिक पर्याप्त मात्रामा र अलिकति एडभान्स खालका पनि छैनन् अलिकति रकम चाहिँ आइसक्छ भन्ने खोजेको जस्तो लाग्छ।
0: अब पूर्व सूचनाको जुन सन्दर्भ छ यसले चाहिँ हामीलाई यो मनसुनी विपदबाट हुने क्षति न्यूनीकरणमा निकै उल्लेखनीय रूपमा नै भूमिका निर्वाह गरेको पाइएको छ। यो पूर्व सूचना प्रणालीलाई अझै आधुनिक बनाउने चाहिँ सरकारको गृह कार्य रहेको थियो, प्राधिकरणले पनि त्यसमा काम गरिरहेको थियो, त्यो काम कहाँ पुगेको छ?
1: एकदम उहाँले भने जस्तै हामीले पूर्व तयारी नै हो सबै र पूर्व तयारीलाई पूर्व सूचना नै चाहिने हुन्छ। त्यस कारणले हामीले भन्छौँ भने इन्टरनेसनल प्रिन्सिपलले पनि के भन्छ भन्दा हामीले पूर्व सूचना दिएर पूर्व तयारी अनुसार गर्न सक्यौँ भने त्यसको रुपियाँ खर्च गर्यो भने यसलाई प्राथमिकता चाहिँ जोगाउन सक्छौँ कति कार्यमा रेस्पोन्स भन्ने गरिन्छ। त्यही भएर हामीले प्राधिकरण अहिले जस्तो कमिसन डिजाइन विभागबाट जुन सूचनाहरू आउँछ त्यसलाई चाहिँ बढी स्पेसिफिक बनाउने र त्यसलाई नियमित विश्लेषण गर्ने यसलाई चाहिँ बढीभन्दा बढी जनस्तरमा पुऱ्याउने भन्ने विषयले नै हाम्रो त्यही अनुसार हामीले ती कार्यहरू चाहिँ गरि नै रहेका छौँ। अब मुख्य गरी हामीले यो सूचनाको केसमा नै अब बाढीहरूको भारी वर्षाको विभागको केसमा हामीले जुन परिचालनहरू जडान गरेका छौँ त्यसमा पनि अहिले प्राधिकरणले 49 खपेको 55 एउटा कुराको छ त्यसलाई उनीहरूले सुदृढ गरेको छ भने हामीले सूचना चाहिँ विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत आफ्नो सञ्चार माध्यम मार्फत र सामाजिक सञ्जाल मार्फत पनि हामीले सबैतिर प्रचार प्रचार गरिरहेका छौँ के गर्न सकिन्छ के गर्ने भन्ने कुरा र आफ्नो विश्वासिलो माध्यममा चाहिँ आधिकारिक सूचना दिनको लागि पनि हामीले गरेका छौँ।
0: हजुर, अब यो यसको प्रवृत्ति जुन छ नि, प्रवृत्तिमा जुन फेरबदल आएको छ, मूलत हामी जुद्दै आएको भनेको तराईमा बाढी र डुबानको समस्या, पहाडमा पहिरोको समस्या, पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले हिमालमा पनि समस्याहरू देखिन थालेको छ, हिमताल फुट्ने, त्यसले तलसम्म असर गर्ने। अब यो पूर्व तयारी गरिरहँदाखेरि चाहिँ यो भेगीय रूपमा हाम्रा पूर्व तयारीहरूको अवस्था कस्तो छ?
1: हो यहाँले भनेको चाहिँ हाम्रो अलिकति हाम्रो नेपालको भौगोलिक अवस्था जति सबै कुराहरू गर्दाखेरि चाहिँ यहाँले भनेको चाहिँ हिमालयमा अलिकति होइन अब समस्या छन् यो पहिलोहरू जाने हिमालहरू खोज्ने अलिक बढी गर्ने भन्ने सक्ने जस्ता कुराहरू है अब तराईमा डुबाको समस्या र पहाडमा चाहिँ पहिरोको समस्याहरू नै छन्। हामी चाहिँ यहाँले भनेअनुसार नै कस्तो प्रकृतिको कुन ठाउँमा चाहिँ विपद आउँछ र त्यही अनुसार चाहिँ तयारी पनि गरिरहेका छौँ। विशेष गरी अब यहाँ तत्मानीको कुराहरू जस्तै ढल निकासका कुराहरू होइन नदी निर्माणका विषयहरू जस्तो आएको हुँदैन होइन अब पहिरोको केसमा मात्रै गर्दा हामी चाहिँ पहिरो कुन कुन ठाउँमा पहिरो सम्भावना जाने सम्भावना छ भनेर कुकुरहरूबाट चाहिँ अध्ययन भइरहेको छ। विशेष चाहिँ ठाउँहरूमा चाहिँ स्थानान्तरणको कामहरू पनि भइरहेको छ भने अब हिमाली क्षेत्रको कुरा गर्दा पनि अब अलिकति त्यो चाहिँ अब बााउन्ड्री भनौँ जहाँ अन्तर्गत पनि विषय भएको भएर हामी चाहिँ त्यही राष्ट्रहरूसँग पनि कोअर्डिनेसन गर्न के गर्न सकिन्छ भनेर सक्दैन पनि छ।
0: नेपालमा मनसुन भित्रने क्रममा छ। केही दिनभित्रै मनसुन भित्र नै जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हरेक वर्ष मनसुनी वर्षासँगै प्राकृतिक विपदको सामना गर्नुपर्ने नियति हामीले भोग्दै आएका छौँ। सरकारले विगत जस्तै यस वर्ष पनि विपद पूर्व तयारीको काम अघि बढाएको जनाएको छ। त्यसैबारे अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौँ राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत हामीसँग कुराकानीमा हुनुहुन्छ। अब पछिल्लो समयमा या विगतका वर्षहरूको हाम्रो अनुभव हेर्दाखेरि कहीँ न कहीँ समन्वयको अभावले हुनुपर्ने जति काम हामी यो गर्छौँ भनेर हामीले पूर्व तयारी त गरेको अवस्था हुँदाहुँदै पनि यो समन्वय खास गरी स्थानीय तहसँग वडासम्म पालिकादेखि वडासम्म त्योभन्दा पनि तल्लो तहसम्म समन्वय हुन नसक्ने सङ्घ सरकारको प्रदेश सरकारको र स्थानीय सरकारको बिचमा पनि त्यो चाहिँ समस्याका रूपमा रहेको थियो। अब यसपालि ती विगतका अभ्यासहरू ती विगतका अनुभवहरूलाई हामीले कसरी सुधार गर्छौँ त्यसमा रहेका चाहिँ कमजोरीहरूको पाटोमा हेर्दाखेरि
1: हो अब समन्वय चाहिँ पाटोमा यहाँले भनेको थियो हामीले अलिकति थप कार्यहरू पनि गरिरहेका छौँ। त्यो भएर विगत वर्षमा पनि हामीले समन्वयलाई अलिकति गरेर सूचना सम्बन्ध पुर्याउने हामीले भर्चुअल बैठकहरू स्थानीय प्रदेशहरू पनि निरन्तर गर्ने पनि गऱ्यौँ भने हाम्रो संयन्त्रका कानुन रूपमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू त्यहाँबाट स्थानीय पालिकासँग छ त्यस्तो पनि नियमित समन्वय र त्यसलाई चाहिँ सक्रिय बनाउने कामहरू पनि गरिरहेको छ होइन। त्यही सँगसँगै हामीले जस्तो मन्त्रालय प्रत्यानिका विकास सञ्चारहरू जति हुनुहुन्छ उहाँहरूसँग पनि हामीले नियमित समन्वय गरेका छौँ। कार्ययोजना बनाउँदाखेरि पनि उहाँहरूसँग कोर्डिनेसन गरेर नै बनाइएको छ भने अर्को चाहिँ हाम्रो प्रदेश विपद जिल्ला विगत व्यवस्थापन समितिहरू पनि हुन्छ स्थानीय समितिका विपदको त्यसलाई पनि हामीले सक्रिय बनाउन के कस्तो गर्न सक्छौँ भनेर त्यो पनि हामीले अहिले प्रयास गर्नु भएको छ।

0: जुन बनाएको छ प्राधिकरणले, मूलत उद्धारका सन्दर्भमा, तत्कालीन राहतका सन्दर्भमा, तत्काल गर्नुपर्ने स्थानान्तरणका विषय र पुनस्थापनाको विषय, अब यसलाई चाहिँ कार्यान्वयनमा ठ्याक्कै लैजाँदाखेरि भनौँ न यसको चाहिँ जनशक्तिको व्यवस्थापनको विषय, त्यसै गरी बजेटको विषय, यी विषयहरूमा त्यो कहाँसम्म पुगेको छ तयारी, अथवा सरकारले त्यसका लागि कतिको प्रबन्ध मिलाएको छ?
1: मुख्य चाहिँ यहाँले भन्दाखेरि हामीले खोज उद्धार राहतको सामग्रीहरू तयारी व्यवस्थामा छ। हामीले सिन्टेक्स निकायहरूका टोलीहरू चाहिँ पालिकाको टोलीहरू चाहिँ तयारी व्यवस्थामा हुनुहुन्छ होइन। त्यसै गरी उद्धार राहतका सामग्रीहरू चाहिँ जस्तै उसको जोखिम उक्त क्षेत्रहरूमा चाहिँ जनशक्ति पनि र सामग्रीहरू पनि सिन्टेक्स चाहिँ रूपमा गरिएको छ। जसले अहिले हामीले योजना अन्त कुन कुनमा परिवर्तित हुन्छ भनेर त्यहाँ अलिकति बढी सामग्रीहरू चाहिँ तयारी व्यवस्थामा राख्न सक्छ र होइन, विशेष उद्धारका लागि चाहे ड्रोनहरू यो पनि हामीले निज क्षेत्रका एप्लिकेसनहरूसँग पनि हामीले उयो गरेर त्यो समयमै उपलब्ध हुने गरी सुनिश्चित गरिएको छ। त्यसै गरेर सामग्रीहरू पनि आपूर्तिको लागि चाहिँ कहाँ कहाँ छ छैन भनेर हामी चाहिँ र जिल्ला स्थानीय प्रशासन र स्थानीय पालिकाहरूसँग समन्वयमा हामीले राख्नुपर्ने जाँदाहरूलाई व्यवस्था गरेका छौँ भने अवसर आफूलाई खाद्यान्न खानुपर्ने स्वास्थ्य सेवा विषयहरू पनि व्यवस्थापन गरेर तयारी व्यवस्थामा राखिएको छ।
0: जनशक्तिको सन्दर्भ र जनशक्तिलाई प्रशिक्षित गर्ने, तालिम दिने, त्यसका लागि चाहिँ सक्षम बनाउने जुन विषय थियो नि विगतका हाम्रा अनुभवहरूबाट चाहिँ, त्यो अलिकति हामीले बढाउनु पर्नेछ भनेर प्राधिकरणले निष्कर्ष पनि निकालेको थियो। यसपालि त्यो क्षेत्रमा केही प्रगति भएको छ? जनशक्तिको व्यवस्थापनको विषय र जनशक्तिलाई त्यो अनुरूपको सक्षम बनाउने विषय मा पनि प्राधिकरणले विगतमा भएका कमजोरीलाई औँल्याएर हामी यस वर्ष चाहिँ हामी तालिम दिनेछौँ, प्रशिक्षण दिनेछौँ भन्ने कुराहरू गरेको थियो, त्यसमा कतिको प्रगति भएको छ?
1: यसमा पनि विगत वर्षहरूभन्दा धेरै नै हामीले गरेका छौँ। जस्तो प्राधिकरणबाट हामीले मनसुन गर्ने विपदका मात्र होइन कि विभिन्न जुन चाहिँ विपदमा पछाडि बस्ने भन्नेलाई चाहिँ हामीले लिएर पालिकाहरू पनि गरिरहेका छौँ भने हामीले कोअर्डिनेसन गरेर स्थानीय पार्टीमा जिल्ला प्रशासन र स्थानीय जागबाट पनि तालिमहरू सकिदिने भएको यसको टाकोको बिचमा चाहिँ हाम्रो स्वास्थ्य प्रहरीहरूलाई चाहिँ अहिले हक भएको सबैलाई अलिक कम हुनुहुन्छ होइन, आफ्नो सबै एक्सपिरियन्सहरू तयारी अवस्थामा हुनुहुन्छ। त्यो लगाएर सबै निकायहरूले चाहिँ कम्पिटेटिभ क्रम चाहिँ बढेको छ र अलिकति अहिले चाहिँ सेम म्यान पावरहरू जुन चाहिने अलिकति बढी खटिजना सक्नु हुनुहुन्छ उहाँहरूको चाहिँ चिन्ता बढेको छ।
0: हजुर, जस्तो अब यो खरिद ऐनको सन्दर्भ हिजो गृहमन्त्रीले पनि उठाउनु भयो, यसअघि जहाँ पनि विपदका यी यस्ता खालका छलफलहरूमा स्थानीय तहमा भए पनि, प्रदेशमा भए पनि, सङ्घमा भए पनि, प्राधिकरणमा यहाँहरूको चाहिँ उमा भए पनि यो विषयहरू उठ्ने गरेको हो। हामीलाई चाहिँ नि अप्ठ्यारो तत्काल जुन हामीले गर्नुपर्ने हुन्छ त्यतिखेर चाहिँ यो खरिद गर्न अप्ठ्यारो हुन्छ भन्ने जस्तो विषयहरू उठेको हो। अब यसमा सुधार गर्ने विषयमा पनि सम्बद्धहरूले पहिलादेखि नै प्रतिबद्धता त व्यक्त गर्नुभएकै हो, तर ठ्याक्कै समयमा आइपुग्दा फेरि त्यो कार्यान्वयन हुन नसकिरहेको अवस्था छ। यसमा परेका गाँठो फुकाउने सन्दर्भमा कसरी अगाडि बढ्न सकिएला?
1: एउटा त अहिले यो अब विशेषसँग सम्बन्धित सामग्री खरिद अलिकति खरिदने व्यवस्था त गरेको छ होइन, आपतकालीन अवस्थामा खरिद पनि गर्न सक्छ है। अर्को चाहिँ स्रोतले पनि कमी भएर पनि भएको, अब यो वर्षमा केही खरिद गर्न सरकार आएर निर्देशन गरे भने खरिद त भएको छ, तर अबको आर्थिक वर्षमा चाहिँ अझ बजेट नै थप गरेको।
0: हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। जस्तो सामग्रीको व्यवस्थापनको विषयमा कुराकानी गरिरहँदा यहाँले हेलिकप्टरको कुरा गर्नुभएको थियो, विगतमा पनि अब एउटा मुकाम तोकेर यो यो ठाउँहरूमा चाहिँ हामी राख्छौँ भनेर भन्ने गरिएको थियो। यसपालि ती मुकामहरू कुन कुन हुनेछन्, के मुकाम बढाइएको अवस्था छ कि, अथवा यसअघि जहाँ जहाँ राखिन्थ्यो त्यसरी नै व्यवस्थापन गरिन्छ?
1: नर्मली गत वर्ष पनि हुने हो, तैनाथी अवस्थामा चाहिँ केन्द्र हेलिकप्टरहरू छ जुन चाहिँ एउटा काठमाडौँ सुखेत र इत्यादिमा सातवटा प्रदेशमा घुम्ने गरी होइन, काठमाडौँ गण्डकीलाई काठमाडौँ भयो यता तिरपतिलाई जितहरू पश्चिम चेकमा चाहिँ सुखेतमा राखेको छ भने अब थप हेलिकप्टरहरू पनि अब तैनाथी अवस्थामा नै आएको छ, त्यो पनि खटिने सक्ने पनि भएको छ भने अन्य क्षेत्रहरूसँग पनि कति चौधवटा हेलिकप्टरहरू छ र उहाँहरूसँग पनि हामीले चाहिँ समझदारी गर्छ, त्यो पनि कुरै गर्न सक्ने गरेको।
0: अब हजुर, अब जसरी सरकारका यी प्रयासहरूमा खास गरी गैर सरकारी क्षेत्रबाट हुने सहयोगहरूको विषय पनि छ, स्वयंसेवकहरूका तर्फबाट नेपालहरूको सोसाइटी जस्ता चाहिँ

0: सामाजिक संस्थाहरूबाट हुने मद्दतका कुराहरू पनि छन्, त्यस विषयमा पनि यहाँहरूले सहकार्य विगतदेखि गर्दै आउनु भएको हो, यसपालि त्यो अवस्था कस्तो छ त्यसको?
1: यहाँले एकदमै पनि भन्नै पर्दैछ। हामीले यो विपक्षको सन्दर्भमा कुरा गर्दाखेरि अलिक परिसंवेदनशील सबै भएको भएर हामीले लाइन मिस्त्रीहरू विपक्षमा जो जो हुनुहुन्छ उहाँ विषयक मन्त्रालयहरू जसलाई हामी सुदृढ गर्नु परिरहन्छौँ र उहाँहरूलाई सपोर्ट गर्ने सम्बन्धित संस्थाहरू चाहिँ हामीले खोलिदिएको पनि छ। उहाँहरूलाई हामीले बेला बेलामा समस्याको अन्वेषण गरेर अग्रसर गर्दाखेरि उहाँहरूले चाहिँ आफ्ना सामग्रीहरू के कस्तो अवस्थामा छ, होइन कुन कुन क्षेत्रमा तपाईँले परिचालित हुनुपर्ने हुन्छ भनेर उहाँहरूलाई चाहिँ निर्देशन दिइसकेको छ। उहाँहरूले पनि हामीले यो सामग्रीहरू छ भन्नुभएको र उहाँहरूले हामीले जस्तो अहिले प्रदेश स्तरमा हामीले गोदामहरू ह्यान्डल पनि गरेको छौँ, त्यहाँ नै लडेर राख्नको लागि चाहिँ उहाँहरूलाई निर्देशन पनि दिएका छौँ भने थप सामान खरिद गरेर तुरन्त चाहिने अवस्थामा चाहिँ परिचालित हुने गरी तपाईँहरू चाहिँ नराउनुहोस् र हाम्रो समन्वय र सहकार्य भइसक्छ।
0: प्रवक्ताज्यू यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। नेपालमा मनसुन भित्रने क्रममा छ, केही दिनभित्रै मनसुन भित्रने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालले हरेक वर्ष मनसुनी वर्षासँगै प्राकृतिक विपदको सामना गर्दै आउनुपर्ने नियति भोग्दै आएको छ। सरकारले विपद तयारीको कामहरू अघि बढाइएको जनाएको छ, तर त्यसमा मूलत आवश्यक उपकरण खरिदमा केही कानुनहरू बाधक रहेको हिजो गृहमन्त्री सुदन गुरुङले बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले अप्ठ्यारो परेका नागरिकको उद्धारका लागि विश्व बजारमा सुविधा सम्पन्न उपकरणहरू उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मुलुकले मनसुनका समयमा ती सामग्री प्रयोग गर्न नसकिरहेको बताउनुभयो। यिनै विषयमा आज हामी अन्तर्सम्वादमा केन्द्रित थियौँ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 5 42 13 5 9।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
9: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
11: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
10: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
11: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
10: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
11: ए, सूचीकरण त गर्नै पर्ने हो।
10: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
12: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
13: नमस्ते झाँक्री दाई।
14: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
13: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ, हजुरले राम्ररी हेरिदिनु पर्यो।
14: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
13: हो र? डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
15: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
13: हस् डाक्टर साहब।
15: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
17: नागरिक लगानी कोष। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
18: आज बाल श्रम विरुद्धको दिवसको अवसरमा हामी सबैले बाल श्रम प्रयोग नगर्ने अठोट गरौं। बाल श्रम प्रयोग गर्नु दण्डनीय अपराध हो। 18 वर्ष मुनिका बाल बालिकाहरूलाई श्रममा नलगाऊ बाल श्रम प्रयोग भएको देख्नु भएमा नजिकैको ओडा कार्यालय वा श्रम तथा रोजगार कार्यालयमा सूचित गरौं। श्रम तथा रोजगार कार्यालय, टेकु, काठमाडौँ।
19: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
20: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
19: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौं र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
20: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
21: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा पछि संशोधन नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्री प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिद्वारा सञ्चालनमा नआएका 38 जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता, इरानले बन्द गर्यो हर्मुज जलडमरू। र फिफा विश्वकप फुटबल 2026 सुरु, उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिको विजयी सुरुवात।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षीको आरोपलाई खण्डन गर्नुहुँदै वहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
4: अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसैले 100 शासकीय सुधार नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट, यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता, इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक, समुन्नति, समृद्धिका कुराहरू गरेका छौँ। इक्विटीको एजेन्डालाई वर्ग, लिङ्ग, क्षेत्र, हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ। कतै गरिबहरू यहाँ अटेनन् कि, मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ। र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नु भएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउनुहुँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिनुहुँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमाशी पनि आफूबाट भएको भए मन्त्री पद र सार्वजनिक जीवन नै त्यागदिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सिर्जना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्य सहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेटले नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सिर्जना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिकप्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र ब्याङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफ पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाफ दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयले अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
5: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
0: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित भएको स्पष्ट पार्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिनुहुँदै 1,38,802 मेट्रिक टन मल मौजात रहेको जानकारी दिनुभयो। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलनका ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काव्य प्लाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले लागू औषध नियन्त्रण ब्युरोको कार्यगत सक्षमता र क्रियाशीलता अभिवृद्धिका लागि आवश्यक न्यूनतम साधन स्रोतको यकिन गरी स्रोतको सुनिश्चितता गर्न निर्देशन दिएको हो। यस्तै बैठक समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कार्यवाही अध्ययन एवं सहजीकरण गर्नुका साथै काम कार्यवाहीलाई गतिशील बनाउन विभिन्न 4 उपसमिति गठन गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले बनाउनु पर्ने कानूनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गर्नुभएको छ। हिजो भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी सहित दुवै मन्त्रालयका अधिकारीसँग छलफल गर्नुहुँदै मन्त्री गौतमले छिटो विधेयक मस्यौदा गर्न अनुरोध गर्नुभएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो। विद्युत खरिद सम्झौता PPA गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रवर्धकमाथि उक्त कदम चाल्न सिफारिस गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1,388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिएको छ। बाँकेमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल, बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
6: धान खेतीको मुख्य सिजन सुरु भएसँगै बाँकेका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा:
7: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन। खेती लाउने बेलामा भने मल पनि पाउँदैन, समस्या हुन्छ।
6: मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना:
8: पानी सानी मिलन नै समस्या आएगा है, और तेल सब महँगाएगा है, कस्तै करा जाय, खाद वाद मिलत नै है।
6: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डिएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
9: मल भी नै मिल रहा है किसान के लिए, पूरा अभी समस्या धान के लगाव लाग के माय चुका है, और भी ट्रैक्टर भी नहीं मिल रहा है, समस्या बहुत ढेर है यहाँ।
6: कृषि सामग्री कंपनी लिमिटेड शाखा कार्यालय का प्रबंधक पुष्पराज श्रेष्ठ का अनुसार केन्द्र बाट पर्याप्त परिमाण में मल आपूर्ति हुन नसक्दा वितरण में समस्या देखिएको हो।
10: इरान में युद्ध भएको हुनाले हाम्रो टेन्डरहरु भर्नमा ठेकेदारहरुले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सगारी मार्फत वितरण गर्छौँ।
6: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। मधेस प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नु भएको जिज्ञासाहरूको जवाफ अर्थमन्त्री युवराज भट्टराईले दिएपछि बजेट निर्णयार्थ पेश भएपछि सर्वसम्मतिले पारित भएको हो। यस्तै हिजोको बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयकमा समावेश हुने प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ। अछामको कमल बजारमा सहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हेकमत बहादुर नेपालीको रिपोर्ट।
11: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा सहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संगेटा अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको सहरी आँखा केन्द्रबाट हालसम्म 3,203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल:
12: आँखा उपचार केन्द्रले
11: सहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। सहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल:
13: मेसिनहरू पनि लगभग सबै छ, सेवा ग्राहीहरू कमल बजारदेखि मात्रै नभएर डकारी, तुर्मखा, विनायकबाट पनि आउने गर्नुहुन्छ। यहाँको नागरिकलाई चाहिँ बाहिर मंगलसेन, साफे, धनगढी त्यहाँ चाहिँ जानु पर्दैन। बिरामीहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ।
11: केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? सहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय:
14: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने, चेन्ज गर्ने सेवा पाउनु भएको छ।
11: केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासैनका आइटी जैसी र तुर्महाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
15: एकदमै ठिक लागेको छ हामीलाई, तर यो सदासम्म चलोस्,
16: यिनीहरूको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले कमल बजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
11: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाइका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको सहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिका सँगै ढकारी गाउँपालिका र तुर्महाट गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि अभूतपूर्व आक्रमण गर्ने चेतावनी दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही घण्टामै आक्रमणको योजना फिर्ता लिएको बताउनु भएको छ। उहाँले इरानको शीर्ष नेतृत्वसँग वार्ता मार्फत सहमतिमा पुग्ने विषयमा परामर्श भएकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको छ। इरानले भने वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएको छ। पछिल्लो तीन दिन यता दुई देशबीच हानाहान तीव्र भएको छ। इरानले हर्मुज जलडमरू क्षेत्रमा अमेरिकी जहाज खसालिदिएपछि अमेरिकाले हवाई आक्रमण बढाएको छ भने इरानले अमेरिकी ड्रोन तथा खाडीस्थित अमेरिकी अखडाहरूलाई निशाना बनाएको छ। हर्मुज क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा तीनवटा भारतीय मालवाहक जहाज क्षतिग्रस्त भएका जनाइएको छ, जसमा कम्तीमा तीनजना भारतीयको मृत्यु भएको छ। यसैबीच इरानले हर्मुज क्षेत्र पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
17: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात् मुद्रास्फीति निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्यवृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकाङ्क 18.60% बढेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढेसँगै यातायात क्षेत्रको महँगी 15.30% बढेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्। यसैबीच पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच पर्यटकीय गन्तव्यलाई एउटै ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन बजारमा स्थापित गर्ने सहमति भएको छ। प्राकृतिक सौन्दर्य, वन्यजन्तु पर्यटन र बुद्ध जन्मस्थलको विशिष्ट पहिचान बोकेका पोखरा, भरतपुर र लुम्बिनीलाई एकीकृत पर्यटन प्याकेज मार्फत प्रवर्धन गर्दा यसबाट पर्यटक बसाई अवधि बढ्ने, खर्च क्षमता वृद्धि हुने तथा समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। समझदारी अनुसार अब तीनवटै स्थानीय तहले आफ्नो वार्षिक नीति योजना तथा बजेटमा यसलाई समावेश गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गैरातीदेखि शुरू भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। स्थानीय सिटी रङ्गशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 0-0 विरूद्ध 2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। उद्घाटन खेलमा 3 जनाले रातो कार्ड पाएका छन्। यस जितसँगै समूह एमा रहेको मेक्सिकोले शीर्ष 3 अङ्क बटुलेको छ। आजै हुने समूह ए अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरिया बीच प्रतिस्पर्धा हुनेछ। खेल अहिले बिहान 7:45 बजे शुरू हुनेछ। यसपटक फिफा इतिहासमै पहिलो पटक 3 देश संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानेडाले विश्वकप आयोजना गरेका हुन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा पछि संशोधन नभएको अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्री प्रचण्ड माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिद्वारा सञ्चालनमा नआएका 38 जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता। इरानले बन्द गर्यो हर्मुज जलडमरू। र फिफा विश्वकप फुटबल 2026 सुरु। उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिकोको विजयी सुरुवात। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
1: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 MHz साथै रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
2: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं। आदरणीय श्रोता, नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको लागि समावेशीकरण एक महत्वपूर्ण आधार स्तम्भ हो। यसले राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा र पहुँच बढाउन सहयोग गर्दछ। नेपालमा पनि समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी समावेशीकरणलाई दिगो र सफल बनाउन खोजिएको छ। समावेशीकरणले समाजका विपन्न सीमान्तकृत नागरिकलाई आर्थिक अवसर प्रदान गर्दछ भने साधन स्रोत र लाभहरूमा समान र न्यायोचित पहुँच सुनिश्चित गर्दछ। जीवनको लामो अनुभव, संघर्ष र योगदान बोकेका ज्येष्ठ नागरिकहरू आज विभिन्न सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी चुनौतीसँग जुधिरहेका छन्। नेपालको संविधानले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। सरकारले ज्येष्ठ नागरिकलाई भत्ता, स्वास्थ्य सेवामा सहुलियत तथा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि धेरै ज्येष्ठ नागरिक अझै पनि सेवा, सुविधा र सम्मानबाट वञ्चित हुनु परेको गुनासो गर्दछन्। बदलिँदो पारिवारिक संरचना, वैदेशिक रोजगारी र व्यस्त जीवनशैलीका कारण धेरै ज्येष्ठ नागरिक एक्लोपना र उपेक्षाको पीड़ा भोग्न बाध्य छन्। उहाँहरूलाई सबैभन्दा धेरै आवश्यक हुन्छ सम्मान, माया, साथ र सुरक्षाको अनुभूति। ज्येष्ठ नागरिकको संरक्षण केवल सरकारको दायित्व मात्र होइन, यो परिवार, समुदाय र सम्पूर्ण समाजको साझा जिम्मेवारी पनि हो। हामीले आफ्ना घर परिवारमा ज्येष्ठ सदस्यको अनुभव र योगदानलाई सम्मान गर्न सके मात्र सभ्य र जिम्मेवार समाज निर्माण गर्न सक्छौं। यसै सन्दर्भमा सुनौ ज्येष्ठ नागरिकका समस्या, सरोकार र उनीहरूका हक अधिकारका विषयमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका ज्येष्ठ नागरिक संरक्षण शाखाका शाखा प्रमुख निर्मला कार्कीसँग गरिएको कुराकानी।
3: धन्यवाद म्याडम।
2: ज्येष्ठ नागरिकका सवालमा कुरा गर्दै गर्दाखेरि ज्येष्ठ नागरिकको परिभाषा अथवा कुन उमेर समूहलाई ज्येष्ठ नागरिक भनिएको छ?
3: धन्यवाद म्याडम। सर्वप्रथम अलिकति ज्येष्ठ नागरिक चाहिँ हाम्रो आदर्श हुन्, पथ प्रदर्शक हुन् र जीवनको धेरै आरोह अवरोह पार गर्ने अनुभवका खाने ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 60 वर्ष उमेर पुरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषा गरेको छ। यसमा जीवनयापनमा गर्ने कुनै आधार, आय स्रोत वा सम्पत्ति नभएको, पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको तथा परिवारको सदस्य भए पनि निजले चाहिँ पालन पोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नु परेको व्यक्तिलाई असहाय ज्येष्ठ नागरिक भनेर चाहिँ मानेको छ ऐनले। त्यसरी 60 वर्ष उमेर पुरा गरेको ज्येष्ठ नागरिक भयो र यसमा चाहिँ जीवनको कुनै पनि आधारहरू नभएकोलाई चाहिँ असहाय ज्येष्ठ नागरिक भनेर ऐनले परिभाषा गरेको छ।
2: हजुर, अब यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि ज्येष्ठ नागरिकको अधिकारको अवस्था कस्तो छ? जस्तो उनीहरूलाई चाहिँ कानुनी संरचना र सरकारी नीतिहरूमा चाहिँ कस्तो व्यवस्था गरिएको छ त?
3: ज्येष्ठ नागरिकका अधिकारहरूको कुरा गर्नुपर्दा ज्येष्ठ नागरिक सम्बन्धी कानुन अनुसार प्रत्येक नेपाली नागरिकलाई प्राप्त हुने सबै प्रकारका अधिकारहरू चाहिँ ज्येष्ठ नागरिकलाई पनि छन्। यसका अतिरिक्त सम्मान प्राप्त गर्ने, आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालन पोषण तथा हेरचाह प्राप्त गर्ने, अन्यायमा परेमा उजुरी दिन पाउने र न्याय प्राप्त गर्ने, आफ्नो अंश भागको सम्पत्ति आफू खुसी उपयोग गर्न पाउने, सरकारले आफ्नो सेवा लिएमा पारिश्रमिक तथा सुविधा प्राप्त गर्ने,
2: हजुर,
3: सार्वजनिक सेवा सुविधामा प्राथमिकता तथा छुट पाउने, सजायमा निश्चित तोकिए बमोजिम छुट पाउने, सामाजिक सुरक्षा पाउने, त्यसै गरी दुर्व्यवहार वा अपमानित हुनु नपर्ने, कसैको दबाब, प्रलोभन वा झुक्क्यानमा परी कसैको नाममा आफ्नो सम्पत्ति दिन नपर्ने, समेतका अधिकारहरू चाहिँ ज्येष्ठ नारीका अधिकारहरू छन्,
2: ऐनले
3: परिभाषा गरेको छ।
2: हजुर हजुर, जस्तो यी जति पनि अधिकारहरू छन् अहिले होइन ऐनमा छन् होइन व्यवस्था गरिएको छ, अब यी के छ, यी पर्याप्त छन् अथवा यी कार्यान्वयन भएका छन् कि छैनन् यी हक र अधिकार?
3: अब ज्येष्ठ नागरिकले चाहिँ अब यी अधिकारहरू कानुनमा अब कस्तो कस्ता सेवाहरू पाउँछन्, मैले अधिकार भन्दा पनि सेवाहरू चाहिँ कस्तो कस्तो सेवाहरू चाहिँ ज्येष्ठ नागरिकले पाउनुहुन्छ भन्ने कुरालाई म अलिकति जोड्न चाहन्छु। ज्येष्ठ नागरिकहरूले पाउने सेवाहरूमा चाहिँ अब सबैभन्दा पहिला चाहिँ अब परिवारले नै नातेदार परिवार ज्येष्ठ नागरिकलाई चाहिँ हेर्नुपर्ने होइन, पहिलो त दायित्व चाहिँ परिवारकै हुन्छ। त्यही भएर चाहिँ अब ज्येष्ठ नारीले अहिले पाउने सेवामा हाम्रो चाहिँ सामाजिक सुरक्षाका कुराहरू भए, स्वास्थ्य सेवाका कुराहरू भए होइन, त्यसै गरी लाइन बसेर चाहिँ अरू नारी सर चाहिँ बस्नु नपर्ने कुराहरू ज्येष्ठ नागरिकले होइन, अहिले पनि हाम्रो चाहिँ अब स्वास्थ्य सुविधामा छुटका कुराहरू भए, यातायातमा चाहिँ दुईवटा सिट चाहिँ ज्येष्ठ नागरिकका लागि भनेर छुट्याएको छ होइन, त्यसै गरी ज्येष्ठ नागरिकहरूलाई चाहिँ परिचय पत्र प्राप्त गर्नुहुन्छ उहाँहरूले, र उहाँहरूले चाहिँ सामाजिक सुरक्षा भत्ताहरू चाहिँ पाइराख्नु भएको छ, यस्ता सेवाहरू चाहिँ ज्येष्ठ नागरिकहरूले पाइराख्नु भएको छ।
2: हजुर, अब जस्तो यहाँले धेरै अधिकारहरूका कुरा यहाँले गरिसक्नु भएको छ, जस्तो सरकारी नीतिमा के छन् भनेर पनि यहाँले प्रश्न भनिदिइसक्नु भएको छ, त्यसो हो भने अब यी यस्ता खालका हकहरूका लागि चाहिँ हकहरू कार्यान्वयन भएका छन् छैनन् यसको अनुगमन चाहिँ कसरी कसले गरिरहेको छ त नागरिक ज्येष्ठ नागरिकका पक्षमा?
3: अब ज्येष्ठ नागरिकहरूले यो चाहिँ अहिले कस्तो छ भने हजुरको अहिले संविधानमा अहिले हाम्रो त तीन तहको सरकार छ, तीन तहको सरकार भएको कारणले चाहिँ अहिले संविधानमा चाहिँ ज्येष्ठ नागरिक सम्बन्धी एकल अधिकार चाहिँ स्थानीय तहको उल्लेख गरेको छ, र त्यस कारणले अहिले ज्येष्ठ नागरिकहरूको चाहिँ एकल अधिकार चाहिँ स्थानीय तहमा भएको हुनाले यो चाहिँ प्रत्यक्ष रूपले चाहिँ स्थानीय तहले यो दायित्व चाहिँ कसको छ त भन्दाखेरि तिनै तहको सरकारकै छ, तथापि अहिले नजिकको सरकार भनेको स्थानीय तह भएकोले स्थानीय तहहरूले चाहिँ यसमा चाहिँ व्यवस्था गरे अनुसार चाहिँ जस्तो अब नेपालको संविधानको धारा 41 मौलिक हकको रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ, त्यसै गरी संविधानको अनुसूची 8 चाहिँ स्थानीय तहको अधिकारको सूचीको कर्म संख्या 16 ज्येष्ठ नागरिकको विषय समावेश भएको छ, त्यही भएर चाहिँ यसमा चाहिँ ज्येष्ठ नागरिकप्रति चाहिँ भएका उसमा दुर्व्यवहारहरू अब ज्येष्ठ नारीको पालन पोषण र हेरचाह गर्ने अब परिवारकै दायित्व हो पहिलो होइन, आमद इज्जत अनुसार चाहिँ पालन पोषण गर्ने परिवारकै दायित्व हो, तर यस्तो चाहिँ भोलि भएन यदि उहाँहरूले चाहिँ कुनै दुर्व्यवहारमा पर्नुभयो भने चाहिँ त्यसको उजुरी चाहिँ ज्येष्ठ नारीको पालन हेरचाह गर्नुपर्ने कर्तव्य भएको परेको सदस्यको नातेदार वा हकबालाले होइन गर्नु भएन भने चाहिँ यसको लागि चाहिँ सम्बन्धित गाउँपालिका वा नगरपालिकामा चाहिँ वा उपमहानगरपालिका महानगरपालिकामा वडा अध्यक्ष समक्ष चाहिँ ज्येष्ठ नागरिकहरूले उजुरी दिन सक्नुहुन्छ। साथै आफ्नो टोल छिमेकमा कुनै ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा कारणसहित सम्बन्धित छिमेकीले पनि उजुरी दिन सक्ने व्यवस्था छ ऐनमा।
2: हजुर, जस्तो यो अवस्था कस्तो छ भनेर यहाँले स्थानीय निकायमा सँगै प्रदेशमा कसरी समन्वय गरिरहनु भएको छ त?
3: होइन, यो त अब हामी तीन तहको सरकार भनेको समन्वय साझेदारी र सहकार्यको नै हो होइन, त्यही भएर चाहिँ अब यो समन्वय त भइरहेकै हुन्छ, त्यस्तो अब यो चाहिँ फेरि अब हाम्रो महिला बाल बालिका तथा ज्येष्ठ नारी सेवा निर्देशनालय भनेर चाहिँ प्रहरीमा छ नि, जुन पहिला महिला सेल भन्थे, यसमा पनि उजुरीहरू आएको हुन्छ होइन, त्यस्तो आयो भने त अब उहाँहरूले नै फर्सुर गरिराख्नु भएको छ, त्यस्तो खासै मन्त्रालयमा अहिले यस्तो टाइपको उजुरी अहिले आइपुगेको छैन, तर त्यस्तो केही भएछ आउँदाखेरि चाहिँ हामी कहिलेकाहीँ फोनहरूमा पनि आउन सक्छ, हामी चाहिँ सम्बन्धित स्थानीय तहहरूसँग समन्वय गरेर चाहिँ अगाडि बढिरहेका छौँ।
2: हजुर, अब यो ज्येष्ठ नागरिकलाई समाजमा सक्रिय र सम्मानजनक जीवन बिताउन समुदायले के कस्ता सहयोग वा पहल गर्न आवश्यक छ त?
3: अब यसको लागि चाहिँ एकदमै राम्रो कुरा भन्नुभयो मैले, वास्तवमा ज्येष्ठ नागरिकलाई चाहिँ सुरक्षित सम्मानित बनाउन चाहिँ अब यो चाहिँ हाम्रो राज्यबाटै पनि थप व्यवस्थाहरू गर्नुपर्ने कुराहरू भइहाल्यो, त्यसै गरी हामीले आमा बुवासँगै हाम्रो असल संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने, किनभने बुवा आमासँग अहिले परिवारमा चाहिँ एक्लोपन, अब घरमा कोही हुनुहुन्छ भने ज्येष्ठ नागरिक मात्रै, अब वैदेशी रोजगारमा अथवा आफ्नो जीवनयापन गर्नमा छोराछोरीहरू बाहिर बस्ने अथवा घरबाट बाहिर बस्नुपर्ने अवस्थामा चाहिँ अहिले ज्येष्ठ नारीहरू एक्लो भएको अवस्थाहरू छ, त्यस्तो बेलामा चाहिँ अब परिवारहरूसँग चाहिँ आमा बुवासँगै बस्ने संस्कृतिको असल संस्कृतिलाई चाहिँ प्रवर्धन गर्ने कुराहरू चाहिँ अब यो जरुरी छ होइन। कहिलेकाहीँ त ज्येष्ठ नागरिकहरू केही नभएर चाहिँ एउटा अंश भण्डान भइसकेको हुन्छ तर पनि एकदमै निरीय भइरहेको अवस्थाहरू छ होइन, यस्ता छ। र त्यसको लागि चाहिँ अब परिवारमा ज्येष्ठ नागरिकसँग कुराकानी गर्ने पारिवारिक वातावरणहरूलाई चाहिँ ज्येष्ठ नागरिक मैत्री बनाउने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, उहाँहरू चाहिँ हाम्रो एउटा अग्रज हो, अनुभवको खानी हो भनेर उहाँहरूको चाहिँ अनुभवहरू चाहिँ अर्को पुस्तासँग भावी पुस्ताहरू बिचमा चाहिँ भएका दूरीहरूलाई कम गरेर अन्तर पुस्ता चाहिँ एउटा ज्ञान सिपलाई हस्तान्तरण गर्ने यस्ता कामहरू चाहिँ जरुरी छ अहिले गर्नुपर्ने।
2: हजुर,
3: र हामीले गरि पनि राखेका छौँ।
2: भविष्यमा ज्येष्ठ नागरिकको हित र सुरक्षा निश्चित गर्न सरकारको मुख्य योजनाहरू के छन् त, के हुनुपर्छ, हामी सबैले के गर्न सक्छौँ त?
3: अब हामीले त मेनली ज्येष्ठ नागरिकको चाहिँ विद्यमान कानुनी व्यवस्थापन जुन ज्येष्ठ नागरिकलाई संरक्षण र सुविधाका लागि सरकारले आवश्यक कार्यहरू गरिरहेकै छ होइन, त्यसमा चाहिँ अझै बढी ज्येष्ठ नागरिक मैत्री भएर उहाँहरूलाई चाहिँ ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्थाहरू चाहिँ गरेर चाहिँ हामी अगाडि बढिरहेछौँ र बढ्छौँ पनि।
2: अन्तमा चाहिँ ज्येष्ठ नागरिकले जस्तो भोग्नु परेका समस्या अथवा चाहिँ चुनौतीहरू चाहिँ के छन् होला त, के लाग्छ यहाँलाई?
3: अब ज्येष्ठ नागरिकहरूको चुनौती भन्दा त पहिलो नम्बर त अब परिवार बढै चाहिँ एक्लो जीवनयापन गर्नुपर्ने कतिपय ज्येष्ठ नागरिकहरूको त्यस्तो समस्याहरू पनि देखिन्छ होइन। अब त्यसै गरी अब उहाँहरूले चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ एउटा भनौँ न आफ्ना तल्लो पुस्ताहरूले चाहिँ जस्तो अब घरमा चाहिँ नाति नातिना छोराछोरी अब घर परिवारले चाहिँ अलिक पर्याप्त समय नदिएर एक्लो जीवनयापन गर्नुपर्ने अथवा घरभित्रै भए पनि एक्लिएर बस्नुपर्ने अवस्था ज्येष्ठ नागरिकहरूको पछिल्लो चरणमा देखिएका छन्। त्यसै गरी अब ज्येष्ठ नागरिकहरूमा भएका ज्ञान सिपहरू अनुभवहरूलाई चाहिँ हामीले राष्ट्रले चाहिँ उपयोग गर्न तथा नयाँ पिँढीमा हस्तान्तरण गर्न पर्ने गर्नुपर्ने यस्ता कुराहरू पनि रहेका छन्। त्यसै गरी शारीरिक र मानसिक रूपमा अशक्त असहाय एकल व्यवहारसी तथा पीडामा परेका ज्येष्ठ नागरिकहरूको उचित संरक्षणहरू पनि गर्नुपर्ने एउटा त्यो पनि एउटा चुनौतीकै रूपमा रहेको छ होइन। त्यसै गरी अब अहिले हाम्रो बामा हाम्रो जिम्मेवारी भन्ने चाहिँ एउटा यो अवधारणा चाहिँ सबैतिर हुनुपर्ने छ किनभने अरूले गर्दै हुन्थ्यो भन्ने चाहिँ किसिमको हाम्रो भइरहेको अवस्थाहरू छ। त्यही भएर अब सबै कुरो राज्यतिरै ताक्ने भन्दा पनि आफ्नो पहिलो दायित्व भनेको परिवारको हो, घर परिवारको हो, त्यसपछि मात्रै अनि राज्यको दायित्वतिर आउँछ।
2: हजुर, हुन्छ म्याडम, यहाँले ज्येष्ठ नागरिकको सवालमा धेरै विषयहरू जानकारी दिनुभयो, नीतिगत कुराहरू पनि यहाँले जानकारी दिनुभयो, सँगै हामीले चाहिँ ज्येष्ठ नागरिकलाई कसरी चाहिँ सम्मान गर्ने, कसरी संरक्षण गर्ने भन्ने विविध विषयमा जानकारी दिनुभयो। यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
3: धन्यवाद, यहाँले पनि मलाई ज्येष्ठ नागरिकका सवालहरूमा केही कुराहरू राख्ने अवसर दिनुभयो। यसको लागि म रेडियो नेपाललाई, यहाँको टिमलाई, यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका ज्येष्ठ नागरिक संरक्षण शाखाका प्रमुख निर्मला कार्की, ज्येष्ठ नागरिकको कानुनी व्यवस्था र अधिकारका विषयमा जानकारी दिनुहुँदै। श्रोता, आज हामीले ज्येष्ठ नागरिकका समस्या, अधिकार र राज्यको दायित्वबारे चर्चा गर्यौं। ज्येष्ठ नागरिक हाम्रो समाजका अनुभव र ज्ञानका जीवित पुस्तक हुन्। त्यसैले ज्येष्ठ नागरिकलाई बोझ होइन प्रेरणाको स्रोतका रूपमा हेर्न आवश्यक छ। उहाँहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार बनौं। समावेशी सोच, समृद्ध समाज, कार्यक्रम समावेशी आवाज
1: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज,
2: कार्यक्रम समावेशी आवाज।
0: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समा

0: रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
2: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
1: सही भन्यो सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
3: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
2: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
4: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाउ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौ।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। सुनाउँदैछौँ अन्जु पन्तको स्वर, नवराज सुब्बाको रचना र शक्ति बल्लभको सङ्गीतमा रहेको यो स्वदेश गान।

अहिले सुन्नुभयो कृष्ण भक्त राईको स्वर, व्याकुल माइलाको रचना र गोपाल अधिकारीको संगीतमा रहेको स्वदेश गान। अब सुनाउँछौ शिशिर योगी र सिन्धु मल्लको स्वर, गणेश विषमको रचना र गोविन्द आचार्यको संगीतमा रहेको स्वदेश गान। यो गानपछि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: This is Radio Nepal. I'm Manjil Ghimiri with 8 a.m. news. The headlines first. Debate continues on budget in the lower house. Lawmakers question budget allocations as Finance Minister defends fiscal plan. Foreign Minister defends Prime Minister's border comments, briefs upper house on India visit. Home Minister calls for legal reforms to improve disaster response and rescue preparedness. And U.S. claims progress towards Iran agreement as Tehran urges caution. Now the news in detail. The House of Representatives yesterday continued discussions on the government's annual estimates of revenue and expenditure for the fiscal year 2026-27, with lawmakers expressing both support and criticism of various budgetary provisions. Participating in the deliberations, lawmakers raised concern over taxation, regional development, agriculture, education, infrastructure, and social equity. Members from different political parties questioned the basis for projected customs revenue, criticized the allocation of resources to remote and border districts, and called for greater attention to entrepreneurs, farmers, and rural communities. Several lawmakers objected to imposing taxes on educational institutions, arguing that education is linked to fundamental rights and should not bear additional tax burdens. Concerns were also raised regarding widening economic inequality, inadequate support for hilly region economies, and insufficient budget allocations for drinking water, road infrastructure, and disaster-affected areas. Likewise, during the meeting's urgent hour, lawmakers drew the government's attention to range of public concerns. Lawmakers also questioned the government's authority to alter tax rates without parliamentary approval and called for greater accountability and responsiveness in budget implementation. Responding to lawmakers' concerns, Finance Minister Dr. Swarnim Wagle defended the budget, rejecting allegations of irregularities in tax revisions and stating that the government regulation is necessary for economic growth. He acknowledged technical errors in the finance bill, saying they had been corrected and resubmitted to the parliament. Meanwhile, the House unanimously approved the proposal seeking consideration of the Nepal Rashtra Bank Third Amendment Bill 2083 Bikram Sambat. Presenting the bill, Finance Minister Wagle said the amendment is intended to strengthen the autonomy and independent functioning of Nepal Rashtra Bank. Several lawmakers participated in the discussion before the proposal was endorsed unanimously. Likewise, the National Assembly yesterday discussed Prime Minister's remarks on Nepal's border issues made in the lower house on May 31st, with lawmakers expressing concern over the possible implications for foreign relations, national identity, and sovereignty. Members from various political parties called on the government to clarify the Prime Minister's statement and handle border-related matters with seriousness and sensitivity. Responding to the concerns, Foreign Minister Shishir Khanal clarified that the Prime Minister's remarks were related to cross-border occupation issues in certain areas along the Nepal-India border. He said the government remains committed to resolving border disputes through diplomatic dialogue based on historical treaties, maps, and the long-standing friendly relations between Nepal and India. The foreign minister stressed that Nepal has not sought any third-party mediation on border-related issues. He also briefed the National Assembly on his recent visit to India, describing it as productive. Meanwhile, during a question-and-answer session in the National Assembly, Minister for Agriculture, Forest and Environment Geeta Chaudhary said the government aims to distribute 600,000 metric tons of chemical fertilizers to farmers at subsidized rates by the end of the current fiscal year. The Public Accounts Committee of the House of Representatives yesterday held discussions on transparency in the tax system, policy stability, and customs management. Lawmakers stressed the need for greater transparency in tax policies, improvements in customs infrastructure, and stronger measures to prevent revenue leakage. Responding to lawmakers' concerns, Finance Minister Dr. Swarnim Wagle rejected allegations of information leakage as baseless and irregularities related to electric vehicle tax determination. He also defended tax concessions for electric vehicles, saying the measures were aimed at making EVs more affordable for middle-class consumers and youths. Home Minister Sudhan Gurung has called for legal reforms to strengthen disaster management, saying existing procurement laws are delaying the purchase of essential rescue equipment during emergencies. Addressing a meeting of the State Affairs and Good Governance Committee under the House of Representatives, the Home Minister said lengthy procedures under the Public Procurement Act make it difficult to acquire modern equipment when they are most needed. Home Minister also informed lawmakers that people living along riverbanks in the Kathmandu Valley have been relocated out to safer location ahead of the monsoon and that the government is monitoring conditions at temporary holding centres. Meanwhile, during an inspection of the Balazu Holding Centre, the Home Minister assured landless and squatter families that the government is committed to addressing their concerns and acknowledged shortcomings in past management efforts and pledged continued support. In a related development, the government has announced plans to provide life insurance coverage to landless families residing in designated holding centres in the Kathmandu Valley. The Women and Social Affairs Committee of the House of Representatives has directed concerned government agencies to fully implement recommendations related to social welfare management with particular priority given to the concerns of social mobilizers. During a committee meeting attended by Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, along with senior government officials, members stressed the need to safeguard the rights and job security of social mobilizers. Committee officials noted that social mobilizers play an important role in promoting awareness, inclusion, and empowerment of marginalized women and disadvantaged communities at the local level. Speaker of the House of Representatives Dol Prasad Arial and the United States Charge d'Affaires to Nepal Scott Urbam held a courtesy meeting yesterday focusing on bilateral relations and democratic cooperation. During the meeting, Speaker Arial noted that Nepal and the United States have maintained friendly relations since establishing diplomatic ties in 1947 with cooperation based on mutual respect, democratic principles and strong people-to-people connections. In response, U.S. Charge d'Affaires Urpam reaffirmed Washington's commitment to maintaining friendly and cooperative relations with Nepal and expressed interest in expanding collaboration. The task force formed to prepare a discussion paper on constitutional amendment has continued consultations with key political leaders and former prime ministers. A team led by Asim Shah, political advisor to the prime minister and coordinator of the task force, held discussions yesterday with former prime ministers Puspa Kamal Dahal Prachanda, Madhav Kumar Nepal and Jalanath Khanal. The consultations took place at Dahal's residence in Man Bhavan, Lalitpur, where the task force sought recommendations and suggestions on issues related to possible constitutional amendments. This news comes to you from Radio Nepal. Now on to an international news update. U.S. President Donald Trump has said a potential agreement aimed at ending the conflict with Iran is close, claiming that planned U.S. military strikes were cancelled or as diplomatic efforts progressed. However, as reported by the BBC, Iran has cautioned that no final agreement has been reached. Iranian officials said discussions are ongoing and described reports of a completed deal as premature while maintaining that Tehran would not compromise on its key positions. The developments come amid heightened tensions in the region. Despite previous ceasefire efforts, the US and Iran have exchanged a series of military actions in recent days. Meanwhile, several countries and international organizations, including the United Nations, have called for restraint and renewed dialogue. The 2026 FIFA World Cup has officially begun, marking the start of the largest tournament in the competition's history. Co-hosted by Mexico, the United States and Canada, the expanded tournament features 48 teams and will run for nearly 6 weeks, culminating with the final in New Jersey on July 19. The opening match was played at the historic Estadio Azteca in Mexico City, where host nation Mexico defeated South Africa 2-0. Tournament organizers expect the World Cup to generate record revenues and attract millions of fans across the three host nations. A total of 104 matches will be played across North America during the tournament, making it biggest FIFA World Cup ever staged. Now, the weather forecast for the country for today. The Meteorological Forecasting Division has forecast generally cloudy weather conditions over Kosi, Madhes and Bagmati provinces, as well as the hilly and Himalayan regions of the country, while partly cloudy conditions are likely over remaining Tarai regions today. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at a few places in Kosi and Madhes province, as well as hilly and Himalayan regions of the country, and at one or two places in the Tarai regions of Bagmati, Gandaki and Lumbini provinces today. The division also stated that there is an influence of upper level western trough and local wind systems across the country at present. Temperatures in the Kathmandu Valley are likely to range from 18 to 20 degrees Celsius, with daytime highs between 26 and 28 degrees Celsius today. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. Debate continues on budget in the lower house. Lawmakers question budget allocations as Finance Minister defends fiscal plan. Foreign Minister defends Prime Minister's border comments, briefs Upper House on India visit. Home Minister calls for legal reforms to improve disaster response and rescue preparedness. And US claims progress towards Iran agreement as Tehran urges caution. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast, and for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: Nepal, अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
4: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
5: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
4: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
5: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
4: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
5: फोन नम्बर 5 42 13 59।
6: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
7: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
6: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौं।
7: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
8: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ।
9: आजको कार्यक्रममा हामी रगतसँग जोडिएर कुरा गर्नेछौ। मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्यान्ड स्ट्रिनको जन्मदिन 14 जुनको अवसर पारेर रक्तदाता दिवस मनाउँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् 2004 यो दिवस मनाउन थालिएको हो। यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ। रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्व बारे जानकारी दिने खालका विविध कार्यक्रमहरू हुने गर्दछन्। रगतको महत्व बुझाउँदै आवश्यकता बारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदान प्रति सम्मान गर्नु नै यो दिवस मनाउनु हो। रक्तदानको आवश्यकता बारे जागरूकता बढाउन यो दिवस मनाउँदै आइएको हो। यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना अवश्य बढाउनेछ। रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदर स्वरूप नेपालमा 2070 जेठ 30 र 31 प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो। मानव रक्त समूह 8 प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारको मेल खाने समूहका रगत उनीहरूमा चढाउने गरिन्छ। यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच पनि गरिन्छ। यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा पनि जान्ने अवसर मिल्छ। सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बीचमा कम्तीमा 3 महिनाको फरक राख्ने चलन छ। रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागि के कुरा हुनुपर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्छ। रक्तदान गर्नका लागि सामान्यतया 50 केजी तौल भएको, कम्तीमा पनि 18 वर्ष र बढीमा 60 वर्षको सीमा तोकिएको छ। यस्ता रक्तदाताहरूका सीमाहरू देश अनुसार फरक फरक पनि हुन सक्छ। रक्तदान नै जीवनदान हो। बेलैमा नपाएमा मान्छेको ज्यानै पनि जान सक्छ। यस्तै महत्वपूर्ण कुरा हो रगत। हरेक मान्छेको शरीरमा नसा नसामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राण तत्त्वको रक्षा गरिरहेको रगत एक अपरिहार्य कुरा हो। दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्छ। हामीहरू सबैजना दुर्घटना वा रोगको शिकार हुन सक्छौँ र रगत हामीलाई या हाम्रो आफन्तलाई आवश्यक पर्न सक्छ। तसर्थ समयमै रक्तदान गरौँ। हामीहरूले रक्तदान गरेकै कारणले पनि एउटा आमा बुवाले आफ्नो बच्चा सकुशल पाउन सक्छन्। एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउन सक्छ। समाजले अकालमै कोही सदस्य गुमाउनु नपर्ने अवस्था सिर्जना हुन्छ। रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै पनि हानि गर्दैन र एक हिसाबले ताजगी अथवा रगत फ्रेस हुने काम पनि गर्छ। कसैको ज्यान जोगाउन डाक्टर नै हुनुपर्छ भन्ने पनि छैन। रक्तदाताहरू वास्तवमा भगवानका प्रतिरूप हुन्। नेपालमा पनि पछिल्लो समयमा रक्तदान गर्नेहरूको क्रम बढिरहेको छ। रक्तदान गरेमा जीवनमा सबैभन्दा ठूलो सेवा गरेको ठहरिनेछ। कतिपय मानिसहरू रक्तदान गर्न डराउने पनि हुन्छौँ। यो डराउनु पर्ने कुरा हुँदैन। यदि हामीले रक्तदान गर्न उपयुक्त छैन भने रक्तदान गर्ने ठाउँमा विशेषज्ञ व्यक्तित्वहरूले त्यसबारे जानकारी गराउने हुनेछ। तसर्थ हामीले आफूले पनि रक्तदान गरौँ र सबैलाई रक्तदान गर्न अभिप्रेरित गरौँ। यो दिवसको मुख्य सार्थकता पनि यसैमा रहनेछ। आजको कार्यक्रममा हामी रक्त क्यान्सरका बारेमा चर्चा गर्नेछौँ। हाम्रो खानपिन, आहार व्यवहार, समयमै सचेत सजग नहुने बानी, शारीरिक अवस्था, स्वास्थ्यप्रतिको सजगता नहुनु जस्ता थुप्रै कारणले मानिसहरू क्यान्सर रोगको शिकार भइरहेका छन्। हाम्रो अज्ञानता, सानो हेलचक्र्याई र लापरवाहीका कारण पीडा, खर्च, दुःख र जीवनको क्षति हुने अवस्था पनि आउन सक्छ। तसर्थ आज हामी धेरै मानिसलाई प्रभावित बनाउँदै गएको क्यान्सर रोग, क्यान्सरभित्र पनि रक्त क्यान्सरका बारेमा जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी क्यान्सर रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ रक्त क्यान्सर बोन म्यारो प्रत्यारोपण विशेषज्ञ, हामी सरल भाषामा ब्लड क्यान्सर विशेषज्ञ भनेर पनि बुझ्न सक्छौ, डाक्टर विशेष पौडेल आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ सिभिल अस्पताल काठमाडौँ नयाँ बानेश्वरमा कार्यरत डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
10: नमस्कार, धन्यवाद।
9: डाक्टर साहब, यो क्यान्सर रोग भनेको के हो? डाक्टर साहब, यहीबाट आजको यो संवाद प्रारम्भ गरौँ न।
10: अब क्यान्सर रोग भन्नाले चाहिँ हाम्रो शरीरमा अनियन्त्रित तालले कोषहरू बढेको बढै गर्नुलाई चाहिँ हामी क्यान्सर भन्छौँ। शरीरमा कोषहरू बढिसकेपछि त्यो धेरै बढ्यो, अब यसलाई नियन्त्रण गर्नुपर्छ र यसलाई चाहिँ बन्द गर्नुपर्छ भनेर शरीरले एउटा सिग्नल हामीलाई दिने गर्छ। त्यो सिग्नल दिने प्रक्रियामा गडबड भयो भने चाहिँ बढेको कोष बढेको बढै गर्ने, बन्दै नहुने र मल्टिप्लाई हुँदै जाने, एउटा सेल दुईटा, दुईटा सेल चारवटा, त्यसरी मल्टिप्लाई हुँदै जाने समस्यालाई चाहिँ हामी क्यान्सर भन्छौँ।
9: हजुर, जस्तो यहाँले अनियन्त्रित तरिकाले कोषहरू बढ्ने भन्नुभयो, जस्तो यो कोषहरू बढ्ने कारण के हो डाक्टर साहब?
10: जस्तै अब किन क्यान्सर हुन्छ त भनेर चाहिँ हामीलाई अहिलेसम्म थाहा भएको यो चिजले गर्दा क्यान्सर हुन्छ है भनेर थाहा पाउने चाहिँ हामीसँग 5-6 चिजहरू छन्। जस्तो रगतको क्यान्सरको विषयमा कुरा गर्ने हो भने चाहिँ म रगत रोग विशेषज्ञ भएको हिसाबले रगतको र क्यान्सरमा चाहिँ जस्तो पहिला कोही मान्छेलाई क्यान्सर भएर किमोथेरापी दिएको छ भने त्यो मान्छेलाई भोलि रगतको क्यान्सर हुने चान्सेस अलिकति हाई हुन्छ। त्यस्तै गरेर लामो समयसम्म कोही मान्छेले चाहिँ विकरणमा जस्तो रेडियो एक्टिभ मेटेरियलहरू हुने जस्तो विकरणमा काम गर्नुभएको छ भने पनि त्यस्तो मान्छेलाई पनि भोलि गएर रगतको क्यान्सर हुने समस्याहरू हुन्छ। त्यस्तै गरेर कुनै कतिपय भाइरल इन्फेक्सनहरू जस्तो पेटमा हुने एच पाइलोरी भन्ने ग्यास्ट्रिक गराउने भाइरसले पनि रगतको एक दुईवटा क्यान्सरहरू गराउन सक्छ। त्यस्तै गरी इस्टन बार भाइरस भन्ने एउटा भाइरस हुन्छ, त्यो भाइरसले पनि रगतको क्यान्सरहरू गराउन सक्छ। त्यस्तै गरी लामो समयसम्म केमिकल जस्तो बेन्जिन नामक केमिकलमा लामो समयसम्म काम गरेको छ भने पनि त्यो केमिकलले गर्दा रगतको क्यान्सर हुन सक्ने सम्भावनाहरू हुन्छ। यिनीहरू चाहिँ हामीसँग ठोस प्रमाण भएका चिजहरू हुन्, यिनीहरूले गर्दा क्यान्सर हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। तर यिनीहरू बाहेक अरू धेरै चिजहरू यही कारणले गर्दा, यसले नै गर्दा क्यान्सर भएको र ठोस कारण यही हो भनेर भन्न सक्ने अवस्था चाहिँ छैन। मेडिसिनमा अब विकास भएको हिसाबले हेर्ने हो भने चाहिँ क्यान्सर हुँदाखेरि के म्युटेसनहरू हुन्छ, कुन कुन प्रोटिनहरू बढ्छ, कुन कुन इन्जाइमहरू तल माथि हुन्छन्, ती कुराहरू चाहिँ हामीलाई थाहा छ। तर के कुराले गर्दा त्यस्ता म्युटेसनहरू भए भन्ने कुरा चाहिँ अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन। यो 3-4 कुरा भए
9: क्यान्सर चाहिँ कति प्रकारको हुन्छ डाक्टर साहब? जस्तो रक्त क्यान्सर भित्र पनि हामी त्यसलाई केही वर्गीकरण गर्छौँ कि, अथवा समग्र क्यान्सर भित्र हामी रक्त क्यान्सरलाई लिन्छौँ कि, कसरी क्यान्सरलाई वर्गीकरण गरेर हेर्ने गरिन्छ?
10: अब रगतको क्यान्सरको कुरा गर्दाखेरि चाहिँ सामान्य भाषामा भन्दाखेरि, सबैले बुझ्ने गरी भाषामा भन्दाखेरि चाहिँ रगतको क्यान्सरलाई 2 भागमा वर्गीकरण गर्न सकिन्छ। एउटालाई चाहिँ अक्युट भन्ने, अक्युट भनेको मतलब चाहिँ उपचार नगरेको खण्डमा तपाईँको 3-4 एक 2 भित्रै बिरामीको ज्यान जान सक्ने, र अर्को चाहिँ क्रोनिक जसलाई दीर्घ भनिन्छ, त्यो चाहिँ कस्तो भन्दाखेरि शरीरमा क्यान्सर हुने, यसले बिरामीलाई उपचार नगरेको खण्डमा पनि 6-7-8 या 1-2 पनि केही पनि नहुने, कसै कसैलाई वर्षौंसम्म केही पनि नहुने त्यस्तो किसिमको क्यान्सर हुन्छ। र सम्पूर्ण रगतको क्यान्सरलाई उपचारै गर्न पर्छ भन्ने पनि छैन, कतिपय क्यान्सरहरूलाई चाहिँ तपाईँको क्यान्सर लागिसकेपछि पनि वेट एन्ड वाच गर्न सकिन्छ, त्यसलाई चाहिँ लामो समयसम्म फलोअपमा बिरामीलाई राखेर परेको खण्डमा मात्र उपचार पनि गर्न सकिन्छ भने, कति छ रगतको क्यान्सरहरूलाई चाहिँ पत्ता लागेको दिनमै 1 पनि ढिलो नगरिकन उपचार सुरु गरिहाल्नु पर्ने खालको हुन्छ। त्यही भएर सरल भाषामा मैले अघि भने चाहिँ रगतका क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। तपाईँको हरेक क्यान्सरलाई केलाउँदै जाने भने सम्भवतः रगतका क्यान्सर मात्रै तपाईँको 50 बढी किसिमकाहरू हुन्छन्। तर अब एकदमै बुझ्ने भाषामा गर्दाखेरि चाहिँ मैले अघि भने जस्तै उपचार चाहिहाल्ने, कसैलाई चाहिँ उपचार अलिक रोग लागिसकेपछि नै उपचार अलिक पछि चाहिने, या कसै कसैलाई गर्नै नपर्ने खालका समेत हुन्छन्।
9: क्यान्सर धेरै प्रकारका हुन्छन्, हामीले धेरै बुझ्नु भन्दा पनि डाक्टर साहबले अहिले भने जस्तो 3 किसिमका रक्त क्यान्सर भनेर हामी बुझ्न सक्ने भयौँ। एउटा चाहिँ तत्काल उपचार गर्नुपर्ने, एउटा उपचारमा थोरै केही समय ढिलो हुँदा त्यति धेरै असर नगर्ने, र कुनै क्यान्सर चाहिँ उपचारै गर्न नपर्ने अवस्थाका पनि हुन सक्छन्। तर कुनै क्यान्सर फेरि उपचार गरिएन भने, तत्काल उपचार गरिएन भने यसले मान्छेको ज्यानै जान सक्ने कुरा पनि आयो। क्यान्सर रोग जन्मजात अथवा वंशाणुगत हुने गर्छ कि गर्दैन?
10: यो रगतको क्यान्सरमा तपाईँको एक किसिमको मायलोप्रोलिफेरेटिभ न्योप्लाज्म भन्छौँ हामी, हाम्रो भाषामा भन्दाखेरि एमपिएन भन्ने एक किसिमको रोग छ। अब अहिले हेर्ने हो भने त्योवटा एमपिएन त तपाईँको मान्छे गर्भमा हुँदादेखि नै प्रक्रिया सुरु हुन्छ भन्ने कुराहरू पनि अहिले आइरहेछ, अध्ययनले देखाइरहेछ। त्यही भएर कतिपय रगतका क्यान्सरहरू जस्तो लिम्फोमा भन्ने एक के हुन्छ, रगत क्यान्सर हो, तिनीहरू चाहिँ वंशाणुगत हुन सक्छन्। परिवारमा छ भने, कसैलाई क्यान्सर भएको छ भने अर्को मान्छेलाई पनि क्यान्सर हुने सम्भावना हुन्छन्। तर सबै रगत क्यान्सर चाहिँ तपाईँका वंशाणुगत हुँदैनन्, केही चाहिँ वंशाणुगत हुन्छन्। र कसै कसैको सम्बन्ध त तपाईँको भ्रूणमा भएदेखि नै क्यान्सरको त्यो म्युटेसनहरू देखिएको पनि छ। त्यही भएर अब यसमा अध्ययन अझ जारी छ। भोलिको दिनमा मेरो विचारमा धेरै क्यान्सरहरू चाहिँ यसरी चाहिँ वंशाणुगत हुन्छन् भनेर चाहिँ अध्ययन आएमा हामी चाहिँ सरप्राइज हुनुपर्ने अवस्था चाहिँ रहँदैन जस्तो लाग्छ मलाई।
9: एउटा सर्वसाधारणले कस्तो चाहिँ सर्छ, कस्तो चाहिँ वंशाणुगत रूपमा सर्दैन भनेर बुझ्न सक्ने अवस्था रहन्छ कि डाक्टर साहबहरूले परीक्षण गरेर हेरेपछि मात्रै यो थाहा हुने हो डाक्टर साहब?
10: मैले अघि भने रगतको रोग त तपाईँको एक एकवटा केलाएर हेर्ने हो भने त 50 भन्दा बढी छ, होइन?
9: हजुर।
10: तर अब त्यसमा पनि अहिलेसम्म अनुसन्धानले भनेको र थाहा भएको 3-4 किसिमको चाहिँ वंशाणुगत हुन्छन्, तर अरू चाहिँ वंशाणुगतै हुन्छ भनेर प्रमाणित चाहिँ भइसकेको छैन। तर अब यसमा धेरै अध्ययनहरू भइरहेछ, धेरैले वंशाणुगतसँग यसको सम्बन्ध छ भन्ने धेरै अध्ययनहरू भइरहेछ। तर आजको दिनमा भन्दाखेरि चाहिँ अब सबैजनाले बुझ्ने भाषामा भन्ने भने होइन, जस्तो लिम्फोमाहरू भन्ने हुन्छ, अब सिएलएल क्रोनिक लिम्फोसाइटिक ल्युकेमिया होइन, अनि कतिपय नन हर्जन्स लिम्फोमाहरू, अब जुन सर्वसाधारणलाई यो कुरा बुझाउन अलिकति गाह्रै हुन्छ। त्यही भएर चाहिँ क्यान्सर भएको छ भने एकचोटि चाहिँ रगत रोग विशेषज्ञसँग भेटेर यो किसिमको क्यान्सर चाहिँ वंशाणुगत हुन सक्ने सम्भावना छ छैन भनेर चाहिँ उहाँले परामर्श लिनु चाहिँ जरुरी छ।
9: हजुर, सबैभन्दा राम्रो उपाय यदि आफ्नो घर परिवारमा कसैलाई क्यान्सर भएको छ भनेदेखि सन्तानमा यो सर्ने सम्भावना छ कि छैन भनेर हामीले डाक्टर साहबहरूसँग सम्पर्क गर्यौँ भने परीक्षणबाट त्यो कुरा जानकारी प्राप्त गर्न सकिन्छ, होइन डाक्टर साहब?
10: होइन, परीक्षणै गर्नु पर्दैन। कतिपय त अब जस्तो यसमा रिलेसन भएको देखिन्छ, होइन, सुगर क्यान्सर चाहिँ यसरी वंशमा आउन सक्ने सम्भावना भन्ने हो, सबैलाई हुन्छ भन्ने होइन, होइन, सम्भावना यति प्रतिशत छ। बाँचुन्जेल आमा बुवालाई यो क्यान्सर भएको छ भने तपाईँलाई यो क्यान्सर हुने सम्भावना यति छ भनेर त्यो सम्भावना चाहिँ निकाल्न सकिन्छ।
9: आम मानिसले डाक्टर साहबहरूसँग कस्तोको अवस्थामा सम्पर्क गर्नुपर्छ त्यो बारे अलिकति बताइदिनुहोस् न।
10: जस्तो भने सम्पूर्ण रगतको रोगको, चाहे त्यो क्यान्सर होस् र चाहे त्यो क्यान्सर नहोस्, होइन, सम्पूर्ण रगत रोगको चाहिँ एकै किसिमको त प्रेजेन्टेसन हुन्छ, होइन। जस्तो भन्नु अब धेरै जस्तो रगत रोगमा चाहिँ के हुन्छ भनेदेखि रक्त अल्पता भएर तपाईँको चाहिँ बिरामीलाई सास फेर्न गाह्रो हुने, हिँड्दाखेरि एकदमै थकान महसुस हुने, हिँड्न नसक्ने हुन्छ। त्यस्तै गरेर चाहिँ रगतले हाम्रो रोग शरीरमा हुने इन्फेक्सनसँग प्रतिरक्षा गर्ने भाव भएर चाहिँ त्यो रगतमा क्यान्सर भइदियो भने त्यो कोषहरूले राम्ररी काम नगर्ने भएको कारणले चाहिँ बिरामीहरूलाई संक्रमण हुने चान्सेसहरू, जस्तो इन्फेक्सनहरू, निमोनियाहरू, अनि त्यसपछि पिनासहरू र दिशा गर्ने ठाउँ मुखभित्रमा खाउहरू आउने समस्याहरू हुन्छ। त्यस्तै गरेर रगतमा हुने एउटा कोष जसलाई हामी प्लेटलेट भन्छौँ, त्यो चाहिँ तपाईँको रगत जमाउने काम गर्छ। रगतको क्यान्सरमा कुनै क्यान्सरमा बढी हुने र कुनै क्यान्सरमा एकदमै कम हुने भाव भएर कसै रगत जम्नेदेखि लिएर अत्याधिक मात्रामा रक्तस्राव हुने समस्याहरू हुन्छन्। हड्डीहरू दुख्ने हुन्छ रगतको क्यान्सरमा, कुनै कुनै क्यान्सरमा एकदमै हड्डी दुख्नेहरू हुन्छ। र त्यस्तै गरेर चाहिँ शरीरमा तपाईँको गिर्खाहरू घाँटीमा र काखीमा काँसमा गिर्खाहरू आउने हुन्छ। त्यस्तै गरेर चाहिँ कुनै कुनै रगतको क्यान्सरमा तपाईँको पेट एकदमै फुल्ने, फियो सुन्निएर पेट फुलेको अनुभव हुने त्यस्तोहरू हुन्छ। सामान्यतः भन्नु रक्त अल्पतामा पनि हुने श्वासमा हुने, हिँड्न नसकिने, थाक्ने हो, क्यान्सरमा पनि तपाईँको हुने यही हो। त्यही भएर यो सिम्टम्स हेरेर यही यस्तो भयो भने क्यान्सर हो भनेर चाहिँ ठोकुवा साथ चाहिँ भन्न सकिँदैन। तर यस्तो समस्याहरू छ, देखिएको छ भने चाहिँ एकचोटि चाहिँ सम्बन्धित डाक्टरलाई परामर्श लिएकै राम्रो, किनकि मैले अघि भने चाहिँ क्यान्सरमा हुने, क्यान्सर बाहेक अरू रोगमा चाहिँ अर्कै किसिमको हुने भन्ने चाहिँ रगतमा हुँदैन। रगतमा तलमाथि भइसकेपछि क्यान्सर भए पनि क्यान्सर नभए पनि देखिने लक्षण चाहिँ एकै किसिमको हुन्छ। त्यही भएर यस्तो लक्षणहरू देखिने बित्तिकै परामर्श लिनु चाहिँ एकदमै जरुरी छ।
9: हजुर, जस्तो अब हामी बाहिर के सुन्ने गर्छौँ भने विकास उन्मुख मुलुकहरूमा हेपाटाइटिस बी सी जस्ता अन्य कारणहरूले पनि क्यान्सर रोग संक्रमण भएको देखिएको छ भन्ने कुराहरू हामी सुन्छौँ, यो वास्तविकता हो कि के हो डाक्टर साहब?
10: रगतको क्यान्सर कुरा मैले कुरा गर्दाखेरि कतिपय भाइरल इन्फेक्सन पनि रगतको क्यान्सरहरू गराउँछन्, होइन? जस्तो अघि मैले तपाईँ पेटमा गराउने थिएँ जुन ग्यास्ट्रिकको जुन एच पाइलोरी भन्ने जुन ब्याक्टेरिया छ त्यसले पनि क्यान्सर गराउँछ भने नि मैले, त्यसरी नै संक्रमणले पनि इन्फेक्सनको कारणले पनि जस्तो हेपाटाइटिस बी र हेपाटाइटिस सीले गर्दा भोलि गएर लिभरको क्यान्सर हुने चान्सेसहरू पनि हुन्छ, नहुने होइन। त्यही भएर हाम्रो नेपालमा पनि उसमा मात्र डेभलप देशमा मात्र होइन, नेपालमा पनि हेपाटाइटिस बी र हेपाटाइटिस सीले कलेजोको क्यान्सर गरिएका बिरामीहरू प्रशस्त भेटिन्छ। त्यही भएर यो कुरा सत्य हो, बी र सीले गएर पछि गएर कलेजोको क्यान्सर चाहिँ गराउन सक्छ।
9: अब यो क्यान्सर रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने सम्भावना हुन्छ कि, अथवा त्यसमा पनि कुनै समूह चाहिँ जोखिम समूह भनेर वर्गीकरण गरिने हुन्छ कि?
10: यो क्यान्सर रोग चाहिँ, रगतको क्यान्सर रोग चाहिँ सबै उमेरको मान्छेहरूलाई हुन सक्छ। जस्तो बच्चामा एक किसिमको रगतको क्यान्सर जसलाई हामी एएल अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भन्छौँ, त्यो एकदमै कमन समस्या हो, होइन? बच्चामा तपाईँको चाहिँ 10 कम उमेरको बच्चामा यो रगतको यो एएलएल भन्ने क्यान्सर एकदमै देखिन्छ। त्यस्तै गरेर 20-30 वर्षको उमेरमा चाहिँ तपाईँको हर्जकिन्स लिम्फोमा भन्ने एक किसिमको रगतको क्यान्सर, त्यसपछि सिएमएल भन्ने अर्को किसिमको क्यान्सरहरू बढी नै मात्रामा देखिन्छ, त्यस्तै गरेर एएमएल भन्ने अर्को किसिमको रगतको क्यान्सरहरू देखिन्छ। अनि उमेर बढ्दै गइसकेपछि फेरि नन हजकिन्स लिम्फोमा भन्ने, त्यसपछि त्यहाँबाट अक्युट ल्युकेमी एएमएल भन्ने, मल्टिपल मायलोमा भन्ने रगत क्यान्सरहरू देखिन्छन्। र झन् अझ उमेर धेरै नै बढिसकेपछि पनि एमडिएस भन्ने रगत एक किसिमको क्यान्सर, ल्युकेमिया भन्ने अर्को किसिमको क्यान्सरहरू देखिन्छ। त्यही भएर हरेक उमेरमा भनौँ न रगतको क्यान्सर चाहिँ अरू क्यान्सरहरू जस्तै यो उमेरको मान्छेमा बढी देखिन्छ भन्ने नै छैन। विभिन्न किसिमका रगतका क्यान्सरहरू छन् र सबै उमेरका मान्छेमा चाहिँ रगतका क्यान्सरहरू त्यही अनुपातमा देखिन्छ।
9: नेपालमा रक्त क्यान्सरको अवस्था कस्तो छ, यो रक्त क्यान्सरको अवस्था बारे पनि अलिकति बताइदिनुहोस् न डाक्टर साहब।
10: मैले नेपालमा प्र्याक्टिस गर्न थालेको चाहिँ 2007 मैले बिर हस्पिटलमा थिएँ पहिला, त्यो र अहिलेको कम्पेयर गर्ने हो भने चाहिँ अहिले चाहिँ अब पहिलाको भन्दा धेरै रगत क्यान्सरका बिरामीहरू भेटिन्छन्। अब यसलाई मैले दुई हिसाबले हेर्छु। पहिला चाहिँ सबै ठाउँमा प्याथोलोजिस्ट डाक्टर साहबहरूको चाहिँ दरबन्दी नभएर कतिपय क्यान्सरहरू नभेटिएको पनि हुनसक्छ, तर अब अहिले देशमा धेरै जसो जिल्ला अस्पतालहरूमा पनि प्याथोलोजिस्ट डाक्टर साहबहरूको त्यो दरबन्दी भएर यो रोग पहिलाको अनुपातमा धेरै भेटिएको पनि हुनसक्छ। अहिले हेर्ने हो भने सिभिल हस्पिटल एकमात्र अहिले तपाईँको देशभरिको रगत रोगको उपचारको लागि एकदमै प्रसिद्ध भएको छ। त्यहाँको डेटा हेर्ने हो भने तपाईँको पहिलाको अनुपातमा एकदमै धेरै रगत क्यान्सरका बिरामीहरू हामीले उपचार गरेका छौँ। उपचार पनि तपाईँको अब फेरि अर्को कुरा के पनि हुनसक्छ भन्दाखेरि अब सिभिल हस्पिटलमा त तपाईँको बोन म्यारो प्रत्यारोपण समेतको सुविधा भएर देशभरिको सबै ठाउँबाट चाहिँ त्यही अस्पतालमा रगत रोगको बिरामीहरूलाई चाहिँ रिफर गर्ने भएर पनि झट्ट हेर्दाखेरि न एकदमै बढेको हो कि भनौँ, सबै बिरामी त्यही ठाउँमा मात्र आउने भएर चाहिँ बढेको हो कि भनेको जस्तो पनि हामीलाई अनुभूति भएको थियो। पछि हेर्दै जाँदाखेरि र देशभरिको यो क्यान्सर रेजिस्ट्रीको डेटाहरू हेर्दाखेरि चाहिँ साँच्चीकै रगतको क्यान्सरका बिरामीहरू चाहिँ पहिलाको अनुपातमा बढेको भेटिएको छ। तपाईँको यही कार्यक्रम मार्फत चाहिँ म एक दुईवटा कुरा के पनि प्रश्न पार्न चाहन्छु भने अहिले रगतको क्यान्सर लाग्यो भन्दैमा पहिलेको जस्तो निकै नहुने अवस्था चाहिँ होइन है। कतिपय रगतका क्यान्सरहरूलाई त तपाईँको उपचार पद्धतिद्वारा किमोथेरापी पद्धतिद्वारा नै निको पार्न सकिन्छ, कतिलाई बोन म्यारो प्रत्यारोपण गरेर निको पार्न सकिन्छ। जस्तो हामी कहाँ पहिला चाहिँ धेरै मान्छेको बुझाइ के थियो भनेदेखि र अहिले पनि कति मान्छेको बुझाइ के छ, रगतको क्यान्सर लाग्न बित्तिकै मान्छे बाँच्दैन, मान्छे मरिहाल्छ भन्ने छ। त्यो चाहिँ सरासर झुट हो आजको दिनमा हेर्दाखेरि, किनकि तपाईँले विचारै गर्ने हो र यसलाई अध्ययनै गरेर हेर्ने हो भने सम्भवतः सबभन्दा बढी निको हुने क्यान्सर नै रगतको क्यान्सर हो अरू क्यान्सरको तुलनामा। त्यही भएर रगतको क्यान्सरको उपचार हुन्छ र नेपालमा आजको दिनमा रगतको क्यान्सरको सम्पूर्ण किसिमको उपचार तपाईँको किमोथेरापीदेखि लिएर बोन म्यारो प्रत्यारोपण समको सेवा सिभिल अस्पतालमा मात्र उपलब्ध छ। त्यही भएर रगतको क्यान्सर भयो भन्दैमा आत्तेर उपचारै हुँदैन, उपचार गर्नु नै बेकार हो भन्ने जुन भ्रम जनमानसमा छ त्यसलाई चाहिँ हटाउन एकदमै जरुरी छ।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, आज हामी रक्त क्यान्सरका बारेमा कुराकानी गरिरहेका छौँ र आज हामी रक्त क्यान्सरको विषयमा कुराकानी गर्नका लागि वरिष्ठ रक्त क्यान्सर रोग विशेषज्ञ अथवा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौडेल हाम्रो अतिथिगण पाउनुहुन्छ र आदरणीय श्रोताहरूले रेडियो नेपालबाट यो संवादलाई सुनिरहनु भएको छ। डाक्टर साहब, जस्तो यहाँले भने जस्तै, किनभने म फेरि यही संवादको क्रममा जोडिन चाहन्छु, यहाँले भने जस्तै सिभिल हस्पिटलमा बेड पाउनै गाह्रो, किनभने यो क्यान्सर रोग आफैमा उपचार गर्न महँगो पनि छ, जटिल पनि छ, धेरै कुरा यसका लागि हाम्रो जस्तो मुलुकमा कठिनाइ छ, आम नागरिकले यसमा धेरै दुःख पाइराखेको अवस्था छ, सिभिल हस्पिटलमा सीमित कोटा छ, सबै मान्छेले त्यही गर्ने हुनाले अलिकति गाह्रो पनि भइराखेको अवस्था छ, अब यसलाई सरकारले पनि अवश्य पनि ध्यान दिनुपर्छ भन्ने गुनासोहरू पनि हामीले सदैव सुन्ने गर्छौँ। जस्तो अब आम मानिसले सुरुमै कसरी थाहा पाउने, मलाई यो रक्त क्यान्सरको सम्भावना छ अथवा मलाई भयो कि भनेर केही लक्षणहरूका आधारमा उसले अनुमान गरेर डाक्टर साहबहरूसँग आउने त्यस्ता केही आधारहरू छन् डाक्टर साहब, यसका केही सर्वसाधारणले आकलन गर्न सक्ने केही लक्षणहरू छन्?
10: जस्तै अब यसमा चाहिँ अब भन्नु अत्याधिक मात्रामा चाहिँ तपाईँको रक्तस्राव भएमा जस्तो दाँतबाट गिजाबाट धेरै रगत गयो, शरीरभरि निल टाटाहरू आयो अनि त्यसपछि त्यहाँबाट त्यो टाटा आउनु सँगसँगै शरीर एकदमै गलेर जाने र शरीरमा गिर्खाहरू गाँठाहरू देखियो भने चाहिँ न यो रगतकै नराम्रै रोग हो कि भनेर चाहिँ सम्बन्धित चिकित्सकलाई भेटिहाल्नुपर्छ। र त्यसमध्ये पनि धेरै जस्तो रगतको रोगको चाहिँ तपाईँको रगत जाँचेर नै पत्ता लगाउन सकिन्छ, धेरै जस्तो ल्युकेमियाहरू चाहिँ तपाईँको रगतै जाँचेर पनि पत्ता लाग्न सक्छ। त्यही भएर अब त्यस्तो अत्याधिक मात्रामा थकान हुने, त्यसपछि शरीरमा गाँठाहरू आउने, निना निना डामहरू आउने, नाकबाट गिजाबाट दिशा गर्ने ठाउँबाट चाहिँ रगत गएको देखिने भएको खण्डमा चाहिँ तुरन्त गएर सम्बन्धित चिकित्सकलाई देखाएर रगतको जाँच गरेको खण्डमा चाहिँ यो रोग पत्ता लाग्न सक्छ।
9: सकेसम्म त रोग लाग्न नदिनै पाए राम्रो हो, लाग्नै नदिने उपाय के, कसरी सजग बनेर के गरेर हामीले सकभर क्यान्सर रोग लाग्न नदिने उपाय के हुन्छ, रोग लागिहाल्यो भनेदेखि उपचार विधि पद्धति चाहिँ के कस्ता छन् नि डाक्टर साहब?
10: अब अरू क्यान्सरको बारेमा चाहिँ मलाई त्यति आइडिया भएन, तर रगतको क्यान्सरलाई चाहिँ यो गरेर मैले चाहिँ यो परिवेशमा बसेर मैले यो खाएर यो नखाएर रगतको क्यान्सर लाग्न दिन्न भन्ने चाहिँ हुँदैन। किन भन्दाखेरि तपाईँको यो अहिलेसम्मको जति पनि अध्ययनले यो खानासँग अरू चिजहरूसँग चाहिँ यसको सम्बन्ध भएको कुरा देखाउँदैन। साधारण रुगाखोकी लाग्यो, ज्वरो आयो भनेर रगत जाँदा जाँदाखेरि रगत क्यान्सर भएको पुष्टि हुने हो। त्यही भएर चाहिँ अरू क्यान्सर जस्तो अब थ्रोट कम खाएर चाहिँ फोक्सोको क्यान्सर कम हुने नहुने दिने होइन, त्यस्तै गरेर तपाईँको परिवारमा चाहिँ पाठेघरको र ओभारीको क्यान्सर छ भने चाहिँ पाठेघर ओभारी झिकेर फाल्ने या स्तन झिकेर फालेर चाहिँ क्यान्सरको अवस्था कम गराउने भन्ने चाहिँ यो रगतको क्यान्सरमा त्यस्तो कुराहरू चाहिँ छैन। अब रोग लागिसकेको खण्डमा चाहिँ अघि मैले भने जस्तै पहिलाको जस्तो अवस्था पनि रहेन, जस्तो निकै नहुने उपचारै गर्न नसकिने आज देशभित्र नै यी सबै उपचारका विधिहरू हामीसँग उपलब्ध छन्। रगतको रोगको लागि र रगतको क्यान्सरको लागि आज विदेश जान पर्ने अवस्था पटक्कै छैन। सम्पूर्ण कुराहरू चाहिँ तपाईँको देशभित्रै सिभिल अस्पतालमा उपलब्ध छ। अब तपाईँले अघि भने चाहिँ क्यान्सरका उपचार चाहिँ रगतको क्यान्सरको उपचार तपाईँको कि चाहिँ किमोथेरापी विधिबाट गर्ने हो, किमोथेरापी विधिबाट निको हुन्छ भने किमोथेरापी मात्र गर्ने होइन, किमोथेरापी विधिबाट निको हुँदैन औषधि चलाएर निको हुँदैन भने त्यसलाई निको पार्नको लागि बोन म्यारो प्रत्यारोपण पनि गर्न सकिन्छ। अब रह्यो सीमित कोटा, अब अस्पताल सानो, सरकारले कसरी एड्रेस गर्न सक्छ त भन्ने कुरामा चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि क्यान्सरले गर्दा देशमा कति आर्थिक नोक्सानी भएको छ, कति पैसा विदेश जान्छ भन्ने कुराको चाहिँ सरकारले त्यसको चाहिँ इस्टिमेट गर्नुपर्छ र त्यसको त्यो ऊ निकाल्नुपर्छ। त्यसो गरिसकेपछि देशभरिको सम्पूर्ण सरकारी अस्पतालमा क्यान्सरको डाक्टरको दरबन्दी खोल्नुपर्छ, जसले गर्दा चाहिँ तपाईँको पोखराको मान्छे या सुर्खेतको मान्छेलाई चाहिँ काठमाडौँ आएर उपचार गर्ने होइन कि लोकलै ठाउँमा क्यान्सरको उपचार गर्न मिल्ने व्यवस्था चाहिँ सरकारले गरिदिनुपर्छ जस्तो लाग्छ मलाई, देशभरिको सम्पूर्ण बिरामीको लागि ऊ हेर्नको लागि चाहिँ। किनभने त्यो गर्न सकिन्छ पनि र त्यसको लागि हामीले एक दुईवटा प्रोजेक्टहरू हाम्रो एक दुईवटा प्रोग्रामहरू पनि हामीले ल्याउँदैछौँ बाहिरको युनिभर्सिटीहरूसँग मिलेर होइन, जसरी चाहिँ दुर्गममा रहेका चिकित्सक डाक्टरहरूलाई चाहिँ क्यान्सर सम्बन्धी एक वर्षको फेलोसिप तालिम दिएर र उहाँहरूसँग संवाद बारम्बार तपाईँको यो मिटिङबाट यो इन्टरनेटबाट मिटिङ गरेर कुन औषध चलाउने कसरी गर्ने भन्ने कुराहरू पनि हामीले बिस्तारै सुरु गर्न थालिसकेका छौँ। तर हामीले गर्नु र सरकारले गर्नुमा धेरै फरक हुन्छ। सरकारको तर्फबाट चाहिँ अब आजको दिनमा चाहिँ म के भन्न चाहन्छु भने सरकारी दरबन्दी हुनु पर्यो, सम्पूर्ण हरेक अस्पतालमा एउटा क्यान्सर रोग डाक्टरको चाहिँ दरबन्दी सरकारले जसरी पनि मिलाउनु पर्छ। त्यति गर्न पाइयो भने चाहिँ सबै जिल्ला अस्पतालहरूमा क्यान्सर रोगको सेवा सुचारू भएको खण्डमा चाहिँ बिरामीले चाहिँ बेड पाउने समस्या, बिरामीको चाप पनि कम गर्न सकिन्छ। ठाउँमै बसेर आफ्नै घर वरिपरि बसेर आफन्तको वरिपरि बसेर क्यान्सर रोगको उपचार चाहिँ बिरामीले आरामसाथ गराउन सक्छ।
11: यहाँहरू रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ र आज हामी रक्त क्यान्सरका बारेमा केन्द्रित छौँ र यस विषयमा विशेषज्ञ डाक्टरका रूपमा डाक्टर विशेष पौडेल आजको हाम्रो अतिथि हुनुहुन्छ। डाक्टर साहब, क्यान्सर रोगी प्रति गरिने व्यवहारलाई लिएर विभिन्न टिका टिप्पणी पनि हुन्छ हाम्रो समाजमा, अनि यो रोग लुकाउने प्रचलन पनि छ हाम्रोमा। लुकाउनु पर्ने हो र क्यान्सर रोगी नहुन के गर्ने होइन, रोग लाग्यो भनेदेखि व्यक्ति घर परिवार समाज अहिले यहाँले सरकारको भूमिका त अलिकति भनिदिइहाल्नु भयो होइन, यो सबै मिलेर क्यान्सर रोगीलाई त हामीले सेवा गर्ने अथवा उनीहरूले रोग व्यक्त गर्ने अथवा घर परिवारमा भन्न सक्ने, समाजमा भन्न सक्ने, सरकारसँग भन्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ होला। त्यसका लागि घर परिवार समाज सरकारको भूमिका के भए हुन्थ्यो भन्ने लाग्छ एउटा विशेषज्ञ डाक्टरको हिसाबले।
10: क्यान्सर तपाईँले एक दिन लुकाउन सक्नुहुन्छ होला, दुई दिन लुकाउन सक्नुहुन्छ होला, तर लुकाउन सकिँदै सकिँदैन। किन भन्दाखेरि बिरामीलाई चाहिँ बिरामी गल्दै गइसकेपछि, बिरामीलाई क्यान्सरले खाँदै गइसकेपछि त्यसको दुखाइदेखि लिएर सम्पूर्ण कुराहरूले गर्दा चाहिँ कसैलाई लाग्ला मैले लुकाउँछु, म लुकाएर नै रोगलाई पेल्छु भनेर लाग्ला, तर त्यो सम्भव हुने कुरै भएन। किन भन्दाखेरि अभ्यन्तरमा यसले चाहिँ जब विभिन्न अङ्गमा गएर यो सर्छ, त्यसपछि त्यसको दुखाइको कारणले गर्दाखेरि नै बिरामीले धेरै दिनसम्म यसलाई चाहिँ लुकाउन सक्ने अवस्थै रहेन। अब अर्को कुरा जनचेतनाको कुरा पनि हो। हाम्रोमा चाहिँ कस्तो भन्दा धेरै मान्छेहरू चाहिँ रोग लागेको धेरै पछि मात्र चिकित्सकको परामर्शले निलाउन देखिन्छ। अब यी कुराहरूलाई चाहिँ अब गाउँघरको स्वास्थ्य चौकीदेखि लिएर त्यसपछि त्यहाँबाट समाज सेवामा समर्पित मान्छेहरूबाट पनि यो कुराहरूलाई चाहिँ एड्रेस्ट गर्न पर्छ जस्तो मलाई लाग्छ होइन, किनभने उपचार चाहिँ तपाईँको छ, उपचार हुँदैन, उपचार सम्भव छ, बेलैमै उपचार गर्यो भने निको हुन्छ भन्ने कुराहरू चाहिँ यस गाउँमा नगरपालिकाका स्वयंसेवकहरू चाहिँ यसमा लाग्नु पर्छ जस्तो मलाई लाग्छ।
11: क्यान्सर रोगका सन्दर्भमा संक्रमण सम्भावना र सुरक्षा अनि उपचारात्मक विषयलाई लिएर मैले यो व्यवसायमा सोध्न भ्याएको र एउटा विशेषज्ञ डाक्टरको हिसाबले यहाँले भन्नै पर्ने केही कुराहरू छन् कि
10: मैले अब भन्दाखेरि चाहिँ अघि नै मैले भनेकै कुरालाई म रिपिट गर्छु, अलिकति शङ्का हुनु शङ्का भएको खण्डमा चाहिँ तुरन्त गएर चाहिँ सम्बन्धित डाक्टरको परामर्श लिनु पर्यो। त्यसपछि त्यहाँबाट उपचारको लागि तपाईँको रगतको क्यान्सर भन्दैमा उपचारै गर्नुपर्ने खालको हो होइन, कतिको उपचार गर्न जरुरी छ या त्यसलाई कुर्न मिल्छ उपचारको लागि केही समयसम्म, त्यो कुराहरूको पनि परामर्श लिन एकदमै जरुरी छ। त्यस्तै गरेर चाहिँ अब उपचारको विधि भनौँ, उपचारको लागि तपाईँको होइन किमोथेरापीले नछोएको हो भने अझ पनि बोन मार प्रत्यारोपणद्वारा पनि त्यो रोगलाई निको पार्न सकिने अवस्था पनि छ। र साँच्चै नै भन्दाखेरि आज देशमा रगत रोगको लागि तपाईँको बाहिर जानुपर्ने अवस्था अहिले बन्दै भएको छ। तपाईँको नेपालमा गरिने उपचार बोन म्यारो प्रत्यारोपण अहिले संसारमा सबभन्दा सस्तो भनेर एकदमै व्यापक प्रचार पनि भएको छ। हामीले बोन म्यारो प्रत्यारोपण गर्दा हुने खर्च र हाम्रो अहिलेसम्म बोन म्यारो प्रत्यारोपण गरेका बिरामीहरूको चाहिँ कतिलाई निको भयो, कति प्रतिशत निको भयो भन्ने तथ्याङ्कहरू हामीले प्रस्तुत गर्यौँ। त्यो प्रस्तुत गर्दाखेरि संसारभरिमा चाहिँ सबभन्दा सस्तोमा चाहिँ रगत क्यान्सरको उपचार हुने र बोन म्यारो प्रत्यारोपण हुने ठाउँ नेपाल हो भनेर आज संसारभरि सबै मान्छेलाई सम्पूर्ण मान्छेलाई त्यो अवगत भइसकेको अवस्था पनि छ। म के विश्वास दिलाउन चाहन्छु भन्दाखेरि उपचार तपाईँको सम्पूर्ण संसारभरि गर्ने उपचार विधि लगभग उस्तै हो, त्यसमा केही फरक पर्दैन। र हाम्रो तथ्याङ्क हेर्ने हो भने हामी आज पनि साउथ एसियामा रगत क्यान्सरको उपचारकोमा हामी अरू देशहरूभन्दा र इन्डियाका कतिपय ठाउँहरूभन्दा हामी अझै राम्रै छौँ र हाम्रो तथ्याङ्कहरूले त्यही देखाउँछ। त्यही भएर ढुक्क भएर चाहिँ सिभिल सर्भिस अस्पतालमा रगतको रोगको उपचारको लागि बिरामीहरू चाहिँ आउँदा हुन्छ भन्ने सन्देश चाहिँ म दिन चाहन्छु।
11: हजुरहरू जस्तो कतिपय विदेश गएर उपचार गराएर फर्किएका, अब हाम्रो छिमेकी मुलुक भारत होस् अथवा यहाँले भने जस्तै दक्षिण एसियाका अन्य मुलुकहरूमा अथवा विदेशका सम्पन्न भनिएका मुलुकहरूमा गएर उपचार गराएर आएका व्यक्तिहरू पनि अहिले पछिल्लो समयमा नेपालको सिभिल अस्पतालमा गरिएको उपचार, यहाँहरूले गर्नुभएको सेवाप्रति सबैले तारिफ गरेको हामी बाहिर सुन्ने गर्छौँ। अलिकति थोरै मात्रै समय छ, बोन म्यारो प्रत्यारोपण कुन अवस्थामा गरिन्छ, यो कतिको सम्भव छ, हाम्रो जस्तो आर्थिक रूपमा अलि विपन्न भएका नागरिकहरूले यो सहज रूपमा गर्न सक्ने अवस्था छ डाक्टर साहब?
10: जस्तो अब बोन म्यारो प्रत्यारोपण चाहिँ तपाईँको मैले अघि भने नि क्यान्सरमा यदि चाहिँ किमोथेरापी पद्धतिबाट निको नहुने रोगहरूमा क्यान्सरहरूमा चाहिँ हामीले बोन म्यारो प्रत्यारोपण गर्छौँ र बोन म्यारो प्रत्यारोपण गरेर तपाईँको रोग अनुसार तपाईँको 30-40% रोगलाई निको पनि पार्न सकिन्छ। तर अब जुन अघि तपाईँले भन्नुभयो नि हाम्रो जस्तो देशमा बोन म्यारो प्रत्यारोपण सकिन्छ त भन्दाखेरि हामीले बोन म्यारो प्रत्यारोपण सुरु गरेकै तपाईँको 2012 हामीले यो सेवा दिइरहेको हौँ। आज पनि हामीले हरेक महिनामा तपाईँको सिभिल अस्पतालमा हरेक महिनामा बोन म्यारो प्रत्यारोपण गरिरहेका छौँ। त्यो प्रत्यारोपण तपाईँको कोरोनाको बेलामा पनि हामीले चाहिँ गरि नै रह्यौँ र अहिलेसम्म पनि हामी गरि नै रहेका छौँ। अब जहाँसम्म कुरा आयो तपाईँको भारतमा बोन म्यारो प्रत्यारोपण गराउनलाई 35 लाख आइसीसम्म खर्च हुन्छ। हाम्रो नेपालमा चाहिँ हामीले चाहिँ सिभिल सर्भिस हस्पिटलमा प्रत्यारोपण गरेको चार्ज नलिने, डाक्टरले चाहिँ प्रत्यारोपण गरेको चार्ज नलिने, सरकारी रेटमै हामीले चाहिँ प्रत्यारोपण गर्ने र अस्पतालले पनि प्रत्यारोपण बापत धेरै पैसा नलिने, त्यो हिसाबमा चाहिँ हामीले चाहिँ पहिले आपसी समझदारीमा प्रत्यारोपण सुरु गर्यौँ। अघि मैले भने चाहिँ संसारको कुनै पनि ठाउँभन्दा एकदमै सस्तो पनि हो, अब भारतसँग कम्पेयर गर्ने हो भने पनि एकदमै सस्तो भयो। अब रह्यो जस्तै किडनी प्रत्यारोपणलाई सरकारले निशुल्कै गर्ने प्रोग्रामहरू लिएर आएछ होइन, त्यसरी नै सरकारले बोन म्यारो प्रत्यारोपणलाई पनि तपाईँको निशुल्क गर्न सक्छ जस्तो लाग्छ मलाई, किन भन्दाखेरि त्यो किडनी ट्रान्सप्लान्टमा जति खर्च हुने हो बोन म्यारो ट्रान्सप्लान्टमा पनि त्यति नै खर्च हुने हो। त्यही भएर सरकारले चाहिँ यसलाई चाहिँ हेरिदिने हो, निशुल्क गर्न नसके पनि भारी मात्रामा छुट दिने हो भने सबै नेपालीले चाहिँ बोन म्यारो प्रत्यारोपण गर्न सक्छन् यदि चाहिएको खण्डमा, यदि

0: यहाँहरूले चाल्नुभएको जस्तो गाउँ गाउँमा जाने होइन अभियान लिएर जाने गर्नुभएको छ, त्यस्ता कार्यहरूमा पनि यहाँहरूलाई अझ हौसला मिलोस्, अझ प्रेरणा मिलोस् र आम नेपालीको स्वास्थ्यमा यहाँ जसरी खट्नु भएको छ त्यसमा चाहिँ अझ सक्रियता बढोस्, हामी यो अपेक्षा पनि यो बसाइमा गर्न चाहन्छौँ। महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र हाम्रो स्वास्थ्य कार्यक्रमलाई दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ डाक्टर साहब।
1: धन्यवाद, मलाई यसरी बोल्ने मौका दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यस्तै किसिमका प्रोग्रामहरूमा चाहिँ यदि तपाईँ बोलाउनु भएको खण्डमा म पक्कै पनि आउनेछु।
0: आजको हाम्रो अतिथिका रूपमा हुनुहुन्थ्यो वरिष्ठ रक्त क्यान्सर बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौडेल, उहाँ सिभिल अस्पताल काठमाडौँ नयाँ बानेश्वरमा कार्यरत डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने दिन नभुल्नुहोला। पत्राचारका लागि कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyahamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ सोम बज्राचार्य र साथीहरूको स्वरमा रहेको यो जागरण गीत राघवलाल वैद्यको रचना अनि सङ्गीत हो सोम बज्राचार्यकै।

जागरण गीत सुनाउने क्रममा अबका लागि सुनाउँछौ नारायण ओलीको सुर अनि संगीत, रचना हो खमराज लुइटेलको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नमस्ते झाँक्री दाई।
6: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
5: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ, हजुरले राम्ररी हेरिदिनु पर्यो।
6: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
5: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
7: नहातिनुहोस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
5: हस् डाक्टर साहब।
7: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
9: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
8: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
10: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा कुनै संशोधन नभएको अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता। र फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिको विजयी सुरुवात। अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। हिजो प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। प्रतिपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको निर्मम एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर प्रतिबद्धतालाई धोका दिन आफूहरूले नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिँदै दुई रुपियाँको पनि बदमासी नगरेको र केही गल्ती गरे त्यसको जिम्मेवारी लिन तयार रहेको पनि बताउनु भएको हो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यमवर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सिर्जना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिक प्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनमा आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने बाटोमा बजेट आएको, औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाले भर्खरै सम्पन्न गर्नुभएको भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको छिमेकी मित्र राष्ट्र भारतको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकारी, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापनका साझा सुरक्षाका चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिमूलक छलफल भएको पनि बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धान रोपाईको समय नजिक आइसकेकाले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 मेट्रिक टन रासायनिक मल वितरण गरिने जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्न उत्तरमा भाग लिँदै मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मौजाद रहेको बताउनुभयो। सरकारले जैविक तथा प्रारङ्गारिक मलको प्रचार प्रसार तथा रासायनिक मल वितरण कार्य पारदर्शी बनाउन तिनै तहको सरकारका संयन्त्रहरूमा पत्राचार गरिसकेको जानकारी दिँदै मन्त्री चौधरीले रासायनिक मल आयात भण्डार र वितरणको अवस्था सर्वसाधारणले हेर्न मिल्ने गरी मल व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याइएको पनि सभाको बैठकलाई जानकारी गराउनुभयो। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोक र काभ्रे पलाञ्चोकमा पहिलो पटक उच्च भारवान क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको जानकारी पनि दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मान भवनस्थित पुष्पकमल दाहालको निवासमा पुगेको थियो। सोही निवासमा पूर्व प्रधानमन्त्री त्रय दाहाल नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। मध्य प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजोको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नु भएको जिज्ञासाहरूको जवाब अर्थमन्त्री युवराज भट्टराईले दिएपछि निर्यार्थ पेश गरिएको नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति पत्र खारेज गर्न सिफारिस गरेको छ। सरकारको 100 बुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्येको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा सिफारिस गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगातार तेस्रो दिनको आक्रमण रोकिएको घोषणा गर्दै तेहरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले सम्झौतामा हस्ताक्षर गर्ने समय र स्थान चाँडै सार्वजनिक गरिने बताउनु भएको छ। यसअघि ट्रम्पले इरानमाथि कडा आक्रमण गरिने चेतावनी दिँदै खार्ग टापुसहित तेल पूर्वाधारलाई निशाना बनाउने धम्की दिनुभएको थियो। तेहरान स्थित एक इरानी अधिकारीलाई उद्धृत गर्दै प्रस्तावित समझदारी पत्र बारे इरानका उच्च नेतृत्व तहमा विचार भइरहेको र त्यसले हस्ताक्षरतर्फ मार्ग प्रशस्त गर्न सक्ने जनाइएको छ। यद्यपि यसको समय भने अझै निश्चित भइसकेको छैन। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स IRGC अमेरिकाको दोस्रो दिनको आक्रमणको जवाब स्वरूप बराइन, कुवेत र जोर्डन स्थित अमेरिकी सैन्य सम्पत्तिमाथि आक्रमण गरेको जनाएको छ। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गए रातिदेखि सुरु भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुख सुरुवात गरेको छ। स्थानीय सिटी रङ्गशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध 2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुख सुरुवात गरेको हो। उद्घाटन खेलमा 3 जनाले रातो कार्ड पाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी। प्रस्तुत बजेटमा कुनै संशोधन नभएको अर्थमन्त्री डाक्टर सोडी मुआग्लेको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथिको आक्रमणको योजना फिर्ता र फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै मेक्सिको विजयी सुरुवात। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज जुन 12 तारिक विश्व बाल श्रम विरुद्धको दिवस, यो दिवस बाल श्रमका कारण बाल बालिकाले भोग्नु परेका समस्या उजागर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकार, समुदाय र सरकारवाला पक्षलाई थप प्रेरित बनाउने अपेक्षा गरिएको छ। नेपालमा पनि बाल श्रम अन्त्यका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरिए पनि चुनौती भने अझै पनि कायमै छन्। आजको कार्यक्रममा हामी बाल श्रमको वर्तमान अवस्था, चुनौती, बाल अधिकार संरक्षणका लागि भएका प्रयास र आगामी कार्यदिशाबारे चर्चा गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ भोइस अफ चिल्ड्रेन संस्थाका उपनिर्देशक राजु घिमिरे। घिमिरे सर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद
0: हजुर। आज विश्व बाल श्रम विरुद्धको दिवस जुन 12, यो दिवसलाई कसरी सम्झिनुहुन्छ? यहाँ कुराकानीको सुरुवात यसैबाट गरौँ।
1: धन्यवाद यो कार्यक्रममा निमन्त्रणा गरेर आफ्नो केही कुरा राख्न दिनुभएकोमा। अब बाल श्रमको कुरा गर्दा, आज बाल श्रम विरुद्धको विश्व दिवस, संसारमा बाल बालिकाहरू विभिन्न खाले श्रममा लाग्ने र उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा र समग्र विकासमा गम्भीर असर पर्ने हुनाले युएनले यो बाल बालिकालाई श्रममा लगाउनु हुँदैन र विश्वभरि यो अभियान चलाउनु पर्छ भनेर जुन 12 बालबालिका जुन श्रममा लागेका छन् त्यो बाल श्रम विरुद्धको विश्व दिवस भनेर मनाउन थालिएको
0: हो। हजुर।
1: यसले खास गरी बालबालिकालाई श्रममा लगाउनु हुँदैन, उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षाको अधिकारलाई सुनिश्चित गर्नुपर्छ भनेर विश्व अभियान हो यो। र यही सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरेर बालबालिका विरुद्ध हुने बाल श्रमका कुरा, यसको अभियान, यसको सचेतीकरणका कार्यक्रमहरू सङ्घीय सरकारदेखि स्थानीय तहसम्म व्यापक रूपमा गर्ने गरिएको छ।
0: हजुर। अब बाल श्रमको कुरा गर्दाखेरि नेपालमा यसको अवस्था के छ, यसका प्रमुख कारणहरू के हुन् बताउनु न।
1: नेपालको कुरा गर्दा बाल श्रमको अवस्था अहिले पनि अलिक पेचिलो नै छ, किनभने विशेष गरी नेपालमा प्रजातन्त्र पुनर्स्थापनापछि विभिन्न नीति नियमहरू, ऐनहरू पनि खास गरी बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले सही हस्ताक्षर गरिसकेपछि पक्षीय राष्ट्र बन्यो। त्यसपछि 2048 बालबालिका ऐन बन्यो, नियमावली बने, र अब 2072 आइपुग्दा 72 संविधानमा बालबालिकाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेर अगाडि बढेको अवस्था छ। नीति नियमहरूका कुरा गर्दाखेरि बालबालिका सम्बन्धी ऐन 2075, त्यसै गरी बालबालिका सम्बन्धी नियमावली 2078, बालबालिका सम्बन्धी राष्ट्रिय नीति 2080, बाल श्रम नियमन र निषेध गर्ने ऐन 2056 लगायतका धेरै ऐन नियमहरू छन् र यसको कार्यान्वयनको अवस्था चाहिँ शीतल रहेको छ। खास गरी यो बाल श्रमका विषयमा कुरा गर्दाखेरि जोखिममा रहेका परिवारको सुरक्षाका कुरा, उनीहरूको रोजगारीको कुरा, बाल संरक्षण प्रणाली सुदृढ नहुँदाखेरि र सबै बालबालिकालाई शिक्षामा पहुँच नहुँदा बाल श्रम बढेको छ र विभिन्न खाले विपदहरू भए र त्यसै गरी पारिवारिक हिंसा, कलह, कमजोर आर्थिक अवस्थाका कारणले बाल श्रम बढ्दो क्रममा छ। र तथ्याङ्कलाई हामीले हेर्ने हो भने केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले 2021 गरेको एउटा अध्ययन अनुसार नेपालमा 5-17 उमेर समूहका 11 लाख बालबालिका श्रममा छन् भन्ने तथ्याङ्क छ। अब यसले के देखाउँछ भने नेपालमा विभिन्न क्षेत्रमा धेरै बालबालिका श्रममा छन्, अझ निकृष्ट प्रकारको जोखिमपूर्ण श्रममा लगभग 2 लाख बालबालिका छन् र अवस्था यस्तो छ। र यी बालबालिकामध्ये झन्नै 2 लाख बालबालिका जो श्रममा छन्, निकृष्ट प्रकारको श्रममा छन्, उनीहरू विद्यालय जाँदैनन् भन्ने तथ्याङ्क पनि छ।
0: यहाँले यो भन्दै गर्दाखेरि बाल बालिका सम्बन्धी कानुनहरू पनि धेरै बनेका छन्, बाल श्रम सम्बन्धी पनि कानुनहरू, यो विरुद्धका कानुन पनि बनेका छन्, कार्यान्वयनको पाटो मात्र कमजोर हो त्यसो भए? हामीसँग कानुनको अपर्याप्त त छैन त्यसो?
1: मैले भन्नुपर्दा नेपालमा बालबालिका सम्बन्धी कानुन पर्याप्त छन्, तर कुनै कुनै कानुन अलिक फितलो पनि छ। तर बाल श्रमको कुरा गर्दाखेरि जस्तो बाल श्रम नियमित र निषेध गर्ने ऐन छ, 56 सालदेखि नै त्यो कार्यान्वयनमा छ। र अर्को बाल श्रम उन्मूलन सम्बन्धी गुरु योजना सन् 2018-28 गुरु योजना छ। र बाल श्रम मुक्त स्थानीय त कार्यविधि पनि छ, नेपाल सरकारले बनाएको नीति नियमहरू छन्। कार्यान्वयनको अवस्था चाहिँ शीतलो छ। यो कार्यान्वयन अवस्था शीतलो हुनु चाहिँ विशेष गरी स्रोत र साधनको कमी हुनु, बजेट विनियोजन र यो सम्बन्धी बजेटका कुराहरू छन्। त्यसै गरी अर्को कुरा चाहिँ मुख्य यो स्थानीय तहमा खास गरी जो स्थानीय तहमा चाहिँ अहिले स्थानीय शासन सञ्चालन ऐन 2074 अनुसार सबै कुराहरू स्थानीय तहलाई अधिकार दिएको छ। स्थानीय तह अलि प्रभावकारी नहुँदा, अलि सक्रिय नहुँदाखेरि यो बाल श्रमको अवस्था बढिरहेको छ। विशेष गरी भन्नुपर्दा स्थानीय तहले नै योजना बनाएर काम गर्नुपर्छ बाल श्रम अन्त्यका लागि। र विभिन्न योजनाहरू छन्, नीति नियमहरू छन्, र त्यो नीति नियमहरूलाई कार्यान्वयन गर्न र अझ इमान्दारीका साथ कार्यान्वयन गर्न जुन एउटा हामी व्यक्ति व्यक्ति बिच भएको एउटा माइन्डसेट छ बाल बालिका सम्बन्धी बाल अधिकार प्रवर्धनका लागि, यो कुराले चाहिँ विशेष महत्त्व राखेको छ। र खास गरी भन्नुपर्दा स्रोत साधनको कमी र व्यक्तिहरूमा बाल अधिकारको सचेतना अझै कम, बाल बालिकालाई चाहिँ काम गराउनु उनीहरूले नपढे पनि हुन्छ, त्यस्तो किसिमका सोचाइहरू भएको भएर यो बाल श्रमको कुरा चाहिँ अझै पनि पेचिलो छ, कहाली लाग्दो छ। अहिले हेर्नु न, यो सरकारले विभिन्न सहरहरूका सुकुमासी बस्तीहरूलाई जबरजस्ती विस्थापित गर्दै लगेको छ, त्यहाँ पनि जोखिम छ। अब बालबालिका पढिरहेका बालबालिकाको विद्यालय समेत
0: लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग मिलेर काम गरिराख्नु भएको छ अहिले पनि, होइन? यहाँले काम गर्दाखेरि देखेका समस्याका कुराहरू मात्र नभएर यहाँले कसरी काम गरिराख्नु भएको छ? के सरकारसँग यहाँ मिलेर काम गरिराख्नु भएको छ? यहाँको सल्लाह सुझावका कुराहरू पनि होलान्, के देखिन्छ काम गर्दाखेरि, यहाँ कसरी काम गर्दै हुनुहुन्छ त्यो बताइदिनु न।
1: भोइस अफ चिल्ड्रेन लगायत बाल अधिकारसँग काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले हामीले महिला बालबालिका मन्त्रालयसँग मिलेर काम गरिरहेका छौँ। विशेष गरी सरकारका नीति नियम कार्यविधिहरू कार्यान्वयन गर्नका लागि हातेमालो गर्दै सरकारका नीति नियमलाई कार्यान्वयन गर्नका लागि सङ्घ संस्थाले काम गरिरहेछौँ। अब भोइस अफ चिल्ड्रेनको सवालमा सडक बालबालिकाका कुरा र सडक बालबालिका जुन बाल श्रमसँगै जोडिएको छ, ती बालबालिकाको उद्धार संरक्षण र पारिवारिक पुनर्मिलनमा सरकारसँग मुख्य साझेदारको रूपमा भोइस अफ चिल्ड्रेनले काम गरेको छ र यहाँ अरू संस्थाहरू पनि छन्। र त्यसमा चाहिँ बालबालिकालाई श्रममा लगाउनु हुँदैन, सडकमा आउने बालबालिका पनि श्रममा विभिन्न खाले विभेद भएर आइपुगेका हुन्छन्, सडकमा हुँदा पनि उनीहरू विभिन्न श्रममा लागेका हुन्छन्। ती बालबालिकाको अधिकार संरक्षणका लागि भोइस अफ चिल्ड्रेन लगायत सङ्घ संस्थाहरूले काम गरिरहेछ। स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारका नीति नियम योजना सरकारले बजेट पनि कतिपय सवालमा छुट्याएको छ र त्यो बजेट सहित कार्यक्रम कार्यान्वयन गर्नका लागि स्थानीय तहमा प्रदेशमा सङ्घ संस्थाहरूले काम गरिरहेछन् सरकारसँग साझेदारी गरेर। जस्तो उदाहरणको लागि अघिल्लो आर्थिक वर्षसम्म यो बाल श्रम मुक्त स्थानीय तह भनेर विभिन्न कार्यक्रमहरू चलिरहेका थिए, अघिल्लो आर्थिक वर्षसम्म 8 स्थानीय तह चाहिँ बाल श्रम मुक्त घोषणा भएको छ। अब यसमा चाहिँ सरकारले 104 स्थानीय तहलाई यो बाल श्रम मुक्त गर्नका लागि अनुदान पनि दिएको छ। जस्तो यही वर्ष चन्द्रगिरी नगरपालिका काठमाडौँ उपत्यकाकै चन्द्रगिरी नगरपालिका बाल श्रम मुक्त भएको छ र विभिन्न कार्यक्रमहरू सङ्घ संस्थाको साझेदारीमा चलिरहेका छन्।
0: के छ सर, यो सडक बालबालिकाको अवस्था कम हुँदै गइरहेको छ कि बढ्दो क्रममा छ कि? किनभने सरकारले सडक बालबालिका मुक्त क्षेत्र गर्ने घोषणा गर्ने भन्ने कुराहरू पनि गरिरहेको छ।
1: सडक बालबालिकाको सवालमा सरकारले विक्रम सम् 2072 सालमा कार्यविधि सडक बालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि बनाएर सडक बालबालिकासँग काम गर्ने सङ्घ संस्थाहरूसँग साझेदारी गरेर काम गरेको छ र अहिलेसम्म आउँदाखेरि सरकारी तथ्याङ्क अनुसार 2500 प्लस सडक बालबालिकालाई उद्धार गरेर संरक्षण र व्यवस्थापन गरिएको छ। र अहिलेको अवस्था हेर्ने हो भने नेपालका जुन ठुला सहरहरू जहाँ सडक बालबालिकाहरू धेरै मात्रामा देखिन्थे त्यहाँ ती बालबालिकाहरू देखिँदैन, अहिले छैनन् बालबालिका। तर कतिपय सवालमा विभिन्न किसिमले सडकमा माग्नका लागि बालबालिकाहरू देखिन्छन् तर ती हेबिचुअल सडकमा बस्ने बालबालिका होइनन्। अहिलेको सन्दर्भमा सडकमा बालबालिका देखिने बित्तिकै बालबालिका खोजतला समन्वय केन्द्र जुन राष्ट्रिय बाल अधिकार परिषद र गृह मन्त्रालयको संयुक्त तत्त्वावधानमा सञ्चालित छ, त्यो 104 भन्छौँ हामी, 104ले चाहिँ बालबालिका देख्ने बित्तिकै तुरुन्त उद्धार गरेर सम्बन्धित सङ्घ संस्थामा पठाउने गरेको छ। र त्यही भएर सडकमा बालबालिका धेरै कम छन्। अब सरकार नेपाल सरकारको योजना अनुसार नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने योजना पनि रहेको छ। त्यसमा चाहिँ भोइस अफ चिल्ड्रेन लगायत सङ्घ संस्थाहरू सरकारसँग सँगसँगै साझेदारी गरेर अगाडि बढेका छन्। तर यसमा अझै पनि सरकारको स्पष्ट योजना स्थानीय तहसम्म योजना पुग्नुपर्छ र जुन कुरा स्थानीय तहले अपनत्व लिनुपर्छ सडक बालबालिका व्यवस्थापनको लागि।
0: यो भन्दै गर्दाखेरि पुनर्स्थापनामा पुगेका बालबालिकाहरू बाल श्रममा नपरुन् भन्नुको लागि यहाँहरूको पनि त योगदान हुन्छ। उहाँका चाहिँ व्यवस्थापनका कुराहरू, पुनर्मिलनका कुराहरू, परिवारसँग राख्ने कुराहरू, यदि परिवार छैन भने रोजगारीका कुराहरू, यो यहाँहरू कसरी गरिराख्नु भएको छ?
1: सडक बालबालिका उद्धार संरक्षण र व्यवस्थापन सम्बन्धी एकीकृत कार्यविधि अनुसार सडक बालबालिकालाई उद्धार गरेर अस्थायी संरक्षण केन्द्रमा राखिन्छ, त्यसपछि सामाजिकरण केन्द्रमा राखिन्छ। त्यो सामाजिकरण केन्द्रमा राखिसकेपछि बालबालिकाको परिवारहरूको पहिचान गरिन्छ। आफ्नो परिवार छ भने त्यो सर्टेन क्राइटेरियाहरू पुरा गरेर बालबालिकालाई परिवारमा पुनर्मिलन गरिन्छ। र त्यो पुनर्मिलनको क्रम चाहिँ कस्तो छ भने राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतला समन्वय केन्द्र, स्थानीय तह सम्बन्धित गाउँपालिका, नगरपालिका र वडा कार्यालयको रोहबरमा वडा कार्यालयको जिम्मेवारीमा हामीले बालबालिकालाई परिवारमा पुनर्मिलन गराउँछौँ। र त्यसमा चाहिँ फेरि बालबालिका फर्केर सडकमा नआउन्, श्रममा नआउन् भनेर स्थानीय संयन्त्रहरू, स्थानीय स्तरमा भएको बाल कल्याण अधिकारी र त्यहाँको बाल अधिकार समितिलाई जिम्मेवार बनाएर उनीहरूको रोहबरमा हामीले पुनर्मिलन गर्छौँ र अनुगमनका क्रियाकलापहरू पनि त्यसरी नै अगाडि बढ्छ। र अर्को कुरा, जो बालबालिकाको आफ्नो जैविक परिवार हुनुहुन्न भने त्यस्तो बालबालिकालाई हामीले उहाँहरूको नातेदार परिवारसँग सम्पर्क गरेर सम्भव भए नातेदार परिवारमा पुनर्मिलन गराउँछौँ र त्यहाँ पनि हामीले उनीहरू फेरि श्रममा नलागुन् भन्ने सुनिश्चित गर्नका लागि बाल संरक्षण संयन्त्र समुदायमा भएको संयन्त्रलाई चाहिँ परिचालन गर्छौँ। र अब अर्को नातेदार परिवारहरूले पनि बालबालिका राख्न नसक्ने अवस्था छ, उहाँहरू इच्छुक हुनुहुन्न भने हामीले संरक्षक परिवार, इच्छुक परिवार, जो नाता सम्बन्ध नभएको परिवार, त्यो परिवारमा बालबालिकालाई राखेर पारिवारिक वातावरणमा हुर्काउने काम गर्छौँ। त्यो चाहिँ हाम्रो नेपालको बालबालिका सम्बन्धी ऐन नियमावली अनुसारको प्रक्रिया अनुसार हामीले गर्छौँ। र अर्को कुरा, जो बालबालिका 16 वर्ष गरिसक्नु भएको छ भने उनीहरूलाई उहाँको इच्छा अनुसार हामीले व्यावसायिक तालिम सिपहरू प्रदान गरेर आय आर्जनका काममा लगाउने र त्यो आय आर्जनले उनीहरूको जीवन चाहिँ दिगो रूपमा अगाडि बढोस्, आफ्नो विकास, आफ्नो सुरक्षा, स्वास्थ्यका कुराहरूलाई चाहिँ अगाडि बढाउन सक्नुहोस् भनेर हामीले आय आर्जनका काममा पनि बालबालिकालाई उनीहरूको उमेर 18 वर्ष कटेपछि काममा, रोजगारीमा चाहिँ लगाउने कामहरू गरिरहेको छ।
0: यहाँले पुनर्स्थापना कुरा गर्नुभयो नि, सडकमा आइसकेका बालबालिकाहरूलाई परिवारले स्विकार्न सक्ने अवस्था छ कि छैन, अथवा परिवार आफन्त आमा बुवा नभए पनि उहाँका नजिकका नातेदारहरूले स्विकार्नलाई आनीकानी गरेको अथवा उनीहरूलाई व्यवस्थापन गर्न नमानेका त्यस्ता घटनाहरू पनि छन् कि?
1: छुटपुट घटनाहरू अलिअलि हुन्छन् त्यस्तो, तर कस्तो भने सबै हामी परिवारलाई बालबालिकाको महत्त्व हुन्छ, हामी आफ्नो बालबालिका अथवा अन्य बालबालिका भए पनि बालबालिकालाई हाम्रो समाज संस्कृतिले बालबालिकालाई एउटा भगवानको रूप भन्ने पनि त्यो किसिमको संस्कृति छ हाम्रो, एकाधै घटना बाहेक सबै परिवारले चाहिँ बालबालिकालाई सहयोग गर्ने, उनीहरूको शिक्षाका कुरा, स्वास्थ्यका कुरा, सुरक्षा संरक्षणका कुरामा आफ्नै परिवार बुवा आमाले राख्ने कुरा, नातेदार अथवा संरक्षक परिवार उहाँहरूलाई चाहिँ उहाँहरूसँग काम गर्न हामीलाई त्यस्तो अप्ठ्यारो छैन। तर हामीले उहाँहरूलाई बालबालिकाको सन्दर्भ, बालबालिका सम्बन्धी नीति नियमका कुरा, अभिभावकको दायित्वको कुरा, नातेदार परिवारको दायित्वको कुरा र समग्र राज्य अथवा समुदायका व्यक्ति र परिवारको दायित्व जुन बाल अधिकार प्रबन्धनमा हुन्छ त्यो कुरा चाहिँ हामीले बुझाउनुपर्छ। कतिपय सवालमा उनीहरूलाई जानकारी नभएर पनि बालबालिकालाई व्यवस्था गर्ने, बालबालिका हिंसा दुर्व्यवहार गर्ने अवस्था छ। तर हामीले यी कुराहरू बुझायौँ भने उहाँहरू चाहिँ एकदम सकारात्मक हुनुहुन्छ। हामीले विशेष गरी परिवारसँग काम गर्दाखेरि राम्रो सहयोग पाएका छौँ।
0: अहिले त भयो सडक बालबालिकाको कुराहरू, समग्र बालबालिकाको कुरा गरौँ न। बालश्रमका कुरा गर्दाखेरि घर परिवार आमा बुवा आफन्तसँगै बस्दाखेरि पनि विद्यार्थीहरू अथवा बालबालिकाहरू विद्यालय जान नपाइरहेको अवस्था, उहाँहरू श्रममा लागेको अवस्था, अझै भन्यो भने त्यसमा पनि अझ जोखिमपूर्ण काम गरिरहेको अवस्था, यो स्थिति पनि छ। यहाँले भन्नु सरकारको नीति नियम राम्रोसँग कार्यान्वयन भएन भन्दै गर्दाखेरि

0: गर्दै त्यो चाहिँ एउटा जीवन उपयोगी सिप पनि हो, त्यो अवधारणाले हामीले चाहिँ परिवारलाई अभिमुखीकरण गर्छौँ। र अर्को कुरा, श्रमका नाममा बालबालिकालाई विद्यालयबाट वञ्चित अथवा उनीहरू मनोरञ्जन खेलका कुराबाट वञ्चित गराउनु चाहिँ हुँदैन। जस्तो विभिन्न तथ्याङ्कहरूले के देखाएको छ भने, नेपालकै कुरा गर्ने हो भने पनि कृषि क्षेत्रमा चाहिँ सबभन्दा बढी श्रम छ भने, अब यो हाम्रो जुन परम्परादेखि चलिआएको कुरा, जस्तो अलि धनी मनी व्यक्तिले चाहिँ गरिब परिवारका बालबालिकालाई राख्ने, पढाइदिन्छु भन्ने र आफ्ना काममा लगाउने, यस्ता कुराहरूको पनि आजकल हामीले यी विषयमा पनि सचेतीकरण गरेका छौँ। र समग्रमा भन्नुपर्दाखेरि चाहिँ परिवारलाई, समुदायलाई बाल अधिकार र बाल श्रमका विषयमा चाहिँ यो क्लियर अथवा कन्सेप्ट क्लियर बनाउन आवश्यक छ। कहिलेकाहीँ यस्तो मुद्दाहरू पनि आउँछ, परिवारले बालबालिकालाई काममा लगायो, मेरो बुवा आमाले मलाई काममा लगाउनु हो भनेर हामीले त्यस्तो किसिमको उजुरीहरू पनि पाएका हुन्छौँ। त्यो समग्र पक्ष, जस्तो स्थानीय तहले यो विषयमा नेतृत्व लिनुपर्ने हुन्छ। हाम्रो कृषि प्रधान देश छ, कतिपय सवालमा बालबालिका कृषिसँगै आफ्ना अभिभावकसँगै काम पनि गर्नुपर्छ विधाका कलामा, होइन? तर यो कुरालाई चाहिँ कस्तो भने, बालबालिकाले गर्न नसक्ने काममा लगाउनु हुँदैन, उनीहरूले सक्ने साधारण काममा चाहिँ अभिभावक सँगसँगै लगाउन पाइन्छ। तर बालबालिकालाई आर्थिक कुरा अथवा पैसा ज्यालाका काममा चाहिँ बाहिर पठाउन चाहिँ पाइँदैन। त्यो चाहिँ बाल श्रम यो नियम र निषेध गर्ने ऐनमा पनि त्यो कुरा लेखेको छ। कुनै आर्थिक सामाजिक कुराले बालबालिका आर्थिक र सामग्रीहरू दिएर बालबालिकालाई शोषण गर्ने, श्रममा लगाउने, उनीहरूको स्वास्थ्य शिक्षा लगायतका कुरामा चाहिँ प्रभाव पर्ने काम चाहिँ गर्न पाइँदैन। हाम्रो नियममा साधारण किसिमका काम चाहिँ 14 वर्षभन्दा माथि लगाउन पाइन्छ, तर त्यहाँ निश्चित आराम, पढाइका कुरा, मनोरञ्जनका कुरा हुनुपर्छ भन्ने छ। र समग्र बालबालिका अवस्था हेर्ने हो भने चाहिँ दूरदराजमा यी घटनाहरू पाइएका हुन्छन्, र हामीले जस्तो सरकारसँग मिलेर, स्थानीय तहसँग मिलेर यी कुरालाई चाहिँ प्रवर्धन गर्ने, बाल अधिकार प्रवर्धन गर्ने, श्रमका कुरामा चाहिँ, बाल श्रमका कुरामा चाहिँ कन्सेप्ट क्लियर गराउने कामहरू पनि गरिरहेका छौँ।
1: यहाँले भनेको कुरालाई जोड्दै गर्दाखेरि, सहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई जोडियो भने, ग्रामीण क्षेत्रमा आफ्नो काम गर्ने अथवा बुवा आमासँग मिलेर काम गर्ने अथवा नजिकको आफन्तहरूको काम गर्ने एक किसिमको परिपाटी छ भने, सहरी क्षेत्रमा अहिले पनि यो विद्यमान छ। हामी होटलमा गयौँ भने बालबालिकाहरू देख्छौँ, गाडीमा गयौँ भने बालबालिकाहरू देख्छौँ, अथवा कुनै उद्योग धन्दामा गयौँ भने, अथवा अनौपचारिक क्षेत्रको कुरा गर्दाखेरि बालबालिकाको बढी प्रयोग भएको देखिन्छ। यसमा किन नियन्त्रण हुन सकिरहेको छैन?
0: यो अनौपचारिक क्षेत्रमा र सहरी क्षेत्रमा अलिकति, अब भनौँ न, कतिपय त हामीले फिजिकल रूपमा देखेका पनि छौँ, तर तपाईँले भन्नुभएको जस्तै होटलमा अनि गाडीहरूमा, खास गरी यो कल कारखाना जहाँ चाहिँ डरी उद्योगहरू भयो, मूर्तिहरू घुट्ने ठाउँहरूमा चाहिँ यस्ता अनि बालबालिकाहरू श्रममा लागेको पाइएको छ। जस्तो बाल यो इँटाभट्टा अथवा गलैँचा कारखाना, जस्तो काठमाडौँमा अभियान, काठमाडौँ उपत्यकामा अभियान चलो बाल बालिकालाई श्रममा लगाउनु हुँदैन भनेर, अनि अब यो काठमाडौँ उपत्यकामा अभियान चलेपछि अलिकति फेरि काठमाडौँ उपत्यका बाहिर चाहिँ बालबालिकाको प्रयोग भएको धेरै हामीले पाएका छौँ समाचार माध्यम अथवा हाम्रो अनुगमनका क्रममा पनि। अनि यो कुरा चाहिँ अब कस्तो छ भने, समग्र यो समाजको सबै पक्ष चाहिँ लाग्नुपर्छ। उदाहरणको लागि, नगरपालिकाले अथवा राष्ट्रिय बाल अधिकार परिषदले अनुगमन गर्दा बालबालिका थिएन, तर त्यही समुदायका व्यक्तिहरूलेलाई चाहिँ थाहा हुन्छ नि यो ठाउँमा चाहिँ बाल श्रम छ भनेर, त्यसरी चाहिँ गर्नुपर्ने अवस्था रहेछ। र अलिकति कस्तो छ भने, बालबालिकालाई काममा लगाउनु हुँदैन भन्ने चेतना चाहिँ समग्र समुदायका व्यक्तिहरूमा पुर्याउनु पर्ने चाहिँ हामीले भेटेका छौँ। जस्तो एउटा मैले सरकारी तथ्याङ्क भने अनुगमनका कुरा, अघिल्लो आर्थिक वर्षमा श्रम कार्यालयबाट 3,500+ यो श्रम प्रतिष्ठानहरू, कल कारखानाहरू चाहिँ अनुगमन, त्यसरी अनुगमन गर्दा 106 बालबालिका उद्धार गरेको तथ्याङ्क छ। त्यसरी उद्धार गर्दा त्यो सन्देश बाल श्रम लगाए उनीहरूलाई चाहिँ कारवाही गर्ने कुरा, जरिवाना तिराउने कुराहरू पनि सरकारले गर्यो। यसमा चाहिँ लगभग 10 लाख जति जरिवाना गरेको छ भन्ने पनि तथ्याङ्क छ, त्यो विभिन्न प्रतिष्ठानहरू जो कल कारखानाहरू छन्। र अलिकति औपचारिक क्षेत्रमा राम्रो अनुगमन भएको छ, अनौपचारिक क्षेत्रमा चाहिँ भएको छ भने, औपचारिक क्षेत्रमा भएका कुराहरूलाई चाहिँ अलिकति अनौपचारिक बनाएर त्यहाँ चाहिँ बालबालिका प्रयोग गरेको अवस्था छ।

0: हामीले चाहिँ अझै जनचेतना अभियान, यो जुन बाल बालिका सम्बन्धी नियम नियमावली, बाल श्रम निषेध र नियमित गर्ने ऐनका कुराहरूलाई चाहिँ अगाडि बढाउनु पर्नेछ। यो चाहिँ मुख्य काम स्थानीय तह र आम जनसमुदायको काम हुन्छ। यो
1: पछिल्लो समयमा अभिभावकहरू वैदेशिक रोजगारीमा जाँदा उहाँका बालबालिकाहरू यो क्षेत्रमा लागेका भन्ने कुराहरू पनि आइरहेका छन्, यसमा कतिको सत्यता छ?
0: एकदम सत्यता छ। जस्तो सडक बालबालिकाको कुरा गर्ने हो भने 50% प्लस बालबालिका चाहिँ बुवा आमा एकजना बुवा अथवा आमा वैदेशिक रोजगारमा हुनुहुन्छ अनि बालबालिका सडक। त अलिकति सन्दर्भ जोड्दा सडकमा कसरी आउँछन् त? सबभन्दा पहिले घरबाट बालबालिका हिँड्छन्, काहीँ श्रममा लाग्छन्, होटलमा काम गर्न थाल्छन्, कृषिमा अथवा कुनै कल कारखानामा काम गर्न थाल्छन्, त्यहाँ पनि राम्रो अवस्था नभए सडकमा आउँछन्। त्यही भएर अहिलेको अवस्था के छ भने जब बालबालिका साना बालबालिकालाई छोडेर बुवा अथवा आमा वैदेशिक रोजगारमा जानुहुन्छ, उनीहरू अलि ठुला 9-10 वर्षका हुन्छन्, उनीहरूलाई आफ्नो बुवा आमाको माया ममता हुन्न, पारिवारिक वातावरण राम्रो हुन्न, त्यसपछि घर छोडेर हिँड्ने क्रममा लाग्ने त्यस्तो अवस्था चाहिँ धेरै छ। जस्तो अहिलेको तथ्याङ्क के छ भने झन्डै 2,00,000 बालबालिका चाहिँ बुवा आमा नभएको अथवा कतै भएको तर उनीहरू बुवा आमाबाट छुट्टिएर श्रममा लागेको त्यस्तो अवस्था छ। त यी अभिभावकहरू चाहिँ कि वैदेशिक रोजगारमा कि चाहिँ नेपालमै पनि रोजगारको क्रममा चाहिँ विभिन्न ठाउँमा, जस्तो मानौँ एउटा जिल्लाको अभिभावक चाहिँ इटा भट्टामा काम गर्न सहरी क्षेत्रमा आउने र बालबालिकालाई घरमा एक्लै छोड्ने अनि उनीहरू पनि एक दुई महिनापछि अर्कोतिर लाग्ने त्यस्तो अवस्था छ। त्यही भएर वैदेशिक रोजगारका कारणले बाल श्रम पनि वृद्धि भएको हामीले पाएको।
1: बाल श्रम सम्बन्धी कुराहरू, यो सम्बन्धी जनचेतनाका कुराहरू समाज र विद्यालय स्तरबाट हामीले जसरी उठाउनु पर्थ्यो अथवा हाम्रा पाठ्यक्रमहरूले जसरी समेट्नु पर्थ्यो, त्यसमा अलि केही कमी भएको कारणले पनि यो समस्या देखिएको हो कि केही महसुस गर्नुभएको छ?
0: एकदम महत्त्वपूर्ण प्रसङ्ग उठाउनु तपाईँले। हामीले पाठ्यक्रममै पनि बाल अधिकारका कुरा, बालबालिकालाई बाल श्रममा लगाउनु हुँदैन र बाल अधिकार विरुद्धका क्रियाकलाप गर्नु हुँदैन भनेर पाठ्यक्रममा राख्नुपर्छ भनेर भाइस प्रेसिडेन्ट लगायत यसरी काम गर्ने सङ्घ संस्था इभन मन्त्रालय महिला बालबालिका मन्त्रालयले पनि यो कुराहरूलाई उठाएर हामीले पाठ्यक्रममा पनि बाल अधिकारका विषय राख्न सफल भएका छौँ। यो हाम्रो सरकारी पाठ्यक्रम अथवा निजी क्षेत्रबाट निस्किने पाठ्यक्रममा पनि बाल अधिकारका कुराहरूलाई राखेका छौँ। तर त्यहाँ चाहिँ एउटा पाठको रूपमा भयो र त्यहाँ जसरी बालबालिकालाई त्यहाँ सिकाइन्छ पढाइन्छ, सम्बन्धित शिक्षकहरूले पनि त्यसलाई अलिकति प्रोजेक्ट वर्कको रूपमा अथवा सामूहिक क्रियाकलापको रूपमा चाहिँ बालबालिकालाई सिकाउने कुरा हामीले कमी भएको महसुस पाए गरेका छौँ। त अर्को कुरा चाहिँ कस्तो छ भने विद्यालय महत्त्वपूर्ण स्थान हो बालबालिकाको लागि, बाल अधिकार प्रवर्धन गर्नका लागि विद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ र त्यसै गरी स्थानीय तह भयो, अभिभावक भयो, उहाँहरूले पनि बाल अधिकारका विषयमा चर्चा गर्ने, त्यसलाई सशक्तिकरण गर्ने र पाठ्यक्रममा भएको कुरालाई चाहिँ अलिकति बढी सामूहिक क्रियाकलाप र यो प्रोजेक्ट वर्क परियोजना बालबालिकालाई जुन सिकाइन्छ प्रोजेक्ट वर्कको माध्यमबाट त्यसलाई चाहिँ अलिक बढी प्रबन्धन गर्नुपर्ने आवश्यकता चाहिँ हामीले पनि देखेका छौँ।
1: यहाँले बालबालिकाको पुनर्स्थापना केन्द्रका कुराहरू गर्नुभएको थियो, हाम्रा पुनर्स्थापना केन्द्रहरू बालमैत्री हुन सकेका छन् कि छैन, अझै सुधार गर्नुपर्ने छ कि?
0: पुनर्स्थापना केन्द्रहरू बालमैत्री कतिपय चाहिँ बालमैत्री छन्, कतिपय चाहिँ बालमैत्री छैन। सरकारले मापदण्ड बनाएको छ यो पुनर्स्थापना केन्द्रहरू बाल गृहहरू चाहिँ बालमैत्री हुनुपर्छ भनेर मापदण्ड बनाएको छ। त्यो मापदण्ड अनुसार नचलेका बालगृहहरू धेरै छन् र मापदण्ड अनुसार अथवा मापदण्डभन्दा पनि राम्रो अवस्थामा चलेका बालगृहहरू पनि धेरै छन्। यसमा चाहिँ मुख्य कुरा के छ भने जब जो बालगृह सञ्चालकहरू हुनुहुन्छ उहाँहरूले मापदण्ड अनुसार चलाउन सकिएन भने सरकारी निकायसँग छलफल गर्नु पऱ्यो अनि मापदण्ड अनुसार चलाउन सकिएन भने ती बालबालिकाको व्यवस्थापन सरकारी निकाय, नगरपालिका, गाउँपालिका अथवा सम्बन्धित मन्त्रालयसँग मिलेर मापदण्ड पुरा गर्नका लागि चाहिँ काम गर्नुपर्छ। जस्तो कतिपय सवालमा राष्ट्रिय बाल अधिकार परिषदले मापदण्ड अनुसार तपाईँहरू काम गर्नु सही सरकारको नियम यो छ भनेर अभिनयकरण पनि गरिरहेको हुन्छ, त्यो मापदण्ड नपुगेका बाल गृह र समर्थन केन्द्रहरूलाई मापदण्ड पुर्याउनुहोस् भन्दा कति समय पनि दिएको हुन्छ। र यो हामी जो गैर सरकारी संस्थाहरू बाल गृह सञ्चालकहरू छौँ, बाल अधिकार प्रत्याभूति हुने गरी बाल मैत्री हिसाबले बाल गृह चलाउनुपर्छ, उनीहरूलाई बाल अधिकारका सवालमा दिनुपर्ने जुन सेवा सुविधाहरू बाल मैत्री किसिमले दिनुपर्छ भनेर सोच्नुपर्ने अवस्था छ। जो बाल गृहहरू चाहिँ मापदण्ड विपरीत छन्, मापदण्ड पुगेका छैन, उहाँहरूले चाहिँ सोच्नुपर्ने अवस्था छ।
1: यहाँसँग कुराकानी गर्दै गर्दाखेरि बाल बालिकाका समस्याहरू, बाल श्रमका समस्याहरू सबैतिरदेखि ग्रामीणदेखि सहरी क्षेत्रसम्म, उद्योग कल कारखानादेखि लिएर अन्य अनौपचारिक क्षेत्र इँटाभट्टादेखि लिएर अन्य अनौपचारिक क्षेत्र होटल व्यवसायतर्फ यातायाततिर अथवा घरमै पनि यी समस्याहरूदेखि, यी समस्यालाई अन्ततगत हामीले समाधान गर्नुपर्ने हुन्छ। यसमा यहाँहरू जस्ता संस्थाहरू पनि लागिराख्नु भएको छ, नेपाल सरकारले पनि प्रयास गरिरहेछ, नेपाल सरकारका पनि तिनटै सरकारले यसमा प्रयास भइरहेको छ, तर पनि हुन सकेका छैनन्। यसलाई अझै सुदृढ ढङ्गले अगाडि बढाउनको लागि थप के कुरामा ध्यान दिनु पर्ला?
0: थप ध्यान दिनुपर्ने कुरामा नेपालमा भएका जुन नीति नियम छन् बाल अधिकार प्रवर्धन गर्न, बाल श्रम अन्त्य गर्न, ती नीति नियमहरूका विषयमा चाहिँ समुदायदेखि परिवारसम्म सचेतना फैलाउनु पर्छ। र त्यसो गर्दा गर्दै पनि जो जोखिम अवस्थामा रहेका परिवारहरू हुनुहुन्छ उहाँहरूलाई सामाजिक सुरक्षाका कुरा, यो बाल सुरक्षा भत्ताका कुरा, जसले गर्दा बालबालिका श्रममा जान पाउँदैनन् र शिक्षामा उनीहरूको पहुँच बढाउने कुरा गर्नुपर्छ। र अर्को स्थानीय स्तरमा बाल संरक्षण प्रणालीलाई सुदृढ गर्नुपर्छ। जो परिवार जोखिम छ, जुन बालबालिका जोखिम छन्, त्यो बाल संरक्षण प्रणाली मार्फत उनीहरूलाई सहयोग गर्ने परिपाटी बसाउनुपर्छ। र अर्को गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच पुर्याउने, त्यसै गरी युवा र वयस्कहरू जो अभिभावकहरू छन् उनीहरूलाई मर्यादित रोजगारी सिर्जना
1: गर्ने, हुन्छ सर, हुन्छ,
0: एउटा परिवारको श्रम अथवा कानुनको प्रभावकारी कार्यान्वयन गरेर बाल श्रम अन्त्य गर्न, बाल श्रम शोषण रोक्नका लागि पहल गर्न सकिन्छ। र मुख्य कुरा यसमा चाहिँ स्थानीय सरकारले नेतृत्व लिनुपर्छ र सङ्घीय र प्रदेश सरकारले स्रोत जुटाउने काम, अनुगमन गर्ने काम गर्नुपर्छ। जुन चाहिँ यो निजी क्षेत्र, सरकारी क्षेत्र, गैर सरकारी क्षेत्र, सङ्घ संस्था, बाल अधिकार अभियन्ता र समुदायका समग्र व्यक्तिहरूको चाहिँ एकीकृत हातेमालो हुनुपर्छ बाल श्रम अन्त्य।
1: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद। एकदम मलाई पनि यो बाल श्रम विरुद्धको विश्व दिवसका अवसरमा बोल्ने मौका दिनुभएकोमा रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद।
1: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ भोइस अफ चिल्ड्रेन संस्थाका उपनिर्देशक राजु घिमिरेसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। अब केही बेरपछि यहाँले बिहान 10 बजेको समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
7: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
9: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
8: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: सूचीकरण त गर्नै पर्ने हो।
8: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
10: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब उसालोहानीबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। हिजो प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। प्रतिपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको निर्मम एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमासी पनि आफूबाट भएको छ भने आफू मन्त्री पद र सार्वजनिक जीवन नै त्याग दिन तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न गर्नुभएको भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको छिमेकी मित्र राष्ट्र भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धान रोपाईको समय नजिक आइसकेकाले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6,00,000 म्याट्रिक टन रासायनिक मल वितरण गरिने जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँगको प्रश्न उत्तरमा भाग लिँदै मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 म्याट्रिक टन मल वितरण गरिसकेको जानकारी 1,38,802 म्याट्रिक टन मल मौजाद रहेको बताउनुभयो। गृहमन्त्री सुधन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झननाथ खनालसँग छलफल गरेको छ। सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मान भवन स्थित पुष्पकमल दाहालको निवास पुगेको थियो। मध्य प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नुभएको जिज्ञासाहरूको जवाब अर्थमन्त्री युवराज भट्टराईले दिएपछि निर्णयार्थ पेश भएपछि सर्वसम्मतिले पारित भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्य योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगातार तेस्रो दिनको आक्रमण रोकिएको घोषणा गर्दै तेहरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले सम्झौतामा हस्ताक्षर गर्ने समय र स्थान चाँडै सार्वजनिक गरिने बताउनु भएको छ। यसअघि ट्रम्पले इरानमाथि कडा आक्रमण गरिने चेतावनी दिँदै खार्ग टापु सहित का तेल पूर्वाधारलाई निशाना बनाउने धम्की दिनुभएको थियो। अब खेल समाचार। विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल गए रातिदेखि सुरु भएको छ। घरेलु मैदानमा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल सन् 2026 को उद्घाटन खेलमा सुखद सुरुवात गरेको छ। स्थानीय सिटी रंगशालामा भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 0-का विरूद्ध 2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। उद्घाटन खेलमा 3 जनाले रातो कार्ड पाएका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psvnepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार कुमार खड्का। साहित्यकार खड्काको प्रकाशित कृतिको कुरा गर्दा उहाँको शीर्षकविहीन शीर्षकहरू मुक्तक संग्रह प्रकाशित भइसकेको छ। यसका साथै उहाँका फुटकर व्यङ्ग्य निबन्धहरू प्रकाशित हुँदै आएका छन्। साथसाथै उहाँको गद्य कविता संग्रह र व्यङ्ग्य निबन्ध संग्रह पनि प्रकाशनको चरणमा रहेका छन्। यसका साथै उहाँले विभिन्न पत्र पत्रिकामा फुटकर रूपमा आफ्ना लेख रचना निबन्ध र कविताहरू समय समयमा प्रकाशित प्रसारित गर्दै आइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी उहाँको लेखन यात्राका विविध चरणका बारेमा कुराकानी गर्छौँ। उहाँको मुक्तक संग्रहको बारेमा चर्चा परिचर्चा गर्छौँ। उहाँका कविताहरूको पनि चर्चा गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार खड्कालाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: सर धन्यवाद, नमस्कार।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा विशेष त तपाईँको साहित्यिक यात्रा कसरी प्रारम्भ भयो एकपटक विगतलाई सम्झौँ न। तपाईँको पारिवारिक परिवेशले साहित्यतर्फ आउन आकर्षित गरेको हो वा तपाईँको लेखन यात्रा कसरी सुरुवात भएको थियो एकपटक विगत सम्झौँ न सर।
1: अब वास्तवमा भन्नुपर्दा स्कुल जीवनदेखि नै मलाई भानुभक्तीय कृतिहरू, कविताहरू, महाकवि देवकोटाका चाहिँ कृतिहरू असाध्यै मनपर्ने। अब मुनामदन कसलाई मन पर्दैन र मुनामदन पनि भाका हालेर गाइयो र मुनामदन गाउँदा गाउँदै म हाम्रो भेगको चाहिँ 2-4 स्कुलहरूमा मलाई सरहरूले पनि घुमाउनु हुन्थ्यो कि म गीतको रूपमा गाएर सुनाउँथेँ। पछि विभिन्न कार्यक्रमहरूमा भानु जयन्ती, लक्ष्मी जयन्ती लगायत विविध खालका साहित्यिक क्रियाकलापमा भाग लिन्थेँ। अब विद्यालयमा साहित्यिक मन्त्री, सांस्कृतिक मन्त्रीको रूपमा चाहिँ टिम लिडर चुनेर मलाई काम पनि गर्न चाहिँ दियो। त्यो हिसाबले म अलिकति अभिप्रेरित थिएँ सुरुदेखि नै। अब पछिल्लो कुराहरूमा कस्तो भयो भने अब यता इन्जिनियरिङ विषय पढियो, इन्जिनियरिङ अलिक टफ खालको प्राविधिक विषय। अब यता चाहिँ साहित्यका कुराहरू चाहिँ अलिअलि लेखे पनि डायरीमा लेख्ने गर्ने गर्दै गइन्थ्यो। पछि अब यता कलेज पढ्न थाले केही न केही त्यो कार्यक्रमहरूमा भाग लिने क्रम त जारी भयो। तथापि खासै त्यति चाहिँ अब उन्नति गर्न सकिएन। अब अफिस टाइममा चाहिँ केही टाइम हुँदा चाहिँ आफ्नो डायरीमा कविता मुक्तकहरू लेखिन्थ्यो। यस्तो समय आयो यो कोरोनाको चाहिँ जुन कोरोना युग सुरु भयो नि त, अब चाहिँ पहिलो दोस्रो तेस्रो म्युटेन्टसम्म भेरिएन्टसम्म चाहिँ सुरु भयो। त्यो विषय त्यो बेलामा चाहिँ अफिस पनि बिदा भयो कि त्यो अफिस नै अब त्यो पुरै बिदा भइसकेपछि के गर्ने। अब आफ्नो चासो त पहिलादेखि साहित्यमै थियो। अनि मैले चाहिँ लेख्न सुरु गरेँ, विशेष गरेर चाहिँ यो उसमा फेसबुकमा मुक्तकहरूको चाहिँ जो नयाँ खालको युग चाहिँ सुरु भएको थियो। त्यो युगको क्रममा चाहिँ हाम्रो दुर्गा किरण जी पनि मुक्तक लेख्नुहुन्थ्यो अनि मैले उहाँको मुक्तकमा म दोरी खेल्थेँ कहिले काहीँ मेसेन्जरमा गर्दा गर्दै त्यसको चाहिँ अब बिम्ब प्रतीकहरू होइन अनुप्रासहरू के हो भन्ने कुरो बिस्तारै बुझ्दै गइयो। अनि पछि मुक्तकमा चाहिँ अभ्यस्त भइयो र मुक्त लेख्न सुरु गरियो र मैले फेसबुकमा पनि प्रकाशन गर्न थालेँ र यही क्रमले अलिकति इन्ट्रेस्ट लगायो होइन अनि सुरु गरियो क्या लेख्नलाई।
0: हजुर, अहिले भर्खरै प्रसङ्गमा पनि तपाईँले कोट्याउनु भयो, विशेष त तपाईँ व्यवस्थापन र सिभिल इन्जिनियरको विद्यार्थी अर्थात् त्यो विषय अध्ययन गरिराख्नु भएको व्यक्तित्व साहित्यतर्फ आकर्षित हुँदै गर्दाखेरि यसमा लेखनमा प्रेरित गर्ने मुख्य व्यक्तित्व अथवा कुनै कृति जसले गर्दा तपाईँलाई लेखन यात्रातर्फ अगाडि बढ्न प्रेरित गरेको थियो कि त्यस्तो कुनै सम्झना छ तपाईँलाई लेखन यात्राको क्रममा?
1: सर, अब मैले साहित्यिक कृतिहरू धेरै पढ्थेँ, आख्यान गैर आख्यानहरू पनि होइन धेरै पढिन्थ्यो। अब अन्तर्राष्ट्रिय अब कृतिकारहरूको भनौँ न जस्तो भोल्टेयरकै लुसनकै साहित्यहरू पनि पढिन्थ्यो। अब हाम्रो भैरव अरियालको चाहिँ हामी स्कुलदेखि पढिराखे भैरव अरियालको चाहिँ हाँस्यव्यङ्ग निबन्धहरू पनि पढिन्थ्यो। अब चाहिँ हाम्रो आमा म्याक्सिम गुर्कीका चाहिँ किताबहरू पढिन्थ्यो। सङ अफ युथ भन्ने हाम्रो चिनिया चाहिँ साहित्यकारको उहाँको त्यस्तो खालको युवाहरूको गीत भन्ने सङ अफ युथ भन्ने त्यस्तो खालका कृतिहरू भित्र युगका चाहिँ कृतिहरू पढिन्थ्यो. नेपालको पनि जस्तो महाकवि देवकोटाको त नपढ्ने कुरै भएन होइन, शाकुन्तलहरू यस्ता महाकाव्यहरू पनि पढिन्थ्यो. प्रायः जस्तो देवकोटाको त धेरै कृतिहरू अध्ययन गरियो होइन, लेखनाथ पौड्यालको पनि अध्ययन गरियो. त्यसले गर्दाखेरि अलिकति प्रभाव चाहिँ साहित्यको थियो. अनि मेरो घरमा पनि मेरो बुवा पनि अब गीत लेख्ने भजन लेख्ने अब त्यो लेखनाथको चाहिँ त्यो कविताहरू गाउने गर्नुहुन्थ्यो. त्यसबाट पनि अलिकति प्रेरित सुरुदेखि भएकै थियो कि.
0: हजुर, त्यो सँगसँगै तपाईँले जसरी आफ्नो लेखन यात्रा अगाडि बढाउने क्रममा विशेष गरी व्यङ्ग्य साहित्यलाई अलिकति बढी प्राथमिकता दिनुभएको जस्तो हामी देख्न सक्छौँ. विशेष त तपाईँको मुक्तक सङ्ग्रहकै कुरा गर्दा अथवा तपाईँकै मुक्तकहरू नै हेर्दै गर्दा पनि तपाईँले आफूले विशेष गरी मुक्तकलाई ठोकतकको रूपमा प्रस्तुत गरिराख्नु भएको छ. त्यो नयाँ शब्दावली नै प्रयोग गरेर यसरी हेर्दै गर्दाखेरि यो समाजका जति पनि घटना छन् या विषयवस्तु छन् ती विषयवस्तुलाई व्यङ्ग्य मार्फत प्रस्तुत गर्नुपर्छ भन्ने चेत चाहिँ तपाईँमा कहिलेबाट सुरु भएको थियो अथवा यसरी अगाडि बढाउँछु मेरो लेखन यात्रा भन्ने सोच कहाँबाट प्रारम्भ भएको थियो? त्यसको पनि त केही तपाईँलाई प्रेरणा होला अथवा कुनै न कुनै विषय या घटनाले तपाईँलाई त्यतातर्फ डोर्याएको त होला पक्कै.
1: हामी यो के थियो भने पञ्चायती काल मा चाहिँ पढेको 37 सालको मेरो एसएलसी. अब आफू बुझेँ कलेज पढ्ने भएपछि धेरै कुरा राजनीतिक रूपमा नै सचेत हुन थालियो. त्यो बेलाको जर्जर जुन राजनीतिक जुन अवस्था थियो नि त्यो अवस्थामा त हामीले कुनै कार्यक्रम गरे पनि कुनै साहित्यिक कार्यक्रम गरे पनि सांस्कृतिक कार्यक्रम गरे पनि प्रत्यक्ष रूपमा हामीले अब शासकहरूको विरुद्धमा विकृतिको विरुद्धमा हामी वास्तवमा सोझै बोल्न सक्ने अवस्था पनि थिएन कि. अनि त्यसलाई चाहिँ हामीले घुमाएर जस्तो पूजा लाउने भन्यो सत्यनारायणको पूजा लाउने भन्यो त्यहाँ चाहिँ हामीले चाहिँ यो विकृति विरुद्धका शासक विरुद्धका जुन गलत क्रियाकलापको हामी चाहिँ गीतहरू गाउँथ्यौँ होइन. अनि कविता पनि सोझो हिसाबले लेख्न नपाइने. अनि यो पहिलादेखि 7 साल अगाडि भनौँ प्रजातन्त्र आउनुभन्दा अगाडिदेखि नै अब कवि कृष्ण सुब्बाले चाहिँ लेखेका मकैका खेतीका चाहिँ प्रसङ्गदेखि लिएर लेखनाथले चाहिँ लेख्नुभएको पिन्जडाको सुगादेखि लिएर यी यावत प्रसङ्गले गर्दाखेरि हामीले पनि त्यस्तै हिसाबले व्यङ्गात्मक चाहिँ झटारोले त हान्न सकिन्छ नि. त्यो गर्दा एउटा कुरो चाहिँ समाजका विकृतिहरूलाई ती कुराहरूलाई चाहिँ सचेतनापूर्वक प्रहार पनि गर्न पाइयो. अब आफ्नो आत्मा पनि अलिकति मनमा लागेका गाँठो परेका कुराहरू फुकाउनु पनि पाइयो र त्यसबाट चेतनाको पनि केही न केही चाहिँ अब होइन प्रवर्धन हुन्छ भन्ने हिसाबले सुरुदेखि नै सचेत भइरहेको थियो. अनि पछि चाहिँ 46 साल पछिका कुराहरूमा पनि जस्तो शासकहरूले जे हामीले सोच्यौँ त्यो कुरो हामीले पाएनौँ. नपाइसकेपछि अब व्यङ्गात्मक हिसाब किताबमा हामी व्यङ्ग कार्यक्रमहरू गर्ने व्यङ्ग कविताहरू लेख्ने क्रममा चाहिँ हिँडियो. त्यो हिसाबले अलिकति आफूलाई चाहिँ त्यो त्यो प्रति उत्साह जागेको हो.
0: यो सँगसँगै यसरी व्यङ्ग्य मार्फत समाजका विषयवस्तु र विकृति विसङ्गतिलाई उठाउँदै गर्दाखेरि कतिपय राजनीतिक चेतका विषयवस्तु पनि हुन सक्छन्. त्यसले समाज परिवर्तनको माध्यमको रूपमा पनि काम गर्छ व्यङ्ग्य साहित्यले.
1: जरुर सर, एकदम काम गर्छ नि. अब हामीले पहिला चाहिँ त्यो संकल्प गीति कार्यक्रम भनेर होइन विभिन्न किसिमको गीति कार्यक्रमहरू भनेर पनि गाउँ गाउँ बाटोबाट बस्ती बस्तीबाट उठाउने जुन खालका गीतहरू थिए नि त्यो गीत पनि सांस्कृतिक कार्यक्रमको रूपमा लैयो. कविता पनि व्यङ्ग्य कविताहरू चाहिँ लिएर गइयो. तर मान्छेहरू चाहिँ राजनीतिक रूपमा पनि सचेत भइसकेपछि त्यो व्यङ्ग्यका कुराहरू पनि बुझ्ने रहेछन् कि होइन. अब राजा महाराजाहरू शोषक सामन्तहरूलाई त्यही खालको चाहिँ अब डिठाको नामले होइन बिचारीको नामले अनि हाम्रो चाहिँ ग्याङ लिडरको नामले त्यसरी चाहिँ दिए पनि अब जनताहरूले चाहिँ भने चाहिँ यसलाई हो यो यसलाई चाहिँ उजागर गर्नु खोजे हो भनेर त्यो चाहिँ मनका भावनाहरू समाजका विकृतिहरू सँगसँगै जोडेर बुझ्ने रहेछन्.
0: हजुर, यो संवादलाई हामी जारी राख्ने नै छौँ. अहिले विशेष गरी हामी जसरी प्रसङ्ग कोट्याइराखेका छौँ मुक्तका अथवा तपाईँले विशेष गरी नाम उच्चारण गर्ने ठोकतक भनेर जसरी भन्नुभएको छ त्यो विषयमा तपाईँले सिर्जना गर्नुभएका केही रचना छन् भने यही मौकामा सुनौँ, त्यसपछि फेरि हामी संवादलाई जारी राख्ने नि छौँ.
1: हजुर सर, अब ठोकतकहरू त धेरै छन् मेरो चाहिँ हाम्रो फितकौली अनलाइन पत्रिकाहरूमा पनि धेरै छापिने है.
0: हजुर,
1: अब अरू पत्रिकाहरूमा जस्तो दिव्य दर्शन पत्रिका दिव्य चक्षु पत्रिका लगायत धेरै पत्रिकाहरूमा मेरो त्यो ठोकतकै रूपमा पनि छापिँदै आएका छन्. त्यो मध्ये यहाँ म भएको केही चाहिँ सुनाउँछु. अब मैले सुनाएँ है.
0: हुन्छ,
1: चार ठोकतकै रूपमा राखेको छ. हिजो हलुङ्गो थियो ऊ समय सन्दर्भले भारी बनायो मेसो पक्रियो सहजै समाजले छिट्टै अवतारी बनायो. हिजो हलुङ्गो थियो ऊ समय सन्दर्भले भारी बनायो मेसो पक्रियो सहजै समाजले छिट्टै अवतारी बनायो. चाहिने भन्दा ज्यादा बुझ्यो बदल्न खोज्यो परिभाषा शास्त्र लेखेरै उसले कपालको जरा दारी बनायो. शास्त्र लेखेरै उसले कपालको जरा दारी बनायो. अब अर्को दुई नम्बरको साधनलाई बिरसित्ति साध्य बनाउन खोज्यो उसले ऐच्छिक कुरा जटिल र बाध्य बनाउन खोज्यो उसले. साधनलाई बिरसित्ति साध्य बनाउन खोज्यो उसले ऐच्छिक कुरा जटिल र बाध्य बनाउन खोज्यो उसले. आफ्नो जुङ्गा ताछेर अरूको कानलाई फाँड्न खोज्यो बैरीको संयन्त्रलाई आराध्य बनाउन खोज्यो उसले. बैरीको संयन्त्रलाई आराध्य बनाउन खोज्यो उसले. अब तिन नम्बरको पोखिएपछि उठाउन सकिँदैन कतिपय कुरा जहाँ होलान् सद्भावनाका डङ्गुर अधुरा र मधुरा त्यहाँ पोखिएपछि उठाउन सकिँदैन कतिपय कुरा जहाँ होलान् सद्भावनाको डङ्गुर अधुरा र मधुरा त्यहाँ कुटनीतिका गलत व्याख्या गर्दैछन् कतिले तर कुटनीतिका गलत व्याख्या गर्दैछन् कतिले तर मुर्ख्याइका प्रभावले मुटु कलेजो बन्दैछ झुरा यहाँ। अब चार नम्बर, कुनै आक्रमण न कब्जा न केही कसैको मिचिएको छ न शक्ति भावको घमण्डी वृतले कहीँ कतै थिचिएको छ। कुनै आक्रमण र कब्जा न केही कसैको मिचिएको छ न शक्ति भावको घमण्डी वृतले कहीँ कतै थिचिएको छ। झन पछि झन निहुरिँदै छ ठाडो होला कि शिर भन्यो, झन पछि झन निहुरिँदै छ ठाडो भन्यो कि शिर हाम्रो होला कि शिर भन्यो। अवचेतनाको लज्जाबोध हीनताबोधले किचिएको छ। हजुर सर, यो चार विषय
0: हजुर हामीले केही रचना भर्खरै सुन्यौँ, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष गरी अब तपाईँको मुक्तक संग्रह जुन शीर्षकविहीन शीर्षकहरू मुक्तक संग्रहभित्र रहेका मुक्तकहरू के कस्ता छन् त्यसका बारेमा पनि थोरै चर्चा परिचर्चा गरौँ यही मौकामा। यो मुक्तक संग्रह तपाईँले प्रकाशित गरिसक्नु भएको छ, यसमा कस्ता कस्ता भावका मुक्तकहरूलाई बढी तपाईँले समावेश गर्नुभएको छ यसबारेमा सर्जकै मुखबाट सुनौ न।
1: मैले जनरली यो शीर्षकमा जस्तो आफ्नो मनको भाव भावनाहरू हुन्छ अब करिब करिब यो पनि मुक्तकको छ, ठोक्तकै भन्दा हुने खालको छ क्या धेरै मुक्तकहरू।
0: हजुर,
1: र कतिपय मुक्तकै सन्दर्भमा पनि छन् कतिपय ठोक्तकहरू व्यङ्गात्मक पनि छन् र प्रायः यो किताबको सन्दर्भमा कुरा गर्दा यही हाम्रै सामाजिक परिवेश यहीँका भेदभाव यहीँका चाहिँ विकृति अब यहीँको चाहिँ हाम्रो एकदम विडम्बनापूर्ण चाहिँ अवस्थाका कुराहरू होइन लगायत अब यहाँ चाहिँ हाम्रो विगतको चाहिँ सरकार पार्टीहरूले चाहिँ गरेका चाहिँ कमी कमजोरीहरू। अब
0: कति जति मुक्तकहरू समावेश गरेर यो कृति प्रकाशित गर्नुभएको छ?
1: 359 छ यसमा, 359 छ यसमा चाहिँ समावेश, तर कुनै कुनै दोहोरिएको पनि रहेछ, पछि आफूले हेर्दाखेरि थाहा भयो दोहोरिएको पनि रहेछ र केही चाहिँ वास्तवमा त्यो वर्ण विन्यासहरू थोरै हल्का फुल्का हेर्दा हेर्दै पनि त्यो गल्तीहरू हुँदो रहेछन् है त्यो पनि रहेछ।
0: समग्रमा तपाईँको जुन साहित्यिक रचनाहरू छन् सरस्वती हेर्दै गर्दाखेरि राजनीतिक प्रशासनिक र सामाजिक विकृतिहरूमाथिको तिखो टिप्पणी रहेको हामी देख्न सक्छौँ। त्यो सँगसँगै तपाईँ आफै पनि फेरि लामो समय प्रशासनिक नेतृत्वमा रहेर राज्य संयन्त्रलाई नजिकबाट निहाल्ने पनि मौका पाउनुभयो। यसरी हेर्दै गर्दाखेरि नेपालको जुन लोकतान्त्रिक अभ्यासमा देखिएका जति पनि कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूलाई यो साहित्यले या व्यङ्ग्यले उठान गर्दै सच्याउन चाहिँ कतिको प्रभावकारी भूमिका खेल्दो रहेछ साहित्यको तर्फबाट। जब तपाईँ साहित्य क्षेत्रमा प्रवेश गरिसक्नुभयो साहित्य लेखन मार्फत तिनै कुराहरू उठान गर्दै गर्दाखेरि कस्तो महसुस गर्दै हुनुहुन्छ अहिले?
1: पछिल्लो समयको कुरो त अब सरकार नै नयाँ आइरहेछ, अब हामीले हेर्नै बाँकी छ, 100 दिन नै पुरा हुँदैछ है। पहिला योभन्दा अघिल्लो सन्दर्भमा भदौ अब 23 गते अगाडिको सन्दर्भ भनौँ न, एक अगाडिको सन्दर्भलाई कुरा गर्दा चाहिँ अब बोल्न जति पनि पाइने लेख्न जति पनि पाइने व्यङ्ग्य जति पनि हान्न पाइने त्यसमा चाहिँ 46 साल पछिको होइन लोकतन्त्र अब 62 पछिको गणतन्त्रले हामीलाई वास्तवमा दिएकै हो, त्यसलाई हामीले प्रशंसा गर्नै पर्छ। हामीले त्यो स्वतन्त्रता पाएको पनि हो। म अब कर्मचारी भएर म कार्यालय प्रमुख नै भएर रहँदा पनि मैले व्यङ्गात्मक कुराहरू लेख्थेँ, अश्लील साहबहरू पनि हाँस्नुहुन्थ्यो तपाईँ राम्रो लेख्नुहुन्छ भन्नुहुन्थ्यो होइन, तर कहिलेकाहीँ धेरै कडा भयो है यो कडा चाहिँ लेख्नु भएन भनेर म डोटी बस्दाखेरि हाम्रो अश्लील साहबहरूले पनि भन्नुभयो, बाग्नु बस्दा पनि अलिअलि मिटिङमा चाहिँ भन्नुहुन्थ्यो होइन, तथापि त्यस्तो कुरो चाहिँ अब साथीभाइहरूले कारवाही पनि होला है यस्तो चाहिँ लेख्नु भएन तपाईँ अब आफै चाहिँ जिम्मेवार पदमा हुनुहुन्छ कार्यालय प्रमुख चलाइरहनु भएको छ भनेर भन्नुहुन्थ्यो, के फरक पर्छ आफ्नो मनको भावना होइन लेख्न त अब यो राज्य हाम्रो लोकतन्त्रले नै छुट दिएछ नि भनेर भन्थ्यो। तर त्यस्तो खालको बाधा व्यवधान केही पनि भएन र यो लेख्दाखेरि अब व्यक्तिगत रूपमा र यो सानो अब संस्थागत युनिटको रूपमा चाहिँ केही न केही लेखेपछि सुधार भएको पनि पाइयो, मैले लेखेपछि त्यो रेस्पोन्स पनि पाइयो, केही सुधार पनि भयो। अफिसीय संरचनामा पनि कतिपय कुराहरू कहिले अब हुन्छ नि आशा राख्ने माग गर्न आउने कुराहरूमा पनि अनि मबाट आएपछि अलिक हच्किन्थे, यो लेख्दै यसो लेख्नुहुन्छ उहाँसँग वास्तवमा त्यस्तो एक्सपेक्टेसन गर्नु हुँदैन पर्सनल बेनिफिटको भन्थे, ती कुराहरूले प्रभाव चाहिँ पारिरहेछ। व्यक्तिगत रूपमा पनि कतिपय चाहिँ दम्म भएका घमण्डी खालका मान्छेहरूले अब अलिकति चाहिँ त्यो उसमै यति साह्रो चाहिँ नलेखे भए हुन्थ्यो भनेर मेसेन्जरमै होइन अलिक उनीहरूलाई नै व्यङ्ग्य गरे जस्तो गरेर मेसेजहरू पठाउनुहुन्थ्यो, अनि पछि त्यो होइन यो समग्रमा हाम्रो चाहिँ यो देशभरिको विकृतिको कुरोमा चाहिँ बोल्या हो भनेर मैले सम्झाउनु पनि पर्यो, केही साथीभाइसँग चाहिँ रातो मुख पनि लाउनु पर्यो, त्यो घटना हुन्थ्यो होइन। जस्तो हाम्रो एक ठाउँमा कस्तो भने बिना बाटो चाहिँ पुल बनाएको थियो कि, अब त्यो बाटो छैन पुल बन्यो त्यसको चाहिँ स्थिति एउटा खालको थियो गोर्खामा, अनि मैले त्यो मुक्तको रूपमा चाहिँ गरेँ, पछि अब मन्त्रीज्यूले पनि अब यस्तो नलेखिदिया हुन्थ्यो भन्ने खालको कुरो त्यो आयो, तर त्यो कुरालाई धेरै हिसाबले ढाकछोप पनि भयो अनि पछि अख्तियार पनि लाग्यो होइन। अब तर त्यो पछि अब चाहिँ त्यो बाटो स्वीकृत भएको पुलले चाहिँ काम छिटो गर्यो, पुलको चाहिँ कन्ट्र्याक्टरले बाटो चाहिँ अड्किया हुनाले मात्रै त्यो खालको समस्या भएको रहेछ, पछि समस्या बुझेपछि मैले पनि डिलिट गर्दै अनि यता पनि पछि चाहिँ त्यो केस पनि डिसमिस भयो क्या।
0: हामीले त्यसो भए यसरी पनि बुझ्न सक्छौँ राजनीतिभित्र देखिएका विकृति हुन् वा सामाजिक विकृति हुन् साहित्यले त्यसलाई काहीँ न काहीँ सङ्ग्याउन चाहिँ भूमिका खेल्छ।
1: अवश्य सर, अब यो सुन्ने मान्छे भन्ने मान्छे त हामी यही समाजकै प्रतिनिधिहरू हौँ। जस्तो मैले भनिरहेको छु, मेरै नजिकबाट मेरै प्रतिनिधिहरू छन् नि त, उहाँले नि ती कुराहरू क्यारी गर्नुहुन्छ। अब उहाँले भेग रूपमा राष्ट्रको चाहिँ हिसाब किताबमा वृहत रूपमा चाहिँ अब राज्य समेतै चेन्ज गर्न नसकेको, मेरो जनप्रतिनिधिहरू चाहिँ हाम्रो जनप्रतिनिधिले मेरो ठाउँको सङ्घ संस्थाहरू मेरो ठाउँको विकास निर्माणको काममा त ओहो यहाँ त यस्तो चाहिँ ठोकथोक लेख्ने अब व्यङ्ग चाहिँ निबन्ध लेख्ने होइन सचेत खालको चाहिँ राइटर पनि छन्, अब यस्ता खालका चाहिँ मान्छेहरू बुझ्ने मान्छेहरू पनि छन्, भनेपछि सचेतना त अपनाउनै पर्छ भनेर केही न केही जागरूकता देखाएको त देखियो।
0: अब यो सँगसँगै फेरि अहिले पछिल्लो समय जसरी प्रविधिको विकास भएको छ, सामाजिक सञ्जालको प्रयोग पनि बढ्दो छ। यो सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगसँगै साहित्य र विशेष गरी तपाईँले लेख्दै आउनु भएको व्यङ्ग्य लेखनमा कस्तो प्रभाव पारेको पाउनु भएको छ तपाईँले? सञ्जालको हिसाबले एक हिसाबले भन्यो भने सर्जकलाई सहजतापन दिएको छ, उसको सिर्जना सहज ढङ्गले धेरै जनमानस माझमा पुग्नलाई अवसर पनि प्रदान गरिरहेको छ भने त्यसभित्र फेरि समस्याहरू पनि यता कता देखिन्छन्। सर्जकको हिसाबले तपाईँको विचार धारणा या दृष्टिकोण चाहिँ के छ यसमा?
1: पहिला भन्दा अहिले अलिक सस्तो हिसाब किताबमा सस्तो लोकप्रियताको लागि लेख्ने त्यो खालको प्रवृत्तिहरू पनि देखिया छ। अब पहिला यो सामाजिक सञ्जाल चलाउने मान्छेहरूको पनि कमी थियो, अब बिस्तारै बिस्तारै मान्छेहरूको लगाव लेख्ने उ गर्ने साना कुराहरू पनि चाहिँ अब त्यो फेसबुकमै चाहिँ अब त्यो राख्ने होइन, सबभन्दा बढी चल्ने भनेको फेसबुक रहेछ सामाजिक सञ्जालमा पनि के अरू च्यानलभन्दा फेसबुक चल्ने रहेछ। अब यतिसम्म कि अब त्यो घर झगडाका कुराहरू पनि वास्तवमा होइन सामाजिक सञ्जालमा राख्ने खालको प्रवृत्तिहरू पनि देखियो। त्यो हेर्दा त मान्छेले अब हरवार त्यो दिनौँ त्यो कविता लेखिरहेको छ, दिनौँ मुक्तक लेखिरहेछ है, यो के हो भने जस्तो पनि मान्छेहरूलाई हुन्छ। र मेरो आफन्तसँगहरू पनि जति लेखे पनि सुध्रिने के होइन, कति लेखे भन्नेहरू पनि अब बेला बेलामा चाहिँ आउँछन् होइन। तर यो चाहिँ कस्तो भने आफ्नो मनको भावना म यसरी भन्छु यसरी बुझ्छु, आफ्नो मनको भावना अब हामीलाई प्लेटफर्म दिएछ, अन्तर्राष्ट्रिय रूपमै प्लेटफर्म पाइया छ, राष्ट्रिय रूपमा पाइया छ, त्यो प्लेटफर्मलाई हामीले आफ्नो मनको भावहरू भावनाहरू चाहिँ सही सत्य कुराको लागि प्रयोग गर्दा के फरक पर्छ र होइन। जस्तो म मेरो मन मिल्ने मसँग विचार मिल्ने मान्छेहरूलाई समर्थन गर्नुहुन्छ, उहाँहरूले त्योबाट केही सिक्नु होला, केही मलाई सजेस्ट पनि दिनुहोला, अब त्यसलाई गलत हिसाबले चाहिँ अर्थ हुनु त हुँदैन भनेर म आफू भन्छु कि त्यो भएपछि मान्छेहरूले पत्याउँछ भनेर। अहिले पनि 150 मान्छेहरू मैले दिनु पोस्ट गरेँ भने पनि उहाँहरूले वास्तवमा राम्रो खालको कमेन्टहरू गर्नुहुन्छ र त्यसलाई चाहिँ फिडब्याकहरू दिनुहुन्छ। यसको अर्थ मान्छेहरूले एक्सेप्ट चाहिँ गर्दो रहेछन्, तर धेरै अब चिनी पनि धेरै भयो भने तितो हुन्छ नि त होइन, त्यसले गर्दा त्यसलाई पनि अलिक सन्तुलित खालको हिसाबले राख्नुपर्छ भन्ने लाग्छ।
0: हजुर, यो संवादलाई हामी फेरि पनि जारी राख्ने नै छौँ, अहिलेको लागि अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ र विविध विषयमा थप कुराकानी गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: गद्य कविता सुनाउँ सर।
0: हुन्छ, वाचन गर्नु भए हुन्छ।
1: म विश्व कविता दिवसको सन्दर्भमा एउटा कविता लेखेका थिएँ, विडम्बना भन्ने, म त्यो कविता सुनाउनु गइरहेको छु। निर्मयहरू माया देख्दैनन्, बैगुनीहरू गुण देख्दैनन्। निर्मयहरू माया देख्दैनन्, बैगुनीहरू गुण देख्दैनन्। हिंसा र अपराधका भारी बोक्नेहरू कहिले यथार्थ बोध गर्दैनन्। कहीँ नभएका नङ्गाहरू नाटक मञ्चन गर्छन्, महसुस गर्दैनन्। फलाकी रहन्छन् बेमौसमी राग, बेदखल गर्छन् अरूको सीमा। बोझ भइसकेका निकृष्टतासँगै आफ्नै बेकुफीको वर्तमानमा नसाको उन्मादले झुम्दै दर्शक दीर्घाको सिट्ठी र तालीमा हौसिरहन्छन्। उद्यानमा रङ्गीन गुलाब फक्रदैछ, सुन्दरताको मदमा डुब्दै लालु पातेर लाउरे फुल आफ्नो बडप्पनमा उम्दैछन्। ल्वाङ फुल छुट्टै आफ्नो अस्तित्वको परिभाषा दिन तारा टिमटिमी आइदिन्छ। मौलिकताको उजागर गर्दै पारिजात मगमगाएका छन्, तर अपसोच आत्मसम्मानको हिसाब सुझ्नेहरू सुभाषका मर्म बुझ्नेहरू गयल छन्। अवाक हुँदै गुमराहमा छन्। खोट लाउनेहरू निष्पिक्री देखिन्छन्, चोट दिनेहरू पर्दामा छेकिन्छन्। थुमथुम्याउनेहरू यत्र तत्र छन्, तर भरोसाहीन चेपारो घस्दै कालो गोठ लेप्र्याउँदैछ। उसको दिल बग्रेको छैन, मनमा घाम जुन अझै उग्रिएको छैन। उसको दिल बग्रेको छैन, मनमा घाम जुन अझै उग्रिएको छैन। खडेरी पछिको वर्षात भारी हुन्छ प्राय, बगाउँछन् फोहोरका डङ्गुर र धुलोका तहहरू। भरिन्छन् खाल्डा खुल्ली, बन्छन् पोखरी, थाल्छन् खस्रे भ्याकुता कराउन, तर कल्याणका आली र कानलाई भताभुङ्ग हुन्छन्। खोरिया लाग्छन् धान खेती, पुरपुरो ठोक्दै गर्दाको बखतमा परिश्रमको अवसान हुन्छ। म भन्छु खोइ तिनका प्राथमिकता, खोइ तिनका प्राथमिकता।
0: हजुर, भर्खरै आफ्नो कविता वाचन गर्नुभयो, अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब विशेष गरी कविताकै कुरा गरौँ, भर्खरै कविता वाचन पनि गर्नुभएको छ। यो कविता लेखन गर्दै गर्दाखेरि समाजका, अघि पनि हामीले प्रसङ्ग त यो साहित्यले नि समाजको प्रतिबिम्बको भूमिका खेल्छ भनेर त भनिसकेका छौँ, त्यसमा पनि कविता लेखन गर्दै गर्दाखेरि त्यो कविताले समात्ने विषयवस्तु, अझ भनौँ कवितामा कस्ता तत्त्वहरू बढी मात्रामा जोड दिएर राख्नुपर्छ जसले गर्दा समाजमा एउटा सन्देश पनि प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ? सर्जकको हिसाबले भन्नुपर्दा के भन्नुहुन्छ यसमा?
1: अब समग्र साहित्य र कविताकै पनि कुरा गर्दाखेरि, अब हामी चाहिँ वास्तवमा साहित्य लेख्नेले नवरसको कुरा गर्छौँ, विभिन्न रसमा छन्, साहित्य लेख्ने कुराहरू पनि श्रृङ्गारिकमा पनि हुन्छ, प्रेम रस होइन, अब विभत्स रस, वीर रस छन् नि त, नवरसहरू छन्। कुन रसमा लेख्ने भन्ने कुरो, त्यो परिस्थिति, अब त्यो उसको भावना, सर्जकको चाहिँ भावना, अब सर्जकले चाहिँ तत्काल चाहिँ झेलेको जुन परिस्थिति अनि उसको चाहिँ दिमागमा फोकस भएको कुराहरू, तिनैले वास्तवमा प्रभाव पार्छन्। र ऊ हाम्रो जुन वातावरण छ, वातावरणीय प्रभाव, शासकीय प्रभाव, यी सबै चिजहरूले अनि आफ्नो चाहिँ आन्तरिक प्रभाव, राजनीतिक प्रभाव, सामाजिक प्रभाव, यी सबै खालको प्रभावहरूलाई उ गरेर उसले कुन रसमा के कस्तो लेख्छ भन्ने खालको कुरो कायम हुन्छ वास्तवमा, होइन? जस्तो मैले मेरो वातावरणमा चाहिँ अब मलाई के कुराले मलाई घोच्छ, के कुराले मलाई प्रेरणा दिन्छ, कहिले चाहिँ घोचिरहेको हुन्छ, कहिले प्रेरणा दिइरहेको हुन्छ, कहिले मलाई ऊर्जा दिइरहेको हुन्छ, कहिले मलाई हिंताबोध गराइरहेको हुन्छ, कहिले मलाई निराश बनाइरहेको हुन्छ, कहिले उत्साहित बनाइरहेको हुन्छ, त्यस विभिन्न सन्दर्भमा मैले चाहिँ केमा चाहिँ कलम चलाउन सक्छु, त्यो मेरो सर्जकको पनि कुरो हुन्छ र त्यो वातावरणले समग्रमा चाहिँ भूमिका खेल्छ भन्ने मलाई लाग्छ।
0: विशेष गरी आजको समाजको कुरा गर्दाखेरि सूचना प्रविधिको विस्तार भए सँगसँगै सत्य भ्रम र प्रचार बीचमा फेरि सीमा झन्झन जटिल बन्दै गएको हामी देख्न सक्छौँ। यस्तो अवस्थामा विशेष गरी साहित्यकारको दायित्व दिनानुदिन बढिरहेको हामी पाउँछौँ। साहित्यकार केवल यथार्थ चित्रण गर्ने माध्यम मात्रै होइन, उसले समाजलाई नैतिक र वैचारिक दिशाबोध पनि गराउनु पर्ने आवश्यकता र यो बाध्यता पनि बन्दै गएको छ। यसरी हेर्दाखेरि सर्जकले अब त्यो दायित्व बोध गरेर सिर्जना गर्न कतिको चुनौतीपूर्ण पाउँ अथवा कतिको चुनौतीपूर्ण छ, यो विषय यो अहिलेको प्रविधिको युगमा कति जटिल छ?
1: प्रविधिकै युगमा जटिल नै छ। अब यो के छ भने जति सिर्जना गर्ने मान्छेहरूको अब अहिले चाहिँ कस्तो कतिपय मान्छेहरू त्यो एआईको प्रयोगबाट पनि यस्तो कविता मुक्तहरू लेखिन्छ पनि भन्छन् है, त्यो कुरो अब आफूले खासै भोगिया छैन। ती कुराले गर्दा मान्छेले चाहेको मनका भावनाहरू सर र चाहिँ लाइनमा राख्दै पनि मिलाएर होइन पङ्क्तिबद्ध गरेर एआईले पनि गरिदिन्छ होइन। ती कुराले गर्दा चाहिँ अब यो कविता भने पनि यस्तै हो, जस्तो पहिला जुन खालको चाहिँ मान्छेले जुन वेटेजमा चाहिँ कवि स्रष्टाहरूलाई हेर्थे नि, साहित्यकारहरूलाई हेर्थे, अब अहिले हेर्ने खालको दृष्टिकोण चाहिँ त्यो खालको कि अब एआईबाटै लेखायो कि अथवा चाहिँ कतैबाट चाहिँ ऊ गरायो कि भन्ने त्यो खालको कुराहरू नै रहेछ। अब छ्यास्यास्ती आइरहेको हुन्छ, एकले अर्काको कपी गर्ने ती कुराहरू हो कि भन्ने त्यो शङ्का गर्ने ठाउँहरू चाहिँ प्रशस्त हुँदो रहेछ। तर त्यसमा पनि अब लेखाइ, त्यसको चाहिँ गहनता, त्यो सूक्ष्म रूपमा केलाएर हेर्ने भने त वास्तविक स्रष्टाहरूले त त्यो अब आफ्नो भावनाहरू त्यसमा चाहिँ व्यक्त गरिरहेका हुन्छन्। र वास्तव सरले भने जस्तो अब हामीले ऐनामा दाग देखाउने मात्रै होइन, दाग पुस्न पनि सिकाउनु पर्छ भन्ने खालको कुरो हो, जरुर अब त्यो गर्नै पर्ने हो। तर त्यो दोहोरो खालको कुरो चाहिँ हुन्छ, जस्तो मान्छेमा जे विवेक हुन्छ नि, अब हामीले दर्पणको रूपमा हाम्रो समाजको चाहिँ समस्या देखाइसकेपछि विवेकपूर्ण भाव हुने मान्छेहरूले मा हामी त हौ, हामीले वास्तवमा दाग देखेपछि मेट्नु पर्छ भनेर त बुझ्नु पर्यो। विवेक त हुन्छ मान्छे भएपछि, विवेकको सोझो गर्नुपर्छ भनेपछि त्यसले त्यसलाई पनि सँगसँगै उत्प्रेरणा गरिराखेकै हुन्छ र त्यो चाहिँ अन्तर सम्बन्धितै हुन्छ भन्ने लाग्छ मलाई।
0: तपाईँले भन्नुभएको कुरामा दुई मत छैन, तर त्यो सँगसँगै फेरि जस्तै समाजलाई नैतिक रूपमा बन्धनमा बाँध्नको लागि या समाजलाई वैचारिक रूपमा एउटा दृष्टिकोण प्रदान गर्नको लागि आजको प्रविधि सहायक सिद्ध छ या त्यो अनुकूलता भन्दा पनि प्रतिकूलतातर्फ अगाडि बढिरहेको जस्तो देखिन्छ त?
1: होइन, प्रविधि भने त अब त्यो साधन हो, मान्छे भने साध्य हो। प्रविधिलाई चाहिँ वास्तवमा मान्छेले प्रयोग गर्न सक्नु पर्यो, त्यो हाम्रो हितमा सकारात्मक हिसाब किताबमा चाहिँ प्रयोग गर्न सक्नु पर्यो। र साहित्य सङ्गीत कला भने पनि वास्तवमा जति लेखे पनि त्यो चाहिँ सकारात्मक हुनु पर्यो, जसले समाजको लागि चाहिँ जहिले पनि टेवा दिन सकोस्। लेख्न त नकारात्मक साहित्यहरू पनि छन् नि होइन, तर त्यो नकारात्मक हुनु भएन, त्यसले सन्देश चाहिँ सकारात्मक नै दिन सक्नु पर्यो र चाहिँ लागेको दाग अब भएका विकृतिहरू निमिट्यान्न पार्न सकोस् साहित्यले, त्यो चाहिँ हुनुपर्छ। र प्रविधिलाई चाहिँ दोष दिने भन्दा पनि प्रविधिलाई आफूले चाहिँ उपयोग गर्न सक्नु पर्यो भनेर चाहिँ म भन्छु।
0: हजुर, अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ, यो बसाइलाई धेरै लम्ब्याउन त सक्दैनौँ, तर एउटा रचना सुन्छौँ, त्यसपछि हामी यो कार्यक्रमलाई बिट मार्ने तर्फ अगाडि बढ्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: मुक्तकै सुनौ।
0: हुन्छ, जुन रचना सुनाउनु भए पनि हुन्छ।
1: मैले अब साहित्यकै बारेमा मैले लेखेँ कि, अब यो शीर्षक पनि शीर्षकहरू भनेर लेखेँ, अब यहाँ म चाहिँ शीर्षक सहितको चाहिँ त्यो शीर्षक मुक्तक सङ्ग्रह भनेर निकाल्ने विचारमा छु कि, अनि मुक्तकलाई चाहिँ शीर्षक दिन हुँदैन भन्ने खालको चाहिँ हाम्रो अब यो मुक्तकका चाहिँ अग्रजहरूको भनाइ त्यो रहेछ। तथापि पनि हाम्रा केही अग्रजहरूले शीर्षकमै मुक्तक चाहिँ लेख्नु भएको पनि रहेछ र मलाई पनि वास्तवमा शीर्षकको कुरोबाट अलिकति म प्रभावित भएको हुनाले र सुरुमा मैले शीर्षकमै मुक्तक लेखे हुनाले र मैले अर्को एउटा चाहिँ शीर्षक विहीन हो, यो चाहिँ शीर्षक मुक्तक सङ्ग्रह नै म निकाल्दैछु कि, त्यसले गर्दा मैले शीर्षकमै लेखेको चाहिँ दुई चारवटा चाहिँ म शीर्षक सुनाउन चाहन्छु।
0: हुन्छ, वाचन गर्नुभयो। हुन्छ,
1: साहित्य, यो अलिक प्रसङ्ग चाहिँ मिल्यो भने मैले साहित्यकै बारेमा लेखेँ। साहित्य शब्द वाक्यका मिठासपना बिम्ब भावले भरिन्छ, तर्क र बुद्धि सम्मत सद्विचार नवरसले लहरिन्छ, माया प्रेम र अनुरागका सुगन्ध हुन्छन् साहित्यमा, जीवन जगतको महात्म्य सृजनाले प्रविष्ट गरिन्छ भनेर मैले साहित्यलाई चाहिँ शीर्षक दिएर यो लेखेँ। अब पुस्तक भनेर मैले लेखेँ, पढ्न सके पुस्तकमा जगतको निचोड हुन्छ, सृष्टि स्थिति लय तक हर प्रभावी जोड हुन्छ, तथ्य सत्य वास्तविकताको संयोजित सोच ग्रन्थ हो, विवेक सम्मत आख्यानले अर्थपूर्ण मोड हुन्छ, समाज समाज शीर्षकमा जो शक्तिको शिखरमा छ उसकै बत्ती बलेको देख्छु, कमजोर र निमुखाको सम्भावनाै जलेको देख्छु। जो शक्तिको शिखरमा छ उसकै बत्ती बलेको देख्छु, कमजोर र निमुखाको सम्भावनाै जलेको देख्छु भन्नेले यो पुरुष प्रधान समाज भन्छन्। तर म जसको आत्मा गेडी उसकै सत्ता चलेको देख्छु। प्रेमको एउटा सुनाउँछु। मनमा विश्वास जाग्छ भने अर्थपूर्ण बात हुन्छ, सकारात्मक सोच भए सफलताको खात हुन्छ। मनमा विश्वास जाग्छ भने अर्थपूर्ण बात हुन्छ, सकारात्मक सोच भए सफलताको खात हुन्छ। पवित्र दुई मुटुभित्र समर्पण भाव सञ्चित भए औँसी पूर्णे जे परे पनि सधैँ सुहागरात हुन्छ। औँसी पूर्णे जे परे पनि सधैँ सुहागरात हुन्छ।
0: हजुर, भर्खरै केही मुक्तकहरू सुनाउनु भयो, अब जाँदा जाँदा एउटा रचना सुनौ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्नेछौँ।
1: यो मुक्तक संग्रहकै मैले दुई तिनवटा मुक्तक सुनाएँ है। त्यसर सुरुमै मैले चाहिँ यो सुरुमै लेखेँ के लेख्नु भनेर मैले चाहिँ आफूले आफैलाई प्रश्न सोधेको थिएँ कि के लेख्नु खै मुक्तक कविता राष्ट्र दुखेको बेला, के लेख्नु खै मुक्तक कविता राष्ट्र दुखेको बेला, असन्तुलित पर्यावरण सिमसार सुकेको बेला, आँसु झार्नुभन्दा यहाँ गीत गाउन राम्रो ठाने, धैर्यको आलाप गर्छु सुख शान्ति टुटेको बेला। अर्को एउटा विकृतिको, अब्बल अङ्क गर्नेकै शून्य अङ्क आउने रहेछ, राष्ट्रप्रति वफादारले अपमान नै पाउने रहेछ, भिल्लोको देशमा मणिले मट्याङ्रो हान्छन्, घुमाई फिराई निशाचरले डङ्क बजाउने रहेछ। यो विकृतिकै बारेमा मैले चाहिँ लेखेँ। पर्यावरण सम्बन्धी एउटा लेखेँ, पर्यावरण चाहिँ यस्तो छ, चाँदी चाहिँ कञ्चन हिमाल काला पहाड बनिसके, हरिया डाँडा हाम्रो वन डोजर लगाएर ढलिसके, गाउँघरका रौनकता सबै अप्राकृतिक जङ्गल बन्दै वास्तविक विकास नमाना थारो भएर मरिसके भनेर मैले यो चाहिँ हाम्रो ट्रली बस छ नि, ट्रली बसको त्यो फोटो देखेपछि मलाई मनमा बिजेर लेखेको चाहिँ जस्तो घर घर अब कस्तो हो, यो चाहिँ अब प्रेमका कुरा यस्तो कुरा गर्दा नै अलिकति रमाइलो हुन्छ नि त, कति विकृतिका मात्रै कुरा गर्ने भनेर। यसमा पनि विकृतिका कुराहरू चाहिँ यहाँ घुसिहाल्दो रहेछ कि कता कता। माया प्रेमका साना घर सम्पूर्णताका ठहर हुन्छन्, सुख दुःख बाँडचुड गर्दा सन्तुलनका प्रहर हुन्छन्। माया प्रेमका साना घर सम्पूर्णताका ठहर हुन्छन्, सुख दुःख बाँडचुड गर्दा सन्तुलनका प्रहर हुन्छन्। अधिक तृष्णा मात बने भौतिक वैभव बढ्दै जाँदा भव्य महल गाडी घोडा निकृष्टताको कहर हुन्छन्।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: सर, मेरो पनि रेडियो नेपालप्रति सरप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु र धेरै अनुग्रहित भएँ सर म।
0: अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार कुमार खड्का। हामीले आज विशेष गरी व्यङ्ग्य साहित्यको चर्चा गर्यौं, साथसाथै कविता र मुक्तकका कुरा पनि गर्यौं। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र लक्ष्मण विष्ट सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ मेलिना राईको स्वर, लय बुढाथोकीको रचना अनि सङ्गीत हो डाक्टर किराँतको।

भर्खरै सुनायौं जुना प्रसाईको स्वरमा रहेको आधुनिक गीत राधे श्यामले कालीको रचना अनि संगीत हो बुलुमु कारुङको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ मिलन अमात्यको स्वर, राजु बाबु श्रेष्ठको रचना अनि संगीत हो सुनिल मास्कीको।

भर्खरै सुनायौं रामकृष्ण ढकालको स्वर, सुनिल राज उप्रेतीको रचना अनि संगीत हो मदन दिपेमको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ मुरलीधरको स्वर अनि संगीत, रचना हो नारायण कुमार आचार्यको।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत 7,82,209 योग्य सदस्य मध्ये हालसम्म 5,38,622 जनाले वडा सभापतिमा डिजिटल परिचय पत्र प्राप्त गरिसकेका छ जनाएको छ। त्यसै गरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका छन्। उनीहरूको वितरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा छ। नेपाली काङ्ग्रेसले आज जारी गरेको विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न यही जेठ 28 गते राति 12 बजेसम्मको समय सीमा निर्धारण गरिएकोमा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ। हिजो प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो। प्रतिपक्षी दलहरूले संविधानको मर्म विपरीत बजेट आएको भन्ने आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको निर्मम एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमासी पनि आफूबाट आएको छ भने आफू मन्त्री पद र सार्वजनिक जीवन नै त्याग दिन तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न गर्नुभएको भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको छिमेकी मित्र राष्ट्र भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहस पत्र तयारी कार्यदलले हिजो पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवन स्थित पुष्पकमल दाहालको निवास पुगेको थियो। मध्य प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरूले राख्नुभएको जिज्ञासाहरूको जवाब अर्थमन्त्री युवराज भट्टराईले दिएपछि निर्णार्थ पेश भएपछि सर्वसम्मतिले पारित भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारिज गर्न सिफारिस गरेको छ। सरकारको सयबुदे शासकीय सुधार कार्य योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साकेको संयोजकत्वमा गठित समितिले मन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगातार तेस्रो दिनको आक्रमण रोकिएको घोषणा गर्दै तेहरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले सम्झौतामा हस्ताक्षर गर्ने समय र स्थान चाँडै सार्वजनिक गरिने बताउनु भएको छ। यसअघि ट्रम्पले इरानमाथि कडा आक्रमण गरिने चेतावनी दिँदै खार्ग टापु सहितका तेल पूर्वाधारलाई निशाना बनाउने धम्की दिनुभएको थियो। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिवा सेवामा यहाँलाई हार्दिक स्वागत छ। प्रविधितर्फ लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म अर्जुन श्रेष्ठ। अब यहाँहरूलाई दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी राख्नेछौँ।

0: केही क्षणमा सुन्न सक्नुहुनेछ युवा संसार कार्यक्रम। युवा संसार कार्यक्रमपछि 11:40 सुन्नुहुनेछ लोकदोहोरी गीतहरू। 12 बजे समाचार, 12 बजेको समाचारपछि यहाँहरूले 1 बजेसम्म संस्था र सिर्जना कार्यक्रम सुन्न सक्नुहुनेछ। 1 बजे समाचार, 1:05 सुन्न सक्नुहुनेछ कृषि कार्यक्रमको पुनः प्रसारण। 1:20 करिब 2 बजेसम्म आधुनिक गीतहरू सुनाउनेछौँ। 2 बजे अङ्ग्रेजीमा समाचार, 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ युवा संसार कार्यक्रम।
1: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने देवकी भण्डारीसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा रेडियो नेपालबाट प्रसारण हुँदै आइरहेको युवा संसार कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै FM 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि तपाईँले संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी कार्यक्रम युवा संसारमा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा एक यस्ती युवा महिला व्यक्तित्व हाम्रो स्टुडियोमा हुनुहुन्छ जसले सानो उमेरमै कविता लेखेर समाजलाई केही दिनुपर्छ भन्ने सपना देख्नुभयो र आज त्यही सपना सर्वोच्च अदालतसम्म पुगेको छ। उहाँ कानुनकी विद्यार्थी हुनुहुन्छ, लेखिका हुनुहुन्छ अनि सामाजिक न्यायका सवालमा आवाज पनि उठाइरहनु भएको छ र प्रभावशाली 50 महिला 2082 शीर्ष स्थानमा पर्न पनि सफल हुनुभएको छ। स्यानिटरी प्याडमा लाग्ने पिङ्क ट्याक्सदेखि महिलाको नागरिकता अधिकारसम्मका मुद्दामा सक्रिय युवा व्यक्तित्व श्रीना नेपाल आजको हाम्रो अतिथि हुनुहुन्छ। अब भने आउनुहोस्, बहुआयामिक व्यक्तित्व श्रीना नेपाललाई युवा संसार कार्यक्रममा स्वागत गरौँ। यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको युवा संसार कार्यक्रममा।
2: धेरै धेरै धन्यवाद सम्झेर बोलाइदिनु भएकोमा।
1: बधाई पनि छ श्रीनाजी, 50 प्रभावशाली महिलामा पर्न सफल हुनुभएको छ 2082 लागि, जुन कुरा चाहिँ अनलाइन खबरले सार्वजनिक गरेको छ, होइन? यसका लागि मनबाटै अनगिन्ती बधाई।
2: हजुर, धेरै धेरै धन्यवाद।
1: 50 प्रभावशाली महिलाको सूचीमा पर्न सफल भए भन्ने खबर चाहिँ यहाँले कसरी सुन्नुभएको थियो?
2: म चाहिँ पशुपति गइरहेको थिएँ त्यो बेलामा, अनि मलाई फोन आयो, तपाईँ चाहिँ यसरी यसरी प्रभावशाली महिलामा पर्नुभएको छ भनेर भनेपछि म चाहिँ एकछिन एकदमै खुसी पनि भएँ, ठ्याक्कै त्यो रियाक्सन दिन आइहालेन, अनि तर एकदमै खुसी भएँ। मलाई भन्दा पनि मेरो मामु बाबालाई चाहिँ अझै बढी प्राउड फिल भएको जस्तो फिल भयो।
1: जब मन्दिर जाँदै हुनु त्यो खुसी सुन्नुभयो अनि त्यो सबभन्दा पहिला कसलाई सेयर गर्नुभयो?
2: मन्दिरमै भएको कारणले गर्दाखेरि पहिले सुरुमा चाहिँ गएर भगवान्लाई नै ढोगेर धेरै धेरै धन्यवाद भने, अनि ठ्याक्क त्यो मन्दिरमै फेरि त्यस्तो राम्रो न्युज पनि सुन्यो, अनि त्यही हो सुरुमा मम्मीलाई अनि त्यसपछि बाबालाई खबर गरे।
1: कस्तो मिठो संयोग है, पशुपति मन्दिर होइन, जुन हाम्रो आस्थाको धरोहर, एक खालको मिठो संयोग भयो नि यो त।
2: हजुर हो।
1: कक्षा 8 पढ्दाखेरि कविता लेखेर सुरु भएको यहाँको जर्नी होइन, र अहिले अदालतसम्म पुगिरहेकी
3: युवा महिला भनौँ न, त्यहाँसम्म पुग्छु अनि यो फड्को मार्छु भनेर कहिले सोच्नु भएको थियो?
2: अवश्य पनि थिएन. मैले चाहिँ जहिले पनि काम गर्दाखेरि चाहिँ यो पाउँछु त्यो पाउँछु भन्दा पनि काम नै गर्ने माइन्डसेटबाट अगाडि बढिरहन्थेँ. अनि सानो हुँदाखेरि चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि एकदम लेख्न मन लाग्ने मलाई. अनि त्यसपछि हजुरले भन्छ चाहिँ आठ कक्षामा हुँदाखेरि कविताको किताब पनि निक्ल्यो. आठ कक्षामै हुँदाखेरि पहिलो पटक मैले मेरो आर्टिकल पनि पब्लिस गरेँ. त्यतिखेर चाहिँ के लाग्थ्यो भन्दाखेरि भोलि पर्सि गएर म साहित्यकारै हुन्छु भन्ने मलाई लाग्थ्यो. अनि प्रज्ञा प्रतिष्ठानले त्यो बेलामा किताब निकाल्नुहुन्थ्यो, वार्षिक किताब जसमा चाहिँ साहित्यकारहरूको नाम लेखा हुन्थ्यो कि, महिला साहित्यकार भनेर किताब निकाल्दाखेरि मेरो पनि नाम आएको थियो त्यसमा. अनि त्यसपछि चाहिँ ल अब चाहिँ साहित्यकारै हुन्छु भन्ने थियो. तर बिस्तारै पढ्दै गइसकेपछि नौ कक्षामा पुग्यो, दस कक्षामा पुग्यो, अनि त्यसपछि त एसएलसीको त्यो टेन्सन सबै कुराले गर्दाखेरि चाहिँ मेरो त्यो लगावबाट अलिकति टाढा बस्नु पर्यो. अनि म चाहिँ एकदमै धेरै बाहिरी किताबहरू पढ्न मन पराउने मान्छे, बाहिरी किताबहरू पढ्थेँ आफ्नो कोर्सको किताब भन्दा पनि. अनि त्यो देखेर चाहिँ मामु बाबाहरूलाई चाहिँ एकदम चिन्ता लाग्ने के, अब एसएलसी भनेको त एकदम ठुलो कुरो भयो, अनि होइन अब चाहिँ तिमी पढाइमै ध्यान देऊ भन्ने खालको कुरा भइसकेपछि म त्यसलाई अलिकति थोरै ब्रेक लागे जस्तो भयो. अनि त्यसपछि दसको एक्जाम सकिसकेपछि चाहिँ के पढ्ने त एघार बाह्रमा भन्ने खालको कुरा उठिसकेपछि साइन्स पढ्यो भनेदेखि चाहिँ जुनै पनि क्षेत्रमा गएर काम गर्न सक्छौ तिमीले, साइन्सै पढ भन्ने खालको एउटा घरबाट पनि कुरा आयो. अनि त्यसपछि साइन्स पढेँ. बाह्र सकिसकेपछि मलाई लाग्यो साइन्स मेरो फिल्ड होइन भनेर. अनि त्यसपछि मैले काठमाडौँ स्कुल अफ लमा चाहिँ एकदमै राम्रो कानुनी पढाइ हुन्छ भन्ने खालको कुराहरू सुनिसकेपछि काठमाडौँ स्कुल अफ लमा गएर जोइन भएँ. फर्स्ट इयरदेखि नै अलिकति कानुनको विद्यार्थी, कानुनको भइसकेपछि कानुनको शिक्षकहरू जो हुनुहुन्थ्यो हामीलाई पढाउने, उहाँहरू पनि एकदमै प्रोत्साहन गर्ने खालको हुनुहुन्थ्यो कि, अनि अलिकति नयाँ कुराहरू सिकाउने त्यस्तो खालको. अनि त्यो फर्स्ट इयरदेखि नै क्याम्पेनहरू गर्न सुरु गरियो. अनि सेकेन्ड इयरमा हुँदाखेरि त केसै हाल्न गयो सर्वोच्च अदालतमा, त्यसरी बढेको हो. तर यो अवार्ड जित्छु अथवा मलाई यसरी सम्मान गरिदिनुहुन्छ भन्ने कुरा चाहिँ मैले कहिले पनि सोचेको थिइनँ.
3: हजुर, सानामा त्यति धेरै नबोल्ने होइन, लेख्न पढ्न रुचाउने तर त्यति धेरै नबोल्ने विद्यार्थीको रूपमा यहाँ चिनिनुहुन्थ्यो. बुवाआमाको पनि एक खालको इच्छा थियो होला. प्राय हाम्रो नेपाली समाजमा चाहिँ बुवाआमाहरूलाई के लाग्छ कि छोराछोरी डक्टर बनुन्, इन्जिनियर बनुन्, पाइलट बनुन्, दसैँमा आशीर्वाद दिँदा पनि हाम्रो अभिभावकको मुखबाट अहिले पनि त्यही नै आइरहेको हुन्छ होइन. उसको इच्छा चाहना भन्दा पनि राम्रो प्रतिष्ठित ठाउँमा जाउन्, उहाँहरूले देखेको प्रतिष्ठा चाहिँ त्यही नै हो होइन. तर तपाईँले यता साइन्सबाट लतिर फड्को मार्नुभयो, त्यतिखेर परिवारको रियाक्सन चाहिँ के थियो?
2: मेरो बाबाले चाहिँ जहिले पनि मलाई एघार बाह्रै पढ्दाखेरि पनि तिमीलाई साइन्स पढ्न मन छैन भने चाहिँ नपढ है भनेर भन्छन्थ्यो. तर मामुलाई चाहिँ कस्तो थियो भन्दाखेरि मेरो छोरी नर्स भइदियोस् भन्ने थियो कि मामुको चाहिँ. अनि मैले एघार बाह्र पढ्दाखेरि मलाई अलिकति गाह्रो भएको थियो कि पढ्नको लागि, अनि मेरो मामु बाबाले त्यो स्ट्रगल त देखिसकेको थियो. अनि फेरि मलाई पछि सुरुमै के भन्छ थियो भन्दाखेरि एघार बाह्र चाहिँ साइन्स पढ, त्यसपछि तिमीलाई जे मन लाग्छ त्यही गर भन्ने खालको एउटा त्यो आश्वासन दिइसकेको थियो सुरुमै. बाह्र सकिसकेपछि मैले भने खुलेरै भने मेरो साइन्स यो फिल्ड होइन, बरु म अर्को फिल्डमा राम्रो गरेर राम्रो पढ्छु, यसैमा कन्टिन्यू गर्दै गएँ भनेदेखि हजुरले सोचेको जस्तो नहुन सक्छु म, त्यो एकदम क्लियरली नै कुरा गरेँ. ल पढ्दै गइसकेपछि अलिकति केही गर्दै गइसकेपछि चाहिँ केही पनि भन्छ त्यो ल जोइन गर्छु भन्दैखेरि पनि त्यो नगर नपढ भन्ने खालको केही पनि भएन. तिमी साइन्स पढेको यतै जाऊ भन्ने खालको चाहिँ गरिसकेको थिएन, तर मनमा त थियो होला कतै, तर त्यो चाहिँ देखाउन चाहिँ मलाई चाहिँ देखाइसकेको थिएन त्यतिखेर.
3: भित्र केही भए पनि बाहिर चाहिँ देखाउनु भएन, एक खालको भनौँ न सपोर्ट नै भयो भनौँ न,
2: एकदमै
3: छोरीको इच्छालाई ठिक छ त भन्ने भयो अभिभावक पनि होइन. जस्तो श्रीनाजी, जस्तो यहाँले जुन पोइन्टमा आएर थाहा पाउनुभयो एघार बाह्र पढ्दै गर्दाखेरि म यो फिल्डका लागि होइन, मेरो बाटो अर्कै छ भन्ने कुरा थाहा पाउनुभयो नि, त्यो थाहा चाहिँ कसरी हुने रहेछ? यतिखेरैको पोइन्टमा आएर धेरै युवा साथीहरू अल्मलिनुहुन्छ कि.
2: म लेख्थेँ, लेख्दाखेरि चाहिँ मलाई त्यो अर्कै त्यो आनन्द आउने के, अझ विशेष गरी भन्नुपर्दाखेरि चाहिँ महिला न्यायको विषयमा नै बढी लेख्ने गर्थे. कस्तो भन्दाखेरि त्यो लेख्दाखेरि चाहिँ मलाई लेख्न पनि आउने, त्यो खोज्न पनि रमाइलो लाग्ने, पढ्न पनि रमाइलो लाग्ने, त्यसमा चाहिँ ध्यान केन्द्रित हुने। त्यो भइसकेपछि यही सम्बन्धी केही काम गरेँ भनेदेखि चाहिँ आफूलाई पनि आनन्द हुन्छ र मैले गरेको काम पनि मैले राम्ररी गर्छु भन्ने खालको मलाई हुन्थ्यो। अनि समाजमा त के हुन्छ नि, राम्रो काम गर्नुपर्छ, राम्रो काम गर्नुपर्छ भन्ने खालको एउटा जुन छ नि पर्सेप्सन, त्यसले पनि धेरै यो कुरालाई फरक पार्यो जस्तो लाग्छ। अनि सानैदेखि नै मैले मेरो मामु बाबाले सपोर्ट चाहिँ एकदमै गर्ने, जे कुरामा पनि, जे सिक्छु भन्दा पनि, जे गर्छु भन्दा पनि सपोर्ट गर्ने। अनि सानैदेखि कस्तो खालको कुरा सिकाउने भन्दाखेरि, तिमी जुनसुकै फिल्डमा जाऊ तर तिमीले केही गर्नुपर्छ भन्ने खालको।
3: त्यो कुरा त तपाईँले कक्षा 8 पढ्दाखेरि एउटा कविताको पुस्तक निकाल्नु भयो, त्यसको पछाडि लेखिसक्नु भएको थियो नि, मैले समाजलाई परिवर्तन गर्नुपर्छ
2: होइन, त्यो बेलामा पनि लेखिसकेका थिएँ। त्यही बेलादेखि नै मलाई भन्नुहुन्छ क्या मेरो फुपूले, उसले त 8 पढ्दाखेरि म कानुन पढ्छु भनेर भनेको थिइन् भनेर भन्नुहुन्छ कि। अनि मलाई चाहिँ त्यो कुरा याद नभए पनि उहाँलाई याद रहेछ कि मैले त्यतिखेर यो गर्छु भन्ने गरेको।
3: मनबाटै आउनुपर्ने रहेछ,
2: मनबाटै आउनुपर्छ,
3: थाहा पाउनुपर्ने कुरा चाहिँ आफ्नो मनबाट जे इच्छा एकदमै एकर रूपले आउँछ होइन, त्यो चाहिँ आफ्नो अन्तिम बिन्दु रहेछ भन्ने कुरा थाहा पाउनु पर्ने।
2: हजुर हजुर,
3: तर कस्तो हो संयोग के, एउटा नबोल्ने केटी चाहिँ बोल्ने पेसातिर अथवा भनौँ न बोल्ने ठाउँतिर बढी अग्रसर भएको देखियो कि, यहाँको चाहिँ अलिकति फरक क्या होइन, यहाँको नेचर र कामको प्रकृति चाहिँ त्यस्तो लाग्यो कि होइन। यो कुराले कहिलेकाहीँ अलिकति त्यो त्यतिखेरको त्यो बाल्यकालको त्यो नबोल्ने नेचरले अहिले अप्ठ्यारो पार्छ कि पार्दैन बोल्ने ठाउँमा जाँदा?
2: यस्तो म अहिले पनि खासै बाहिरतिर चाहिँ त्यसरी बोल्दिनँ, आफ्नो पेसागत कामको लागि बोल्ने भनेको फरक कुरा भयो। अनि मलाई सबैभन्दा सुरुमा मैले कानुन पढ्दाखेरि चाहिँ मलाई जति पनिजनाले मलाई चिन्नुहुन्थ्यो सानैदेखि बच्चैदेखि थाहा पाउनु भएको थियो, जसलाई मेरो नेचरहरू थाहा थियो, उहाँहरूले चाहिँ मलाई के भन्नुहुन्थ्यो भन्दाखेरि, कानुन पढेर तिमी कसरी बोल्छौ, तिमी त बोल्दै बोल्दैनौ, के गर्छौ कानुन पढेर भन्ने खालको क्वेसनहरू गर्नुहुन्थ्यो, कसरी बोल्छौ होला तिमीले, कसरी बहस गर्छौ होला भन्ने खालको गर्नुहुन्थ्यो। तर ठाउँमा बोल्ने हो अनि तुक भएको कुरा बोल्नुपर्छ भन्ने खालको एउटा माइन्डसेट थियो। अनि एकचोटि एउटा एकदमै इन्ट्रेस्टिङ कुरा, म चाहिँ यसरी नै धेरै नबोल्ने, कलेजमा हुँदाखेरि पनि धेरै नबोल्ने यस्तै खालको थिएँ। त्यो हाम्रो 12 एउटा त्यो वेलकम प्रोग्राम जस्तो हुन्छ नि, त्यसमा चाहिँ अब मलाई चाहिँ नाटकहरू गर्न एकदमै मनपर्ने, अनि मैले चाहिँ म नाटक गर्छु, एकल नाटक गर्छु भनेर गएँ। हजुरले सुन्नु भएको छ होला पारिजातको मानुसी कविता?
3: हजुर हजुर बिल्कुल,
2: हाम्रो कोर्समा थियो त्यो 12 कोर्समा, अनि त्यसलाई चाहिँ मैले एकल प्रस्तुति देखाउँछु भनेर म गएँ। अनि मलाई मेरो प्रिन्सिपल सरले के भन्नु भने, यो त साह्रै सोझी छ, यसले त कसरी गर्छ होला यत्रो नाटक भनेर भन्नुभएको थियो कि। तर त जब उहाँले मेरो त्यो पर्फर्मेन्स देख्नुभयो, जब रिहर्सलमा उहाँलाई मेरो पर्फर्मेन्स देखाइयो, त्यसपछि उहाँ एकदमै आश्चर्यचकितै हुनुभयो कि। उहाँले मेरो बाबालाई सुद्ध फोन गरेर, तपाईँको छोरीले यस्तो गरिरहेछ, तपाईँ त जसरी भए पनि हेर्न आउनुपर्छ है भनेर फोन गर्नुभएको थियो कि। अनि मेरो नेचर चाहिँ कस्तो भन्दाखेरि, मलाई लागेका कुराहरू मलाई बोल्नको लागि अप्ठ्यारो हुँदैन, अझै पनि मलाई बहस गर्दा होस् अथवा कहीँ गएर आफ्नो कुराहरू राख्नु पर्दा होस् त्यतिखेर चाहिँ त्यो अप्ठ्यारो फिल हुँदैन। तर म धेरै अझै पनि मेरो बोल्ने बानी छैन।
3: हजुर, अहिले पनि कानुनकै विद्यार्थी हुनुहुन्छ होइन, पढि नै रहनु भएको छ होइन। अब यहाँको यो कानुनी यात्रा चाहिँ, यहाँले वायु प्रदूषण सम्बन्धी पहिलो रिट हालेर सर्वोच्च अदालतमा उज्जवल थापासँग मिलेर होइन, कोभिडको टाइम थियो ग्यारी,
2: उज्जवल विक्रम थापा सरसँग काम गरेको चाहिँ एसिड अट्याकको क्याम्पेन जुन थियो,
3: हजुर हजुर,
2: त्यसको लागि हामीले काम गऱ्यौँ। अनि त्यसपछि मेरो पहिलो क्याम्पेन थियो त्यो चाहिँ, जबसम्म अध्यादेश आउँदैन तबसम्म हामी क्याम्पेन चलाउँछौँ भन्ने खालको कुरा भएको थियो। अनि हामी उज्जवल विक्रम थापा सरसँग पनि कन्ट्याक्टमै थियौँ, मिटिङ अनलाइन मिटिङै बस्यौँ। अनि त्यसपछि ठ्याक्क लकडाउन भयो, हामी माइतीघर मण्डलामा आएर गर्ने, अरू फर्दर डिस्कसनहरू गर्ने भन्ने खालको हाम्रो कुराहरू भइरहेको थियो, तर लकडाउन भएको कारणले गर्दाखेरि ठ्याक्कै स्टप भयो। अनि अध्यादेश आइहाल्यो, त्यसपछि हाम्रो क्याम्पेनै सक्यो। अनि त्यसपछि दोस्रो वर्षमा गइसकेपछि चाहिँ हाम्रो चाहिँ कस्तो बानी थियो भने, साथीहरूसँग भर्खर भर्खर कानुन पढेको अनि नयाँ नयाँ कुराहरू भेट्दाखेरि चाहिँ हामी एकअर्कालाई सेयर गर्ने काम गर्थ्यौँ। अनि एक दिन चाहिँ कस्तो भयो भन्दाखेरि, मैले आर्टिकल एउटा यो पिङ्क ट्याक्सको बारेमा आर्टिकल पढेँ। त्योभन्दा अगाडि साँच्चै भन्नुपर्दा मलाई पनि थाहा थिएन कि सेनिटरी प्याडमा ट्याक्स लाग्छ भनेर। अनि पिङ्क ट्याक्स भनेर थाहा पाइसकेपछि मैले गरेँ मेरो साथीहरूलाई भने, पिङ्क ट्याक्स लाग्दो रहेछ, हामीले युज गर्ने यो सेनिटरी प्याड त लग्जरी वस्तु पो रहेछ त, यो त एकदमै नराम्रो कुरा हो भनेर मैले सेयर गरिसकेपछि, म साइन्स पढेको प्लस टूमा, मेरो कतिपय साथीहरू चाहिँ प्लस टूमा ल नै पढ्नु भएको थियो, अनि उहाँहरूले चाहिँ मलाई के भनेर भन्नुभयो भन्दाखेरि यसमा त रिट हाल्न मिल्छ नि भन्नुभयो। त्यो बेलामा हामीले कानुनको एकदमै बेसिक कुरा मात्रै पढाएको थियौँ, फाउन्डेसन मात्रै बसिरहेको थियो, रिट कसरी लेख्ने कसरी हाल्ने भन्ने कुरा केही थाहा थिएन। तर पनि होइन, लेख्नुपर्छ गर्नुपर्छ भन्ने हिसाबले हामीले खोज्यौँ, मेहनत गऱ्यौँ, हामी कम्पनी कम्पनी चार्यौँ, धेरै कुरा गऱ्यौँ, धेरै ठाउँ गयौँ। त्यसपछि हामीले लगभग 5-6 महिना नै रिसर्च गरिसकेपछि ल अब यसमा चाहिँ हाल्नुपर्छ यो इस्युमा भन्ने हिसाबले सेकेन्ड इयरको फर्स्टतिरै म र मेरो साथी मिलेर चाहिँ यस विषयमा रिट हाल्यौँ।
3: यो चाहिँ ट्याक्स सेनिटरी प्याडमा चाहिँ लिनु हुँदैन भन्ने यहाँको सवाल
2: थियो। हजुर हजुर, यो सेनिटरी प्याडमा लाग्ने जति पनि कर छ त्यसलाई चाहिँ हटाउनु पर्छ। अनि यसमा चाहिँ हामीले कसरी गरेको थियो भन्दाखेरि, जस्तै सेनिटरी प्याड नै जुन आयात हुन्छ बाहिरबाट विदेशी सेनिटरी प्याड, त्यसमा पनि कर हटाउनु पर्छ। हाम्रै देशमा पनि जति पनि सेनिटरी प्याडहरू बन्नको लागि कच्चा पदार्थहरू ल्याइन्छ, त्यसमा पनि हामीले चाहिँ कर हटाउनु पर्छ भनेर चाहिँ हालेको थियौँ, दुइटै माग गरेका थियौँ। अब अहिले परमादेश चाहिँ जारी भएको छ 4 वर्षपछि, तर अहिलेसम्म पूर्ण पाठ चाहिँ आइसकेको छैन।
3: हजुर, पूर्ण पाठ आउनै बाँकी छ त्यसको, होइन? त्यो आइसकेपछि चाहिँ सायद अब त्यो ट्याक्स चाहिँ अदालतले हटाउन निर्देशन।
2: हजुर, धेरैजनाले सोध्नुहुन्छ तपाईँहरूको मुद्दा त भइसक्यो, किन सरकारले ट्याक्स घटाएको छैन? अझ कस्तो प्रश्न आउँछ भन्दाखेरि, म सेनिटरी प्याड किन्न गएको, पैसा त जस्ताको तस्तै छ त, तपाईँहरूको केसले के भयो भन्ने खालको कुराहरू सोध्नुहुन्छ। उहाँहरूलाई पनि प्रोसेस त थाहा छैन नि त, त्यो भएको कारणले गर्दाखेरि पनि अप्ठ्यारो हुन्छ। म उहाँहरूलाई भन्छु हाम्रो पूर्ण पाठ आएको छैन, पूर्ण पाठ आइसकेपछि अदालतले के आदेश लेखेर दिन्छ त्यो चाहिँ कार्यान्वयन हुन जान्छ भनेर भन्छु। सो उहाँ मात्रै नभएर मैले कानुनकै विद्यार्थीहरूदेखि लिएर सोसियल मिडियामा लेख्ने र उहाँहरूले पनि क्वेसनहरू एकदमै उठाइरहनुहुन्छ यस विषयमा।
3: केही समय लाग्छ, पछि हामीले थाहा पाइहाल्छौँ कि श्रीनाजीले गरेको काम चाहिँ यो रहेछ भनेर।
2: हजुर हजुर,
3: श्रीनाजी, त्यसपछि यो पिङ्क ट्याक्स पछि दायर गरेको रिट अर्को,
2: एक त हामी बच्चे थियौँ त्यो बेलामा, त्यो रिटले नै हाम्रो पुरै 1 वर्षै लिएर गयो। त्यसपछि हामी त्यसैमा अलमल गर्दै तारिखहरू लिँदै त्यसैमा कामहरू गर्दै क्याम्पेनहरू गर्दै गरिरहेको थियौँ। त्यसपछि तेस्रो वर्षमा पुगिसकेपछि के थाहा भयो भन्दाखेरि, सरकारले प्रदूषण कर भनेर हामीले प्रयोग गर्ने प्रति लिटर पेट्रोलमा 1.50 पैसा चाहिँ प्रदूषण कर भनेर उठाउँदो रहेछ हरेक लिटरमा। तर त्यो बेलामा यति बढिसकेको थियो कि हाम्रोमा पल्युसन, काठमाडौँ चाहिँ टप सिटी भएको थियो पल्युसन भएर, पल्युसनको अब यसमा पनि प्रश्न उठाउनु पर्छ भन्ने जस्तो लाग्यो। प्रदूषण कर भनेर उठाइ चाहिँ रहेछ, तर जुन शीर्षकमा उठाएको हो त्यो शीर्षकमा चाहिँ किन प्रदूषण घटाउने खालको कामहरू केही पनि गरिरहेको छैन भनेर चाहिँ हामीले दोस्रो प्रश्न लिएर गयौँ सर्वोच्च अदालतमा। हामीले चाहिँ यो जुन प्रदूषण कर भनेर उठाइएको छ, जुन शीर्षकमा उठाइएको छ त्यही शीर्षकमा नै खर्च गर्नुपर्छ भन्ने हिसाबले लिएर गएका थियौँ। त्यसको पनि निर्देशनात्मक आदेश जारी भएको छ, त्यो चाहिँ 3 वर्षमा भयो। अनि त्यसमा चाहिँ हामीले सुरुमै अन्तरिम आदेश पनि पाएको थियौँ, हामीले चाहिँ छुट्टै कोष खडा गरेर त्यहाँ जति पनि प्रदूषण कर भनेर जम्मा हुन्छ पैसा, त्यो चाहिँ एउटा छुट्टै कोषमा उठेको जति पनि जम्मा भएको पैसा हुन्छ त्यसले चाहिँ वातावरण सरसफाई गर्नको लागि, यो पल्युसन घटाउनको लागि काम गर्नुपर्छ भन्ने खालको कुराहरू गरेका थियौँ।
3: हजुर, पिङ्क ट्याक्स सम्बन्धीको जुन रिट तयार गर्नुभयो त्यसपछि दर्जनौ मुद्दाहरू यहाँले त्यो रिट भनौँ न सर्वोच्चमा दायर गर्दै नै अहिले पनि आइरहनु भएको छ, होइन? जस्तो पहिलोचोटि त्यो पिङ्क ट्याक्स र त्यसको बारेमा मुद्दा हाल्दै गर्दा, मुद्दा उठाउँदै गर्दाखेरि, एक त सानो उमेर, होइन, त्यतिखेर खास मनमा अनुभूत चाहिँ कस्तो भयो, मैले यो के गरिरहेको छु भन्ने खालको कस्तो खालको अनुभूत भएको थियो यहाँलाई?
2: त्यो बेलामा ठ्याक्कै कस्तो भएको थियो भने, ठ्याक्कै कोभिड भएर अलिकति खुल्ला भएको जस्तो भएको थियो। हामीलाई त्यो मुद्दा दर्ता गर्ने लगभग एक हप्ता जति लागेको थियो.
3: हजुर.
2: त्यो बेलामा उहाँहरूको प्रोसिडियर चाहिँ के थियो भने बक्सामा पहिला सुरुमा एक दिन अगाडि फाइल राख्ने, त्यसपछि त्यो बक्साको फाइल लगेर उहाँहरूले हेर्नुहुन्छ, अनि सही विषय हो जस्तो लाग्यो भने उहाँहरूले दर्ता गर्नुहुन्छ, नभए दरपिट गर्नुहुन्थ्यो. अनि हामीलाई चाहिँ त्यो प्रोसेस बुझ्नकै लागि पनि समय लाग्यो. अनि हजुरले भने जस्तै के भइरहेछ, के गरिरहेछौँ भनेर आफैलाई पनि अन्यल धेरै पटक हुन्थ्यो. तर जुन दिन दर्ता भयो त्यो दिन चाहिँ यस्तो एकदमै खुसी लाग्यो कि, दर्ता भएको दिन मात्रै पनि. हा, हाम्रो त मुद्दा दर्ता भयो, अदालतले हाम्रो इस्युलाई मान्यो भन्ने खालको कुरा आफूलाई एकदमै अनुभूति भएको थियो. अनि त्यहाँको एकजना कर्मचारीले पनि सोध्नु भएको थियो, तपाईँले यो सेनिटरी प्याडको इस्यु कहाँबाट उठाउनु भयो, एकदम राम्रो इस्यु लिएर आउनुभएछ भनेर भन्नुभएको थियो. अनि त्यतिखेर झन् एउटा मोटिभेसन जस्तो भयो, अदालतकै कर्मचारीले चाहिँ राम्रो इस्यु लिएर आउनुभएछ भन्ने खालको, उहाँलाई पनि त्यो कन्सेप्ट रहेछ भन्ने खालको, उहाँले पनि बुझ्नुभयो हाम्रो इस्यु भन्ने खालको फिल भएको थियो. गर्दै गइसकेपछि हुने रहेछ, हामीले नै गर्नुपर्छ भन्ने खालको एउटा हुँदै गइसकेपछि बाटो पनि क्लियर हुँदै हुँदै हुँदै गयो. मैले के गरिरहेछु भन्ने खालको क्लियर हुँदै हुँदै
3: एकपछि अर्को गर्दै अनुभव बटुलिँदै गयो.
2: हजुर.
3: 16 दिने महिला हिंसा विरुद्धको अभियानको पनि नेतृत्व गर्न थाल्नुभयो त्यसपछि. होइन, अहिलेसम्म लगभग रिटहरू चाहिँ कति जति हालिसक्नु भएको छ सर्वोच्चमा यहाँले?
2: एक दर्जन जति पुग्यो होला. हामीले यस्तो थियो, सुरुमा चाहिँ मेरो इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि म चाहिँ महिलाको सम्बन्धी विषयमा मात्रै हाल्छु भन्ने थियो. बिस्तारै वातावरणतिर लाग्यो, वातावरण अब नारायणीको मुद्दादेखि लिएर हरेक मुद्दामा आबद्ध हुँदै हुँदै हुँदै हुँदै गइयो. अब अहिले म प्रकाशमणि शर्मा एकाडेमी फर पब्लिक इन्ट्रेस्ट लमा काम गर्छु. प्रकाशमणि शर्मा सरले आफै एकदमै धेरै मुद्दाहरू हाल्नुभएको छ. उहाँले जेन्डर, त्यसपछि गएर वातावरण, त्यसपछि गएर यो सामाजिक सबै कुराहरूमा हाल्नुभएको छ. सो त्यही कुरालाई चाहिँ सिक्दै सिक्दै सिक्दै गएर अहिले चाहिँ यति फराकिलो भइसक्यो. अनि अहिले हुँदा हुँदै अब जस्तै कि हामीले अस्ति भर्खरै राइट टु रिजेक्टको जुन पहिल्यै सर्वोच्च अदालतले फैसला गरिसकेको थियो त्यसमा अदालतको अवहेलनाको मुद्दा पनि हाल्यौँ. यो इलेक्सन हुनुभन्दा अगाडि हामीले चाहिँ राइट टु नो भोट हुनुपर्छ, यही इलेक्सनमै हुनुपर्छ भन्ने हिसाबले चाहिँ मुद्दा हालेका थियौँ, तर त्यसको पनि आदेश अलिकति ढिलो भयो. सो त्यो कारणले गर्दाखेरि चाहिँ अहिले धेरै मुद्दाहरू छन्, एउटा मात्रै क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा छरिँदै गएका छन्. र रिसेन्टली अहिले हाम्रो एकदमै काम गरिरहेको मुद्दा चाहिँ एउटा त राइट टु रिजेक्टको मैले भनिहालेँ, अर्को चाहिँ सरोगेसी र आइभीएफ सम्बन्धी.
3: बिल्कुल, यो पनि मैले पढेको थिएँ, सरोगेसी र आइभीएफ सम्बन्धी पनि यहाँले लडिराख्नु भएको छ.
2: हजुर हजुर. जस्तै कि यो सरोगेसी सम्बन्धी, जस्तै कि परोपकार सरोगेसी गर्न मिल्ने तर जुन कमर्सियल सरोगेसी छ त्यो चाहिँ गर्न नमिल्ने भनेर 2071 सालमै सुशीला कार्की श्रीमानको बेन्चबाट फैसला भइसकेको कुरा हो यो. त्यसमा चाहिँ कस्तो भने निर्देशनात्मक आदेश दिएर चाहिँ त्यहाँ एकदमै राम्ररी यो कुराहरू हालेर चाहिँ कानुन बनाउनु है भन्ने खालको फैसला छ त्यसमा, तर त्यो कार्यान्वयन भएको थिएन. पछि बुझ्दै गएपछि के थाहा पाइयो भन्दाखेरि यति धेरै क्लिनिकहरू रहेछ नेपालमा आइभीएफसँग रिलेटेड, अहिले एकदमै धेरै खुला छ नि त, अहिले बाटोमा हामी हिँड्यौँ भने पनि यति धेरै क्लिनिकहरू देखिन्छ. ती क्लिनिकहरू चाहिँ सबै रजिस्टर पनि छैनन् र ती क्लिनिकहरूले चाहिँ के गर्ने भन्दाखेरि आइभीएफको नाममा सरोगेसी सञ्चालन गर्ने खालको त्यस्तो खालको सिचुएसनहरू रहेछ. जस्तै तपाईँले गुगलमै सरोगेसी क्लिनिक इन नेपाल भनेर खोज्नुभयो भने पनि तपाईँले चाहिँ के देख्नुहुन्छ भने वेबसाइटहरू देख्नुहुन्छ जहाँ उहाँहरूले के लेख्नु भएको छ भन्दाखेरि सरोगेसी नेपालमा गर्न एकदमै सजिलो छ किनकि सरोगेसी सम्बन्धी कुनै कानुन नै छैन भनेर लेखेको छ कि. अनि उहाँहरूले चाहिँ विदेशीहरूलाई चाहिँ प्रोत्साहन गर्नुभएको छ यहाँ आएर सरोगेसी गर्नको लागि. त्यो मात्रै नभएर आइभीएफसँगै पनि यति धेरै प्रब्लमहरू छ कि जस्तै एउटै डोनरले प्रो आइभीएफमा गएर चाहिँ आफ्नो ओभम अथवा चाहिँ स्पर्म डोनेट गर्ने, त्यो कारणले गर्दाखेरि कति धेरै बच्चाहरू जन्मिन्छ अनि उनीहरूको पछि गएर विवाह भयो भनेदेखि बायोलोजिकल्ली त उनीहरू एकअर्काको जस रिलेटिभ पर्ने भयो नि त. अनि त्यो कुराहरू आउने, विदेशमा चाहिँ यो कुराहरूको प्रावधान भएको कारणले गर्दाखेरि यो इस्यु आइरहेको देखिएको पनि छ. जस्तै आयरल्यान्डको एउटा केसमा चाहिँ एउटा व्यक्तिको 600 बच्चा रहेछ कि, उसले चाहिँ त्यति धेरै डोनेट गरेको रहेछ. कानुन नभइसकेपछि त डक्टरको हातमा पनि पावर हुने भयो नि त. विदेशमा चाहिँ अब त्यो एकदम कानुनी उसमै केसेसहरू नै एकदमै धेरै परेको छ, तर नेपालमा चाहिँ त्यसको कमी भएको कारणले गर्दाखेरि चाहिँ हामीले सरोगेसी र आइभीएफ दुइटैसँग रिलेटेड रेगुलेटरी लजहरू बनाउनु पर्छ, नियमन गर्ने कानुनहरू लिएर आउनुपर्छ भनेर अहिले एकदमै बहस गरिरहेका छौँ. आशा छ अदालतले यसमा पोजिटिभ
3: सकारात्मक फैसला दिनुहुनेछ होइन. यो सरोगेसी भनेको अलिकति हाम्रा श्रोतालाई पनि बुझाउँ होइन, जुन युवा साथीहरूले पनि सुन्नुपर्ने कुरा हो. यो भनेको चाहिँ भनौँ न एउटा कसैले अभिभावक बन्न चाह्यो भनेदेखि तेस्रो महिलाको चाहिँ गर्भमा उहाँहरूको चाहिँ त्यो जुन भ्रूण हुन्छ त्यो चाहिँ राखिदिएर जन्माउने बच्चा होइन, र त्यो चाहिँ उहाँहरूले नै लानुहुन्छ. त्यो सरोगेसी जुन जन्माउने महिला हुनुहुन्छ पछि उहाँले अधिकार लिन पाउनुहुन्न
2: होइन,
3: हामीले यही नै भनेर बुझ्छौँ
2: होइन त.
3: र यो चाहिँ नेपालमा कानुन सम्मत छैन तर भइराखेको छ, यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने चाहिँ यहाँहरूको सवाल.
2: हजुर हजुर, जस्तै सुशीला कार्की श्रीमानले आफ्नो किताब न्यायमा पनि लेख्नु भएको छ, र मैले यो मुद्दा सुरु गर्नुभन्दा अगाडि लागेका कुराहरू पनि तिनै हुन्. जस्तै कि उहाँले जस्तै हाम्रो त एउटा नैतिक समाज छ नि त होइन, मातृत्वको कुरा भनेको त अझै बढी आमा भनेर त्यो एउटा शब्दलाई नै एकदमै धेरै हामीले रेस्पेक्ट गर्छौँ नि त, अनि त्यो चाहिँ मातृत्वमाथिकै क्वेसन भयो कि.
3: हजुर, आमा बन्न कहाँ सजिलो छ त होइन, रियल आमा बन्नको लागि त आफ्नो प्राणलाई त्यागेर पुनर्जन्म दिनुपर्छ, एउटा बच्चा जन्माउनु पर्छ, उसले नयाँ जन्म पाउँछ. आमा बच्चा दुइटैको नयाँ जन्म हुन्छ
2: होइन,
3: त्यो कुरा चाहिँ जो आमा भइसक्नु भएको छ उहाँहरूले त अनुभूत गरि नै हाल्नुहुन्छ. र युवा साथीहरूले नि बुझ्नुपर्छ यो सरोगेसी भन्ने कुरा चाहिँ कसैको लहै लहैमा पनि लाग्ने चिज चाहिँ होइन. श्रीनाथजी धेरै कुरा गर्नु छ, यहाँले धेरै सवालहरू उठाइरहनु भएको छ, धेरै काम गरिरहनु भएको छ, एकदमै राम्रो कामहरू गरिरहनु भएको छ. धेरै विषयमा विषयवस्तु उठान गरे पनि महिलाका इस्युलाई विशेष प्राथमिकता यहाँले दिइरहेको देखिएको कारणले गर्दाखेरि विशेष गरेर युवा महिलाका अधिकारका सवालमा चाहिँ काम गर्दाखेरि के कस्ता समस्याहरू देखिने रहेछन्, उनीहरूका समस्याहरू के रहेछन्, यहाँले त्यो देखेका समस्याहरू चाहिँ के हुन् युवा महिलाहरूका चाहिँ.
2: हजुर, यसमा चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि जस्तै हाम्रो जेनेरेसन जुन छ त्यो भनेको चाहिँ पढेको अलिकति केही देखेको खालको जेनेरेसन भयो, जहाँ चाहिँ हाम्रो आमा बुवाले एकदमै प्रोत्साहन गर्नुहुन्छ होइन. तर कस्तो छ भन्दाखेरि त्यो जेनेरेसन ग्याप जस्तो के अझै पनि फ्यामिलीमै डिपेन्डेन्ट भइराख्नुपर्ने अथवा विवाह नै सबैभन्दा ठुलो कुरा हुने जस्ता खालका कुराहरू अझै पनि छन्. अझै पनि काम गर्न जाँदाखेरि मसँगै काम गरिरहेछु, अर्को एकजना मसँगै मेल मेरै एजको कोही हुनुहुन्छ भनेदेखि मेरो अफिसमा आउनुभयो भनेदेखि उहाँलाई सर भन्नुहुन्छ, मलाई नानी भन्नुहुन्छ होइन. त्यस्ता खालका कुराहरू अझै पनि छन्, तर मलाई जहाँसम्म लाग्छ हाम्रो कामले ती कुराहरूलाई चिर्दै जाने हो भन्ने खालको मलाई लाग्छ. अनि त्यो मात्रै नभएर हाम्रो लवाई खवाई यी कुराहरूमा पनि धेरै फरक भएको कारणले गर्दाखेरि अलिकति कोप गर्नको लागि हामी चाहिँ ठ्याक्कै त्यो ट्रान्जिसन अझै बढी धेरै ट्रान्जिट भएको जेनेरेसन हो कि जस्तो पनि लाग्छ. त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति बढी प्रब्लम्सहरू आउने, कन्फ्युजन हुने, फ्यामिलीसँग अलिकति टसल पर्ने अथवा आफूभन्दा ठुलो जेनेरेसनसँग अलिकति पर्ने. तर मलाई मेरो साथीहरू देख्दाखेरि चाहिँ के लाग्छ भन्दाखेरि हाम्रो जेनेरेसन भनेको चुप लागेर बस्ने जेनेरेसन चाहिँ होइन. जस्तै कि हाम्रो आमाहरूले जे कुरा सहेर आउनुभयो, फ्यामिली हो भनेर जे कुरा सहेर आउनुभयो, हाम्रो जेनेरेसनमा आइसकेपछि एटलिस्ट ती कुराहरू चाहिँ सहेर बस्नुहुन्न. आफ्नो अधिकारको लागि लड्ने, जस्तै कि जस्तै विवाहको लागि आफूलाई मन परेको मान्छेसँग विवाह गर्न होस् अथवा डिभोर्सको लागि होस् अथवा जे आफ्नो राइटको लागि आफ्नो अधिकारको लागि बोलिरहेको अवस्था चाहिँ देखिन्छ. तर अझै पनि समाजले चाहिँ महिलालाई अझै पनि सिरियसली नलिएको खालको कन्डिसन चाहिँ देखिन्छ.
3: महिलाहरू आफै पनि डराउनुहुन्छ समाजले के भन्ला, परिवारले के भन्ला.
2: हजुर हजुर,
3: होइन अझै पनि हाम्रो गाउँघरमा भनौँ न सहरमै पनि कति परिवारहरूमा चाहिँ फलानाको छोरी यस्ती भई तैँले यस्तो गर्दाखेरि हाम्रो इज्जत कहाँ जान्छ, यो समाजले के भन्छ भन्ने प्रश्न, त्यो क्वेसन चाहिँ अझै पनि छ.
2: अझै पनि छ, अझै पनि हुन्छ.
3: श्रीनाथजी जस्तै अब यसरी यो बहस गरिरहँदा अनि अदालती यो कागजी प्रक्रियामा गइरह्यो अनि त्यो मुद्दाको फैसला पर्ख्यो अनि मुद्दा फैसला भएपछि एक दिन दङ्ग पर्यो होइन, सबै कुराहरू भइरहँदाखेरि कहिलेकाहीँ थाकेको महसुस चाहिँ हुन्छ कि हुँदैन?
2: अहिले चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि जस्तै मेरो वरिपरि जति पनि व्यक्तिहरू हुनुहुन्छ, जस्तै मैले अघि भने प्रकाश मणि शर्मा, मेरो सिनियर हामीसँगै काम गर्ने हाम्रो संस्थाको एक्जिक्युटिभ डिरेक्टर पनि हुनुहुन्छ सञ्जय अधिकारी, उहाँहरूले गरिरहेको अथक प्रयास देखिरहेको हुन्छौँ नि त, अनि उहाँहरूले गरिरहेको कुरालाई चाहिँ कार्यान्वयन गर्न सकिरहेको पनि हामीले देखिरहेका छौँ। जस्तै कि गोदावरी मार्बल चाहिँ जस्तै गोदावरीमा जुन डाँडा छ त्यहाँबाट चाहिँ डाँडालाई उत्खनन गरेर त्यहाँबाट त्यो मार्बलको ढिक्का निकालेर त्यो ढिक्का निकालेर चाहिँ सफा मार्बल बनाएर त्यसलाई बेच्ने काम गरिन्थ्यो। अनि त्यहाँको पुरै कसो भन्दाखेरि त्यो पुरै डाँडा नै कुरूप भइसकेको थियो कि, अनि त्यहाँ चाहिँ 306 विभिन्न प्रकारको चराहरू पाउने, पुतलीहरू एकदमै धेरै पाउने, त्यो चाहिँ इकोसिस्टमको दृष्टिकोणले चाहिँ एकदमै महत्त्वपूर्ण ठाउँ,
3: पर्यावरणको
2: एकदमै राम्रो ठाउँ, अनि त्यो कुरालाई चाहिँ एकदमै असर परिरहेको थियो, त्यसमाथि प्रदूषण बढिरहेको थियो, र त्यो जुन फ्याक्ट्री जुन लगाइएको थियो अहिले पनि तपाईँहरूले त्यसको भग्नावशेष त्यहीँ देख्न सक्नुहुन्छ। त्यसको छेउबाट एउटा खोला बग्छ, त्यो खोलामा चाहिँ त्यहाँको केमिकलहरू गएर चाहिँ त्यहाँको बासिन्दाहरूले पनि त्यो पानीहरू चलाउन नपाएको, त्यसले गर्दाखेरि चाहिँ बासिन्दाहरूले पनि प्रश्नहरू उठाउन थालेको। साइडमा सेन्ट जेभियर स्कुल छ, खनन गर्ने बेलामा सेन्ट जेभियर स्कुलको त्यो छानामाथि चाहिँ त्यो टुक्रा टुक्राहरू चाहिँ खसेर लाग्ने, त्यस्तो खालको बच्चाहरूको ज्यान जोखिममा परेको त्यस्तो खालको कन्डिसन भइसकेपछि चाहिँ मुद्दा हालिएको थियो। र दोस्रो पटकको मुद्दामा चाहिँ हाम्रो प्रकाशमणि शर्मा सरले नै हाल्नुभएको थियो, अनि उहाँले त्यो मुद्दा हाल्दाखेरिको र त्यो मुद्दा फैसला भइसक्दाखेरिको त्यो उमेर, त्यो लगभग 30 यात्रा, प्रकाश सरले सुरुमा त्यो मुद्दा हाल्दाखेरि उहाँको एज र उहाँले मुद्दा जितिसके पछाडिको एजलाई चाहिँ हामीले ठ्याक्क कम्पेयर गरेर राखेको थियौँ कि। अनि मैले अनि सरलाई सोधेको थिएँ, अहिले मलाई जे सोधेछु, सर हजुरले यत्रो वर्ष लगाएर यो मुद्दा लडिसो, हजुरलाई कहिले पनि ह्या भनेर दिक्क लागेन, छोडिदिउँ जस्तो लागेन भनेर सोद्धाखेरि सरले के भन्छ भने, मैले त्यतिखेर छोडिदिएको भए यो कसले गर्थ्यो त, त्यहाँको सबै डाँडाहरू उत्खनन हुन्थ्यो, त्यसपछि हामीसँग मेरो पछिको पुस्तालाई कसले चाहिँ यो कुराहरू संरक्षण गरिदिन्थ्यो त मैले नगरेको भए, त्यो कुरा मात्रै सोच्थेँ मैले भन्ने खालको कुरा,
3: त्यहाँको जनताले कसरी न्याय पाउनुहुन्थ्यो त।
2: हजुर हजुर, यस्तै कुराहरूले चाहिँ एकदम मोटिभेट गरिरहन्छ क्या, दिक्क लाग्ने भन्दा पनि कुन ढङ्गबाट जाउँ, अब चाहिँ के गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने खालको कुराहरू नै दिमागमा चलिरहेका हुन्छन्। जस्तै अस्तिको एउटा पनि सुनाइहाल्छु म छोटो, हामी यहाँ रामग्राम नगरपालिकामा एउटा सानो रिसर्च गर्नको लागि गएका थियौँ, अनि त्यो रामग्राम नगरपालिकामा चाहिँ जस्तै अस्ति नै लुम्बिनीको केस पनि हजुरले सुन्नुभयो होला, लुम्बिनीको त्यो बुद्ध जन्मिएको स्थलको वरिपरिका जति पनि इन्डस्ट्रिजहरू छन् त्यहाँबाट विस्थापित गर्नु पर्यो भनेर, त्यो पनि त्यसको पनि निवेदक प्रकाशमणि शर्मा नै हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ त्यो भइसकेपछि जस्तै रामग्राम नगरपालिका चाहिँ ग्रेटर लुम्बिनीको प्रोजेक्टभित्र चाहिँ पर्छ, तर ती इन्डस्ट्रिजहरू चाहिँ बिस्तारै सर्दै गरे त रामग्राम नगरपालिकातिर सर्दै गइसकेका रहेछन् कि। अनि अब त्यो रामग्राम नगरपालिकामा चाहिँ बुद्धको त्यो रामग्राम स्तूपा भन्ने छ, जहाँ चाहिँ गौतम बुद्धको जुन त्यो अस्तुको 8 डिभाइड गरेको मध्येमा 1 चाहिँ त्यो स्तूपाभित्र छ, अनि त्यो चाहिँ ट्रेडिसनली एकदमै धेरै भ्याल्यु बोकेको ठाउँ, तर त्यहाँ वरिपरिको त्यहाँको तपाईँले नदीहरू हेर्नुभयो भने यति काला छन्, त्यो ठ्याक्क त्यो इन्डस्ट्रिजहरूले चाहिँ त्यो डिरेक्टली देखिन्छ नै क्या आँखाले, तपाईँ त्यहाँ जानुभयो भने त्यो सिधै उहाँहरूले त्यो जुन इन्डस्ट्रीहरूबाट त्यो कालो पदार्थहरू जुन त्यो केमिकल्सहरू निस्किन्छ
3: उद्योगबाट निक्लिएको पोल्युसनहरू
2: ठ्याक्कै पानीमै छ क्या, पानीमा उहाँहरूले त्यो यसरी लुकाएर ठ्याक्क तपाईँ त्यहाँ गएर उभिनु भने देख्नु नै हुन्छ, अनि त्यो ठाउँमा तपाईँ यत्तिकै जानै सक्नुहुन्न, बस्नै सक्नुहुन्न के, त्यस्तो खालको कन्डिसन छ। अनि त्योबाट आइसकेपछि मैले अस्ति भर्खर एउटा आर्टिकल पनि लेखेर हामी यस विषयमा पनि प्रश्न उठाउनुपर्छ भन्ने खालको कुराहरू गरिरहेछौँ, कुन ठाउँबाट कसरी जाँदाखेरि चाहिँ सजिलो होला भन्ने खालको कुराहरू गरिरहेका छौँ। र हामीलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि काहीँ केही देखिहाल्यो भनेदेखि होइन प्रश्न उठाइहाल्नुपर्छ भन्ने खालको एउटा माइन्डसेट भइसक्यो अब चाहिँ,
3: भनेको युवाले कानुन मार्फत समाजलाई परिवर्तन गर्न सक्छ भन्ने एक किसिमको सन्देश हो, यसलाई यसरी बुझौँ।
2: मलाई चाहिँ अझै के लाग्छ भन्दाखेरिदेखि कानुन मात्र, यो पब्लिक इन्ट्रेस्ट लिटिगेसनको दा भनेको कानुन पढेको विद्यार्थीले अथवा अधिवक्ता भइसकेपछि मात्रै हाल्ने भन्ने होइन, सर्वसाधारणले हाल्न मिल्ने केस हो। र मलाई जहाँसम्म लाग्छ युवाहरू अझ अहिलेको हाम्रो उमेरको युवाहरूसँग त मोबाइलको एक्सेस छ, सबै कुराको एक्सेस छ होइन, उहाँहरू अझै जेन्युन भएर अझै उहाँहरूले चाहिँ अदालतमै आएर यसरी नै मुद्दाहरू हाल्दै गइसकेपछि मात्रै हाम्रो अहिलेको जति पनि व्यतिथिहरू छन् त्यो घट्दै जान्छ भन्ने जस्तो लाग्छ।
3: हजुर, अब यी सँगसँगै नागरिकताको सवालमा पनि यहाँले काम गर्नुभयो होइन?
2: हजुर हजुर।
3: नागरिकताको सवालमा काम गरिरहँदा नजिकबाट अनुभूत गरेको कुनै केस सम्झिनुहुन्छ?
2: जस्तै एउटा इक्जाम्पल, कस्तो इक्जाम्पल दिन्छु भन्दाखेरि, केस भन्दा पनि मैले भोगेको एउटा इक्जाम्पल चाहिँ, जस्तै म कानुनको विद्यार्थी भएर लगभग फोर्थ इयरतिर पढ्थेँ, जिल्ला प्रशासन कार्यालयमा हामीलाई बुझ्नको लागि, हेर्नको लागि, पढ्नको लागि लिएर जानुभएको थियो। अनि मैले चाहिँ के गरेँ भन्दाखेरि, यो नागरिकता सम्बन्धी यो कुराहरू चलिरहँदाखेरि मैले एउटा टिकट लिएँ क्या, के चाहिँ हुँदो रहेछ त म आफै अनुभव गर्छु के गर्दो रहेछ भनेर होइन। अनि त्यसपछि टिकट किनेँ, 20 रुपियाँको टिकट किनेँ है मैले। अनि त्यसपछि गएर लाइनमा उभिएँ, अनि कलेज ड्रेसमै थिएँ, त्यहाँ त्यो झ्यालमा गइसकेपछि नागरिकता बनाउनु छ भनेर भने। अनि त्यसपछि जो त्यहाँ हुनुहुन्थ्यो उहाँले के भन्नुभयो भन्दाखेरिदेखि, बुवा को नागरिकता ल्याउनु भएको छ भनेर भनेर सोध्नु भयो। अनि मैले के भने, होइन म आमाको नामबाट नागरिकता बनाउँछु भनेर भने। अनि उहाँले के भन्नुभयो भने, किन तपाईँको बुवा हुनुहुन्न भनेर सोध्नुभयो। होइन हुनुहुन्छ भनेर भने। त्यसो भए बुवा विदेशमा हुनुहुन्छ भनेर सोध्नुभयो। होइन यहीँ हुनुहुन्छ भनेर भने, तर मलाई आमाकै नामबाट नागरिकता निकाल्न मन छ भनेर भने होइन। अनि त्यसपछि उहाँले के भन्नुभयो भने, यसरी यो पेपर यसरी दिनुभयो कि, ए मिल्दैन जानुस् भनेर भने। अनि किन मिल्दैन भनेर भनेको, उहाँले के भन्नुभयो भने, हाम्रोमा यस्तो प्रावधान छैन, तपाईँ लाइनबाट हट्नुहोस् तपाईँले भिड गर्नुभयो भनेर भन्नुभयो। अनि म निस्किएँ, अनि निस्किसकेपछि मैले माथि गएर सोधेँ, अनि तल चाहिँ मैले यो यो प्रक्रियाहरू अप्नाएँ। अनि उहाँले चाहिँ मिल्दैन भनेर भन्नुभयो, किन हो त्यस्तो भएको भनेर सोद्धाखेरि चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि, होइन हामीले त दिने गरेको छ, खोइ तलबाट किन त्यस्तो भन्नुभयो थाहा छैन भन्ने खालको कुरा गर्नुभयो। सो यस्ता खालका प्रब्लमहरू, यो मैले त नचाहेर मैले एक्सपेरिमेन्ट मात्रै गरेको कुरा हो होइन,
3: के हुँदो रहेछ त भनेर अनुभव लिएको।
2: हजुर, अनुभव लिँदाखेरि त यस्तो भयो भनेदेखि साँच्चीकै पीडा परेर गएका व्यक्तिहरूलाई कति घुमाइन्छ होला, कति कठिनाई पर्छ होला भनेर त हामीले सोच्नमा पनि सक्दैनौँ कि।
3: हजुर, तपाईँ त शिक्षित हुनुहुन्थ्यो र प्रति प्रश्न पनि गर्नुभयो होइन, तर जो त्यस्तै अवस्थामा छ र जसले केही कुरा पनि बुझेको छैन भनेपछि त ऊ त कस्तो मारमा पर्यो,
2: त्यही त
3: यो कुरा युवाले नउठाए कसले उठाउने त।
2: हजुर
3: होइन, हजुर, यसरी नै यस्तै खालका सामाजिक मुद्दाहरू यहाँले उठाइरहनु भएको छ श्रीनाजी होइन। अब मलाई लाग्छ यहाँले भविष्यमा पनि यस्तै यस्तै सकारात्मक कामहरू गर्दै जानुहुनेछ, जसले गर्दाखेरि हामी सबैले न्याय पाएको अनुभूत गर्न सकौँ होइन। यहाँका अबका सपनाहरू के छन्?
2: जस्तै अब अहिले चाहिँ म अलिकति हेरिटेजपट्टि पनि अलिकति लागिरहेको छु। हामीले अघिल्लो वर्ष चाहिँ काठमाडौँ महानगरपालिकासँग मिलेर चाहिँ एउटा प्रोजेक्ट गरेका थियौँ, र त्यसमा चाहिँ हामीले काठमाडौँको वडा नम्बर 19 र 23 चाहिँ गएर रिसर्च गरेका थियौँ, बाहाबही त्यहाँ भइरहेका परिवर्तनहरू, किन चाहिँ मान्छेले त्यस्तो राम्रो ठाउँ, आफ्नो ट्रेडिसनल ठाउँ छोडेर बाहिर गइरहेका छन् भन्ने कुराहरू हामीले हेऱ्यौँ, पढ्यौँ, र हामीले एउटा किताब पनि निकालेका छौँ, नट येट लस्ट भनेर, जुन पब्लिस हुन लागिसकेको छ, लगभग यो हप्ताभित्रमा पब्लिस पनि भइसक्छ त्यो किताब। त्यही अस्ति भर्खरै कुमारी छेको तोरण फिर्ता लिएर आएर हामीले फेरि त्यहाँ लगेर पुनर्स्थापना गऱ्यौँ, महागौरीको स्थापना गऱ्यौँ, र अलिकति अगाडि बुद्ध जयन्तीको दिनमा बुद्धको मूर्ति नुच्छेबहामा गएर फेरि पुनस्थापना गऱ्यौँ। हामी यस्ता कामहरूमा चाहिँ अहिले अलि बढी लागिरहेका छौँ, र मलाई जहाँसम्म लाग्छ अब अगाडिको मेरो पाइला पहल भनेको पनि यसरी नै विभिन्न क्षेत्रहरूमा जहाँ जहाँ अन्याय भएका छन्, जहाँ जहाँ प्रश्न उठाउनु पर्ने विषयहरू छन्, त्यहीमा नै अगाडि बढ्दै जान्छु भनेर त्यस्तो लाग्छ आफूलाई।
3: हजुर, त्यस्तै खालका सपना देख्नु भएको छ, जुन सपनाहरू साकार हुन्।
2: हजुर,
3: हाम्रो तर्फबाट अनगिन्ती शुभकामना। अब जाँदा जाँदै यो युवा संसार कार्यक्रम धेरै युवाहरूको प्रतिनिधित्व गरेर आज यो रेडियो नेपालको स्टुडियोमा यहाँले बोलिरहनु भएको छ। धेरै युवाहरू हुनुहुन्छ जो समाजलाई केही दिन चाहनुहुन्छ तर कहाँबाट सुरु गरौँ भन्ने अन्यलमा हुनुहुन्छ।
2: हजुर,
3: ती युवाहरूलाई कसरी अगाडि बढ्न सल्लाह सुझाव दिनुहुन्छ?
2: पहिला सुरुमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि, एकदमै धेरै अध्ययन अध्यापन गर्नुपर्छ। तपाईँले कुनै पनि कुरा बोल्दाखेरि अथवा गर्दाखेरि चाहिँ तपाईँसँग तपाईँले गरेका बोलेका कुराहरूको पछाडिको केही रिजन हुनुपर्छ, एभिडेन्स हुनुपर्छ।

0: छ, यस्ता मुद्दाहरू दायर गर्नु छ अथवा यी कामहरू गर्नु छ भनेदेखि हामी जस्ता मान्छेहरूलाई सम्पर्क गर्नुहोस्, हामीसँग आएर काम गर्नुहोस्। हामी जहिले पनि यस्ता कुराहरूको लागि एकदमै ओपन नै हुन्छौँ। हामीले
1: यसरी यस्ता खालका काम गर्नु परेमा चाहिँ जस्तै श्रीनाजीहरूलाई सम्पर्क गर्नुभयो भने पनि उहाँहरूले सँग हातेमालो हुनेछ।
0: हजुर होइन
1: हजुर, यसरी नै अगाडि बढ्दै हुनुहुन्छ र यी सबै कुरा जस्तै श्रीनाजी जस्तै बन्न चाहनुहुन्छ भने त्यसका लागि मुख्य तत्त्व भनेको चाहिँ धैर्यता, इमान्दारिता र लगनशीलता नै हो, होइन त?
0: हजुर, एकदमै
1: हजुर। श्रीनाजी, यो समय अनि यो संवादका लागि हामी एकदमै धेरै मनबाटै आभारी छौँ।
0: मलाई सम्झेर बोलाइदिनु भएकोमा धेरै धन्यवाद र मेरो कुरा सुनिदिनु भएकोमा, मलाई कुरा राख्न दिनुभएकोमा एकदमै, म पनि एकदमै हजुरहरूप्रति एकदमै आभारी छु।
1: अहिले सुन्नुभयो, सानो उमेरको सपना दृढ संकल्पसँग जोडियो भने समाज परिवर्तनको आधार बन्न सक्छ भन्ने उदाहरण बन्न सफल श्रीना नेपालसँगको यो कुराकानी। यहाँहरूलाई युवा संचार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। साथै तपाईँका गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ, नौलो र सृजनात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न नभुल्नुहोला। तपाईँका कुरा हामी युवा संसार कार्यक्रममा प्रस्तुत गर्दै जानेछौँ। हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने देवकी भण्डारीसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया एक दुई र तीन र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी एक बहुगुणी दुई जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 5 42 13 5 9।

0: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
1: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
0: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
1: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई अब लोकदोहोरी गीत मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा राख्दैछौँ रञ्जिता थापा र शरण कुमार माझीको स्वरमा रहेको यो लोकदोहोरी गीत। यो गीतमा शब्द रचना रहेको छ सञ्जिता थापाको भने सङ्गीत रहेको छ शरण कुमार माझीको। यो गीत पछि यहाँहरूले 12 बजे समाचार सुन्न सक्नुहुनेछ। समाचारपछि 12:05 सुन्न सक्नुहुनेछ श्रष्टा र सिर्जना कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुहोस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज दिउँसो बस्दैछ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 2 बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको 1% रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ। मन्त्री पुनले सामाजिक सञ्जाल मार्फत विज्ञान तथा नवप्रवर्तन सम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको 1% रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जल विद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको हो। कैलालीको गोदावरीमा बाढीमा परी 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका 4 की 45 वर्षीय महेश्वरी धमला र

0: स्थानमा रहेको छ। यसका साथै रेडियो नेपालबाट मध्याह बाह्र बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
1: नमस्कार। कार्यक्रम संस्कार सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। हजुर, प्रत्येक शुक्रबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम संस्कार सिर्जना सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण भइरहेको छ। कार्यक्रम संस्कार सिर्जनामा हामी गायक, गायिका, रचनाकार एवं सङ्गीतकारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज कार्यक्रम संस्कार सिर्जनामा हामीले गायिका, रचनाकार एवं संगीतकार लक्ष्मी रेग्मीसँग कुराकानी गरेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको शुभारम्भ गर्दैछौँ। आजका अतिथि लक्ष्मी रेग्मी र मौसम गुरुङको स्वर गणेश परियारको रचना र संगीत रहेको छ। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

0: कार्यक्रम संस्था र सिर्जनामा स्वागत छ।
1: नमस्कार, धेरै धेरै धन्यवाद हजुरलाई, लगायत हाम्रो प्राविधिकमा बस्नुहुने लक्ष्मण सरलाई पनि धेरै धेरै धन्यवाद।
0: भर्खरै हामीले एउटा गीत सुनायौँ, मौसम गुरुङ तपाईँको युगल स्वर राईको गीत, गणेश परियारले लेख्नु भएको यो निकै चर्चामा रहेको गीत पनि हो। यो गीतको बारेमा पहिला कुराकानी गरौँ, कति सालमा यो गीत साङ्गीतिक बजारमा ल्याउनु भएको हो, कसरी तपाईँ कहाँ यो गीत आइपुग्यो?
1: अहिले भन्दा 11 वर्ष अगाडिको गीत हो यो। यो गीत गाउँदै गर्दाखेरि मलाई अलि त्यो खालको ऊर्जा थपिएको थियो, अलि भावुक बनाएको थियो त्यो खालको छ। गीतका भावहरूले शब्द सिर्जनाले त्यस्तै बनेको छ होइन। गणेश परियार दाईको आदरणीय दाई एकदम सम्मान गर्न सम्झन चाहन्छु। गणेश परियार दाईको शब्द सिर्जनामा आदरणीय मौसम गुरुङ दाईले र मैले आवाज भरेका थियौँ। एकदम राम्रो लाग्यो थियो गीत। यो गीतले धेरै चर्चा पाएको थियो, धेरै माया पाएको थियो यो गीतबाट।
0: एक दशक भन्दा पनि बढी भइसक्यो यो गीत साङ्गीतिक बजारमा आएको। अहिले एक दशकमा कस्ता कस्ता कमेन्टहरू सुझावहरू पाइराख्नु भएको छ यो गीतका बारेमा? अझै यस्तो खालका गीतहरू आउनुपर्छ या के भन्छन् हेर्ने र सुन्ने श्रोताहरूले?
1: अहिले भन्दा 11 वर्ष अगाडि आएको गीत अहिलेसम्म टिकटकमा टिकटक बनाउनुहुन्छ कि दर्शक श्रोताहरूले, मलाई माया गर्ने होइन, गीतलाई माया गर्ने साथीहरूले। एकदम खुसी छु यो गीतको राम्रो सल्लाह सुझाव दिनुहुन्छ। मिठो राम्रो छ गीत, एकदमै एउटा प्रेम सम्बन्धीको छ भनेर सल्लाह छ। एकदम खुसी छु, सन्तुष्ट छ गीतबाट।
0: कहिलेदेखि सङ्गीत क्षेत्रमा लाग्नुभयो? कति वर्ष जति भयो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको?
1: म 2069 साल
0: 69 सालमा
1: 14 वर्ष
0: 13-14 वर्ष भयो। अनि 13-14 वर्षमा कतिवटा साङ्गीतिक कोसेलीहरू बजारमा ल्याउनु भएको छ, कतिवटामा सुर दिनु भएको छ, कतिवटा गीतहरू लेख्नुभयो, कतिवटा गीतहरूमा सङ्गीत भयो?
1: मैले लेख्न त 30-32 वटा लेखे होला, गाउन त मैले अडियो भिडियो गरेर 200-300 वटा गीत गाएको छु।
0: हजुर,
1: चल्नु नचल्नु भनेको त अलग्गै कुरा हो, त्यतिसम्म चाहिँ मैले आवाज भरेको छु।
0: यो चल्ने नचल्ने कुराहरूमा चाहिँ कति जसो मैले धेरै जसो संस्थाहरूसँग कुराकानी गरेको छु, धेरै राम्रा सिर्जनाहरू छन्। को कतिखेर चम्किने र को कतिखेर चर्चामा आउने भन्ने कुरा चाहिँ खासै फिक्स चाहिँ नहुँदो रहेछ।
1: हजुर,
0: तपाईँका सिर्जनाहरू धेरैले सुनिसक्नु भएको छ, तपाईँलाई धेरैले चिन्नु पनि हुन्छ। तपाईँलाई सङ्गीत क्षेत्रमा चिनाएको गीत भनेर तपाईँ सम्झिँदाखेरि कुन गीत? सिर्जना त सबै बराबर हुन्छन्, आफ्ना सन्तान जस्तै हुन्। तपाईँले लेख्नुभएका 34-35 वटा गीतहरू भए 200-300 वटा अडियो भिडियो गरेर 200-300 वटा गीतहरू जुन साङ्गीतिक बजारमा ल्याउनु भएको छ सबै सिर्जनाहरू बराबर हुन्, तर तपाईँलाई भित्रैदेखि मनपर्ने हुन्छ नि?
1: मैले अहिलेसम्म सबभन्दा माया पाएको गीत चाहिँ आदरणीय बहुत चर्चित गायक बसन्त थापा दाईसँगको गीतले चाहिँ धेरै राम्रो, धेरैजनाले माया गर्नुहुन्छ। टिकटक सञ्जाल छ अहिले त, टिकटकमा धेरैले ट्र्याकमा गाउनुहुन्छ, यतिकै मौखिक पनि गाउनुहुन्छ होइन। एकदमै त्यो गीतबाट मैले धेरै माया पाएको भन्दै, अनि रुने पालो गीतबाट नै एकदम माया पाएको मैले, जस्तै पञ्चेबाजा गीतहरू बुढेसकालले छुन्छ, यस्तै गीतहरू छ।
0: तपाईँको सिर्जनाहरू धेरैले टिकटकमा पनि हेर्नु भएको होला, युट्युबमा हेर्नु भएको होला, रेडियोबाट बजिरहेका सुन्नु भएको पनि होला, धेरैले तपाईँलाई चिन्नुहुन्छ होला। कस्तो हुन्छ भने गायक गायिकाहरूलाई चाहिँ पब्लिकले चिनेको हुन्छ, तर गायक गायिका रचनाकार सङ्गीतकारहरूले चाहिँ सबैलाई चिनेको हुँदैन। मैले भन्न खोजेको किनभने तपाईँ कहाँ जन्मिनुभयो, बाल्यकाल कस्तो रह्यो, जिज्ञासा हुनसक्छ रेडियो सुनेर बस्नुभएका श्रोतालाई।
1: म चाहिँ अर्घाखाँची मालारानी गाउँपालिका बामरुक वार्ड नम्बर 7 बामरुकमा जन्मेको। मेरो बाल्यकाल म घरकी सबभन्दा कान्छी छोरी थिएँ होइन, म अलि फुलफुले पनि थिएँ, अलि चकचके पनि थिएँ, त्यही भएर बाल्यकाल चाहिँ म बच्चैदेखि अति साहित्यिक स्वभावको मान्छे हो। बच्चैदेखि मैले गीत सङ्गीतहरू लेख्ने, गजल कविताहरू लेख्ने होइन, अनि मैले आज एकदमै खुसी छु कि म रेडियो नेपालमा आउन पाएँ। रेडियो नेपाल मेरो साथी बच्चैदेखिको होइन, म एकदमै सुन्ने गर्थेँ, धेरै धेरै कार्यक्रमहरूमा पनि म रेडियो नेपालबाट मैले चिठीहरू पठाउने होइन, त्यो एउटा त्यस्तो
0: त्यो बेला पत्रहरू पठाउने, आफूलाई मनपर्ने कार्यक्रम भनौँ या मनपर्ने गीतहरू सुन्नका लागि,
1: हजुर हजुर त्यो गर्थेँ मैले। त्यही भएर आज यो रेडियो नेपालसम्म ल्याइदिनु भयो रमेश भट्टजी, एकदमै हजुरलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।
0: जस्तो 69 सालदेखि गायन क्षेत्रमा प्रवेश गर्नुभयो, अहिलेसम्म 200-300 वटा गीतहरू साङ्गीतिक बजारमा ल्याइसक्नु भएको छ, अहिले पछिल्लो समयमा कतिको गीतहरू ल्याउँदै हुनुहुन्छ, कस्तो छ तयारी?
1: मेरो गीतहरू थुप्रै छ, 8-10 गीत छ भिडियो गर्नलाई। अहिले माहौल त्यस्तो खासै छैन, अहिले खासै बजारमा गीतहरू त्यति राम्रो चलेको छैन, त्यही भएर रोकिरहेको छन्। थुप्रै गीतहरू छन्, आउँदैछ।
0: अब तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो माया अघि अघि वसन्त थापासँग गाउनु भएको छ, युगल स्वर रहेको छ, प्रतिभा शर्माको रचना रहेको छ, प्रिय कुमारको यसमा सङ्गीत रहेको छ। यो गीत साङ्गीतिक बजारमा आएको कति भयो र तपाईँ कहाँ भनौँ न यो गीत कसरी आयो, यो गीतको बारेमा थोरै कुराकानी गरौँ।
1: यो गीत चाहिँ मैले दाईसँग गर्ने भनेरै सुरुमै लय शब्द सिर्जना गर्न लागेको, सङ्गीत भर्न लागेको। हाम्रो प्रिय कुमारजीले चाहिँ असाध्यै मिठो त्यही खालको एउटा टिपिकल मौलिक टाइपको गीत बनाइदिनु भयो वसन्त थापा दाईलाई, मलाई सुट गर्ने खालको। एकदमै धेरै धेरै आभार मलाई पनि। दाईसँग गर्दै गर्दाखेरि चाहिँ मलाई धेरै, हामी जस्तो एउटा भर्खरै सिक्दै गरेको विद्यार्थीलाई दाईसँग गर्दाखेरि धेरै अलिकति ऊर्जा थपिँदो रहेछ, होइन? सबै दर्शक श्रोताहरूको माया पाउँदा, होइन? अनि शब्द त्यस्तै लेख्नु भएको छ दिदीले, त्यस्तै मिठा छन् शब्द। प्रतिभा दिदीलाई पनि धेरै धेरै सम्मान छ। हाम्रो वसन्त थापा दाई सँग गाउँदै गर्दाखेरि एकदमै दाईको सपोर्ट साथ एकदमै मिलेको छ, धेरै धेरै आभार।
0: एक लाइन सुन्छौँ र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँला।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ बसन्त थापा र आजका अतिथि लक्ष्मी रेग्मीको सुर, प्रतिभा शर्माको रचना, प्रिय कुमारको सङ्गीतमा हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ कार्यक्रम संस्था र सिर्जना। हाम्रा एफएम ब्यान्डहरू 98.103 MHz पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। अहिले भर्खरै तपाईँले कुराकानी गर्नुभयो, म त सिक्दै गरेको मान्छे हो, अब बसन्त दाईसँग काम गर्न पाउँदा मलाई चाहिँ एकदमै खुसी लाग्यो भनेर भन्नुभयो। शिक्षा चाहिँ यस्तै कुरा हो, शिक्षा कहिले पनि पूर्ण हुँदैन, जहिले पनि जति सिक्यो त्यति धेरै सिक्न मन लाग्ने चिज हो, सङ्गीतको पनि त्यही हो। सङ्गीत क्षेत्रमा पछिल्लो समयमा जस्तो सामाजिक सञ्जाल प्रयोग गरेर आइरहेका हुन्छन् सङ्गीतको, मलाई लाग्छ सङ्गीत धेरै बुझेको उहाँहरूले हुँदैन होला। तपाईँलाई कस्तो अनुभव भयो यो 12-13 वर्षको अनुभव सुनाउँदाखेरि कस्तो लाग्छ?
1: अनुभव त मैले धेरै बटुले होइन, बच्चा सानो, म बच्चै उमेरमा बिहे गरेको, बच्चै च्यापेर होइन धेरै सङ्घर्ष गरियो होइन। अब सङ्गीतप्रतिको अनुभव हो भने चाहिँ म विद्यार्थी नै हो होइन, कहीँ यो कुराहरू सिक्नु छ होइन, गर्नु छ, त्यो भएको भएर यति हो।
0: अझै सिक्न धेरै छ,
1: धेरै सिक्नु।
0: जस्तो भर्खरै केही चर्चा पनि पाएका छन्, केही हराएका छन्, जस्तो मैले सामाजिक सञ्जाल प्रयोग गरेर आइरहेका कलाकारहरूलाई भन्न खोजेको, उहाँहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ? तपाईँले लगभग लगभग 1 दशकभन्दा धेरै सङ्गीतसँगको अनुभव छ।
1: अब कस्तो भने हामीले हाम्रो पालामा कैयौँ प्रतियोगितामा गएर डोरी गाएर गीत गाएर र यसरी अगाडि बढेर यहाँसम्म आएको हो। उहाँहरूले अहिले यो सञ्जाल, सामाजिक सञ्जालले गर्दाखेरि धेरै सजिलो छ। अब कुनै एउटा कलाकारको 1 मिनटको गीत गाए गाउनु भयो भने एकै रातमा भाइरल भइदिनुहुन्छ, अनि म्युजिक जुन इन्डस्ट्रीमा एकदम रातारात भाइरल हुनुहुन्छ, खुसाखुस हुनुहुन्छ होइन। अब यो अहिले अहिलेको परिवेशमा के छ भने कला र सुरको चाहिँ त्यति खासै कदर छैन क्या, जो भाइरल हुन्छ त्यसैलाई मात्रै अगाडि बढाउने खालको एउटा परिवेश छ। त्यो भएको भएर चाहिँ त्यो गर्नु भन्दा नि मैले या हजुरले गीत सङ्गीतमा कति बलिदान दिएको छ, कति सङ्घर्ष गरेको छ, त्यो कुरा चाहिँ बुझ्न जरुरी छ। गीत सङ्गीतलाई अहिलेसम्म उसले गरे खर्चेका दिनहरू, सङ्घर्ष गरेका तिनी दिनहरूलाई चाहिँ महत्त्व राखियोस् भन्न चाहन्छु म चाहिँ।
0: 10-12 वर्षको सङ्गीतको अनुभव सुनाउनु भयो, धेरै सङ्घर्षहरू गरे भनेर भन्नुभयो। खासमा काठमाडौँ चाहिँ आएर पहिलो गीत तपाईँलाई सम्झना छ, कुन गीत रेकर्ड गर्नु भएको, तपाईँको हातमा कसरी आएको थियो त्यो दिन सम्झौँ न।
1: यो पहिलो गीत चाहिँ मेरो आदरणीय मेरो क्लासमेट साथी, मैले हामीले 10 सम्म सँगै पढेको साथी, उहाँ म भन्दा अलिक केही वर्ष अगाडि गीत सङ्गीतमै लाग्नु भयो। लागेपछि एउटा गीत गर्नुपर्छ हजुरले, हजुर अगाडि बढ्नुपर्छ, हजुर जस्तो कला भएको क्षमता भएको मान्छे हामीले धेरै माथि गएको हेर्न चाहन्छौँ भन्ने हेतुले चाहिँ सम्पूर्णको परिवार लगायत सम्पूर्ण साथीहरूको एउटा त्यो साथ सपोर्टले गर्दाखेरि म उहाँसँग पहिलो गीत गरेको थिएँ, तिज गीत गर्दाखेरि उहाँले शब्द पनि त्यस्तै बनाइदिनु भएको थियो होइन, त्यो भएको भएर त्यो थोरै गाउन चाहन्छु।
0: ए
1: ठुला ठुला कलाकारलाई चिने किनी छैन, घर छोडेर बाहिर कतै हिँडे किनी छैन, गीत गाउँछौ

0: धेरै वर्ष पहिलाको याद रहेछ।
1: जस्तो तपाईँले रेडियो नेपालसँग पनि सुन्थे, धेरै पत्रहरू पठाउँथे, रेडियोमा आफूलाई मनपर्ने गीत कार्यक्रमहरू सुन्थे भनेर भन्नुभयो। तपाईँलाई जुन सङ्गीततिर लाग्ने सानैदेखिको जुन रुचि थियो नि, यो 10-12 वर्षमा साँच्चीकै तपाईँले सोचे जस्तो सङ्गीत क्षेत्र पाउनुभयो या कस्तो लाग्यो त्यो पहिलेको दिन र अहिले यो 10-12 वर्षको बिचको समयलाई चाहिँ तपाईँले बाल्यकालमा जुन सोच्नु भएको थियो त्यस्तो पाउनुभयो या सङ्गीत क्षेत्र फरक रहेछ?
0: होइन, कस्तो भने म एउटा बुहारी आमा श्रीमती होइन छोरी सँगै म गीत सङ्गीतमा लागेको होइन। यदि म सिङ्गल हुन्थेँ भने केही माथि जान्थेँ होला। परिवार एउटा जिम्मेवारी भएको बोकेर हिँडेको मान्छेले कैयौँ कुराहरू गुमाउनु पर्छ होइन, त्यो गुमाइयो पनि। परिवारसँगै यो क्षेत्रमा लागेको छु, परिवारलाई पनि त्यत्तिकै सुरुमा उहाँहरूले नबुझे पनि अहिले बुझ्नुहुन्छ, यसरी सपोर्ट गर्नुहुन्छ होइन, त्यो नै खुसी छु म एकदमै अहिलेसम्म
1: खुसी हुनुहुन्छ। जे छ 10-12 वर्षमा जस्तो सङ्गीत क्षेत्र बुझ्नुभयो एकदमै खुसी हुनुहुन्छ। अर्को सिर्जनाको कुरा गरौँ, यो गाउँदै दोहोरी लाउँदै पिरती बोल रहेको छ, अहिले चलेका भनौँ न निकै चर्चामा छन् उहाँका सङ्गीत गायन खेम सेन्चुरी, निकै व्यस्त हुनुहुन्छ गायक अहिले, उहाँसँग पनि गाउनु भएको छ तपाईँले यो गीत चाहिँ गाउँदै दोहोरी लाउँदै पिरती, तपाईँको आफ्नै शब्द पनि हो यो गीतको। यो गीत लेख्दाखेरिको परिवेश, यो गीत कसरी तपाईँले लेख्न कलम चलाउनु भयो, यो गीतका बारेमा थोरै कुरा।
0: कस्तो भने विधान कार्की बुटोलमा हुनुहुन्छ, उहाँले लय बनाउनु भएको थियो, यस्तो यस्तो लय बनाएको छु मैले भनेर, त्यो बनाउँदै गर्दाखेरि चाहिँ मैले ल तनै मैले शब्द लेख्छु भनेर त्यतिखेर खेम सेन्चुरी आदरणीय दाई एकदमै सम्झन चाहन्छु उहाँलाई। उहाँ भर्खर सुरुवात केही समय सुरुवात गरेको जस्तो केही समय थियो, धेरै वर्ष भयो गीत आएको पनि, अनि त्यो भएको भएर अनि ल हामीले गाउनुपर्छ यो यसरी जानुपर्छ भनेर मैले यसको शब्द गरेको थिएँ। त्यसरी नै हामी अगाडि बढ्यौँ। यो गीत पनि राम्रो अडियो भिडियो भन्दा नै अडियोबाट राम्रो गएको थियो, अडियो छँदै राम्रो गएको थियो, राम्रो चलेको थियो।
1: यो गीतले खासमा के छ, माया प्रेम सम्बन्धी दर्शाउँछ?
0: माया प्रेम
1: हुन्छ, एक लाइन सुन्छौँ अनि त्यसपछि श्रोतालाई सुनाउँ।
0: यस्तै रहेछ मायाको कुरो, तिमी बिना अधुरो अपुरो, गाउँदै दोहोरी एलाउँदै पिराती, गाउँदै दोहोरी मायाको कुरो, तिमी बिना अधुरो अपुरो, लाउँदै पिराती ए गाउँदै दोहोरी, लाउँदै फिराती।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ आजका अतिथि लक्ष्मी रेग्मी र खेम सेन्चुरीको सुर. आजका अतिथि लक्ष्मी रेग्मीको रचना रहेको थियो विधान कार्कीको सङ्गीत. हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ. साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ. आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ. पछिल्लो समयमा लोकदोहोरी गीतले निकै चर्चा पाएको छ. जस्तो एक ताका कस्तो थियो भने आधुनिक गीत नभइकन महोत्सव मेलाहरू पुरा नहुने. अहिले लगभग कस्तो सिनारियो देखिएको छ भने लोकदोहोरी वेशका पनि कलाकार गायकहरू नभइकन त्यो महोत्सव या मेला सम्पन्न नहुने जस्तो छ. तपाईँ कत्तिको व्यस्त हुनुहुन्छ, कत्तिको जानुहुन्छ र यो मैले भन्न खोजेको अहिले लोकगीतको क्षेत्रलाई चाहिँ निकै चर्चामा रहेको छ, तपाईँको अनुभव चाहिँ कस्तो छ?
1: अहिले चाहिँ मेरो खास गरी चाहिँ मेरो परिवारको आफ्नै समस्याले गर्दाखेरि बाहिर त्यति हिँड्न पाउँदैन. त्यस्तै अब परिवारमा अलि सहज छ, अब छ भने चाहिँ म जाने हो, अलिकति त्यो भएको भएर. अहिले चाहिँ कस्तो भने यो महोत्सव मेला पनि लोक गीतलाई मेलासम्म महोत्सव मेलासम्म पुग्नु पनि टिकटक हो, होइन? टिकटकको माध्यमबाट चाहिँ धेरै कलाकारहरूले स्थान पाउनु भएको छ. टिकटकबाट जान्छ, लाइभमा गाइदिनुहुन्छ, होइन, ट्र्याकमा गाइदिनुहुन्छ, धेरै आयोजकहरू भेट्नुहुन्छ टिकटकमै. अहिले टिकटकमा सब थोक छ क्या, अनि त्यो भएको भएर अनि त्यसरी जति टिकटकबाट चल्यो त्यति नै मेला महोत्सव मेला खानुभयो क्या. त्यो भएको भएर जे लोकगीतले चाहिँ राम्रो स्थान पाएको छ.
0: अहिले त नेपाली चलचित्रहरूमा पनि त लोकवेशका गीतहरू समावेश भएका छन्, त्यो बेला चाहिँ त्यति थिएनन्, छन त कुनै चलचित्रहरूमा एकात्मा हुन्थ्यो भने अहिले चाहिँ लोकवेशका गीतहरूले चाहिँ चलचित्रमा पनि स्थान पाएको छ. पछिल्लो समयमा जस्तो एआई प्रविधि आएको छ, एआईले के गरिरहेको छ सङ्गीत क्षेत्रलाई? तपाईँको आफ्नो व्यक्तिगत अनुभव कस्तो लाग्छ? यो एआई आइसकेपछि कलाकारहरूको जीवनमा केही धक्का गर्छ या कलाकारहरूले चाहिँ योबाट चाहिँ सिक्छन्?
1: होइन, एआईले जो लगानी गर्नु, होइन, प्रड्युसर हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सहज पारिदिएको छ. एउटा पाठ हेर्ने भने सहजै गीत बनाइदियो अनि एआईलाई ऊ गर्यो, एआईले निकालिदिइहाल्छ, होइन. तर हामी जस्तो कलाकार, गाउने कलाकारलाई चाहिँ घाटै छ. तर ओरिजिनल आवाज र एआईको आवाजमा त धेरै फरक पर्छ, होइन. मान्छेले चाहने त कुनैले एआईको आवाज चाहन्छ भने धेरै जसोले, प्राय जसोले, समथिङ 80% चाहिँ ओरिजिनल आवाज नै चाहन्छ क्या. त्यो भएको भएर अब कुनै कुराहरू सहज पनि छ, कुनै कुराहरू घाटा पनि छ.
0: गाउनलाई चाहिँ अलि सजिलो, अब मेरो त त्यति राम्रोसँग सङ्गीतसँग अनुभव त्यति नहोला. जस्तो गाउनलाई कुनै एउटा गीत तयार गरेपछि एआईलाई दिएपछि यो गीतमा कस्तो खालको सङ्गीत सुहाउँछ भनेर त्यसलाई प्रयोग गर्दाखेरि फाइदा होला कि?
1: अब सानो लगानीमा, थोरै लगानीमा अहिले लगानी गीत गर्दाखेरि समथिङ मान्छेले 8-9 लाख खर्च गरेको हुन्छ, होइन. त्यो भएको भएर चाहिँ अब थोरै लगानीमा सर्टकटमा गर्छु भन्यो भने चाहिँ एआई सजिलो छ, होइन, सर्जकहरूको लागि, हाम्रो जो प्रड्युसरहरूको लागि, होइन. तर अब राम्रो गर्छु

0: भने जस्तो भएन भने चाहिँ अलि आफूलाई अलिक बढी प्रेसर हुनसक्छ, मान्छे डिप्रेसनमा पनि धेरैजना जानु भएको छ। त्यस्तो गर्नुभन्दा नि जेता होला, मैले बाजी एउटा खेल खेले त्यसको लागि, अब हारे पनि ठिक छ जिते पनि ठिक छ, म एकदम खुसी छु भन्ने तरिकाले चाहिँ गर्नु पर्यो भन्छु मैले चाहिँ।
1: हजुर, कार्यक्रम संस्था र सिर्जनामा छौँ रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम संस्था र सिर्जना सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। हामीले आर्थिक कुराकानी गऱ्यौँ, केही सजिलो पनि छ र केही गाह्रो पनि छ। लगानी लगाइसकेपछि सबैले आर्थिक कुराहरू हेर्छ। एउटा गीतमा अडियो लगानी गर्दाखेरि सामान्यतया अहिले कति जति खर्च हुने गर्छ?
0: सामान्यतया आफूले शब्द सङ्गीत गर्यो भने चाहिँ बाजा स्टुडियो चार्ज एरेन्ज गर्दाखेरि चाहिँ नर्मली गऱ्यो भने 30-35 हजार। अब कलाकारहरूलाई के अरे सर्जकलाई गायक गायिकालाई पैसा तिरेर गर्ने हो भने चाहिँ अब हेरिकन क्वालिटी हेरिकन हुन्छ। त्यसको गीतको क्वालिटी कस्तो गरेछ भने नर्मल क्वालिटीमा चाहिँ 30-35 हजार, अलि हाई क्वालिटीमा चाहिँ 2 लाख खर्च गरेको नै हुनुहुन्छ साथीहरू, शब्द सिर्जना लगायत सबै गरेर।
1: पछिल्लो समयमा विकृति पनि छ, जहाँ केही कुरा सकारात्मक हुन्छ त्यहाँ नकारात्मक पनि हुन्छ। लोकदोरी क्षेत्रमा चाहिँ अनुभव पनि छ, विकृतिहरू जस्तो रोक्नको लागि विभिन्न गीतकार सङ्घ, लोकदोरी प्रतिष्ठान लगायत विभिन्न सङ्घ सङ्गठनहरू छन्, उहाँहरूले कसरी हेर्नु भएको छ सङ्गीत क्षेत्रलाई?
0: सङ्गीत क्षेत्रलाई अलिकति उत्तौलपनका गीतहरू आयो भने यो गर्नु हुँदैन भन्ने खालको प्रतिकार त गर्नु भएको छ, हामीले देखिराखेको छौँ, सुनिराखेको छौँ होइन। अब कलाकारले जानेर पनि मैले यो गर्नु हुँदैन भनेर जानेर पनि पेलिदिनुहुन्छ उहाँहरूले होइन। त्यो भएको भएर चाहिँ अब संस्थाले हेर्नुपर्ने कर्तव्य चाहिँ साथी हेर्नु भएको छ।
1: जस्तो नेपाली चलचित्रमा सेन्सरका कुराहरू छन् नि, तपाईँलाई कस्तो लाग्छ यो गीत सङ्गीत क्षेत्रमा पनि सेन्सरका कुराहरू हुनुपर्छ या हुनु हुँदैन?
0: अब हुनुपर्छ या हुनु हुँदैन त्यो अलि हुन पनि पर्छ हुन पनि पर्दैन,
1: दुइटै हुन्छ। कार्यक्रम संस्था र सिर्जनाको हामी अन्त अन्ततिर छौँ, एउटा गीत हामी कार्यक्रमको अन्तमा छोड्नेछौँ, बोले माया बढ्ला भन्ने बोल रहेको छ कृष्ण कडेल र तपाईँको आफ्नो युगल स्वर रहेको छ, शिवराज परियारको यसमा रचना र सङ्गीत रहेको छ। यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, यो गीतका बारेमा थोरै कुराकानी?
0: यो गीत चाहिँ 3 वर्ष अगाडि लिएको, एकजना दाई हुनुहुन्थ्यो मेरो आदरणीय दाई, एकदमै मान्छु उहाँलाई, जापानमा हुनुहुन्छ उहाँ, उहाँले चाहिँ गीत गर्नु पर्यो नानी बागलुङको पञ्चे बाजा राखेर भन्नुभयो, अनि हाम्रो सर्जक पनि बागलुङकै हुन्छ शिवजी परियार उहाँ चाहिँ, अनि हाम्रो कृष्ण कडेल दाजु बुढेसकालले छुन्छ बुढेसकालले छुन्छ भन्ने गीत, बागलुङको गीत, बागलुङको पञ्चे बाजा थेट पञ्चे बाजा राखेर त्यो खालको सिर्जना गरेर गाएको थियो।
1: एक लाइन सुन्छौँ अनि हामी कार्यक्रमको अन्ततिर पनि छौँ। यो गीत सुन्नुभन्दा पहिला चाहिँ तपाईँबाट अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
0: हामी नमस्कार छ, उहाँहरूलाई सम्मान छ, यो रेडियो नेपाल सुनेर बस्नुहुने तमाम देश विदेशमा रहनुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद सुनेर बसिदिनु भयो, अनि मलाई यहाँसम्म ल्याउनु हुने हाम्रो रमेश भट्ट हजुरलाई पनि धेरै धेरै धन्यवाद छ, रेडियो नेपाल परिवार पहिलाई एकदमै धन्यवाद छ,
1: आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो त्यसका लागि धन्यवाद दिन्छौँ, र अन्तमा यो गीत सुन्छौँ तपाईँबाट थोरै अनि छुट्टिन्छौँ।
0: हुन्छ, यो गीत चाहिँ मैले मेरो टिकटकमा पनि धेरै जाने गर्छ, धेरैले सुन्ने चाहनुहुन्छ, सुन्न चाहनुहुन्छ मेरो आवाजबाट, गीत त्यस्तै छ त्यही भएको भएर धेरैलाई। ऐना हेरी लजाइसके बेहुलीको भेषमा डोली छोडी जान।

0: भोलि भोलि भन्दा भन्दै बुढेसकालले छुन्छ, बुढेसकालले छुन्छ। भोलि भोलि भन्दा भन्दै बुढेसकालले छुन्छ, बुढेसकालले छुन्छ। धन्यवाद।
1: आजका अतिथि लक्ष्मी रेग्मी र कृष्ण कडेलको सुर, शिवराज फरियारको रचना र सङ्गीतमा रहेको गीत यहाँका माझमा छुट्दै आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
5: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
4: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
5: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
6: नमस्ते झाँक्री दाई।
7: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
6: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
7: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
6: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
8: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
6: हस् डाक्टर साहब।
8: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अर्थमन्त्री डाक्टर सोनिम वाग्लीले बिहिबार दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै विरोध गर्नुभएको छ। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री डाक्टर वाग्लीले सातवटा करका दर हेरफेर गरेको खुल्लम खुल्ला स्वीकार गर्नुभएको र यो आर्थिक अपराध हो भन्दै संसदीय छानबिन गर्न माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पुनले संसदमा टेबल भइसकेको विषयमा परिवर्तन गर्नु गम्भीर भएको भन्दै सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गर्नुपर्ने र अर्थमन्त्रीले पुरानो फाइल खोल्ने कुरा गरेकाले आफू अर्थमन्त्री हुँदादेखिकै फाइल खोलेर छानबिन गर्न आग्रह गर्नुभयो। नेता पुनले अर्थमन्त्री डाक्टर वाग्लीले बिहिबार सभामा र लेखा समिति बैठकमा दिएको जवाफले संसद र समितिले अवमूल्यन भएको बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद भरत बहादुर खड्काले अहिलेसम्म भएका भारतीय प्रधानमन्त्रीहरूले समेत नगरेको नेपालले भारतको भूमि मिचेको दावी नेपालका प्रधानमन्त्रीले गर्नु नेपालीका लागि लज्जापद भएको भन्दै प्रधानमन्त्रीले आफैले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धम्काधम्की दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले किसानहरूले मुख्य खेती धान रोप्ने समयमा डिएपी मल नपाएर मारमा परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सामाजिक सञ्जाल ह्याक गरी पैसा माग्ने र पैसा ठगी गर्ने क्रम बढेकोतर्फ सरकारको ध्यानाकर्षण गर्दै यस्ता समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले पानी उत्पादन गर्ने कम्पनीहरूलाई न्यूनतम सुरक्षा दण्डमा बाँधेर प्रत्येक जारमा सिल स्टिकर स्पष्ट म्याद र मूल्यको व्यवस्था गर्न माग गर्नुभयो। मन्त्री परिषदको बैठक आज दिउँसो बस्दैछ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 2 बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजपत्र र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि विस्तृत छानबिन गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरेको अध्ययन भिसा सिफारिसका सम्बन्धित कागजपत्रमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजपत्र र रसिद समेत शङ्कास्पद तथा नक्कली प्रकृतिको देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। विज्ञान तथा नवप्रवर्धन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको 1% रकम विज्ञान तथा नवप्रवर्धनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ। मन्त्री पुनले सामाजिक सञ्जाल मार्फत विज्ञान तथा नवप्रवर्धन सम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको 1% रकम विज्ञान तथा नवप्रवर्धनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ। कैलालीको गोदावरीमा बाढीमा परी 2 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमलसेनाका अनुसार गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको मृत्यु भएको हो। आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो। आज विश्व बालश्रम विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व बालश्रम विरुद्धको दिवस मनाउन लागि हो। अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जुन 12 यो दिवस मनाउन प्रारम्भ भएको हो। बालश्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आइएलओले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक एओललाई उत्तर कोरियामा ड्रोन पठाएको आरोपमा 30 वर्षको जेल सजाय सुनाएको छ। युनले अक्टोबर 2024 पिङयोङमा उक्साउन र 23 वर्षको अन्त्यमा उनको असफल मार्शल र प्रयासलाई ढाकछोप गर्नका लागि अपरेसनको आदेश दिएको अदालतले तर्क गरेको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको अधिकारीहरूले बताएका छन्। अदालतले सुनाएको पछिल्लो फैसलाको पूर्ण विवरण भने तत्काल सार्वजनिक गरिएको छैन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरू इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै हाल इरानमाथिको आक्रमण रोकेको पनि जानकारी दिनुभयो। इरानी अधिकारीहरूले भने आफूहरू अमेरिकासँगको शान्ति सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बादेईले सरकारी टेलिभिजनमा कुरा गर्दै अहिलेसम्म शान्ति सम्झौताबारे कुनै विषय नटुङ्गिएको बताउनु भएको छ। उहाँले प्रस्तावित सम्झौता अध्ययन भइरहेको र इरान आफ्ना न्यूनतम शर्तबाट पछि नहट्ने उहाँको भनाइ छ। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मध्य प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाले वर्षा चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन कृषि सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। फिफा विश्वकप फुटबलले प्रतियोगिता 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले

0: कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको फलफुल बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। कार्यक्रममा विज्ञको रूपमा हुनुहुन्छ पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाका वरिष्ठ बागवानी विकास अधिकृत सूर्य प्रसाद बराल, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद छ हजुर।
1: पाक्न लागेको लिची सबै एकै पटक झर्न लाग्यो र फलको फेद कुहिएको छ, किन होला भनी बराहा क्षेत्र सुनसरीबाट मणि कुमार दाहालले जिज्ञासा राख्नु भएको छ।
2: लिचीमा चाहिँ हामीले के भने, तपाईँको फुल फुल्नुभन्दा अगाडि देखि अलिकति हामीले सिँचाइको प्रावधान, मतलब सम्भव भएसम्म चाहिँ हामीले 10-15 दिनको फरकमा सिँचाइ गर्ने गर्नुपर्छ, होइन? त्यो गरिएन भने तपाईँको फल लाग्छ, फल लागिसकेपछि एकदम ड्राई हुँदै जाँदा, फल बढ्दै जाँदाखेरि अनि फल पाक्ने सिजनमा आकाशबाट अलिक बढी पानी परिदियो भने अनि त्यो फिजियोलोजिकल इम्ब्यालेन्स भन्छ कि, त्यो फलको जुन एउटा वृद्धि हुने अवस्थामा अल अफ सडन एउटा पानीको मात्रा बढी आउँछ, बढी आउने बित्तिकै अनि त्यसपछि त्यो रप्चर भएर फुटेर त्यस्तो खालको समस्याहरू देखिन्छ। त्यसले गर्दाखेरि उहाँको एउटा त्यो फल फुटेर झरेको कुरा, अर्को चाहिँ किराको समस्या। अनि मैले उहाँलाई के सजेस्ट गरेको छु भने, निमजन्य विषादीहरू 2-3 ml प्रति लिटर पानीमा तपाईँले फुल फुल्नुभन्दा अगाडिदेखि फल लागेको 25-30 दिनभित्रमा 8-10 दिनको फरकमा 2-3 ml प्रति लिटर पानीमा किरा मार्ने विषादीहरू, निमजन्य विषादीहरू तपाईँले स्प्रे गर्नुहोस्। र त्यो विषादीहरू स्प्रे गर्दाखेरि टाँसिनेहरूको स्टिकर भन्ने, टाँसिने पनि अर्को एक खालको चाहिँ केमिकल नै हो, त्यो पनि मिक्स गरेर छर्नुहोस्, ताकि तपाईँले विषादी छर्ने बित्तिकै पानी पऱ्यो भने त्यसले चाहिँ त्यो पानीले वाइप आउट गर्ने अथवा बढार्ने, बगाउने समस्या अलिकति कम हुन्छ, होइन? त्यसो गर्नुहोस्। र माइक्रोन्युट्रिएन्ट भनेपछि हामी सूक्ष्म खाद्य तत्त्वहरू, अब हामीले किसानहरूले सामान्य हिसाबमा बोलचालको भाषामा बुझ्ने भाषामा चाहिँ मल्टिप्लेक्स, होइन, मल्टिप्लेक्समा 5-6 थरीको चाहिँ सूक्ष्म खाद्य तत्त्वहरूको एउटा मिश्रण भएको चाहिँ त्यो मतलब बजारमा किन्न पाउँछ, होइन, 500 ग्रामको 200 ग्रामको त्यो मात्रामा पाउँछ, तिनीहरूलाई चाहिँ हामीले पानीमा घोलेर त्यसलाई पनि त्यो विषादीहरूकै त्यही हिसाबले 8-10 दिनको फरकमा फुल फुल्नुभन्दा अगाडि 1-2 पटक र फल लागिसकेपछि केराउ दाना जत्रो भइसकेपछि अनि त्यसपछि फेरि 2 पटक जति गरेर टोटल 4 पटक जति हामीले त्यसरी सूक्ष्म खाद्य तत्त्वहरू र सूक्ष्म खाद्य तत्त्वको त्यो मात्रा र अनि त्यसपछि विषादीहरू प्रयोग गरौँ, एउटा कुरा। दोस्रो कुरा, लिचीमा चाहिँ हामीले गोठे मलहरू अथवा कम्पोस्ट मलहरू वर्षको 2 पटक चाहिँ प्रयोग गर्नु हाम्रो सल्लाह रहन्छ। एउटा चाहिँ अब यति बेला लिची हामीले बगेर हार्भेस्ट गरेर अहिले बजारमा पठाइरहेछौँ, किसानहरूले पठाइरहनु भएको छ, होइन? त्यो गरिसकेपछि हामीले असारको पहिलो हप्तातिर चाहिँ सिफारिस गरिएको गोबर मल र कम्पोस्ट मलको आधा भाग त्यति बेला राखिदिने र आधा भाग चाहिँ फुल फुल्नुभन्दा अगाडि पुसमा, होइन, पुसमा चाहिँ गोडमेल गरेर काँडसाँड गरेर बोडोपेस्टहरू मल दिने, रिङ बनाएर अनि त्यसपछि बोडोपेस्टहरू लगाउने र अनि त्यसपछि पहिलो विषादीहरू र माइक्रो त्यो सूक्ष्म खाद्य तत्त्वहरू स्प्रे गर्ने, त्यति गरियो भने चाहिँ त्यो फलमा किरा लाग्ने जुन एउटा छ लार्वा किरा, पहाडको लिचीमा त एकदमै धेरै समस्या छ यो, र तराईको लिचीमा पनि यो समस्या छ। त्यसले गर्दाखेरि हामीले फुल फुल्नुभन्दा अगाडिदेखि नै यसलाई एउटा मतलब रोकथामको हिसाबले, प्रिकसनको हिसाबले चाहिँ बनाइयो भने एउटा झर्ने समस्या कम हुने कुराहरू र अनि अर्को चाहिँ किराहरूको समस्या कम हुने कुराहरू हुन्छ। र त्यो झर्ने फेरि एउटा अर्को कारण चाहिँ त्यो किराको कारणले पनि हो। फेरि जब तपाईँको त्यो लार्वा वयस्क हुन्छ, वयस्क भएपछि त्यो भेट्नु र जुन फलको जुन लेयर हुन्छ नि, होइन, त्यो लेयरमा चाहिँ त्यसले अलिकति बढेपछि अनि त्यो बाहिर निस्कनलाई, होइन, उसको मुभमेन्ट अलिकति चलखेल भित्रै गर्न थाल्छ उसले, अनि त्यो भएपछि चाहिँ अनि फल चाहिँ अलिकति सानो हावा लाग्ने बित्तिकै पनि झर्ने हुन्छ। त्यसले गर्दाखेरि नियमित सिँचाइको कुरा, गोठे मल, कम्पोस्ट मल र रासायनिक मल प्रयोगको कुरा र विषादीको कुरा, यो 3-4 कुरालाई हामीले सँगसँगै एउटा प्याकेजको हिसाबले अगाडि बढाउन सकियो भने उहाँ हाम्रो मणिजी र मणिजी जस्ता सम्पूर्ण हाम्रो व्यवसायी लिची बालीमा व्यावसायिक हिसाबले अगाडि बढिरहनु भएको व्यावसायिक साथीहरूलाई चाहिँ केही हदसम्म चाहिँ यसले चाहिँ सहयोग पुग्छ भन्ने मलाई आशा लाग्छ।
1: रमेश धामीले बैतडीबाट बैतडीमा एभोकाडो हुन्छ कि हुँदैन भनी जिज्ञासा राख्नु भएको छ।
2: हामीले एभोकाडोको कुरा गर्दाखेरि हाम्रो नेपालको परिप्रेक्ष्यमा हामीले अब समुद्र सतहदेखि नै भनौँ,

0: होइन तल्लो बेल्टदेखि हामीले 1500-1800 मिटरसम्म एभोकाडो सफलतापूर्वक खेती गर्दै आइरहेका छौँ। तर अब हामीले खेती गर्दै आइरहेका छौँ भन्दा पनि उहाँले कति बोट लगाउनु खोज्नु भएको हो, होइन, व्यावसायिक हिसाबले हो कि सामान्य 2000 बोट एउटा करेसाबारीको हिसाबले हो कि, होइन, ती कुराहरू पनि ध्यान दिनु पऱ्यो। अर्को कुरा चाहिँ नि अब यो यसमा 2-3 वटा बम छ भन्छ कि, मेक्सिकन बम छ, ग्वाटेमालियन बम छ, वेस्ट इन्डिज मतलब पर्सियन बम छ त्यो भनेर भन्छ, होइन। अब यो पर्सियन ग्रुपको मतलब जातहरू चाहिँ अलिकति तल्लो बेल्टमा पनि राम्रै हुन्छ, राम्रो भइरहेछ। अनि फेरि तपाईँको केही जातहरू चाहिँ मेक्सिकन र ग्वाटेमालानको क्रस गरेर निकालेको जातहरू पनि छ, होइन। अनि अब हामीले अलिकति उहाँले ठुलो स्केलमा लगाउनु खोज्नुभयो भने टाइप ए र टाइप बी भनेर यो एभोकाडो चाहिँ परसेचित फलफुल बाली भएको हुनाले हामीले चाहिँ त्यो बिरुवाहरू रोपण गर्दाखेरि नै टाइप ए र टाइप बीका जातहरू चाहिँ मिलाएर खेती गऱ्यौँ भने भोलि हामीलाई चाहिँ मेरोमा फल लागेन अथवा फुलफुल्यो फल लागेन अथवा कम लाग्यो भने त्यो खालको समस्याहरू आउँदैन, होइन। ती कुरा धेरै कुराहरू चाहिँ ध्यान दिनुपर्छ। अझ तपाईँलाई अलिकति डिटेलमा आवश्यक पर्यो भने तपाईँले नजिकको मतलब पालिकाको कृषि शाखा अथवा जिल्लाको चाहिँ कृषि कार्यालय अथवा चाहिँ हाम्रा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमका कार्यालयहरू छ जिल्लाहरूमा, होइन, त्यहाँ पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: सुन्तलाको चिचिलामा ढुसी देखियो, के गर्ने होला भने कटारी उदयपुरबाट बासु घिमिरेले जिज्ञासा राख्नु भएको छ।
0: यसको चाहिँ के हुन्छ भने 20-25 डिग्री भन्दा बढी तापक्रम भयो, तापक्रम बढी भएर आर्द्रता सापेक्षिक आर्द्रता चाहिँ अलिकति कम भयो भने यो ढुसीको चाहिँ समस्या चाहिँ देखिन्छ। र अनि फेरि हामीहरूको मतलब सुन्तला खेती गर्ने किसान दाजुभाइहरूको के छ अवस्था भन्नुहुन्छ भने हामीले त्यो हावा खेल्ने गरेर सुन्तला जात बालीलाई काट्नै हुँदैन, मतलब एकदमै जति छ त्यसलाई इन्ट्याक्ट राख्नुपर्छ भन्ने सोचाइ छ। तर हामी चाहिँ के भन्छौँ भने फल टिपिसकेपछि, जस्तो हामीले मङ्सिर पुसमा सुन्तला फल टिपिसकेपछि रोगी आँगाहरू, होइन, सुकेका आँगाहरू, होइन, अनि त्यसपछि आएर त्यही बोटमा पनि तपाईँको अलिकति क्रस भएको आँगाहरू, चोर आँगाहरू चाहिँ हटाएर भित्रभित्रसम्म हावा गरेर प्रकाश, सूर्यको प्रकाश चाहिँ को आवागमन सहज होस् भन्ने हिसाबले त्यसरी गर्नुपर्छ भन्छौँ। तर त्यो गर्नुभएको हुँदैन, त्यो गर्नु हुँदैन। अनि अब अहिले आएर के हुन्छ, तपाईँको तापक्रम बढ्छ, सापेक्षिक आर्द्रता कम हुन्छ, अनि यो ढुसीजन्य रोगहरूको चाहिँ प्रकोप चाहिँ बढ्छ। सुरुवात कहाँबाट गर्नु पर्यो भन्दाखेरि अब व्यवस्थापनकै कुरा हो कि, फेरि यसमा पनि हामीले फल टिपिसकेपछि रिङ बनाएर मल दिनु पर्यो। मल दिँदाखेरि गोठे मल अथवा कम्पोस्ट मल र रासायनिक मलको सिफारिस मात्र हामीले रिङ बनाएर दिनु पर्यो। दिएपछि बोटलाई मल्चिङ अथवा छापो दिनु पर्यो। छापो दिइसकेपछि सिँचाइको व्यवस्थापन गर्नु पर्यो। र हाम्रो सुन्तला जति पनि फलफुल बालीहरू छन् हाम्रो धेरै जसो चाहिँ हाम्रो अब हाम्रो फलफुल लगाउने भन्ने बित्तिकै एकदमै सिँचाइ भएको एकदमै 12 महिना सिँचाइ भइरहेको ठाउँमा कम लगाउने प्रचलन छ। अनि फलफुल लगाउने भने अलिकति रुखुमा अथवा पानी समस्या भएकै ठाउँमा लगाइन्छ। अनि पानीको समस्या हुन्छ, होइन, अनि पानीको समस्या हुने बित्तिकै अनि विभिन्न खालका समस्याहरू सिर्जना हुन्छ। त्यसपछि हामीले त्यो काँडछाँड गरिसकेर बोडो पेस्ट फेदमा लगाउने र बोटमा चाहिँ बोडो मिक्सचर छर्ने, 1% बोडो मिक्सचर छर्ने। बोडो मिक्सचर छर्ने कुरा चाहिँ हामीले के भन्छौँ भने कृषक दाजुभाइहरूलाई व्यवसायिक साथीहरूलाई तपाईँले वर्षमा कमसे कम 4-5 पटक चाहिँ बोडो मिक्सचर छर्दिनुहोस् सुन्तला बालीमा चाहिँ विशेष गरेर, होइन। एउटा तपाईँले काँडछाँड गरेर मल दिएर अनि काण्डमा चाहिँ बोडो पेस्ट लगाउनुहोस् र पातहरूमा आँगाहरूमा चाहिँ बोडो मिक्सचर छर्नुहोस् अनि त्यसपछि तपाईँको फुल फुल्ने क्रिया सुरु हुन्छ। र फुल फुलेर फल लागिसकेर सानो एकदमै त्यो केराउ गेडे दाना जत्रो भइसकेपछि अनि फेरि अर्को 1% बोडो मिक्सचरको स्प्रे गर्नुहोस्, होइन। अनि त्यसपछि अब अहिले त फेरि सुन्तला अलिकति ठुलो भइसकेको छ, गुच्चाभन्दा ठुलो भइसकेको छ सुन्तलाहरू, होइन, ठुलो भइसकेको छ। अब यति बेला फेरि एकचोटि स्प्रे गरिदिने, होइन, र अनि त्यसपछि अब यति बेला स्प्रे गर्दाखेरि अघि हामीले लिची बालीमा भने जस्तै त्यो स्टिकर भन्छ बजारमा पाउँछ त्यो बोडो मिक्सचरमा त्यो पनि गरेर छरिदियो भने त्यसले चाहिँ अलिकति त्यो पानी आइहाल्यो भने अथवा मतलब त्यसलाई बगाएर लैजाने पखालेर लैजाने समस्या कम हुन्छ। र अनि त्यसपछि हामीले अब सकभर विषादीतिर नजाउँ भन्ने हो, बोडो मिक्सचर प्लस अब अलिक बढी समस्याको रूपमा आयो भने चाहिँ हामीले यो निमजन्य विषादीहरू अथवा सल्फरयुक्त विषादीहरू सल्फरजन्य ढुसीनाशक विषादीहरू हो तिनीहरू, त्यो चाहिँ 2-3 ml प्रति लिटर पानीमा घोलेर बोडो मिक्सचर छरे जस्तै गरेर हामीले स्प्रे गर्न सक्छौँ। त्यसो गर्दाखेरि सुन्तला जात बालीमा हामीले 3-4 कुराहरू समराइज गर्दाखेरि चाहिँ नि फल टिपिसकेपछि मल दिने, होइन, मलमा चाहिँ हामीले रासायनिक मल र कम्पोस्ट कम्पोस्ट मल मिक्स गरेर मिसाएर दिने, त्यसपछि काण्ड वरिपरि मतलब गोडमेल गरेर छापो दिने, सिँचाइ दिने, काण्डमा बोडो पेस्ट लगाउने, हाँगा र पातहरूमा चाहिँ बोडो मिसेर छर्ने, त्यहाँबाट सुरु गर्नु पऱ्यो। त्यसपछि त्यो क्रियालाई चाहिँ हामीले 10-15 दिनको फरकमा चाहिँ थप 4-5 चाहिँ पटक त्यसलाई चाहिँ रिपिटेडली गऱ्यौँ भने सम्भवतः यो समस्या कम हुन्छ।
1: गौरी गङ्गा कैलालीबाट कृष्ण बहादुर विष्टले लिचीको फल फुट्ने समस्या छ, के गर्ने होला भने जिज्ञासा राख्नु भएको छ।
0: लिचीलाई हामीले प्याकेजको रूपमा फुल फुलभन्दा अगाडिदेखि नै हामीले सिँचाइको कुरा, गोठेमल, कम्पोस्ट मल र रासायनिक मल सिफारिस गरिएको मात्रामा प्रयोग गर्ने कुरा वर्षमा 2 पटक र अनि त्यसपछि सूक्ष्म खाद्य तत्त्व र विषादी सकभर अब निमजन्य विषादी अलिकति महँगो चाहिँ हुन्छ अरू विषादीभन्दा, तर निमजन्य विषादीको एउटा चाहिँ अलिकति यो यसले चाहिँ हामीलाई भोलिभोलिका दिनमा हामी मान्छेहरूलाई प्रत्यक्ष असर चाहिँ कम गर्ने एउटा अब अर्ग्यानिकै त नभनौँ तर अर्को केमिकल नै रासायनिक विषादीभन्दा यो विषादी समाउ अलिकति सुरक्षित छ पनि भनिन्छ होइन, त्यो हिसाबले प्रयोग गर्ने कुरा रह्यो। र केही जातहरू चाहिँ तपाईँको हामीले लिटरेचरहरूमा के पाउँछौँ भन्दा यो अब हामी सबैले बोलचालमा सबैले सुनेको बोल्ने गरेको मुजफ्फरपुर भन्ने एउटा जात छ, त्यो जात चाहिँ फुट्ने समस्या अलिकति त्यसमा कम छ, यो अवरोधक जात हो भनेर भनिन्छ होइन। अब फेरि अर्को एउटा जात छ देहरादुन भन्ने जात छ, त्यो इन्डियाबाटै आयातित जातहरू हुने दुवै होइन, तर देहरादुन जात चाहिँ अलिक बढी फेरि समस्या छ यो मतलब, अनि कलकत्तियामा पनि अलिकति त्यस्तो खालको समस्याहरू छ होइन। त्यसले गर्दाखेरि हामीले लिची मतलब व्यावसायिक हिसाबले गर्ने हो भने रोपण गर्ने बेला नै जातहरूको पनि छनौट गर्न पनि सकिन्छ होइन, त्यसरी हामी जानुपर्छ होला। र अब अहिले यति बेला उहाँहरूको जुन एउटा लिचीमा केन्द्रित भएर समस्या उठान गर्नुभएको छ, यो चाहिँ फेरि एकदमै स्वाभाविक छ। समस्या चाहिँ देशव्यापी रूपमा मेची महाकाली हाम्रो लिची हुने तराईको बेल्ट भित्री मधेस र अनि पहाडी भेगको तल्लो भेगमा चाहिँ यो एकदमै समस्याको रूपमा छ। र समग्रमा चाहिँ उहाँहरूलाई 3-4 कुराहरू रह्यो हाम्रो होइन, एउटा चाहिँ फुल फुल्नुभन्दा अगाडि हामीले पुष माघमा त मुजुरा आइसकेका हुन्छ, मुजुरा आउनुभन्दा अगाडि नै लिचीमा चाहिँ हामीले रिङ बनाएर गोठेमल, कम्पोस्ट मल, रासायनिक मल प्रयोग गर्ने, सिँचाइ दिने, अनि काँटछाँट रोगी बोट हाँगाहरू र मतलब रोगग्रस्त हाँगाहरू सुकेका हाँगाहरू काटेर हटाउने, अनि त्यसमा चाहिँ बोडो पेस्ट लगाउने, बाँकी बोटमा चाहिँ बोडो मिश्रण छर्ने र अनि त्यसपछि टोटल फुल फुल्नुभन्दा अगाडिदेखि फल लागेको 35-30 दिनभित्रमा चाहिँ 3-4 पटक हामीले सूक्ष्म खाद्य तत्त्वको मिश्रण र अनि त्यसपछि आएर विषादीलाई चाहिँ 3-4 पटक 8-10 दिनको फरकमा स्प्रे गर्ने, त्यो कामहरू गरियो भने सम्भवतः धेरै हामीलाई चाहिँ राहत हुन्छ भन्ने मेरो सुझाव रह्यो।
1: महोत्तरीबाट रामप्रसाद शाहले अम्बाको फलमा किरा लाग्छ, के गर्ने होला भनी जिज्ञासा राख्नु भएको छ।
0: नेपालमा चाहिँ अम्बालाई विशेष गरेर यही सिजनमा नै अलि बढी फोकस गरिएर फलाएको पाइन्छ होइन, विदेशतिर त 2 सिजनमै फलाएको पनि पाइन्छ, मतलब एउटा यति बेला अर्को चाहिँ भदौ असोजमा फुल फुलाएर अनि कार्तिक मङ्सिरमा चाहिँ हार्भेस्ट गर्ने हिसाबले होइन। र यति बेला अम्बामा किरा लाग्ने फेरि एकदम सामान्य मतलब यो मेची महाकाली सबैतिरको समस्या हो, त्यसलाई चाहिँ हामीले निराकरण गर्नलाई अलिकति दिगो रूपले हामीले विषादी कम प्रयोग गरौँ भन्दाखेरि प्रति कट्ठा 2-3 फेरोमेन ट्र्यापहरू मिथाइलोजिनल राखेको फेरोमेन ट्र्यापहरू प्रयोग गर्न सकिन्छ र अनि निमजन्य विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। निमजन्य विषादीहरू 2-3 ml प्रति लिटर पानीमा चाहिँ प्रयोग गरेर हामीले प्रयोग गर्न सक्छौँ। अम्बामा पनि यो काँट छाँटका कुराहरू, मल खादका कुराहरू, सिँचाइका कुराहरू यी कुराहरूलाई चाहिँ मतलब नभने पनि यसलाई चाहिँ यो यसै गर्नुपर्छ भन्ने हिसाबले व्यवसायी साथीहरूले, कृषक साथीहरूले चाहिँ बुझिदिनुभयो, गरिदिनुभयो भने यस्ता खालका कुराहरू चाहिँ कम आउँछन्।
1: किसानहरूको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धन्यवाद।
0: धन्यवाद छ हाम्रो कृषि सूचना तथा प्रशिक्षण केन्द्र परिवार, म व्यक्तिगत हिसाबले र आयोजनाको तर्फबाट आभारी छु।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
3: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: ए, सूचीकरण त गर्नै पर्ने हो।
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
1: हस्त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। अब यहाँहरूलाई करिब 2 बजेसम्म आधुनिक गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा पहिलो गीत राख्दैछौँ। राज सिग्देलको स्वरमा रहेको यो आधुनिक गीत र यो गीतमा शब्द रचना रहेको छ बालकुमारी घिमिरेको भने सङ्गीत डेनी निर्वलाको रहेको छ।

अहिले भर्खरै सुनायौँ अन्जु पन्तको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द रचना थियो गणेश श्रेष्ठको भने सङ्गीत थियो शिव सङ्गम राईको। तपाईँ यति बेला रेडियो नेपालबाट आधुनिक गीतहरू सुनिरहनु भएको छ। अब अर्को आधुनिक गीत राख्दैछौँ, आनन्द कार्कीको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ राधिका दाहालको भने सङ्गीत रामचन्द्र अन्जानको रहेको छ।

आधुनिक गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं प्रतिमा कट्टेलको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो विजय कट्टेलको भने संगीत थियो टंक बुढाथोकीको। तपाईँलाई यति बेला रेडियो नेपालबाट आधुनिक गीतहरू सुनाइरहेका छौं। अब अर्को आधुनिक गीत राख्दैछौं विकास श्रेष्ठको स्वरमा रहेको गीत। यो गीतमा शब्द रचना तथा संगीत रहेको छ राजेश कुमार श्रेष्ठको।

यहाँहरूलाई भर्खरै सुनायौँ रश्मि खनाल उपाध्यायको स्वरमा रहेको यो आधुनिक गीत। यो गीतमा रचना थियो मुकेश भट्टराईको, भने सङ्गीत थियो महात्मा दीपकको। यहाँहरूलाई अर्को आधुनिक गीत राख्दैछौँ। यो गीत चाहिँ यहाँहरूलाई अन्तिम गीत रहनेछ र यसको स्वर रहेको छ सूर्य थुलुङको, भने रचना रहेको छ राज श्रेष्ठको र सङ्गीत रहेको छ सूर्य थुलुङकै। यस गीतपछि यहाँहरूले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो
1: यो बाबुको। मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: होइन, के पोको पारे त्यस्तो? सुन भेट्यौ कि क्या?
1: ओ, सुनै हो, हेर त,
0: माटो पो रहेछ त।
1: यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन?
0: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पारे नि?
1: माटोलाई सुधार गर्नु परेन? माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
0: अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
1: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
2: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
3: कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन,
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
7: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
6: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
7: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
6: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
7: फोन नम्बर 5-42-13-59।
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
9: नेपालको समावेशी आवाज।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मेडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जका साथमा एफएम ब्यान्ड 98.1 र 103 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूलाई सुनाउनेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ भने 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हमै दनुवार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँहरूका माझमा राख्दैछौँ स्वदेश गान। शिवशङ्कर र साथीहरूको स्वरमा रहेको छ श्यामदासको रचना वैष्णव श्यामदास वैष्णवको रचना शिवशङ्करको सङ्गीतमा। यो स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो स्वदेश गानपछि अब यहाँहरूलाई सुनाउँछौँ विभिन्न चलचित्रका गीतहरू। यो पहिलो गीत रहेको छ चलचित्र अन्यायको, भूपेन्द्र र दिपा झाको स्वरमा रहेको छ, रञ्जित गजमेरको रचना र सङ्गीतमा।

भर्खरै यहाँलाई सुनायौं नारायण गोपालको स्वरमा रहेको गीत, माधव घिमिरेको रचना, नातिकाजी र शिवशंकरको संगीतमा रहेको थियो चलचित्र मनको बाँधबाट लिएका थियौं। अब राख्छौं चलचित्र जीवन रेखाको यो गीत, प्रेमध्वज प्रधानको स्वरमा रहेको छ, किरण खरेलको रचना, अमर गुरुङको संगीतमा।

भर्खरै सुन्नुभयो चलचित्र विश्वासको गीत गोपाल योञ्जनको सङ्गीतमा चेतन कार्कीको रचनामा रहेको गीतमा स्वर रहेको थियो प्रकाश श्रेष्ठ र सुकमित गुरुङको. अब सुनाउँछौँ चलचित्र भाग्यरेखाको गीत भक्तराज आचार्यको स्वरमा रहेको छ, रत्न शमशेर थापाको रचना, नोर्बु छिरिङको सङ्गीतमा.

भर्खरै यहाँलाई सुनायौं चलचित्र आदर्श नारीको गीत तारा थापाको स्वरमा रहेको थियो मनोज लामाको रचना मदन परियारको संगीतमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। रेडियो नेपालबाट अहिलेको बसाइमा विभिन्न चलचित्रका गीतहरू यहाँलाई सुनाइरहेका छौं। चलचित्रका गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ। चलचित्र तिलहरीको यो गीत रहेको छ सुरेश वाडकर र सुषमा श्रेष्ठको स्वरमा, प्रमोद प्रधानको रचना, जीवन अधिकारीको संगीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि ठिक तीन बजेको समाचार नेपालीमा सुन्नुहुन्छ भने 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि पनि पौरुखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नमस्ते झाँक्री दाई।
5: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
4: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो
5: यो बाबुको। मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
4: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
6: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
4: हस् डाक्टर साहब।
6: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
8: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सुरुमा प्रमुख समाचार। विनियोजन विधेयक 2083 प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई दिइरहेको धम्कीका विषयमा सरकारको ध्यानाकर्षण। बेरुजुको समस्या नीतिगत र व्यवहारिक रूपमा सम्बोधन गर्न सार्वजनिक लेखा समितिको जोड। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सुनारीमा पोषण प्रवर्धन कार्यक्रम सञ्चालनमा। र अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न संयुक्त राष्ट्र समाचार। अब विस्तारमा, प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 माथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभाले स्वीकृत गरेको हो। छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले यसपटक पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले तलब सुविधा, ऋण, सामा ब्याज तथा सामाजिक सुरक्षा भत्ता लगायतका विषयको भुक्तानी गरेर अनिवार्य दायित्व झण्डै 14 खर्ब जतिको रहेको र यो खर्च चालू खर्चमा नै देखिने जानकारी गराउनुभयो। छलफलमा सांसदहरूले चालू खर्च र पुँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको, चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। सभामुख अरियालले विनियोजन विधेयकमा विभिन्न शीर्षकहरूको छलफलमा भाग लिन सम्बन्धित विनियोजित शीर्षकहरूमाथि छलफल हुने दिन बैठक बस्नुभन्दा 1 घण्टा अगाडि दलीय प्रतिनिधित्वको आधारमा कार्यव्यवस्था शाखामा नाम टिपाउन आग्रह गर्नुभयो। विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि खर्च कटौतीको सूचना दिन यही जेठ 31 गते दिउँसो 4 बजेभित्र प्रतिनिधि सभाको विधेयक शाखामा दिन सक्ने जानकारी गराउनुभयो। यसैबीच बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिइसके पछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सृजना गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अर्थमन्त्री डाक्टर सोडी मवाग्लेले बिहिबार दिएको अभिव्यक्तिको विषयमा आपत्ति जनाउँदै विरोध गर्नुभएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री डाक्टर वाग्लेले 7 वटा करका दर हेरफेर गरेको खुलम खुल्ला स्वीकार गर्नुभएको र यो आर्थिक अपराध हो भन्दै संसदीय छानबिन गर्न माग गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई धाक धम्की दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा नेपाली काङ्ग्रेसका सांसद नारायण दत्त मिश्रले बजेटले केन्द्रमुखी सोचलाई प्राथमिकता दिएको भन्दै जनताको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने बताउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले देशको औद्योगिक क्षेत्रलाई 65 करोड मात्रै रकम छुट्याइनु न्यून भएको भन्दै सबै सूचक पूरा हुँदा पनि नेपाललाई अझै 3 वर्ष अल्प विकसित मुलुकको रूपमा राख्ने निर्णय गरेर यो सरकारले नेपाली जनतालाई अझै गरिबीको रेखामुनि राख्न खोजेको आरोप लगाउनुभयो। यसै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिनले वर्षौंदेखि अलपत्र रहेको हुलाकी राजमार्ग 3 वर्षभित्रमा सम्पन्न गर्ने कुरा बजेटमा समावेश हुनु सकारात्मक भएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 7 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायीहरूसँग पनि छलफल गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्कनुहुने कार्यक्रम छ। बालबालिकामा कुपोषण देखेपछि बाँकेको राप्ती सुनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बालबालिकाको स्वास्थ्य सुधारको लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सुनारी गाउँपालिकाले जनाएको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
1: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत:
2: अहिले हामीले चाहिँ राप्ती सुनारी गाउँपालिका 1 र 6 हजार दिनका आमाहरूसँग काम गर्छौं, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम गर्छौं।
1: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफै उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर:
3: हामी चाहिँ यो तरकारीहरू, अब सेलहरू, यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छौँ। त्यो समूहमा अब त महिलाहरूलाई चाहिँ यसरी सिप सिकेर जस्तै आफ्नो खुट्टामा आफै उभिनेलाई, आत्मनिर्भर आफ्नो पैसा कमाउनेलाई भन्नुभयो।
1: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर 6 वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
4: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा पोषणको समस्या देखिएको छ।
1: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: रिपोर्टपछि बाँकी समाचार। सार्वजनिक लेखा समितिले बेरुजुको विषयमा देखिएको नीतिगत तथा व्यवहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा छलफलमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फर्सेटको लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्सेट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6.65 अर्ब रुपियाँ बेरुजु रहेकोमा हालसम्म 40% फर्सेट गरेको बताउनुभयो। संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले संघीय संसद सचिवालयको बेरुजु रकम 2,40,61,000 रहेको उल्लेख गर्दै सांसदहरूको उपचार खर्चमा रकम दावी गर्ने समय अघिल्लो आर्थिक वर्ष र भुक्तानी चालु आर्थिक वर्षमा हुँदा पनि संसद सचिवालयसँग बेरुजु देखिएको बताउनुभयो। सांसदहरूले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाको साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिनुभयो। समितिका केही सदस्यहरूले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन भन्ने बारेमा पनि छानबिन हुनुपर्ने बताउनु भएको थियो। समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता कम गर्न पनि दुवै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखेपछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीको लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिको देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। आज विश्व बाल श्रम विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यको लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ आज विश्वका विभिन्न देशमा विश्व बाल श्रम विरुद्धको दिवस मनाइन लागेको हो। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जुन 12 यो दिवस मनाउन सुरु गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरू इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै हाल इरानमाथिको आक्रमण रोकेको पनि जानकारी गराउनुभयो। इरानी अधिकारीहरूले भने आफूहरू अमेरिकासँगको शान्ति सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सरकारी टेलिभिजनमा कुरा गर्दै अहिले शान्ति सम्झौताबारे कुनै विषय नटुङ्गिएको बताउनु भएको छ। उहाँले प्रस्तावित सम्झौता अध्ययन भइरहेको र इरान आफ्ना न्यूनतम शर्तबाट पछि नहट्ने बताउनुभयो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताको लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बस्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी लगायतका छिमेकी देशहरूमा इरानले गरेको प्रति आक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धिसहित मध्य पूर्वमा जारी तनावबाट महासचिव गुटरेस चिन्तित हुनुभएको संयुक्त राष्ट्र प्रवक्ता स्टिफन डुजारिकले बताउनु भएको छ। अब खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 अन्तर्गत समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ। मेक्सिको ग्वाडालजारा रंगशालामा भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। समूह ए अन्तर्गत गै राती भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकाल थियो। यससँगै समूह एमा समान 3 बटुलेको मेक्सिको गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। विनियोजन विधेयक 2083 प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। सुस्तामा भारतीय सुरक्षा बलले स्थानीयलाई दिइरहेको धम्कीका विषयमा सरकारको ध्यानकर्षण। बेरुजुको समस्या नीतिगत र व्यवहारिक रूपमा सम्बोधन गर्न सार्वजनिक लेखा समितिको जोड। बालबालिकामा कुपोषण देखेपछि बाँकेको राप्ती सुनारीमा पोषण प्रवर्धन कार्यक्रम सञ्चालनमा र अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताको लागि उच्च प्रयास गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो। दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

ई रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाटै सुन। सरकारको निजामती सेवा सोह्रौँ फेरलाई नियमावली 2083 स्वीकृत कलर छ। आज बस्ला मन्त्री परिषद बैठकमा निको लखक सेब्बेक आगु डिठालकर्ती सरकार प्रवक्ता अंशु शिक्षा अंशु खेलकुद मन्त्री समस्मित पोखरेलक निजामती सेवा सोह्रौँ फेरलाई नियमावली स्वीकृत कर जनाल रह सरकार हेटक अरुण करन्टक आयोजना लोभर लरी करन्टक आयोजना धुन्सा लरी करन्टक आयोजना तसु तादी लरी करन्टक आयोजना राष्ट्रिय वन क्षेत्र प्रयोग कार्यालय स्वीकृत दिएले कर मन्त्री पोखरेलक जानकारी दिल रह। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नवम सदस्य तथा समिति गठन कार्यालय निकोल अक्लम मन्त्री पोखरेलक बाजलर छ। मन्त्री परिषदक बैठकमा निकोल सेब्बेक आगु डिठाल कार्यक्रममा सञ्चारकर्मी लखक एक जिज्ञासामा मन्त्री पोखरेलक प्रधानमन्त्री बालेन्द्र शाह चायलक पर्लखण्डमा प्रश्न लखक जवाब दिएलाई सदनमा उपस्थित धकेलाई बाजलर छ। मन्त्री पोखरेलक अग्नि परीक्षाक नाममा विद्यार्थीहरूको मोबाइल नष्ट कर्लक कार्य गैर कानुनी अक्ल स्पष्ट कर्ल अघिको सङ्घीय सरकार अन्तर्गत शिक्षा अञ्चल खेलकुद मन्त्रालयबाट यसनिकै निर्देशन जारी नयकल जानकारी समेत दिलेर छ। शिक्षा अञ्चल खेलकुद मन्त्रालयको अध्ययन भिसा सिफारिस प्रक्रियामा अशङ्का अक्ल कागजात तसु नक्कली रसिद प्रयोग अक्ल आशंका डिठाला पाछु सेब्बेक मिलाकु छानबिन गरेको कानुनी कारवाही प्रक्रिया आगु बढाएलाई गृह मन्त्रालय पत्राचार गरेर छ। शिक्षा मन्त्रालय गृह मन्त्रालय पठाएल पत्रबाट विदेशी विद्यार्थीको लागि जारी गर्ल अध्ययन भिसा सिफारिससँगै सम्बन्धित कागजातमा बेसकुट शङ्का उत्पन्न अक्ल बाजेको अनुसन्धान दसु चाहिँ कानुनी प्रक्रिया आगु बढाएर पत्रचारमा गर्ल हो। मन्त्रालय पेश गर्ल मनै कागजात तसु रसिद समेत शङ्का गर्ल अञ्चल नक्कली प्राकृतिक डिटाला शिक्षा मन्त्रालय जनाल र छ। विज्ञान अंश नवप्रवर्तन मन्त्री महावीर पुनक प्रदेश तसु उयो सरकार लागि आफ्नै पुँजीगत खर्च 1% पैसो विज्ञान अंशो नवप्रवर्तनमा छुट्याएलाई आग्रह कलर छ। मन्त्री पुनक सामाजिक सञ्जालबाटै विज्ञान अंशो नवप्रवर्तन सम्बन्धी अनुदान पाएलाई आफ्नै पुँजीगत खर्च 1% पैसो विज्ञान अंशो नवप्रवर्तनमा छुट्याएलाई कार्यपालक रोक लागि ध्यानमा धरेको बजेट बनाएलाई प्रदेश तसु उयो ठाउँ सरकार लागि आग्रह कर्ल अक्ल हो। ऊर्जा जलस्रोत अंश सिंचाई मन्त्रालयबाट गठन अक्ल उप स्तर समिति काम नै गर्ल 38 जलविद्युत आयोजना लाइसेन्स खारेज गर्ल सिफारिस गर्ल छ। सरकारको सय बुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयको सहसचिव मोहन साकेक संयुक्तमा प्रतिवेदन यसरी सिफारिस गर्ल हो। करन्डा किन्ला सम्झौता पिपिए गर्ल पनि लामो समयसम्म बानाको नै जयको झोलामा लाइसेन्स गर्ल प्रबन्धक उप एउए कदम चालेलाई सिफारिस गर्ल मन्त्री श्रेष्ठ सचिवालय जनाएर छ। समिति सुन्ना प्रगति रल्ला 1388 मेगावाट क्षमताको 38 करन्टक आयोजना अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिल हो। आज बाल श्रम विद्रोह दिवस आज भिन्न भिन्न कार्यक्रम गरेको मनाइरहेको छ। बाल श्रमिक विश्वव्यापी समस्याको अंश एकरक रक्षकलाई लागि चाहिएर प्रयासबारे जनचेतना बढाएलाई गर्न उद्देश्यक साथ आज विश्वको भिन्न भिन्न देशमा विश्व बाल श्रमिक विरुद्ध दिवस मनाएर लाग्न हो। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आयोगको बोलालामा सन् 2002 सेब्बी वर्ष जुन 12 यी दिवस मनाएलाई सुरु अक्ल हो। छ्याबेछ्याबेक श्रम हटाएलालाई जहिले 2 दशकमा उल्लेखनीय प्रगति अक्ल पनि अग्निक गति चाहिएलाई नयक्ल तसु सन् 2025 छ्याबेक उन्मूलन गर्ल विश्वव्यापी लक्ष्य पुरा आखेलाई नसक्ल आयोग जनाएर छ। संसारभर 24,60,00,000 छ्याबेक श्रममा जोड्ल रहलम उयो सङ्ख्या घटेको अग्नि 13,80,00,000 चर्ल र छ। नवलप्रासी सुस्ताक सीमा क्षेत्र नेपाली भूमि सुस्ताक शुक्रबार बिहानी भारतीय सीमा सुरक्षा बल एसएसपी मनेक सुरक्षाकर्मी पस्ल कर्ल बाजेको स्थानीय वासिक विरोध जनाएल छ। घटना घट्ला पाछु मनेक बेर तनावग्रस्त बन्न उही ठाउँ बाजल छ। उही ठाउँको अनुसार बिहानी करिब 5-7 सङ्ख्यामा रहल एसएसपी सुरक्षाकर्मी बिना पूर्व सूचना सुस्ता क्षेत्रमा पस्ल कर्ल छ। सुस्ता क्षेत्र नेपाल भारत सीमा विवादक संवेदनशील क्षेत्रको रूपमा चिन्छ। यी आगो पनि समय समयमा दुवै देशक सुरक्षाकर्मी दसु उही ठाउँ बीच सीमा गतिविधिलाई लिएको विवाद अंशु तनाव अक्ल कर्ल छ। गण्डकी प्रदेशक सरकारको आइल आर्थिक वर्ष 2083-84 बजेट तयारी अन्तिम चरणमा पुग्ला छ। भिडक मामिला मन्त्रालय अनुसार बजेट सूचना प्रणालीमा मन्त्रालय बजेट प्रविष्ट काम भइरहला रहेछ भने बजेट वक्तव्य लेखेलाई जारी रहला रहेछ। बजेट अंशु कार्यक्रम महाशाखाको मुख्य डिलेराम रिजालक अनुसार चल्ला आर्थिक वर्ष बरोबरी आयले सम्भावना रहल छ। तसु पनि सङ्घको अनुदानमा अक्ल फेरेलाई बजेटको आकार मनेक परे सक्ल र छ। आयले बजेटमा उत्पादन तसु उत्पादकत्व बढाइलाई रोजगारी सिर्जना नयाँ प्रवर्धन प्रविधि मैत्री अंशो स्टार्टअप कार्यक्रम लागि प्राथमिकता दिएर छ। प्रदेश सरकार कृषि पर्यटन सुशासन तसु प्रभावकारी सेवा प्रवाह लागि समेत प्राथमिकतामा धरेको 2-5 योजना अनुसार बजेट बनाएलाई गरिरहल जनाएर छ। संविधानक व्यवस्था अनुसार प्रदेश सरकार असार 1 बजेट सेबे आगु डिठाल गर्ल र छ।
भरतपुर अस्पतालमा बिमारीको चाप बढ्लापछि सेवा दिला समय थप कलाचट बिमारी अनुसार सेवा लिला मानिसक भिड व्यवस्थापन तसु उपचारमा सजिलो करायालाई उद्देश्य सँगै समय थप कलाउ अस्पतालको एक विज्ञप्ति जारी गरेको बहिरङ ओपिडी टिकट काट्ला समय बिहान 8 बजेदेखि दिनखनि 4 बजेसम्म चिकित्सक जाँच कटी समय बिहान 9 बजेदेखि बिहारको 5 बजेसम्म तोक्ला हो अस्पतालको प्रवक्ता प्राध्यापक डाक्टर रामप्रसाद सापकोटा अनुसार बिमारी अनुसार सेवा लिला लखक भिड व्यवस्थापन गरेको स्वास्थ्य सेवा प्रभावलाई थप सजिलो चाडिसोको तसु प्रभावकारी बनाएर अस्पतालको ओपिडी बाढ्ल तसै सेवा समय विस्तार गर्न छ यी सेवाबाट सेवा लिला मानसिक पर्खेको बसलाई समय घट्ला सेवा पाएला सजिलो हक्ला अन्सो अस्पतालको सेवा व्यवस्थापन थप सहयोग पुग्ला अपेक्षा गर्ला सापकोटा बाजलर छ ओक्री सेवा लिला मानसिक लागि बिहानी समयमा धेरै नै भिड नाइकरीको आफ्नै अनुकूल समयमा उपस्थित रहेको उपलब्ध सेवा सुविधाको सदुपयोग गर्न अनुरोध गर्न छ काठमाडौँ महानगरपालिका कार्यवाहक मुख्य सुनिता डङ्गोलबाट सुरक्षा अञ्चल ट्राफिक व्यवस्थापनलाई सहरभर प्रभावकारी बनाएर चाले झट्का पार्किङ विकल्प उपलब्ध गराएलाई टिकेला योजना अनुसार काम गरेलाई आग्रह गरिरहेको छ उपत्यका ट्राफिक पुलिसका कार्यालय मुख्य सुरेश प्रसाद काफ्लेसँगै कुराकानीमा ऊ एक ट्राफिक व्यवस्थापनको मुख्य बाटोमा मात्र नआएको भित्र गल्ली तसु चोकसम्म प्रभावकारी पर्लाई बाजेर छ कुराकानीमा काफ्ले चालक लखक ट्राफिक अनुशासन सुधार चाले र उल्लेख गरी पाछलो 4 दिनमा 16 जना स्कुलक बस चलाला चालक मोड पीको अस्पतालमा भेटाला जानकारी दिएर छ ओक्रिक अनुसार असार वर्ष सचेतनामूलक कार्यक्रम गर्ला तसु साउनदेखि ट्राफिक नियम नै मान्ला गर्ने लागि कडा कानुनी कारवाही गर्छ कुराकानीमा ट्राफिक व्यवस्थापन सुधारबाट नागरिक सरकार काम आगु नै अनुभूति गरे सक्ला निकोल निकाल्दो छ सधु गस्तीमा रहला पुलिसक टोलीलाई मुलुकका भिन्न भिन्न भागबाट लागु औषधसँगै 33 जनालाई पक्राउ गर्दा छ केन्द्रीय पुलिसक समाचार कक्ष अनुसार काठमाडौँबाट 8 ललितपुरबाट 6 जुम्लाबाट 4 सुर्खेतबाट 3 मोरङ सिन्धुपाल्चोक तनहु रूपन्देह तेसु बाँकी 2-2 अंशु सिरा तसु कैलालीबाट 1-1 जना पक्राउ गर्ला हो पुलिसक उयो लखकबाट लागु औषध खैरो हेरे तसु गाँजा अंशु चिकित्सक सिफारिस मात्र किनार कर्ल पाइला औषधि डाइजा पेम पेम फेनार्गन स्पामौ तसु ट्रामाडोल बरामद गर्लर छ काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय टोलक अमेरिका तसु क्रोएसिया पठाला बाजेको रु 40 लाख भन्दा धेरै ठगी गर्ल 2 जनालाई पक्राउ गरेको बिहिबार सेबेक आगो डिठाल गर्लर छ पक्राउ पर्लामा दोलखा सैलुङ गाउँपालिका 2 45 वर्षीय रुकु कुमारी श्रेष्ठ अञ्चो मोरङ उर्लाबारी नगरपालिका 6 35 वर्षीय शैलेन्द्र साक्य रहल काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय पुलिसक उपरीक्षक शरद कुमार थापाक क्षेत्री जानकारी दिएर छ ओख्रिक बाजुला रुकुकुमारी श्रेष्ठ अमेरिका पाठाको बाजुको 35 लाख अनुसार शैलेन्द्र साखेक क्रोएसिया पाठालाई बाजुको 50,000 लिएको विदेश नै पाठाको सम्पर्कविहीन हकलाई उजुरीको आधारमा पक्राउ गर्ला उयो लखकलाई काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट पक्राउ गरेको थप अनुसन्धान अनुसार चाहेला कारवाहीको लागि विदेश विभागका ताचल काठमाडौँमा पाठाला पुलिस उपरीक्षक थापा क्षेत्री बाजुलर छ फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 अन्तर्गत एक दोस्रा खेलमा दक्षिण कोरिया चेक रिपब्लिकनलाई हराएर छ मेक्सिको रङ्गशालामा अक्ला खेलमा दक्षिण कोरिया चेक रिपब्लिकन विरुद्ध 2-1 गोल अन्तर जित निकालेको प्रतियोगितामा सुखद सुरुवात गर्ला हो समूह ए अन्तर्गत जलराती अक्लो खेलमा आयोजक राष्ट्र मेक्सिको दक्षिण अफ्रिकालाई पराजित गरी निकालेर छन् यससँगै समूह एमा बराबरी 3 अङ्क बटुल्ला मेक्सिको गोल अन्तर्गत आधारमा शीर्ष ठाउँमा रहेछ यस निकै गरेको आइलो कानु बिहानी अक्ला ग्रुप बी अन्तर्गत क्यानाडा तसु बोस्निया हर्जेगोभिना बीच खेल बिहानी 12:45 अक्षर तसु ग्रुप डी अन्तर्गत अमेरिका तसु पाराग्वे बीच खेल बिहानी 6:45 बजे अक्ला तालिका रहेछ कैलाली गोदावरी लरीमा आइल बारक बगाको 2 जनाको महिला मर्लखला हो बारक बगाको गोदावरी नगरपालिका चारक महेश्वरी धमला तसु कल्पना साउदक मर्लखला इलाका पुलिस कार्यालय माला खेती जनाला छ 2 महिला आज बिहानीतिर च्याउ टिपेलाई जङ्गल जैला क्रममा गोदावरी लरीमा बारमा पर्लर छ कैलाली चुरे क्षेत्रमा बर्खे वर्षा अख्ल गोदावरी लरीमा बार आइल बाजलर छ नेपालको उपरोक्त वायुमण्डलमा रहल पश्चिम मनक्षेप रेखा अन्छ उयो ठाउँ वायु प्रभावको कारण देशक भिन्न भिन्न क्षेत्रमा वर्षा हकेलाई सम्भावना रहेछ मौसम पहिला कल अनुमान महाशाखा आज दिनखेरि कोशी तसु मधेस प्रदेशक मनेक ठाउँ अंश देशक हिमाली तसु पहाडी भागक मनेक ठाउँमा गर्जनेछु अंश चम्कलसँगै मनमनेक पानी परेर सम्भावना रहला रहेछ महाशाखा वर्षा चम्कल अंश हिमपातका कारण दिनदिनै जनजीवन कृषि बाट अंश उडाला यातायातमा मनमनेक प्रभाव परे सक्ला राख्ला सतर्कता अपनाएर सम्बद्ध सेवामा आग्रह गर्छ आजलाई धनवारी भाषाको समाचार सिद्धिले हस्त शिवा ढोक गरिनु

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सिन्धुपाल्चोक स्थित एसटी मोडर्न लप्सी क्यान्डी उद्योगका सञ्चालक एवं उद्यमी सावित्री दङ्गालसँग कुराकानी गरेको छु। 6 वर्ष अघिदेखि सुरु गर्नुभएको लप्सीबाट विभिन्न वस्तुहरू उत्पादन गर्दै आएको सावित्रीको स्थानीय उद्योगले 6 जनालाई रोजगारी दिनुका साथै स्थानीय स्तरमा खेर गइरहेको वस्तुलाई बजारीकरण गर्दै आइरहेको छ। यसले स्थानीय स्तरमा आय आर्जनलाई बढावा दिनुका साथै अरूलाई समेत उद्यममा जोडिन उत्प्रेरित गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति लप्सीको क्यान्डी बनाउँदै आएको एक उद्योगका सञ्चालक एवं उद्यमी सावित्री दङ्गालसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: यहाँले चाहिँ यो सिन्धुपाल्चोकमा एसडी मोडर्न लप्सी क्यान्डी उद्योग भनेर सञ्चालन गरिराख्नु भएको छ। खासमा चाहिँ यहाँको उद्योगबाट चाहिँ के कस्ता वस्तुहरू उत्पादन हुन्छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: हुन्छ। हाम्रो चाहिँ यो एसडी मोडर्न लप्सी क्यान्डी उद्योग भनेर चाहिँ यो सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा नजिकै छ। यसबाट चाहिँ हामीले लप्सीबाट बन्ने लप्सीको धुलोहरू भयो, लप्सी क्यान्डी, तितौरा, माडादेखि लिएर अहिलेसम्म 17-18 आइटमहरू चाहिँ लप्सीबाट उत्पादन गरिरहेका छौँ।
0: यहाँले 17-18 प्रकारका लप्सीबाट बन्ने वस्तुहरू उत्पादन गर्नुहुन्छ। हजुर, यो उत्पादन चाहिँ यहाँले कहिलेबाट सुरु गर्नुभयो?
1: मैले यो उत्पादन चाहिँ यो काम गर्न सुरु गरेको चाहिँ मैले 2076 सालदेखिबाट सुरु गरेको हो। त्यतिखेर चाहिँ मैले पुरै त्यो लप्सीको गुदीहरू निकालेर गुदी अनि त्यस पछाडि माडा मात्रै बिक्री वितरण गरिरहेको थिएँ। अनि त्यस पछाडि पछि गएर यो एक गुदीहरू मात्रै बेचेर अलिक कमै नाफा हुने, अब रोजगारी पनि सीमित, यो अफ सिजन जस्तै भनौँ न, अब यो 12 महिना नहुने, यो चाहिँ 4-5 महिना मात्रै काम हुने भएको हुनाले मैले चाहिँ अब यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ भनेर यो आइटमहरू 3-4 वर्ष जति भयो यो अहिले मैले आइटमहरू निकालेको चाहिँ।
0: भनेपछि यहाँले सुरुमा चाहिँ लप्सीको भित्रको पदार्थ मात्रै निकालेर त्यसलाई तयार गरेर प्रशोधन गरेर बजारमा लैजा
1: त्यतिखेर त्यति आफूलाई ज्ञान पनि थिएन, यो आइटमहरू बनाउने मसँग सिप त्यति थिएन। अनि त्यसपछि आफूले पनि सिप लिएर, सिप सिकेर अनि त्यस पछाडि मैले सबै आइटमहरू चाहिँ तयार गर्छु।
0: त्यसरी लप्सीका सबै आइटमहरू तयार गर्न थाल्नु भएको चाहिँ 3-4 वर्ष भयो नि त?
1: हजुर हजुर।
0: यहाँले जुन लप्सीको विभिन्न प्रकारहरू उत्पादन गर्दै आउनु भएको छ, माडादेखि लिएर यसका विभिन्न उत्पादनहरू, यो उत्पादनहरूमा चाहिँ के उत्पादन गर्नुहुन्छ अनि यसलाई बजारसम्म लैजानको लागि प्याकेजिङका कुराहरू होला होइन, त्यो मूल्यको कुराहरू होला, यसलाई चाहिँ कसरी बजारमा बजारीकरण गर्दै आउनु भएको छ नि?
1: अहिले मैले यसलाई बजारीकरण गर्दाखेरि चाहिँ माडाहरू त अब यो थोरै थोरै, यो माडा चाहिँ अलिक बढी नै यति भन्ने हुँदैन, यसको वेट यतिमा भनेर हुँदैन, सानसानो चाहिँ 50 ग्रामदेखि लिएर अनि 25 ग्राम यो सानसानो प्याकेटहरू बनाउँदाखेरि चाहिँ त्यसरी मेरो अहिले अलि माथि बजारमा जाने ठाउँमा चाहिँ आधी केजीको, टोटली आधी केजीको चाहिँ प्याकिङ हुन्छ।
0: तौल चाहिँ यहाँले सानोमा पनि छ अनि आधी केजीसम्मको पनि तयार गर्नुहुन्छ, माडा चाहिँ तयार गर्नुहुन्छ
1: र दिनलाई सानसानो प्याकेट हुन्छ भने अलि बाहिरै पठाउन चाहिँ आधी केजीको।
0: ए हजुर, त्यो माडा मात्रै होइन होला नि त, यहाँले अरू लप्सीको त विभिन्न अरू प्रकारहरू पनि उत्पादन गर्नुहुन्छ होला, अरू वस्तु पनि उत्पादन गर्नुहुन्छ होला होइन, त्यसलाई कसरी प्याकेजिङ गर्नुहुन्छ, कसरी बजारमा पठाउनुहुन्छ?
1: हजुर हजुर, क्यान्डी हुन्छ, खड्डु बनाइन्छ, तितौरा, यो धेरै प्रकार फरक हुन्छ यो रङ्गिला पाउँ।
0: हजुर, अहिले चाहिँ कति प्रकारको भन्नुभएको थियो?
1: अहिले 17-18 आइटमको छ।
0: ए हजुर, यी सबै यहाँहरूले उत्पादन गर्ने यो क्यान्डी लगायतका यी वस्तुहरू छन्, यो वस्तुहरू चाहिँ अब यहाँहरूले सिन्धुपाल्चोकमा, यहाँको उद्योग छ, सिन्धुपाल्चोकमा मात्रै बिक्री वितरण गर्नुहुन्छ कि बाहिर पनि जान्छ कि, अथवा सिन्धुपाल्चोकभित्र पनि कता कता यसको चाहिँ बजार छ, कसरी बजारीकरण गर्नु भएको छ, अथवा बजारमा कसरी पठाउनुहुन्छ, बिक्री वितरण कसरी गर्दै आउनु भएको छ, यो बारेमा पनि थोरै जोड्न पाए हुन्थ्यो।
1: अहिले यो बिक्री वितरणलाई चाहिँ यता हाम्रै यही आसपासतिर विद्यालय नजिकतिर त्यस्तोमा पठाउँछु मैले, सानसानो पाकेट खुद्रा गरेर पठाउँछु त्यतापट्टि पठाउने बेलामा। अनि त्यस पछाडि मैले यो पठाउने भनेको धेरै जस्तो काठमाडौँ असमतिर, अनि त्यस पछाडि विशेष गरी यो चितवन पठाउँछु मैले, बढी नै क्वान्टिटीमा चाहिँ चितवन पठाउँछु।
0: लप्सीको त एउटा सिजन हुन्छ, एउटा सिजनमा उत्पादन हुन्छ लप्सी, त्यसपछि सधैँ वर्षैभरि त उत्पादन हुँदैन, यो कच्चा पदार्थ भनौँ न लप्सी नै, यो कच्चा पदार्थको जुहो अथवा यसको स्टोर गर्ने कुराहरू पनि होला, अथवा चाहिँ एक सिजनमा मात्र यहाँले उत्पादन गर्ने त होइन होला, कसरी त्यो व्यवस्थापन गर्नुहुन्छ?
1: अब यो हामीले कसरी गर्छौँ भने, यो लप्सी भनेको सिजनल मात्रै हो, यो सधैँभरि हुँदैन, सिजनमा मात्रै उत्पादन हुने हो। त्यसलाई चाहिँ हामीले अब यहाँ हाम्रो विशेष गरी धेरै जस्तो लप्सी पाइने भनेको सिन्धुपाल्चोक जिल्लामै हो, सिन्धुपाल्चोकको यो वरिपरिको लप्सीहरू चाहिँ हामीले अब लिने क्रममा गाडीको ठेकेदारहरूसँग कन्ट्याक्ट गरेर गाडी पनि लिने गरेको छ। र अनि त्यसपछि हाम्रो यता वरिपरि चाहिँ सबै हामीले बोइना गरिराख्ने हो पहिला, अनि त्यस पछाडि हामीले यो लगभग माघ फागुनसम्म चाहिँ लप्सी सङ्कलन गरेर, अनि त्यस पछाडि त्यसलाई ल्याउने, धुने, सफा गर्ने, पकाउने, अनि त्यस पछाडि त्यसलाई पुरा गुदी निकालेर गुदी बोक्रा छुट्याएर राख्ने हो। अनि त्यस पछाडि त्यसलाई हामीले पुरा स्टोर गरेर राखिसकेपछि हामीले त्यसलाई काम वर्षैभरि काम गरिरहन हुन्छ, त्यो बिग्रिएर जाँदैन, त्यसलाई स्टोर भनेर छुट्टै त्यसको खासै विशेष स्टोर पाइँदैन त्यसलाई। त्यसलाई हामीले ढिक्क गुदी निकालेर अनि त्यस पछाडि हल्का त्यसलाई प्रोसेस गरेर राखेपछि त्यो बस्छ।
0: यसरी यहाँले जुन लप्सीलाई चाहिँ एउटा सिजनमा फल्ने लप्सी त्यसलाई चाहिँ सङ्कलन गर्ने, अनि त्यसलाई चाहिँ स्टोर गरेर वर्षैभरि लप्सीका विभिन्न प्रकारका वस्तुहरू उत्पादन गरेर बजारमा पुर्याउँदै आउनु भएको छ, पठाउँदै आउनु भएको छ, यो एउटा आय आर्जनसँग जोडिनु भएको छ, अनि त्यसपछि आफ्नै ठाउँमा घरेलु उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना पनि भएको होला। रोजगारी सिर्जनाको हिसाबले चाहिँ यहाँ आफै एक्लैले त यो सबै कुरा चाहिँ सम्भव हुँदैन होला, अरू साथीहरू पनि होला, रोजगारीको हिसाबमा चाहिँ कस्तो सहयोग पुगेको छ नि यहाँको उद्योगबाट?
1: यो अब सङ्कलन गरेर राख्ने बेलादेखि नै हामीलाई त्यतिखेर चाहिँ जनशक्ति, अब यो सिजन सिजनको बेलामा चाहिँ अब धेरै नै चाहिन्छ जनशक्ति, अनि त्यस पछाडि त्यसलाई सबै सङ्कलन गरेर हामीले राख्ने हो, अनि त्यस पछाडि चाहिँ अनि त्यो आइटमहरू बनाएर बेच्नको लागि पनि अहिले म कहाँ 5-6 चाहिँ रेगुलरै काम गर्ने जनशक्ति हुन्छ, अनि त्यसरी चाहिँ उहाँहरूले नि सहयोग गर्नुभएको छ सबैजनाले, मेरो आफ्नो घर परिवार पनि सबैजना लाग्नु भएको छ, अनि त्यस पछाडि त्यसरी गरेर हामीले हाम्रो यो सिन्धुपाल्चोकमा भनौँ न नेपालमा भएको यहाँ गाउँमा कुहिएर खेर जाने लप्सीहरूलाई सङ्कलन गरेर 2 पैसा आय आर्जन गर्न सक्ने चाहिँ हामी भएको छ यो उद्योगमा। अब उहाँहरूलाई पनि रोजगारी दिएर आफ्नो घरमा चुलो बाल्न सक्ने हुनुभएको छ, त्यसको लागि नि खुसी लाग्छ। अब हामीले नेपालको चाहिँ यो उत्पादनलाई चाइनामा पनि पठाइरहेको छ, खड्डु चाहिँ राम्रै जान्छ चाइनामा पनि पठाइरहेको छ, अरू ठाउँमा पनि पठाउनलाई चाहिँ इच्छा भएको, अब त्यति अब प्रोसेसै छ सबै कुरा भने जस्तो नहुँदो रहेछ, त्यस्तै छ।
0: भनेपछि यहाँले यसलाई चाहिँ विस्तार गर्दै अन्य ठाउँमा पनि पठाउने प्रक्रियामै हुनुहुन्छ होइन त?
1: हजुर, बाहिर अरू ठाउँमा, चाइनामा चाहिँ गइरहेछ, यता चाइनापट्टि खासापट्टि।
0: ए हजुर, अब यहाँले स्वदेशमै केही उद्यम गरौँ भनेर गरिराख्नु भएको छ, केही व्यक्तिहरूलाई रोजगारी पनि दिनु भएको छ, आफू र आफ्नो घर परिवार पनि यो क्षेत्रमा रोजगारी पाइराख्नु भएको छ होइन, सँगै आय आर्जनमा पनि यसले थप सहयोग पुगेको छ, यहाँले स्वदेशमै आफ्नै ठाउँमा यसरी उद्यम सञ्चालन गर्दै गर्दा, रोजगारी सिर्जना गर्दै गर्दाखेरि हाम्रो त अहिले स्थानीय सरकार छ, प्रदेश सरकार छ, केन्द्रीय सरकार छ, 3 तहको सरकार छ, सरकारले चाहिँ यस्ता साना उद्यमहरू, साना लगानीकर्ताहरूलाई पनि प्रोत्साहन गर्ने भनेर विभिन्न नीतिहरू पनि ल्याएको छ, अनुदान सहयोग पनि दिने गरेको छ, के छ तपाईँले त्यो राज्यका तर्फबाट, स्थानीय सरकारको तहबाट त्यस्तो केही सहयोग पनि पाउनु भएको छ कि, सहजीकरण भएको छ कि छैन, कस्तो अनुभव गरिराख्नु भएको छ नि?
1: अब सहजीकरण त अब ठिकै छ, अब नगरपालिकाले गत 2-3 वर्ष अगाडि चाहिँ मलाई सहयोग गर्नुभएको हो, अलिकति सहयोग गरेर मैले यस्तो कुन ठाउँ एउटा डायर हाउस जस्तो एउटा यो काम घाम पानी जतिखेर घाम पनि भयो पानीबाट पनि जोगिने एउटा चाहिँ मैले बनाएको छु कि एउटा घर जस्तै टर जस्तै भनौँ न अनि त्यसमा चाहिँ मैले त्यो भएर पनि धेरै सजिलो भएको छ काम गर्नलाई मलाई बर्खा लाग्यो हो सुकाउने ठाउँ भएन भन्नु पर्दैन त्यसको लागि चाहिँ त्यति सहयोग गर्नु भएको छ अरू त अब त्यस्तै हो अरू खासै त्यस्तो सहयोग छैन स्थानीय तहबाट त्यति चाहिँ सहयोग गर्नु भएको छ त्यो मेरो लागि धेरै नै ठुलो सहयोग हो अहिले मैले बाह्रै महिना काम चाहिँ त्यहीँबाट गर्नलाई सजिलो भइरहेको छ
0: हजुर यो सँगै अब स्थानीय सरकारले बजारीकरण हुन्छ नि उत्पादन गरेका वस्तुलाई बिक्री गर्नको लागि पनि सहयोग गर्ने त्यस्तो खालको केही सहयोगहरू पनि हुँदो रहेछ
1: स्थानीयबाट त्यस्तो सहयोग चाहिँ मैले पाएन अब किनभने ठाउँ ठाउँमा धेरै ठाउँमा प्रोग्रामहरू हुन्छ नि त अब महोत्सव मेलाहरूमा त्यस्तोमा जाँदाखेरि चाहिँ हामीलाई सामान बेच्नै नभए पनि त्यहाँनिर चाहिँ गएर हामीले अलिकति आफ्नो यस्तो छ भनेर प्रचार प्रसार हुने रहेछ धेरै सजिलो हुने रहेछ त्यस्तोमा चाहिँ अब सहयोग खासै खोइ अब यसपाला नि म यसो गएँ थिएँ महोत्सवतिर अलिअलि यसो भाडा भयो नि हेर्नुपर्छ भनेर स्थानीय सरकारसँग कुरा राखिरहेको छु अब खोइ मिल्दैन भनेर आउनु भएको छ त्यसको लागि चाहिँ म अब फेरि पनि गएर भन्नु नै छ स्थानीय सरकार पालिकातिर
0: कार्यक्रम पौरखीको कथामा आज म सिन्धुपाल्चोक स्थित एसडी मोडर्न लप्सी क्यान्डी उद्योगका सञ्चालक सावित्री दङ्गालसँग कुराकानी गरिरहेको छु सावित्रीज्यू थोरै आय आर्जनको कुरा जोडौँ न अब यो उद्यम सञ्चालन गर्दै गर्दाखेरि आय आर्जनको हिसाबले चाहिँ कतिको सहयोग पुग्दो रहेछ कस्तो अनुभव भइरहेको छ अहिले
1: आर्थिक सहयोग एकदम भएको छ कस्तो भने स्थानीयहरूलाई पनि अब बाहिरबाट व्यापारीहरू आउने जति भने त्यतिमा झारेर लगिदिने अनि त्यहाँबाट जति भन्नुहुन्छ ढङ्गको हिसाब लय यति भयो भनेपछि भइहाल्ने अनि त्यस पछाडि हामीले त केजीमा जोखेर मजासँग लिन्छौँ व्यापार अहिले जोसँग कच्चा पदार्थ छ उहाँहरूले दुई पैसा पाउनु भइरहेको छ अनि त्यस पछाडि पहिला अब झरेर खेर जान गइरहेको हुन्थ्यो त्यो खेर जान पाएन उहाँहरूले जति त्यो झरेको सबै ल्याउनु भनेर भन्छु मैले जति झर्छ त्यति ल्याउनु भनेर भनिसकेपछि बच्चाहरूले पनि सबैले टिपेर ल्याउने उहाँहरूलाई बच्चाहरूलाई कपीहरू किन्नलाई खाजा खानलाई हुने रहेछ अनि त्यो कच्चा पदार्थ भने कुनै खेर नजाने अनि त्यो भएर किसानहरू पनि खुसी हुनुहुन्छ कि अब यो उद्योग राखेर हामीले दुई पैसा देख्न पायौँ भनेर खुसी हुनुहुन्छ अनि त्यस पछाडि अब मेरो यहाँ स्टाफहरू हुनुभएको छ अब हामीलाई कति सजिलो भएको छ काम गर्नलाई आफ्नो घरमा यसो बिहान बेलुका आफ्नो घरको काम भ्याएर यहीँनेरि आएर रोजगार गरेर दिनभरि काम गरेर आफ्नो घर खर्च चलाउँदाखेरि उहाँहरू पनि खुसी हुनुहुन्छ र मेरो आफ्नो परिवारमा पनि खुसी हुनुहुन्छ हामीलाई जे भयो नि अब पहिला गाह्रै हुन्थ्यो घर व्यवहार सम्हाल्नलाई अहिले आएर अनि त्यसपछि अब अहिले आएर अनि आफूले घरमा बसेर आफ्नो परिवार बसेर दुई चार रुपियाँ आमदानी गरेर आफ्नो घर व्यवहार चलाएर आनन्दले बस्न पाउनु भने नि यो अहिलेको यो परिस्थितिमा मलाई धेरै राम्रो लाग्छ अब सबैजना देश विदेशमा गएर कमाइरहनु पर्ने अवस्था छ अहिले अब मान्छेहरू कोही छैनन् गाउँमा रोजगार गर्ने मान्छे छैनन् त्यस्तो यस्तो बेलामा नि अब यहाँ उद्योग गरेर आफू बस्दा म आफूलाई पनि एकदम गर्व लाग्छ अब यसो दुःख भएको आफ्नो घर व्यवहार चलाउन नसक्ने दिदीबहिनीहरूलाई पनि दुई चार पैसा आमदानी गर्ने बाटो भएको छ म त एकदम खुसी छु अब यस्तै कामलाई निरन्तरता दिने यसलाई बढाउने अझ राम्रो अब म आफैले पनि नसके सरकारी निकायहरूले पनि यसो अगाडि बढाउनु भयो भनेदेखि म धेरै नै अगाडि बढाएर रोजगार धेरै नै सिर्जना गर्ने चाहिँ इच्छा छ मेरो नि
0: यहाँलाई चाहिँ यो उद्योग अथवा यसरी यो लप्सी क्यान्डी उद्योग नै सञ्चालन गर्ने यो सोच चाहिँ तपाईँलाई कहाँबाट आयो नि कसरी सुरुवात गर्नुभयो
1: अब यो सोच पनि अब यो हामीले परम्परागत खेती नै गरिराखेको त्यसबाट अब खासै अब केही भएन अब के गर्ने अब एउटा काम त केही नगरी हुँदैन भन्ने अब त्यो सोच मनमा अब लागिरहेको थियो आफूलाई जिएको अलि अभाव छ त्यो भएपछि अब मनमा अब कुराहरू खेल्ने त कुरै भयो अब के गर्ने काम के गर्ने भन्दा भन्दै मैले ए च्याउ खेती सुरुवात गरेको थिएँ अनि त्यस पछाडि भूकम्प पनि गइदियो अनि त्यस पछाडि भूकम्प गएर त्यो मेरो नतस नस भयो मैले अब परम्परागत खेती त्यागेर चाहिँ अब म व्यावसायिक बन्छु भन्ने सोच आइसकेर व्यावसायिक बन्न लागेको थिएँ अनि त्यस पछाडि अझै पनि रहरै मरे छैन त्यो च्याउ खेतीको त्यतिकै भयो अनि त्यस पछाडि हामी अलिकति बसाइ सर्ने अवस्था भयो अनि त्यसपछि अब के गर्ने त घर व्यवहार चलाउनलाई भनेर सोच्दा अब हामी यहाँ व्यापारीहरूले एकदम लप्सीहरू लिएर गएको देखेँ थिएँ अनि साङ्गा मन्दिरमा पूजा गर्न जाने क्रममा त्यतिखेर साउनको टाइममा जाँदा नि त्यहाँनेरि काम चाहिँ भइरहँदो रहेछ अनि हाम्रै यही ठाउँबाट लगेर चाहिँ उहाँहरूले त्यति काम गर्नु भएको छ हाम्रो चाहिँ यहाँ जतिखेर नि खेर गइरहेछ अब यही काम गर्ने हो अब जे होला भनेर त्यतिखेर केही त्यति आइडिया नभइकन अन्धाधुन्धमै थालेको काम हो अनि पछि गर्दै जाँदाखेरि अब राम्रो हुँदै गयो अब कन्ट्याक्ट पनि हुँदै गयो है। अनि त्यस पछाडि अब पहिला चाहिँ हामीले सामान त्यहीँ दियौँ, अब उहाँहरूले जति भन्नुहुन्छ त्यतिमै दियौँ पहिला चाहिँ। अनि अहिले पछि बजार खोज्दै जाँदाखेरि आफ्नो मूल्य लिएर बेच्न सफल भयो। अब काम चाहिँ गर्नु नै पर्छ, तर गाउँमै बसेर गर्ने के गर्ने भन्दा भन्दै, अनि त्यस पछाडि अब त्यही लप्सीको हाम्रै बारीमा यहीँ वरिपरि खेर गएकोलाई सदुपयोग गरौँ भन्ने हिसाबले गर्दै जाँदाखेरि राम्रै भयो।
0: भनेपछि यसरी सुरु गर्नुभयो, अहिले चाहिँ यहाँलाई यो उद्योग सञ्चालन गर्दै गर्दाखेरि चाहिँ कस्तो अनुभूति हुन्छ नि?
1: अहिले त मैले ठिक गरी छु काम गरी, अझ ढिला भयो त काम सुरु गर्न ढिला भयो त भने जस्तो लाग्छ कि अब यत्रो समय त्यतिकै गयो, अनि त्यस पछाडि अब अलि ढिलै भएछ काम गर्नलाई, काम चाहिँ गर्नै पर्ने रहेछ, राम्रै काम गरेछु जस्तो लाग्छ आफूलाई। त्यही पनि अब अरूहरूले नि राम्रै छ भन्नुहुन्छ, सबैजनाले अब साथ सपोर्ट दिनुभएको छ कि अब यो नहुन्छ नि, काम गर्ने दिदीबहिनीहरू पनि धेरै जस्तो मेरो यतै वरिपरिकै हुनुहुन्छ।
0: स्तरीय स्तरमा खेर गइरहेका वस्तुहरूलाई अहिले यहाँ पैसामा रूपान्तरण गर्नुभएको छ होइन, पक्कै पनि राम्रो कार्य गरिराख्नु भएको छ। यसो गर्दै गर्दाखेरि यहाँलाई चाहिँ अझै यो व्यवसायलाई बढावा दिन, अझै बढाउनको लागि चाहिँ राज्यको तर्फबाट अथवा अझ भनौँ स्थानीय सरकारबाट चाहिँ कस्तो सहयोग भइदियो भने चाहिँ अझै तपाईँलाई थप मनोबल बढ्थ्यो होला?
1: अब हामीलाई कस्तो भने अलिकति अब यसो उसो गरे बजेटकै कुरा आउँछ, त्यसमा चाहिँ अलिकति सहुलियत कर्जा भयो भनेदेखि चाहिँ अब हामीले चलाउनलाई सहुलियत कर्जा भयो भने, अनि यो चालु पुँजीमा छ नि अब यो सिजनको बेलामा ब्याज नलिकन घुम्ती कोष जस्तो के घुम्ने कोष चाहिँ अलिकति तयार गरिदिएर, अनि त्यस पछाडि लगानी झप्प सिजनमा लगानी गर्न पाएर अनि छ महिनापछि फिर्ता गर्ने त्यस्तो खालको बजेटहरू भयो भने चाहिँ धेरै सजिलो हुन्थ्यो भन्ने लाग्छ कि। अब हामीसँग धेरै क्वान्टिटीमा सामान थुपारेर राख्नलाई पनि हामीसँग बजेट पुग्दैन, अनि त्यस पछाडि अब राज्य कोषबाट पनि अब फ्रीमा दिनु भन्न पनि त्यस्तो हुँदैन। कस्तो भने हामीलाई बिना ब्याज अथवा थोरै पर्सेन्ट ब्याज लिएर लोन नै दिनुभयो भने चाहिँ त्यही चाहिँ सहज हुन्थ्यो जस्तो लाग्छ मलाई, मेरो मत त्यस्तो आउँछ कि।
0: यहाँले भन्न खोज्नु भएको चाहिँ सरल ब्याजमा ऋण सहयोग, अर्को चाहिँ आफूले उत्पादन गरेको वस्तु चाहिँ सहज ढङ्गबाट बेच्न सकिने त्यो बजारीकरणको वातावरण पनि स्थानीय सरकार अथवा राज्य सरकारले चाहिँ सहयोग गरिदिए हुन्थ्यो भन्ने पक्कै पनि लाग्दो हो यहाँलाई होइन?
1: पक्कै लाग्छ नि, त्यो त अब लाग्छ नि। अब यता सामान लाने बेलातिर पनि एकदम झन्झटिलो हुन्छ, अब भन्ने बेला भन्सार तिरेर सामान लान पाउँदैनौँ, त्यो भन्सार तिरेर सरासर खुल्लाम खुल्ला व्यापार गर्न सक्यो भने त धेरै राम्रो हुन्छ नि। अब अरू अरूको माध्यमबाट पठाउनु पर्ने हरेक हुन्छ, राजस्व तिरेर सजिलो गरी सामान पठाउन सक्यो भनेदेखि त त्यो त धेरै राम्रो हुन्छ।
0: अन्त्यमा चाहिँ यहाँसँग उद्योग सञ्चालनको अनुभव छ, यहाँको यो अनुभवको आधारमा चाहिँ महिला दिदी बहिनीहरू लगायत समग्र युवाहरूलाई चाहिँ के सल्लाह दिनुहुन्छ?
1: अब म यहाँ धेरैजना काम केही छैन, काम भएन, यहाँ नेपालमा के काम गरेर बस्ने हो र भन्ने दिदी बहिनी दाजुभाइहरूलाई म के भन्छु भने, हातमा सिप अथवा जाँगर हुनुपर्छ, एकैचोटि केही पनि फल्दैन, बिस्तारी हुँदै जाने हो, जे कुरा पनि बिस्तारी बिस्तारी प्रतीक्षा गर्नुपर्छ, बिस्तारी गरेर काम हरेक काम छ कि नेपालमा पनि गरौँ भने, अचारै अब मैले अचार पनि बनाउँछु, अनि प्रशिक्षकको काम पनि गर्छु मैले, अब त्यतिकै गर्दै जाँदाखेरि अहिले टाइम भ्याइ नभ्याइ हुन्छ मलाई, त्यो भएर काम गर्नुहोस्, यतै बसेर काम, एउटा मान्छेले काम गरेर यो एक वर्ष एउटा काम गर्यो, अनि त्यस पछाडि मान्छेलाई प्रतिफल चाहिहाल्ने, नाफा चाहिहाल्ने, अनि त्यस पछाडि त्यो भएन भने अर्को फेर्यो, अनि त्यसबाट भएन भने अर्को फेर्यो, त्यसो नगर्नुहोस्। एक वर्षमै काम राम्रो भयो, कामको चाहिँ नाफा आउँछ भनेर नसोचिकन निरन्तर त्यसलाई चाहिँ निरन्तर रूपमा गरिरहनुहोस्, एक दिन अवश्य सफल पनि हुन्छ र काम राम्रो पनि हुँदै जान्छ। काम यहीँ नेपालमा जति पनि छ नहात्तिनु, महिला दिदी बहिनीहरू पनि हात बाँधेर नबस्नु, सानो थोरै लगानीबाट एउटा केही काम गर्नुहोस्, कसैको भर पर्नु पर्दैन, आफूले दुई पैसा कमाउन सक्ने भएपछि कसैले हेप्न सक्दैनन्, काम गर्नुपर्छ भन्न चाहन्छु म।
0: यहाँको व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनुभयो, समय र संवाद दुवैको लागि हार्दिक आभार प्रकट गर्दछु।
1: हजुरले पनि मेरो यो गाउँमा बसेर एउटा कुनामा बसेर गरिरहेको कामलाई देश विदेशसम्म पुर्याउनलाई सहयोग गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो सिन्धुपाल्चोक स्थित लप्सीको क्यान्डी बनाउँदै आएको उद्योग एसटी मोडर्न लप्सी क्यान्डी उद्योगका संचालक एवं उद्यमी सावित्री दंगाल आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com मा पठाउन

0: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
1: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
0: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
1: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
0: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
1: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अहिले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोका रमेश कुमार धितालाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तमा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभाले स्वीकृत गरेको हो। छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले यसपटक पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। छलफलमा सांसदहरूले चालु खर्च र पुँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन हुन नसकेको, चालु खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सृजना गर्ने गरी भन्दा पनि ऋण बढाउनेतर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिस्सा तलब भत्ता र अन्यमा खर्च हुने गरेको बताउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अरियालले विनियोजन विधेयक 2083 विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा नेपाली काङ्ग्रेसका सांसद नारायण दत्त मिश्रले बजेटले केन्द्रमुखी सोचलाई प्राथमिकता दिएको भन्दै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई पर्याप्त स्रोत अधिकार नदिए विकासले गति लिन नसक्ने बताउनुभयो। सांसद मिश्रले सरकारले ल्याएको बजेटले मूल्य वृद्धिलाई मलजल गरेको, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको बताउनुभयो। यस्तै सांसदहरू ललितजन साई, सुरेश कुमार आलेमगर, रामकुमारी झाँक्री लगायतले सरकारले ल्याएको बजेट गरिबीको रेखा मुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 सातौं वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्नो समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेले भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि उहाँले छलफल गर्नुहुने कार्यक्रम छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्सा 12 औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी सिधै सिर्सिया नदीमा विसर्जन गरी वातावरण प्रदूषण गरेको विषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदी तथा खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासा तथा उजुरी प्राप्त भएको र सञ्चार माध्यमहरूमा समेत उक्त विषय सार्वजनिक भएपछि सम्बन्धित उद्योगलाई सचेत गराइएको उल्लेख छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20/800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई उत्तर कोरियामा ड्रोन पठाएको आरोपमा 30 वर्षको जेल सजाय सुनाएको छ। युनले अक्टोबर 2024 प्याङोङलाई उक्साउन र 23 वर्षको अन्त्यमा उनको असफल मार्शल ल प्रयासलाई ढाकछोप गर्नका लागि अपरेसनको आदेश दिएको अदालतले तर्क गरेको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको अधिकारीहरूले बताएका छन्। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरू इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा संवाददाताहरूसँग कुरा गर्दै हाल इरानमाथिको आक्रमण रोकेको पनि जानकारी दिनुभयो। इरानी अधिकारीहरूले भने आफूहरू अमेरिकासँगको शान्ति सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएका छन्। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाली आङ सिरिङ लामा शेर्पा ने शेरिकेकी साङ्गुर सेन्रनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुकी नोर लोनपो डाक्टर स्वर्णिम वाक्लेकी विनियोजन विधेयक नितोङ गेचुग्या सुम्की कोर्ला टोङ्गु किगोकी श्री प्रस्ताव थेरीकी थुलामतेमा थाक्चुचुङ सक्दुला नोर लोनपो डाक्टर स्वर्णिम वाक्लेकी छोकमितु जकु टिवाकी लेन ग्याक्नाङिन नोर लोनपो वाक्लेकी तन्दी बजेटला पुँजीगत डोसुङ लाक्पा तोङथोप्सी सिने नोर लोनखाङकी डेलो तुप्लोन खाङ तिवाला ओङछा बिन्दुक सुङसुङ टोङ्गुला सोगमितुई चालु डोसुङ तङ पुँजीगत डोसुङला ख रेवा क्याउ नङसिन ब्यालेन्स टरिकी माथुपु तङ चालु डोसुङ फेन्सेन्पो लगलेनला खक्सेन्पु माच्यु सुङसुङ सोगदुला सोक्सो डोलप्रसाद अर्यालकी विनियोजन विधेयक नितोङ गेचु ग्यास सुम्की लोनखाङ नाछोक तेजिन टुङ्गी खाङ तङ डेलो तुपकुर नाछोकला टोङ्गु कितुप तङ ती कोरला सोगमितुई जकु टिवाला असार गते ताङ बोने जुन गते जिस्याक लोनपोतुई लेन ग्याकु तुसो तेन्तेन क्यानुवाए सोक्सो अर्यालकी विनियोजन विधेयक ताङ क्यान डेलो तुपकुर नाचोक कि टोङ्गुला सक्सुक कि तुप्ला सक्दु सिनाङ सुजो चिक गमाला मिङकी थो ग्यागोला तेरिला सुनाङ वाए राष्ट्रिय सभाकी आरिङ सक्दुला पल्जोर लोङितोङ गेचुग्या सुमतङ गेचुग्या जिकी ग्याठल तङ डोसुङकी लोखोर ङ्यामयुङ कोर्ला टोङ्गुचुङ वाए टोङ्गुला नेपाली काङ्ग्रेसकी छोकमी नारायण दत्त मिश्र नेपाली कम्युनिस्ट पार्टीकी छोकमी जकु प्रसाद सुवेदी नेकपा एमालेकी छोकमी सम्झना देवकोटा तङ जनता समाजवादी सोकी छोकमी मोहम्मद खालिनकी छोक्सु क्यानगुइन छोकमी तुई सुङकी खुर्ने औ बजेट मिङ्याम जुङा तुई तन्दोकला फेन्चेन्पो मेतुप कर्णाली प्रदेशला खक्सेन्पो माच्यु लोबजुङ तङ थोतेन सकुलकी गेटल परुप तङ जोन्दातेवला लाका मेङ्यौ कले मेता जोप्ला फेन्चेन्पो छर्सी खुर्नेउङ माथुपु सुङसुङ सक्दुला सिलोन बालेन्द्र साकी छोक्ने आम्पुम पेजा तेजिन चिसोक सुङ्क्यो लोनपो सीता बादीकी ग्याल्योङ समावेशी छोकपी पल्जोर लोङितोङ गेचुग्या चिकताङ गेचुग्या निकी थेङ दिनकी लोखोर प्रतिवेदन सक्दुला जाक्नङु सेनवाए राष्ट्रिय सभाला तन्दा बजेटकी कोर्ला टोङ्गुकी तुप शेनवाए लोक छुलोक तेजिन सिंचाई लोनखाङकी जो थोरिम स्तरकी छोकपी लाका मिकितुप छुलोक आयोजना सुम्जु सोअ्ञेकी लाइसेन्स मेताजोप्ला सिफारिस क्यानुवाए सुङकी बुदा सैचिकी सासाकीय सुधार लाकी छर्सी नङसिन लोक लोनखाङकी छाग्रोक टुङ्गिक मोहम्मद साकेकी गोठितला जो छोकपी लोनपो विराज भक्त श्रेष्ठ प्रतिवेदन सिगे पुइन् लोक न्यप थुनलम पिपिए क्यानसङ तुसोरिङ बुस्याक लाका मिकितुप तिवला ठिम तङ्गुप्ला सिफारिस क्याउइन् छोकपी लाका मिक्यु तोङ चिकताङ सही सुमताङ गेचु ग्या ग्यामे गावट क्षमताकी चुलोक आयोजना सुम्चु सोअेकी लाइसेन्स मेताजोप टोङ्गु ख्याउइन् लोबजुङ तेजिन सिरमु लोनखाङकी लोबजुङ बिसा सिफारिस कि तुप्रिम्बाला थोक्पा चुङ्गुप यिगी तङ रसिद जुमा न्यौ थोक्पा चुङसिमा न्याम्सिप क्याने ठिम तङ्गुप लाका गोजुगौला नाङसित लोनखाङला लेन्ताङ वाए लोबजुङ लोनखाङकी नाङसित लोनखाङला तङ्गु लेन्तेमा छिगेलकी लोपटुक तुई तोन्दोक्ला खेफेल क्याउ लोपटुक बिसा सिफारिस तङ क्यान डेलो तुप यिगीला थोक्पा चुङ्गुप सि न्याम्सिप कि तुप तङ ठिम तङ्गुप लाका गोजु तुप्ला लेन्ताङगुबिन लोनखाङकी पेस क्याउ यिगी लला तङ रसिद ला थोक्पा चुङ्गुप तङ यिगी तिव जुमा न्यू लोपटुक लोनखाङकी शेनवाए हारिङ जम्बुलिङ बालश्रम तुसेनकी कपला ल्यारिम नासो कोटी क्याने सिंहवाए पेजातेउला लाका कुतु बालश्रम लुक्सो मेता जप तन्दोकला लेन खेपेल कितुप मिकुलकी हारिङ जम्बुलिङकी दासा नासोकला दि तुसेन सिंह ओतुप शेनवाए जम्बुलिङ श्रम संगठन आइएलओ कि चिलो नितोङ निला जुन लाकी जुन लाला दि तुसेन स्याप गोजुइन पेजातेउला ठिमकी खप्तेला लाका कुतु लुक्सो चिलो नितोङ निसुङा स्याक्ला मेता जप मिकुल जकु इन्सिनाङ दि मिकुल डुपाक जोमाथुपु शेनवाए ससिङ टडिक सहकारी सङ्घीय मामिला तेजिन सामान्य प्रशासन लोनखाङकी सानेदेशन तहतुई ठिम्की तेन्तेन ग्याउ तुसो नङला लोखोर सिचु ल्यारिम तेजिन बजेट टडिक स्वीकृति तङ लगलेन तेन्तेन कितुपला सानेदेशन तहतिवला जोलोमु जोपला मिक्सल ल्यारिम जिन्क्यङ कितुप गनवाए लोनखाङकी टडिक क्याउ अवधारणा नङसिन गलुप पल्जोर लोला सानेदेशन तह सही चिक तङ अपचुङा गुकी तेन्तेन क्याउ तुसोला बजेट तङ ल्यारिम कि थो अपडेट माक्यौ ङ्यौ तङ गलुप साउन लाकी गते चिङे स्याकसङ सानेदेशन तह सिप्चु स्यागुकी बजेट थाकचोत माक्यौ ङ्यौ उतपकी दुकै ल्यारिम जिङक्यङ क्याउ सेनवाए ती ल्यारिम त्यामा सानेदेशन तहला लुन ओतुप बजेट तिय तुसो लारङ थाकचोत कि थोपु खोरयुक जोप तङ वित्तीय सुशासन यर्ग्या जोपला फेन्सेन पोइ छर्सी टडी कितुप रग्रमुङुप सेनवाए काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याखुङकी छोकपी अमेरिका तङ क्रोसिया तोङ्गिसिङ ट्याङ्गा ठगी क्याउ क्योनला दाङ मिराङीला जिम्वाए जिम्बु मितिवा दोलखा जोङखी सैलुङ युल छोकपी लोसिप्चु स्याङकी रुकु कुमारी श्रेष्ठ तेजेन मोराङ उर्ला
उर्लाबारी टङ्केर अडाआङ टुकिलो सुमचिसो अङ्ग कि शैलेन्द्र साके हिन्दु काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याकुङ कि सेन वाय श्रेष्ठ कि अमेरिका तोङ्गी सिंह ट्याङ्गाबुम सुमचिसो अङ्ग तङ शैलेन्द्र साके कि क्रोसिया तोङ्गी सिंह ट्याङ्गाबुम सुमचु तङ तोङ चुलाने टोने गलुप खम्चु कि शिला खोङतिओला झिम्बु सेन वाय धुङ क्याने अमेरिका तोङ्गी सिंह ट्याङ्गाबुम सुमचिसो अज्ञा तङ तोङ चुलाउ चोनला अम्बुम चिग्ला झिम वाय काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याकुङ कि छोकपी अमेरिका तोङ्गी सिंह ट्याङ्गालाउ क्योन्ला रोल्पाकी लोङप चुङ्गा आजीकी निर्मला कुमारी श्रेष्ठ जिम्बु एसपी रामेश्वर कार्की कि ख्यान्तोक नाङ्गुबिन श्रेष्ठ कि ट्याङ्गा लाने टोन गलुप न्यौ ताङ खोङला न्यामसिप कि तुब्ला ताङ ठिम तङ्गुप्ला तन्दा वैदेशिक रोजगार विभाग तहाचाल तङ्गुप एसपी कार्की कि ख्यान्तोक नाङ्गुबिन एमबी कोर्सुङ मक्मिकी बाने खुर्ने हो आइफोन चुब्जी जिम्ने त्रिभुवन झम्बुलिङ नम्रुथाङ बन्सार ल्याखुङला सिगेम वाय ग्याल्सा काठमाडौँकी चन्द्रगिरी टङ्केर ओडाआङ निकी नागडुङ्गाला ओतुप चेक पोइन्टला बुटवाल्ने काठमाडौँ छोकला हुङ्गिन ओतुप बस जाँच कि तुप्रिम्बाला कोर्सुङ मक्मिकी ती आइफोन तिव झिम्बु एसपी पवन कुमार भट्टराई कि ख्यान्तोक नाङ्गुबिन कैलाली कि गोदावरी चाङबुला वाउ सोतोक ताङ टोकपी खुर्ने गल्ने अम्पुम मिराङी नासा गलवाए सोतोक ताङ टोकपी खुर्ने गल्ने गोदावरी हुल्सोकमा वडा आङजीकी महेश्वरी दमाला ताङ कल्पना साउथ नासा गलुप इलाका कुर्सुङ मक्मी ल्याखुङ माला खेतीकी सेतुबिन अम्पुम त्योङ्गिकर आरिङटोप्ला स्यामुङ थु डपरिम्बाला गोदावरी चाङबुला स्वरूप सेनवाए मौसम पूर्वानुमान महाशाखा कि आरिङ्गिनमो कोसी ताङ मधेस प्रदेश कि दासा ललाला ताङ गेलखाप कि खाङ्री ताङ फु सकुल कि दासा ललाला थोक ताङ डुगेको न्याताङ हो तु सेन वाय महाशाखा कि छरो थोक तेजिन खा कि जोसलेन्सी ससिङ लाम तेजिन नम्रु जिङच्योङला क्योन फोकुतप कि च्याकपुकेको होला डेलो हो तुप्त्यो तेरिला सुँ वाय रेडियो नेपालले आरिङ कि सेरिके कि साङ्गिर डुप्सुङ थुसी छे

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिनखनी ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। तसु ढोकरिनु मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मै भेष बहादुर दनुवार सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारकबाट प्रसारण गर्दै आइल दनुवार भाषा कार्यक्रम हामी दनुवारमा तोलक सबैलाई हार्दिक स्वागत रहेछ।
0: साथी लग आज तोलक छक्क परेले अखे कि आज शुक्रबार पनि यी कार्यक्रम आइली को पनि दुईजना आइरेला बाइकु। हजुर, हरेक शनिबार सट्टामा हरेक शुक्रबार ठिक 4:15 बजे सुकुने 5 बजेसम्म नै तोलेखे सुनै पार्छे है। अब भने नै झुक्कीको नै बिर्साको शुक्रबार ठिक यी समयमा सुनलार गर।
1: रेडियो प्रेमी साथीलाई तोलखलाई थाहा नै रहेछ यी कार्यक्रम रेडियो नेपालक मिडियम एप सँगै देशव्यापी गरेर एफएम ब्यान्ड 98.103 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np दसु psp.nepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपालक फेसबुक पेजमा सुरा संसारभरि सुनै पारे।
0: साथी लग आज भने हामी कुनै पनि पाउनालीको आइले किन आज कार्यक्रममा हामी छुट्या तरिकै छुट्या शैलीमा चालालार सोचेको आइरहनु छुट्या बोल्न किन हो डु अग्नि तोलखे सुनिधरले हाम्रो रेडियो कार्यक्रम दनवारी भाषा कार्यक्रम हामी दनवार जुन अग्नि तोलखे शनिबार सट्टामा शुक्रबार सार्ला रचेक हामी कार्यक्रम तोलखे यी समयमा हरेक शुक्रबार सुने पार्छे हामी कुरो गर्दैछौँ हाम्रो दनवार जाति हाम्रो समुदाय बारेमा कछि किना कनिको मानिको कटका बस्रेला बल्ला हरेक प्रदेश अनुसार हरेक जिल्ला अनुसार कुरो गरिदारेनौ
1: नेपालक जातिक भिन्न भिन्न फरकपन देश सक्ला रहेछ नेपालक 2078 जनगणना अनुसार 142 भन्दा धेरै जात जाति रहेछ बाजीको उल्लेख गर्ला जातिक रहला गिन्ती गर्ला तथ्याङ्क 2078 दिठाला छ पाछलो मानिस गिन्ला गर्ला 2078 नेपाल नै तथ्याङ्क 142 जातिक रहला छाप्लो रहेछ कुये जाति लगाएको मध्ये दनवार पनि एकटा सिङ्गे आफ्नै परम्परा तसु संस्कृति बोक्ला जातिक मध्ये एकटा हो नेपाल राज्यभर दनवार समुदाय 2068 मानसक गिन्ती गर्ला 80,000 उल्लेख गर्न दनवार समुदाय गिन्ती कला तथ्याङ्क अनुसार 22,784 अंश जम्मा जनसङ्ख्या 0.28% डिठाला रहेछ जम्मा गिन्ती राष्ट्रिय मानुष गिन्ती कर्ल कार्यालय अनुसार नेपाल जम्मा 2,91,64,578 पाइल रहेछ जम्मा मानुष 0.27% मात्रै अंश 82,784 राष्ट्र मानुष गण कार्यालय अनुसार 142 जात जाति लखक बस्न पाइरहेछ जुनकै जेना मात्र दनवार जात लेख्ल जाति नेपाल भर बस्न पाइल रहेछ यी मध्ये 125 नयाँ जात जाति लेखक रूपमा थप्लो पाइल रहेछ राणा थारू भूमिहीन बनकरिया सुरेल चुम्बा नुब्री फ्री मुगल मुनम पुन रौनियार बनिया गङगोट कर्मरोङ्ग खटिया बेलदार चाई खुलौटे तसु केवरत राष्ट्रिय मानस गन्ती करिकु छाप्लो प्रतिवेदन अनुसार 2078 सो थाप्लो नयाँ जात जाति लेखक रहेछ
0: यसनिके राष्ट्रिय मानुष गण 2068 प्रतिवेदन अनुसार नेपालमा 111 माइखक भाषा उल्लेख हक्नेसो पनि 13 माइखक भाषा थपिएको 2078 मानुष गण प्रतिवेदन अनुसार 124 माइखक भाषा नेपालमा रहछन् यी भाषामा भोटे लोबा चुम नुम्री वारागुम्बा नारा फु राणा थारू कर्मयोङ मुगाली तिचुरोङ पोइके साद्री मुन्डा मुडियारी तसु केवरत नयाँ थप्ल माइखक भाषा रहेछ राष्ट्रिय मानुष गण प्रतिवेदन 2078 अनुसार जम्मा मानुष गन्ती अनुसार 0.17% अंश 49,992 जना दनवारी भाषा सारा छन् पुर्खाक भाषा बाइकु जिजु बाजेक माएक बुब्याग बुम्याग लखेत चालालार वा सारालार कर्ल भाषा पनि मान्छन् राष्ट्रिय जनगणना 2078 अनुसार दनवारी जाति 61,224 जना अंश 0.21% पुर्खाक भाषा सारालार गर्न पाए। ओस्टिके करीको राष्ट्रिय मानुष गन्ती गर्न प्रतिवेदन 2068 अनुसार पनि 0.46% मानुष अंशु 121,982 जना प्राकृतिक पूजा करलार धर्म मानलार गर्न देखाउँदैछ। यहाँमा पनि पुर्खर मानुष 39,572 जना तसु महिलामा 43,212 करीको राष्ट्रिय मानुष गन्ती गर्न प्रतिवेदन अनुसार 82,784 जना रहेछ। नेपाल अधिराज्य करिब 62 जिल्लामा बसलार गर्न दनुवार जाति बसोबास गर्न राष्ट्रिय मानुष गर्न प्रतिवेदन अनुसार 7 प्रदेशक पनि 35 जिल्लामा कोशी प्रदेशमा चाहिँ 16,900 ताप्लेजुङ खोटाङ धनकुटा इलाम झापा मोरङ सुनसरी उदयपुर मात्र बस्ल प्रमाण प्रतिवेदनमा दिठाल रहेछ। प्रदेश तसु जिल्ला आधारमा भने हेठक अनुसार रहेछ। प्रदेश तसु जिल्ला आधारमा भने हेठक अनुसार पनि रहेछ तसु संखुवा सभामा पनि रहेछ।
1: अब हामी एउटा सचेतनामूलक सन्देश सुनौ।
0: 14-15-14-15-14-15-14-15
1: बजारमा नयाँ गीत
0: बोई नेपाल टेलिकम भिन्न भिन्न सेवा अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा *14-15 ह्यास डायल करे पर्ला खैको उयो अखिको कण्ठ पारिधर ल
1: हो र दाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आनलार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा *14-15 ह्यास डायल करे पर्ला खैको नि तु
2: 14-15-14-15
1: मलाई सुरा कन्ठे भइरिक दाया
0: नेपाल टेलिकम राष्ट्रको संचार

0: भाइ क्या कुरो हक्टिराछिके छ
1: हामी सुने हक्सिक नै हक्सिक
2: भइहाल्छिक नि भर्के बेटेला हात मागे इच्छे कुटुम्बला आइला रात ब्याह काई करला बाजेको छलफल करला
1: लु बेत्रक ब्याह करलार बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
3: हुर्केसी दैली यी एक नै असारे श्रीको 17 वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्बलक मागे आइरिलात हामी त बेटेक लाग्ने त करिसी दै
1: भाइ क्या होला यी बुढाबुढीलाई 20 वर्ष नै कुइको करार ब्याह छाटे ब्याह हो
0: छाटे ब्याह करै नै होक्सिक बाजलार थाहा भएके तोलखलाई
3: बेटेक पनि राजी रहिस हामी करल सेबे ओखरी खुसीक लागि त हो नि
0: का होक्सिक उनीको एकका कम उमेरमा ब्याह गर्थे पढाइ लेखाइ भविष्य सेबे बर्बाद होक्सिक
1: पहिला त पढाइ लेखाइ सिद्ध्या पर्थे
0: कम उमेरमा ब्याह होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा होक्सिक
1: मरै समेत पार्छ बुझिले
2: ओहो हो र बोल्ल
1: पटके मात्र हो र छाटे ब्याह एउटा कानुनी अपराध हो
0: छाटे ब्याह करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
4: सेपे जनहितमा जारी सन्देश हजुर अब कुन कुन हाम्रो भाषामा हाम्रो जातिमा गीत संगीत बाजीको नयाँ ताराक रूपमा चम्के लागिरहेला टु अब भने सुरु कोसेली धर्छुक यी सोलारी गीत जुन गीत अझै मात्र रेडियो नेपालमै रेकर्ड गर्ल गीत हो आबी कान्छी नाचुक छम छमी बालार गीत तोलहक माझमा

0: यी सोलर गीत आफै कान्छी पाछु कार्यक्रममा स्वागत र साथी लाग यी गीत अक्षय मात्र रेडियो नेपालमा रेकर्ड गर्ला गीत हो। यी गीत जैला हप्ता सो यी कार्यक्रममा बस्दै आइरहे। यी गीतक शब्द रचनाकार बोल्ने अख्नि हाम्रो कार्यक्रममा समाचारमा सुनिदला स्वर मोरो सहकर्मी साथी सरस्वती राई दनवार नै हो। मधेश प्रदेशक 33,105 जुम्केमा सप्तरी सिरा धनुषा महोत्तरी सर्लाई रौतहट बारा पर्सामा ये हाम्रै समुदाय रचेक।
1: यस्तै के बागमती प्रदेशमा पनि 32,562 सिन्धुपाल्चोक धादिङ नुवाकोट काठमाडौँ भक्तपुर ललितपुर काभ्रे पलाञ्चोक सिन्धुली मकवानपुर चितवनमा समेत रचे।
0: लुम्बिनी प्रदेश पाखा 67 जना रचे। कपिल वस्तु रूपन्देही बाँकेमा रचे। गण्डकी प्रदेश पाखा 103 जना रचे। कास्की लमजुङ बाँके पाखा रचे।
1: यसरी कर्णाली प्रदेशक पनि 14 सुर्खेतमा तसु सुदूरपश्चिमक 13 प्रदेशकमा पनि सुर्खेतमा मात्रै रचे।
0: धनुवार जातिक सुरु विकास विषयमा भिन्न भिन्नै विचार रचे। एकटा थरिक अड्कल अनुसार धनुवार लेखक 14 शताब्दी सिमरनगढबाट नेपाल पस्ल विचार धर्ल रचे। समाजशास्त्री लेखक गढलसँगी बिटर छिरीको अध्ययन गर्ल अध्ययन अनुसार धनुवार भाषा मगधी भाषाबाट आएल समेत उल्लेख गर्ल रचे। तसु पनि यी सभ्य कथन गर्ल पुष्टि तसु कार्यलाई प्रमाण किचु पनि अख्निसम्म पाइल भए। ओस्नेके धनुवार जातिक नाम धर्ल विषयमा पनि भिन्न भिन्नै तर्क लेखक पाइला। एकै थरिक बोल्टे अनुसार दलवार शब्द फेरन्जाइको धनुवार बनला हो। तसु एकरक अर्थ बाल्लो लड्ल लडाकु अक्लाट धनुवारकीको दलवार अखेलाई जैलतर्फ पनि समाजशासी लखक समुदायक हिसाबक धनुवार लखक घर बनालाई मधेस कछार छु पस्ल लखक अन्य समुदाय छु बस्ने उल्लेख गर्न पाइला। फुसक छाना चित्रोक भित्ता तसु मनमनेक बेगल बेगल छाप बनाएको बस्ला। तसु महाभारत खोजसम्म उक्ला धनुवार भने पहाडक समुदायक तरिक छु पाथर माटिक सँगै औख्रिक समय अनुसार पक्का घर बनाएको बस्ला समेत पाइछि।
1: पाछलो समय बर्के भुइँचाल जैल पाछु इए समुदाय पुरानो तरिकैसो बानाल घर सरकारी नीति नियम कारण इए समुदाय मौलिकता भने हेराते जैल पाए। बर्के विनाश गर्ल भुइँचाल कारण घर भुइँचाल थामेले तरिकैसो बानाले नीति अनुसार अन्य समुदाय जसनिके बन्ल रछे।
0: धेरै जस्ने समुदायक मुहार मनमाने काडो चुट्ने आँक गौल्याई चिउडा बर्के कान काडो कपाल दारी जुङ्गा धेरै जस्ने उचाइ 5 फिटदेखि उप्र अक्लो पाएछ। महिला लखक मुहार पनि उही पुरुष जस्ने नै डिठाला। धनुवार समुदायक परिश्रममा विश्वास गराइ तसु धेरै परिश्रम रहल पाएछ।
1: तथ्याङ्क कार्यालय उल्लेख गरेको छाप्ल दनुवार समुदाय 82,784 जना मानुष भिन्न भिन्न 35 जिल्लामा बस्ल 2078 तथ्याङ्क कार्यालय जनाल रचिक भने तथ्याङ्क कार्यालय अनुसार दनुवार समुदाय आफ्निक भाषा दनुवारी भाषा सारालार मानुष जम्मामा 42% मात्र रचिक। अख्निक समय अनुसार इए जातिक पहिचान भाषा छुट्टा छुट्टै नै रचे। तसु भाषा चालालमा पनि लिपि सेब्य हेराको इए अवस्थामा किचु भइके। आजुक समय प्रविधि तसु संसारक सँगै माइखक भाषा सारालार संख्या दिनदिनै घटेको जैरेली। इए कारण दनुवार भाषा सारालार संख्या दिनदिनै घटेको जैल अखिकुने दनुवारी भाषा नेपाली भाषा तसु संसारभर चल्लार अङ्ग्रेजी भाषै कर्ते खनि दनुवारी भाषामा प्रभाव परिरेली।
0: यी करिकु दनुवारी भाषा झमडलमा तसु सङ्कटमा परेलाई साथी लोप समुदायक बसेलाई खाएलाई दनुवार समुदाय एकै परिवार छु बस्ल मन पराला र समुदाय भित्र नै अखेलाई सक्ल अवस्था छु समेत डिठाला रचिक। तसु बस्ती भने झुरुप्प बसेलाई मन पराला मुइ बर्के जाति समुदाय बोल्ल जाति भन्दा दनुवार समुदाय जातिक महिला लेखक निकल कर्ल अधिकार धेरै नै उप्र स्तरमा रचे। सेव्य सम्पत्ति चालालाई परिवार निकल कर्ल बरोबरिक रूपमा प्रयोग गर्न रचिक। परिश्रम छु खुसी अखेलाई तसु समय रमाला रोक्ला यी समुदाय कमाला धेरै जस्ने दिन दिने खर्च गरेको जीवन चालाला तसु व्यवस्थापन जो खर्च होकेलाई कर्ल कारण बचत कम होकेलाई कर्ल डिठाला रचे। खास गरेको महिला पुरुष खेतीपाती गरेलाई कर्मसो समान रूप सो हातेमालो कर्ल कार्य पाइला। आगुक पुस्तासो शिक्षा लागि उप्र महत्व नैदिएलाई कारण सामुदायिक चेतना स्तर बढ्यालाई मनेक नै रहल पाइछ। तसु शिक्षाको महत्व बुझेलाई वर्ग पहिलो पुस्तादेखि नै चनाखो तसु चलाख स्तर बुद्धिसो मनेक नै रहल पाइछ। तसु शिक्षाको महत्व जलाई वर्ग पहिलो पुस्तादेखि नै चनाखो दसु आफ्नै छोराटे लखक शिक्षा छु आगु बढ्ल कराल पाइला। पाछलो समय छु समुदायको स्तर छु शिक्षाको महत्व अन्छो अधिकार छु आफ्नै ठानेलाई धारणा विकास हो थप चेतनाको विकास तसु वृद्धि समुदायको हिसाबमा दन समुदायिक प्रकृति पूजक रचि।
1: राज्य व्यवस्था अनुसार दनुवार समुदाय हिन्दू धर्म मान्ला रूपमा ठडाकु पनि मान्ला समुदायक रूपमा चिनाइन्छ। हिन्दू धर्म मान्ला पनि मुख्य भगवानक रूपमा देवता भिन्न भिन्न बस्ती अनुसार थरी थरी होक्ल पनि वनदेवी तसु घर भित्र मुख्य देवता मान्ला चलन रहेछ। उयमा पनि दनुवार समुदाय झारफुक कर्लार कर्ल ज्ञानक विषयमा विश्वास गर्न देखाउँछ। यी कारण पनि आजुक दिनमा पनि झारफुक कर्ल देखे पाए। मुख्य कुल देवता पूजा गरेले धार्मिक विधि पुराको गर्ने सो पनि आफ्नै बर्के बनलारको ख्या प्यालै मास मोर रक्सी सँगै भोज गरेले यी समुदाय तराई पहाड तसु सेब्बे मानुस एक के पार्लार धारणा समुदाय अझसम्म पनि रचे।
0: सहरी क्षेत्र सो समयानुकूल पेरेलाई कर्ला पोसाक पाइला। पुरुष लखक कमी सुरुवाल अनि महिला लखक फरिया चोलो सादा रङ्गक लगाएर गर्छ। यी समुदाय सो बिहा प्रक्रिया पुरा गरेलाई प्रक्रिया सजिलो रहेछ। नेपालमा कानुन सो पनि बिहा लागि 20 वर्ष तोक्ल रसिकमा पनि उमेर पुग्ल 24-25 वर्ष लागि सिद्ध्यान सो पुरुष मानुष लखक महिला लागि लिखु घरमा करिकु बस्ल निदो कर्ल पनि लगभग बिहा काम सकेलाई अक्ल प्रावधान डिटाला। परम्परागत रूप सो बेट्याक मागेल बिहा पनि कर्ल पनि दुईजना राजी खुसी मिलेको बस्ल पनि बेट्याक मायक बाबेक लागि मनेक दुधक भार नै बुझाएसम्म सहायक बोयक समुदायिक मान्यता नै पालार सामाजिक चलन रचे। यी अर्थसो पनि दनुवार महिला लखक सामाजिक स्तरमा उपर रहल स्पष्ट डिठाल रहेछ। नेपालक 35 जिल्लासो बसोबास गर्ल दनुवार भिन्न भिन्न संगठनक नामसो संगठित रहल 20 जिल्लासो मात्र रहेछ। जनजातिक सूचीसो धेरै मनेक मानिस रहल समुदायिक रूपमा चिन्ला यी जाति नै नजिकै छिमेकी टाठाबाट जातिक मानिस लखेबाट भन्ने भिन्न भिन्न रूपसो ठगीको आइल हकीको सकभर उही लखक सम्पर्कसो आयलाई नै चैला। खास गरीको नेपालक भूमिमा रहल भिन्न भिन्न जाति लखक अझ धेरै मनेक मानिस रहल अन्छ हेराइटेज जात जाति इतिहास अन्छ पढेल सूक्ष्म रूप सो सरकार लखक निकाय करेलाई सकिरहन रहेछ।
1: श्रोता साथी लग यी बारेमा हामी कुरो गर्दै गर्छौ। अखनिले भने एकता गीत तुलहाग माझमा।

0: यी गीत पाछु तोलखलाई स्वागत र सी कार्यक्रममा अग्नितोलखी सुनिधरले हाम्रो रेडियो कार्यक्रम दनुवारी भाषा कार्यक्रम हामै दनुवार जुन अग्नितोलखी शनिबार सट्टामा शुक्रबार सार्ल रचिक हामी कार्यक्रम तोलखे यी समयमा हरेक शुक्रबार सुने पार्छे हामी कुरो गर्दैछौँ हाम्रो दनुवार जाति हाम्रो समुदाय बारेमा कछि किना कनिको मानिको कटका बसरेला बल्ला हरेक प्रदेश अनुसार हरेक जिल्ला अनुसार कुरो गरिधरेन उयामा पनि थप किचो बाँकी कुरो अब फेरि धर्छ आफ्नै सिङ्गे मौलिक पुरानो संस्कृति बोक्ल समुदायक लागि पाछलो समय पहाडी समुदायसँगै उय लखक भाषा संस्कार संस्कृति सँगै जोडै ठाल्ल फेरन्जैल नाममा पनि मौलिक संस्कृति हेराते जैल रचे दनुवार समुदाय पुरानो तसु राजनीतिक संगठन आफ्नै कानुनी चलन चल्ती अनुसार जनिके राणा शासनकबाट मान्यता पाइला तसु धेरै प्रभावशाली पनि रहेछन् तसो पञ्चायती व्यवस्थासँगै यी मान्यता पाइला पुरानो दनुवार समुदाय राजनीतिक न्याय दिलार संगठन सदौक लागि उठेलै नै पार्ला समुदाय उपर्ने घुर्चीको फ्याकिरहेले यी गणतन्त्र सो राजनीतिक न्यायिक संगठन प्रणाली प्रभावविहीन बनाकुने एकता मौलिक संस्कृति बोक्ल समुदायिक संरचना सदौ बन्द काराल रहेछ
1: पाछलो समय यी दनुवार समुदाय निराश कर्ल मञ्चो फैलल डिठल छ यी प्रकारक मनोवृत्ति रोकेलाई धेरै मास अन्चो मोड रक्सी पिला आदि सो कर्ल नैचैदो खर्च घटालाई अन्चो नैचैदो तरिकै सो रहल शिक्षा अभाव सँगै सामुदायिक ज्ञान शिव देहलाई आवश्यक डिठल छ यी सामुदायिक बस्ती स्तर सो अझ ज्ञान शिव देहलाई आवश्यक रहल डिठल यी सामुदायिक बस्ती स्तर सो अझ पनि शिक्षा स्वास्थ्य अन्चो समय सापेक्ष विकासक अन्य दृष्टि नेतृत्व पङ्क्ति पाछु रहल रहेछ सामाजिक बनल तसु राजनीति संगठन अन्चु लोक साहित्य अन्चु मौलिक इतिहासक वैज्ञानिक दृष्टि खोज अकेलाई धेरै नै चाल रहेछ संस्कार संस्कृति तसु परम्परा धान्ने नाम सो ढ्याके ब्याचो ऋण लिक्यु कर्ला नैचेदो खर्च रोकेलाई आदि कार्य सो यी जाति लागि समयानुकूल शिक्षा देयलाई सगाल पर्छ डिठाल रहेछ वर्षिक नै नैचेदो ऋण करिकु कर्ला खर्च वर्च करिकु जग्गा जमिन बेचेको कर्यापलार कारण समेत बर्खे समस्यामा यी समुदाय परिरहेले
0: हजुर खास गरीको आर्थिक अवस्था कमजोरी अंश शिक्षा नै पुग्ल कारणले मौलिक रूपमा दनुवार समुदाय जग्गा जमिन नयक्ल बन्ते जैरेले सेबे समुदाय जसनिके ठिके यी समुदायमा जानलार बुझलार तसु पढ्ल लेख्ल सोझो तसु किछु नै बुझ्ल सतलार तसु आफ्नै प्रतिष्ठामा खिचातानी समेत कर्लार अभ्यास समेत देख्ल कारण पनि थप समस्यामा जैलार बाजलार निस्कल यी समुदायमा भित्र लडछि
1: यी बीचमा हामी धर्छौँ एउटा गीत धर्छौँ सूर्य राई दनुवार स्वर सङ्गीत रचनाको साथ

0: सुन्ला गीतमा तोरो मनमा लाग्ला यी माया प्रेमका कुरा रहेछ दुई बिर्सी दाल यस्निकै साथ आजुक समय सो महिला तसु पुरुषलाई के सभ्य क्षेत्र लखक सो बरबरिक हक तसु अधिकारक अपेक्षाकला एक निम्ति भिन्न भिन्न विकास बनालाई काम लखक अक्लब पुरुष सङ्घी महिला लखक सहभागिता बढ्या पर्ने डिटाला महिला सहभागिता अक्लब काम लोके प्रभावकारी रूप से सफल समेत अक्ल उदाहरण रहेछ यसनिकै महिला सहभागिता बढालाई कर्ल महिला लखे विविध दृष्टिकोणबाट सक्षम बनाए पर्न लागि सभ्य भन्दा आगु उयो लखक अख्निसम्म कनको अवस्थामा रहेछ बाजला विषयगत अध्ययन कर्न समेत चाहिन डिटाला समुदाय दनुवार समुदायमा रहन जनदारी तसु कछाडे गरेको तीन वर्ग सो समुदायमा आफ्नै नै आफूले फरक फरक रूपमा बाढ्ला समेत डिठाल रहेछ रजन वर्ग दनुवार लखक आफ्नै लागि राजपूत अंश क्षेत्रीय वर्ग सो धरलार भने जनदारी लखक भमना संस्कार संस्कृति तसु परम्परा मान लखल आफ्नै आफ्नै लागि उप वर्ग ठान्न कर्ल डिठाल सेव्य विशेष पाछु पल्ल वर्ग लागि समुदायलाई कछाडे दनुवार रूप सो बाढ्ला दायर सो धर्ल पाइला जातीय रूप सो बाढ्ला आधार सो पाछलो समय दनुवार समुदायभित्र फरक गरेको बाढ्ला कारण समेत बढ्ला मान संख्या धेरै नै मनेक डिठाल रहेछ
1: हजुर यही कर्ते नयाँ थर लेख्ल समुदाय पाछलो समुदाय पहिचानक लागि लडाई कर्ते नै आगु बढ्ल संख्या धेरै नै देखे यसनिकै बाढ्ल कर्ल नयाँ थर लेख्ल समुदाय पाछलो समय पहिचानक लडाई लड्ल बाजेको साम्प्रदायिक पट्टि आगु बढ्ल थानेले सम्म पनि पर्ल देखे पुरानो संस्कार संस्कृति अपनाल दनुवार समुदाय जातीय छुट्टाल जसनिके तस्निके रहलमा पनि अर्को थिके समुदाय छुइल किछु पनि खाइलार कुरो नै खाइलार गरेको आफ्नै जाति स्वच्छ चलन चल्ती पाछलो समय एन्निके मौलिकता हेराते जैरेली रेडियो प्रेमी साथी लग आजलाई भने हामी यतिकै नै विषयवस्तु लिएको आइनौ जुन चाहिँ आज हाम्रो चाहिँ हाम्रै आफ्नै दनुवार जातिक समुदाय ल कछि कछि रछट कनिको बस्रेला र कटका प्रतिशतमा भाषा सारा छट कनक पहिरनलाई छट कनिको बस्रेला बालार गुरुमा आजको कार्यक्रममा हामी तोलहलाई धरिनौ तोलहलाई आजको कार्यक्रम कनक लागिले हामी अर्को हप्ता फेरि पनि यस निके विषयवस्तुमा नयाँ नयाँ कुरो लिएको आइछौ नयाँमा हामी नयाँ पाहुना पनि लिएको आइछौ तोलेखलाई थानेर चाहिँ उत्केले हाम्रो कार्यक्रम सुनेले भने नै बिर्स्या यी बाछे कार्यक्रम लास्ट पल्टा स्वागत गर्छु म कार्यक्रममा तोलखलाई अब भने हाम्रो कार्यक्रमक समय लगभग सिद्धी सिधैली आजको कार्यक्रमक ढाँचा शैली तोलखलाई कनक लागिले हामीले प्रतिक्रिया दिएलै भने नै बिर्स्या तसु अबैसो शुक्रबार यी समयमा हामीलाई सुने पनि नै बिर्स्या प्रतिक्रियाको लागि हाम्रो मोबाइल नम्बर पनि रचिक 97 64 39 81 15 म सरस्वती राई दनवार गो भने
0: तसु 98 49 34 94 14 म भेषबहादुर दनवार
1: सँगसँगै हामीलाई इमेल ठेगानामा पनि पाठा पार्छे इमेल ठेगाना हो imsaraswati17@gmail.com अंशो bdanwar335@gmail.com पनि पाठा पार्छे हस्त यत्काजुकसम्म हामीलाई सुनेको साथ दिलार सबै रेडियो प्रेमी साथी लखलाई धन्यवाद दिती आजको कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्ला साथी सहित सहकर्मी साथी
0: मुई भेष बहादुर दनुवार
1: तसुमी सरस्वती राई दनुवारलाई पनि बिदा दियो रेडियो नेपाल सुनेको बसीधरा तोलखक समय शुभ रहो
0: टोक करिनु।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौ।
1: परस्पर सामाजिक एकतामा रहौ र बसौ। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। हामी छौँ प्रविधि संयोजनमा पुष्पारत्न वज्राचार्यसँगै म मनुका कुँवर। साँझको 5 बज्ने लागेको छ, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। काभ्रे प्लाञ्चोको नवबुद्ध नगरपालिका दुई बुझाकोटमा बस दुर्घटना हुँदा आठजनाको घटनास्थलमा मृत्यु भएको छ। बनेपादेखि रोसी गाउँपालिकातर्फ जाँदै गरेको B2K 8398 नम्बरको यात्रुवाहक बस बुझाकोटमा दिउँसो करिब 2 बजे सडकबाट 200 मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित 16 घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउनु बाँकी छ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कानुन गर्न सरकारलाई बाटो खुलेको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले अहिले काम गरिरहेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धितालाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय SSB को प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिएको बताउनुभयो। सरकारले विगत 31 अघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग सरकारका तत्कालीन पूर्व सचिव रामबहादुर रावलको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई आधार बनाएर प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। साथै सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख लगत राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। मन्त्री परिषद बैठकले यी दुवै निर्णय कानुनका लागि भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 भ्रमणमा यही जेठ 31 बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। काश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरू बीचको झडपमा प्रहरी मृत्यु हुनेको संख्या 20 पुगेको एएफपीले जनाएको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त आवामी एक्सन कमिटी जेएसीका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानुन अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ। यसअघि 3 सर्वसाधारण र 4 प्रहरी अधिकारी सहित 7 मृत्यु भएको र दर्जनौ घाइते भएको अधिकारीहरूलाई उल्लेख गर्दै एएफपीले जनाएको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हवस् त, नमस्कार।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। केही बेरमा शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाइ 2 जीवहरूको वर्गीकरण अन्तर्गत सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्ध पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
2: ए मिथिलेश, छिटो आऊ न।
3: किन किन हतार गरेको तिमीले?
2: छिटो जाउँ क्या, मिस कक्षामा आइसक्नु भयो।
3: ल ल, हिँड जाउँ।
2: मिस त कक्षामा हुनुहुन्न त, मैले त मिसलाई यतै आएको देखेको थिएँ।
3: तिमीले कसलाई देखेर मिस जस्तै लागेको होला?
2: तर मैले मिसलाई नै देखेको थिएँ क्या।
3: ल ल, देख्यो होला, देखेको भए आइहाल्नुहुन्छ नि।
2: उता हेर त, मिस प्रयोगशालामा जानुभएको रहेछ, त्यतैबाट आउँदै हुनुहुन्छ।
3: मिस नमस्कार।
4: नमस्कार
3: मिस, हजुरले प्रयोगशालाबाट के ल्याउनु भएको?
4: यो सजीवहरूको वर्गीकरण चार्ट हो।
2: आज फेरि वर्गीकरणको बारेमा छलफल गर्ने हो र?
3: वर्गीकरण त हामीले छलफल गरिसक्यौँ, आज त सजीवहरूको वर्गीकरण र क्रम विकासको सम्बन्धको बारेमा छलफल गर्ने हो, है मिस?
4: हो, मिथिलेशले सही भन्नुभयो। तपाईँहरूले सजीवहरूको वर्गीकरणको बारेमा धेरै कुरा सिकिसक्नुभयो। कक्षा 9 क्रम विकासको बारेमा अध्ययन गरिसक्नु भएको छ। आज हामीहरू यिनीहरूका सम्बन्धका बारेमा छलफल गर्छौँ।
2: क्रम विकास त वर्गीकरणको एउटा आधार होइन र मिस?
4: हो एलेक्स, याद रहेछ त कक्षा 9 अध्ययन गरेको कुराहरू।
2: 5 जगत वर्गीकरण प्रणालीको बारेमा अध्ययन गर्दा हजुरले फाइलोजेनिक वृक्ष देखाएर छलफल गरेका थियौँ नि, त्यो याद छ?
3: मिसले फाइलोजेनिक वृक्ष पनि ल्याउनु भएको छ है?
4: हो, वर्गीकरण चार्ट र फाइलोजेनिक वृक्ष अवलोकन गर्नुहोस् है।
2: हुन्छ मिस।
4: एलेक्स, तपाईँले वर्गीकरणलाई कसरी बुझ्नु भएको छ?
2: सजीवहरूका समान र असमान गुणका आधारमा तिनीहरूलाई विभिन्न समूहमा विभाजन गर्नु नै वर्गीकरण हो, होइन र मिस?
4: हो, स्याबास, राम्रोसँग भन्नुभयो। क्रम विकासलाई कसरी बुझ्नु भएको छ त?
2: पृथ्वीमा सजीवहरूको विकास हुने क्रममा सरल जीवहरूबाट जटिल जीवहरूको विकास हुने प्रक्रिया भनेर बुझेको छु मिस मैले त।
3: म पनि भनौँ मिस?
4: हुन्छ, भन्नुहोस् न।
3: क्रम विकासमा एकदमै अविकसित जीवहरूबाट विकसित जीवहरूको विकास हुने प्रक्रियाको अध्ययन गरिन्छ।
4: स्याबास, दुवैजनाले कस्तो राम्रोसँग बुझ्नु भएको रहेछ क्रम विकासको बारेमा।
3: मिस, वर्गीकरण र क्रम विकासको सम्बन्ध कसरी देखाउने?
2: मिथिलेश, तिमीलाई याद छ कक्षा 9 5 जगतीय प्रणाली अनुसार वर्गीकरण गर्दा मोनेरालाई सबैभन्दा सुरुमा राखिएको थियो नि।
3: याद छ, सबैभन्दा कम विकसित सजीवहरू प्रोकार्योटिक कोष भएका ब्याक्टेरियाहरूलाई मोनेरा अन्तर्गत राखिएको छ।
4: मोनेरा र प्रोटिस्टामा कुन पहिला विकास भए जस्तो लाग्छ तपाईँहरूलाई?
3: मोनेरा नै पहिले विकास भएको होला नि, होइन र मिस?
4: हो, तपाईँले सही भन्नुभयो। मोनेरामा पर्ने जीवहरू प्रोक्यारियोटिक हुन्छन् भने प्रोटिस्टामा पर्ने सजीवहरू युक्यारियोटिक एककोषीय हुन्छन्। त्यसैले प्रोटिस्टामा पर्ने जीवहरू मोनेरामा पर्ने भन्दा विकसित हुन्छन्।
3: फरक फरक जगतमा पर्ने जीवहरूको पनि धेरै विशेषताहरू एकअर्कासँग मिल्छन् नि मिस।
4: हो मिथिलेश, कुनै जगतहरू बीच धेरै साझा विशेषताहरू हुन्छन् भने कुनै जगतहरू बीच कम साझा विशेषताहरू हुन्छन्। यसले पनि सबै जीवहरूको विकास साझा पूर्वजबाट भएको हो भन्ने देखाउँछ।
3: सबै सजीवहरूको साझा विशेषता के हो मिस?
4: सबै जीवहरूको साझा विशेषता भनेको सबै सजीवहरूको जीवन एउटा कोषबाट सुरु हुन्छ, चाहे त्यो एक कोषीय प्रोटिस्टा होस् या अति विकसित बहुकोषीय जीव किन नहोस्।
2: हजुरले यहाँ देखाएको फाइलोजेनिक वृक्ष अनुसार विभिन्न जगतमा पर्ने जीवहरूको विकास क्रम कसरी भएको छ मिस?
4: जीवहरूको वर्गीकरणको आधारले के देखाउँछ भने पृथ्वीमा सबैभन्दा पहिले प्रोक्यारियोटिक जीवहरूको उत्पत्ति भयो, जुन मोनेरामा पर्छन्। त्यसकै विकास भएर युक्यारियोटिक एक कोषीय जीवहरू उत्पत्ति भए, जुन प्रोटिस्टा जगतमा पर्छन्।
3: के अरू बहुकोषीय जीवहरू पनि तिनै एक कोषीय जीवबाट भएका हुन् त?
4: हो नि, ती एक कोषीय जीवहरूमा कोष विभाजन भई कर्मिक विकास हुँदै जाँदा बहुकोषीय जीवहरूको विकास भएको हो। यिनीहरूका साझा विशेषताका आधारमा फन्जाई, वनस्पति र जन्तु जगतमा राखिएको छ।
2: एउटै जगतमा पर्ने सजीवहरूमा पनि त फरक फरक विशेषताहरू हुन्छन् नि मिस, त्यसमा क्रम विकासको के सम्बन्ध छ त?
4: एलेक्सले एकदम राम्रो जिज्ञासा राख्नुभयो। एक पटक जन्तु जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
3: जन्तु जगतलाई त 9 फाइलममा विभाजन गरिएको छ।
4: के को आधारमा यसलाई विभाजन गरिएको छ? अवलोकन गर्नुहोस् त।
3: यिनीहरूको शारीरिक बनावटको आधारमा जस्तो लाग्यो मिस।
4: हो, शारीरिक बनावट एउटा आधार हो, साथसाथै यिनीहरूमा भएको प्रणालीहरूको विकासलाई पनि आधार मानिएको छ।
3: यो अलिक स्पष्ट तरिकाले भनिदिनुहोस् न मिस।
4: जन्तु जगतको वर्गीकरण गर्दा सबैभन्दा पहिलो फाइलम कुन हो?
3: पोरिफेरा।
4: यसमा कस्ता जीवहरू पर्छन्?
3: बहुकोषीय तर तन्तुको विकास नभएका जीवहरू पर्छन्।
4: त्यसपछि कुन फाइलम पर्छ?
3: सिलेन्टरेटा।
4: यसमा पर्ने जीवको शारीरिक बनावट कस्तो हुन्छ?
3: यसमा पर्ने जीवहरूमा तन्तुको विकास भएको हुन्छ तर अङ्गहरू विकास भएका हुँदैनन्।
4: सिलेन्टरेटा पछि कुन फाइलम आउँछ?
2: प्लेटी हेल्मिन्थिस।
4: यसको मुख्य विशेषता के हो?
2: चेप्टो शरीर, पाचन प्रणालीका केही अङ्ग विकास भएको हुन्छ तर पूर्ण प्रणालीको विकास भएको हुँदैन।
4: प्लेटी हेल्मिन्थिस पछि कुन फाइलम आउँछ?
3: निमाथेल्मिन्थिस।
4: अब यसको विशेषता भन्नुहोस् त।
3: यसको पाचन प्रणाली पूर्ण रूपमा विकास भएको हुन्छ तर अन्य प्रणालीहरूको विकास भएको हुँदैन।
4: यसबाट तपाईँहरूले के बुझ्नुभयो त? के वर्गीकरण र क्रम विकास बीच सम्बन्ध पाउनुभयो त?
3: सरल जीवहरूबाट विकसित जीवहरूको विकास भएको रहेछ। वर्गीकरण गर्दा पनि तिनीहरूको विकास क्रम अनुसार सरलदेखि विकसिततिरको आधार लिएको पाइयो।
4: मिथिलेश एकदम सही भन्नुभयो। जीवहरूको विकास क्रमलाई आधार मानेर जन्तु जगतका फाइलमहरूलाई कर्मिक रूपमा राखिएको छ।
2: भर्टिब्रेटामा पर्ने जनावरहरूलाई पनि त त्यसरी नै राखिएको छ, होइन त मिस?
4: हो नि, तिनीहरूको शारीरिक बनावट, मुटुको बनावट, सबै विशेषताहरू तपाईँहरूले छलफल गरिसक्नु भएको छ त।
3: हो मिस, तिनीहरूलाई पनि सरलदेखि जटिल विशेषताका आधारमा राखिएको छ।
2: अब यिनीहरूको बारेमा नि छलफल गरौँ न मिस।
4: भर्टिब्रेटका 5 वर्गहरू मध्ये मत्स्य वर्गमा पर्ने जनावरहरू कहाँ बस्छन्?
3: पानीमा मात्रै बस्छन् मिस।
2: अनि उभयचरहरू पानी र जमिन दुवैमा बस्छन्।
4: त्यस्तै अरू वर्गहरू नि?
2: सरीसृपहरू जमिनमा घस्रेर हिँड्छन्।
4: यहाँ पनि हेर्नुहोस् त, जनावरहरूलाई तिनीहरूको विकास क्रममा नै वर्गीकरण गरिएको छ।
2: मुटुको विकास पनि त्यस्तै छ नि है मिस।
4: तपाईँले सही भन्नुभयो। मत्स्य वर्गमा पर्ने जनावरहरूको मुटुमा 2 कोठाहरू हुन्छन्। उभयचर र सरीसृपमा पर्ने जनावरहरूको मुटुमा 3 कोठाहरू हुन्छन्।
2: अनि पन्छी वर्ग र स्तनपायी वर्गमा पर्ने जनावरहरूमा 4 कोठा हुन्छन् है मिस।
4: हो एलेक्स, यसले पनि विकसित जनावरहरूको विकास कम विकसित जनावरहरूबाट भएको जनाउँछ र यिनै फरक फरक गुणहरूको आधारमा वर्गीकरण गर्न पनि सहज भएको हो।
3: हामीले यी 5 वर्गहरूको अध्ययन गर्दा एउटा वर्गमा पर्ने जनावरहरूको साझा विशेषताहरू हुन्छन्। भिन्न भिन्न वर्गका विशेषताहरू पनि फरक फरक हुन्छन्।
4: भिन्न भिन्न वर्गमा पर्ने जनावरहरूको केही साझा विशेषताहरू पनि हुन्छन्।
2: मिसले भनेको कुरा स्पष्ट भएन नि।
4: जस्तो मत्स्य वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने तिनीहरूका धेरै थोरै साझा विशेषताहरू हुन्छन्। तर पन्छी वर्ग र स्तनपायी वर्गको बीच तुलना गर्यो भने धेरै साझा विशेषताहरू हुन्छन्।
3: यसले के जनाउँछ मिस?
4: यसले यी सबै जनावरहरूको पूर्वज एउटै भएको जनाउँछ।
2: यसले त पाइसिस वर्ग भन्दा पंक्षी वर्ग स्तनपायी वर्गको धेरै नजिक रहेको पनि जनाउँछ है मिस।
4: हो एलेक्सले सही भन्नुभयो।
3: मलाई त अचम्म लाग्यो मिस, एउटा वर्गको जनावरहरूबाट अर्को वर्गका जनावरहरूको विकास कसरी भयो होला भनेर।
4: पृथ्वीको हावापानी तथा गतिविधिमा परिवर्तन हुँदै जाँदा जीवहरूको विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो। यसरी विकास हुँदै जाँदा प्रजातिकरण हुँदै गयो र नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
2: यसलाई अझ सरल तरिकाले भनिदिनुहोस् न मिस।
4: मत्स्य वर्गबाट क्रमिक परिमार्जन र विकास भएर उभयचर, उभयचरहरूबाट सरीसृप, सरीसृपबाट पन्छी र पन्छीबाट स्तनपायीको विकास भएको देखिन्छ।
3: वनस्पतिहरूको वर्गीकरण पनि क्रम विकासको आधारमा गरिएको छ त मिस?
4: छ नि, एकपटक वनस्पति जगतको वर्गीकरण चार्ट हेर्नुहोस् त।
3: मिस, मैले वनस्पति जगतको चार्ट झुन्ड्याए।
4: वनस्पति जगतमा पर्ने सबै बिरुवाहरूको साझा विशेषता के हो?
2: यिनीहरूको कोषमा क्लोरोफिल र कोष भित्ता हुन्छ।
4: वनस्पति जगतलाई कतिवटा डिभिजनमा विभाजन गरिएको छ?
3: तीनवटा डिभिजनमा विभाजन गरिएको छ मिस।
4: सबैभन्दा पहिलो डिभिजन कुन हो?
2: पहिलो डिभिजन अल्गी हो।
4: यसका विशेषताहरू के छन्?
2: यस डिभिजनमा पर्ने बिरुवाहरूको थ्यालस हुन्छ, यिनीहरू पानीमा पाइन्छन्।
4: यसपछिको डिभिजन कुन हो?
2: ब्रायोफाइटा।
4: यसका विशेषता भन्न सक्नुहुन्छ?
3: यिनीहरूमा पात र राइजोइडको विकास भएको हुन्छ, यिनीहरू एम्फिबियन बिरुवा हुन्।
4: अर्को डिभिजन कुन हो?
2: ट्राकियोफाइटा।
4: यसका विशेषता के हुन्?
2: यी बिरुवाहरूको शरीर जरा, काण्ड र पातमा विभाजन गरिएको हुन्छ।
3: यिनीहरूमा त भास्कुलर तन्तु, जाइलम र फ्लोइम पनि हुन्छ।
4: यी तीन डिभिजनलाई कसरी विभाजन गरिएको रहेछ त?
2: कम विकसितबाट विकसितको क्रममा।
4: हो, एलेक्सले सही भन्नुभयो। यी तीन डिभिजनमा अल्गी सबैभन्दा कम विकसित छ, जुन पानीमा मात्र पाइन्छ। ब्रायोफाइट पानी र जमिनमा हुर्किए पनि प्रजननका लागि पानी चाहिन्छ। यसले पनि ब्रायोफाइटा अल्गीबाट विकास भएको जनाउँछ।
3: ट्राकियोफाइटाका तीनवटा सब डिभिजनमा पनि त केही समान गुणहरू हुन्छन् भने केही असमान गुण हुन्छन्।
4: हो मिथिलेश, तीनवटा सब डिभिजनका केही विशेषताहरू समान हुन्छन्। जस्तै सबैमा भ्यास्कुलर तन्तु विकास भएको हुन्छ, जसले तिनीहरू एउटै पूर्वजबाट विकास भएको जनाउँछ।
2: तर तिनीहरूको असमान विशेषताहरूले के जनाउँछ मिस?
4: तपाईँहरूलाई थाहा छ नि, टेरिडोफाइटामा पर्ने बिरुवाहरूमा फुल फुल्दैन, बिउ उत्पादन हुँदैन। जिम्नोस्पममा पर्ने बिरुवाहरूमा फुलको सट्टा कोन हुन्छ, नाङ्गो बिउ हुन्छ तर फल हुँदैन। एन्जियोस्पममा फुल फुल्छ, फलभित्र बिउ हुन्छ।
3: यसले के जनाउँछ मिस?
4: यसबाट टेरिडोफाइटाबाट जिम्नोस्पम, जिम्नोस्पमबाट एन्जियोस्पमको विकास भएको जनाउँछ, जसले बिरुवाहरूमा पनि क्रमिक विकास भएको जनाउँछ।
2: यसले पनि त वनस्पति जगतको वर्गीकरण र क्रम विकास बीचको सम्बन्ध स्पष्ट हुन्छ नि है मिस?
4: तपाईँले भनेको सही हो।
3: पाँचवटा जगतहरूको अध्ययन गर्दा पनि अविकसित जगतका जीवहरू क्रमिक रूपमा विकास भएर विकसित जगतका जीवहरूको विकास भएको पाइयो नि है मिस?
4: हो मिथलेश, यसबाट पनि हामीले के बुझ्नु पर्यो भन्दा विकासको क्रममा जीवहरूको अनुकूलनका लागि नयाँ नयाँ गुणहरूको विकास हुँदै गयो, प्रजातिकरण हुँदै गयो, त्यसबाट नयाँ नयाँ जीवहरूको उत्पत्ति हुँदै गयो।
2: त्यसैले त क्रम विकासलाई वर्गीकरणको आधार मानिएको होला।
4: हो एलेक्स, पाँच जगत वर्गीकरण प्रणालीमा क्रम विकासलाई पनि आधार मानिएको छ, त्यसैले त यो वैज्ञानिक पनि छ।
3: आजको यो छलफलले त क्रम विकास पनि स्पष्ट भयो।
4: अब वर्गीकरण र क्रम विकासको सम्बन्ध पनि बताउन सक्नुहुन्छ नि?
2: राम्रोसँग बताउन सकिन्छ मिस।
4: ल, धेरै राम्रो। तपाईँहरूको जिज्ञासु बानीले गर्दा, तपाईँहरूसँग छलफल गर्दा मैले पनि धेरै कुरा सिक्ने मौका पाउँछु।
3: अब त हामीले वर्गीकरण र क्रम विकासको सम्बन्ध राम्रोसँग बताउन सक्छौँ।
4: स्याबास, अब तपाईँहरूले फेरि एक आपसमा मिलेर कक्षामा पनि छलफल गर्नुहोस् है।
2: हस् मिस।
3: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
2: आज त हामीले धेरै कुरा सिक्यौँ।
4: घन्टी पनि लागिसक्यो। अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर भोलि मलाई देखाउनुहोस् है।
3: हुन्छ मिस। बाई बाई मिस।
4: बाई बाई।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 2 रहेको यौन विकृति र विसङ्गति भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: मुना, तिमी के गरेर बसेकी थियौ? तिम्रो झोला कक्षामा देखेँ, तर मान्छे नदेखेर तिमीलाई खोज्दै पो आएको त। घर जानु पर्दैन?
5: मलाई त त्यसै कक्षामा बसेर पढ्न मन लागेन, त्यसैले यहाँ आएर एक्लै बसेँ कि।
4: विद्यालय आइसकेपछि पनि पढ्न मन लागेन भनेर बाहिर आएर बस्ने हो त? अहिले सर र म्यामले थाहा पाउनु भयो भने के हुन्छ?
5: म एकदम तनावमा छु मानबहादुर, फेरि तिमीलाई यस्तो कुरा कसरी सुनाउ?
4: किन, म तिम्रो मिल्ने साथी होइन र, मसँग पनि कुरा लुकाउँछु। भन न मलाई, भन्यो भने त तिम्रो मन हलुका हुन्छ।
5: हेर न, मेरो एकजना साथीको घरमा जाँदा उनको दाईसँग चिन्जान भएको थियो। साथीको दाई भनेर फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदा मैले पनि एक्सेप्ट गरेँ।
4: अनि के भयो नि?
5: फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा हुँदै हामी दुई बिचमा प्रेम सम्बन्ध भयो। उसले भिडियो कलमा नाङ्गो शरीर देखाउन अनुरोध गर्न थाल्यो।
4: ओहो, अनि के भयो?
5: मैले पनि माया गरेको मान्छे भनेर विश्वास गरेर उनले भनेका हरेक कुराहरू मान्दै गए। उसले त मेरो नाङ्गो शरीरको फोटो खिचेर राखेको रहेछ।
4: अनि के गर्यो त्यसले?
5: उसले मेरो नाङ्गो शरीरको भिडियो नराम्रो साइटमा राखिदिएछ। मेरो घरमा आमा बुबाले थाहा पाएर मलाई गाली गर्नुभयो।
4: तिमीसँग मायाको नाटक गरेर तिम्रो सोझोपनको फाइदा उठाएछ त्यसले।
3: यत्तिकैमा उनीहरूको सामाजिक पढाउने शिक्षक रजनी म्याम उनीहरू भएको ठाउँमा आइपुग्नुहुन्छ।
6: मुना र मानबहादुर, तपाईँहरू किन कक्षामा नगएर यहाँ बस्नुभएको? घर जाने होइन?
4: ओहो, म त झसङ्ग पो भयो त। अँ म्याम, यो मुनालाई अलि सन्चो नभएर यहाँ बसेको।
6: के भयो मुना, अनुहार पनि रोएर बसे जस्तो निन्याउरो देख्छु त।
5: केही भएको छैन म्याम।
6: तपाईँ केही कुरा लुकाउँदै हुनुहुन्छ है? हिजो अस्तिदेखि नै मैले तपाईँको व्यवहार अवलोकन गरिरहेको छु।
4: म भन्छु है म्याम हजुरलाई, सायद उसलाई हजुरसँग भन्न अप्ठ्यारो लाग्यो होला।
6: ल भन्नुहोस् त मानबहादुर।
3: मानबहादुरले मुनालाई परेको सबै समस्याहरू विस्तारमा रजनी म्यामसँग भन्छ। रजनी म्याम आश्चर्यमा पर्नुहुन्छ। रजनी म्याम मनोसामाजिक परामर्शदाता पनि हुनुहुन्छ।
6: ओहो, कुरा यस्तो पो रहेछ। नआत्तिनुहोस् मुना, म तपाईँलाई सहयोग गर्छु। यसलाई अनलाइनबाट हुने यौन दुर्व्यवहार भनिन्छ। यो एक किसिमको यौन विकृति र विसङ्गति पनि हो।
4: म्याम, यो यौन विकृति र विसङ्गति पाठ त हाम्रो सामाजिकमा पनि छ नि। यो पाठ पढाउँदा आएको थिइनँ, त्यसैले मलाई यस विषयमा खासै थाहा छैन।
6: यौन विकृति र विसङ्गति अन्तर्गत धेरै किसिमका विकृतिहरू पर्छन्। सुन्नुहोस् है त, जस्तै यौनजन्य क्रियाकलापमा संलग्न हुने र अरूलाई पनि संलग्न गराउने, त्यस्तै यौन भावनाले कसैप्रति गरिने नराम्रा व्यवहारहरू सबै यौन विकृति र विसङ्गति हुन्।
5: यौन भावनाले कसैप्रति गरिने नराम्रो व्यवहार पनि यौन विकृति र विसङ्गति रहेछ है म्याम? मलाई गरिएको व्यवहार पनि त यस्तै त हो नि।
6: हो नि नानु, अरू पनि छन्। सुन्नुहोस् है त।
4: हस् म्याम।
6: सानै उमेरमा यौन क्रियाकलापमा संलग्न हुनु, घरमा श्रीमान वा श्रीमती हुँदाहुँदै बाहिर यौन क्रियाकलापमा संलग्न हुनु, आय आर्जनका लागि शरीर बेच्नु वा अनैतिक कार्यमा लाग्नु वा वेश्यावृत्तिमा लाग्नु, यी सबै यौन विकृति र विसङ्गतिका उदाहरण हुन्।
4: ओहो, यी सबै क्रियाकलापहरू त यौन विकृति र विसङ्गति पो रहेछन् त है?
6: हो नि। अझ सुन्नुहोस् है, अश्लील भिडियो तथा फिल्म हेर्नु र अनैतिक कार्यमा संलग्न हुनु, सार्वजनिक स्थल वा सवारी साधन वा अनलाइनबाट हुने यौन दुर्व्यवहार सबै यौन विकृति र विसङ्गति नै हुन्।
5: म्याम, म त कस्तो तनावमा छु। मैले त्यो मानिसलाई विश्वास गरेर त्यस्तो गर्नु मेरै गल्ती हो है?
6: गल्ती त तपाईँको पनि हो। त्यसरी अपरिचित व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउनु हुँदैन थियो नि त।
5: हो नि म्याम, गल्ती त मेरै हो।
6: ल, तपाईँहरू दुवैजनाले ध्यान दिएर सुन्नुहोस् है त। कसैले कर गरे पनि वा लोभ देखाए पनि नग्न फोटो र भिडियो खिच्नु र कसैलाई पठाउनु हुँदैन।
4: त्यो चाहिँ हो के? बिचरा यो मुना सोझी लाटी माया प्रेममा परेर फसिछे।
6: हो, त्यसै भएर त हामी सचेत हुनुपर्छ भनेको हो नि। अनलाइन यौन शोषण भएमा नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुपर्छ। अनि स्क्रिनसट र सबै प्रमाण सुरक्षित राख्नुपर्छ, तर अरूलाई पठाउनु र देखाउनु हुँदैन।
5: मसँग पनि छ, मेरो आमा बुबाले पनि प्रहरीमा उजुरी दिने भन्नुभएको छ।
6: ए ल, राम्रो भयो। पिर नगर्नुहोस् मुना, म पनि तपाईँलाई सहयोग गर्छु।
4: म्याम, सबैजना गइसक्नुभयो, हजुरलाई फुर्सद छ भने एकछिन यही सम्बन्धमा छलफल गरौँ न। मुना, तिमीलाई मिल्छ कि नै?
5: मिल्छ, बरु म्यामलाई हतार छ कि?
6: छैन, ठिक छ, छलफल गरौँला नि। तपाईँहरूको पाठमा पनि त यस्तै किसिमका घटनाहरू दिएका छन् होइन त?
4: हो नि म्याम, सबै घटनाहरू मैले पढिसकेको छु। घटना एकमा भयो जस्तो त हाम्रै साथीहरूलाई पनि पर्न सक्छ जस्तो लाग्यो।
6: हो नि, तपाईँहरूको उमेर भनेको पढ्ने उमेर हो। यस्तो समयमा साथी सङ्गतिमा लागेर यौनजन्य क्रियाकलापमा संलग्न हुनु गलत कार्य हो।
5: हो नि म्याम, अहिले बल्ल आफैलाई समस्या परेपछि मैले यी सबै कुराहरू बुझ्दैछु।
6: अनि त्यो घटना एक पढेर के सन्देश पाउनुभयो त?
4: विवाह अघि नै शारीरिक सम्बन्ध राख्नु यौन विकृति र विसङ्गति हो।
6: हो, यसरी उमेर नपुगी यौन सम्बन्ध राख्दा विभिन्न किसिमका जटिलताहरू आउन सक्छन्। कम उमेरमा आमा बन्दा महिलाको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ।
5: हो नि म्याम, मेरो घर नजिकै एउटा साथीले सानैमा विवाह गरिन्, बच्चा जन्माइन् र पढाइ पनि छुट्यो। अहिले त आर्थिक अभावका कारणले श्रीमान श्रीमतीको बीचमा झगडा परिरहन्छ।
6: हो नि, महिलामा शारीरिक तथा मानसिक समस्या आइपर्न सक्छ। आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ। त्यस्तै उमेरै नपुगी पारिवारिक बोझ पनि बोक्नुपर्ने हुनसक्छ।
4: हो नि म्याम, यो घटनाले त साँच्चै हाम्रो उमेर समूहलाई सन्देश दिन खोजेको जस्तो देखिन्छ।
6: अब घटना दुई चाहिँ केसँग सम्बन्धित छ त, पढ्नुभएको छ?
5: घटना दुईमा श्रीमान वा श्रीमती वैदेशिक रोजगारीमा जाँदा आउने समस्याको कुरा गरिएको छ म्याम।
6: हो, ठिक भन्नुभयो। श्रीमान वा श्रीमती वैदेशिक रोजगारीमा जाँदा यहाँ पाठ्य पुस्तकको घटनामा भने जस्तै अवस्था आइरहेका छन्। यहाँ रजनी आफै सचेत पनि भएकी छिन् नि, होइन त?
4: हो म्याम, निशाको घरबार बिग्रेको सम्झेर रजनी आफै सचेत भएकी छन्।
6: हो, यस घटनाले मानिस धेरै फुर्सदी भयो भने पनि यौन विकृति तथा विसङ्गतिमा फस्न सक्छ भन्ने सन्देश दिन खोजेको छ, होइन त?
5: हो म्याम, रजनी फुर्सद हुँदा हरिलाई साथी बनाई हिँडेकी थिइन्। पछि उनी सिलाई बुनाई सिकेर आफै पसल खोलेपछि उनलाई नराम्रा काममा लाग्नु हुँदैन भन्ने विचार आएको छ।
6: अब तेस्रो घटनाको सम्बन्धमा पनि छलफल गरौँ है। तेस्रो घटना चाहिँ केसँग सम्बन्धित छ त?
4: यो घटना पनि हाम्रै उमेर समूहमा घट्न सक्ने खालको छ।
6: किन? तपाईँहरूको उमेर समूहमा घट्ने भन्नुभयो, त्यस्तो लाग्यो र? यस्ता घटनाहरू तपाईँहरूको साथीहरूमा पनि घटेको छ कि क्या?
5: कतिले हेर्छन् नि म्याम यस्ता अश्लील भिडियोहरू।
6: अनि यो घटना पढिसकेपछि के सन्देश पाउनुभयो त?
4: खराब साथीको सङ्गत नगर्ने, मोबाइल फोनको प्रयोग जानकारीमूलक ज्ञानवर्धक कुराहरू खोज्नका लागि र साथीहरूसँग ग्रुप बनाएर पढाइको छलफलका लागि मात्र गर्नुपर्छ भन्ने सन्देश पायौँ।
6: स्याबास, राम्रो सन्देश पाउनुभएछ। अनि अरू?
5: मोबाइलबाट नराम्रा साइटहरू खोल्ने, अश्लील भिडियोहरू हेर्ने जस्ता क्रियाकलापहरू नगर्ने, अपरिचित मानिसहरूबाट आएका लिङ्कहरू नखोल्ने।
6: हो, मैले सिकाउनै नपर्ने गरी आफै कति राम्रा सन्देशहरू पाउनुभएछ।
4: अर्को पनि छ म्याम, आफूलाई कसैबाट नराम्रो व्यवहार वा अश्लील गतिविधि भइरहेको छ भने बुबा आमा र शिक्षकलाई तुरन्त जानकारी गराउने।
6: तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। ल, अब चाहिँ मुनाको जीवनमा घटेको घटना र पाठ्य पुस्तकमा भएको घटनाबाट तपाईँहरू आफै सचेत हुनुभएछ, होइन त?
5: म्याम, म्याम, यौन विकृति र विसङ्गतिका असरहरूको सम्बन्धमा पनि छलफल गरौँ न।
6: भइहाल्छ नि, मुख्य त तपाईँहरूले विचार गर्नुभएको छ कि छैन, यौन विकृति र विसङ्गतिका कारण सानै उमेरमा विवाह गर्ने बालबालिकाहरूको सङ्ख्या बढेको देखिन्छ।
4: सानै उमेरमा विवाह भएकै कारणले बिचमै पढाइ टुट्ने, छोराछोरी जन्माउँदा शारीरिक रूपमा असर पर्ने जस्ता समस्याहरू देखिएका छन्।
6: सही भन्नुभयो, आत्महत्या जस्ता गतिविधिहरू बढ्नुका साथै कतिको जीवन त बर्बाद समेत भएको छ।
5: महिला तथा बालिकाहरू हिंसाको शिकार पनि भएका छन्, होइन त म्याम?
6: हो, तपाईँले ठिक भन्नुभयो। महिला तथा बालिकाहरूलाई रातको समयमा वा एकान्तमा कतै एक्लै हिँड्नु पर्दा असुरक्षित हुनुपर्ने अवस्था पनि आएको छ।
4: जे होस् म्याम, आज हाम्रै जीवनमा घट्न सक्ने र हामी सचेत हुनुपर्ने महत्त्वपूर्ण जानकारी हासिल गर्ने मौका पायौँ।
6: ल, म तपाईँहरूलाई एउटा प्रश्न गर्छु है त। यदि साँच्ची नै तपाईँहरूमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईँ के गर्नुहुन्छ?
5: अब बल्ल म सचेत हुँदैछु। आफूलाई परेपछि थाहा पाए हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्नु हुँदैन। यदि यौन दुर्व्यवहार हुन खोज्यो भने सर्वप्रथम सचेत गराउने
6: हो। ठिक छ, सुरुमा त सचेत नै गराउने हो, त्यसपछि चाहिँ के गर्ने भन्नुहोस् त?
4: त्यसपछि चाहिँ यौन दुर्व्यवहार विसङ्गति हो भनेर सम्झाउने, सचेत गराउँदा र सम्झाउँदा पनि नभएमा सम्बन्धित निकायमा उजुरी दिने।
6: दुवैजनाले एकदम सही भन्नुभयो। आफ्ना छोराछोरीलाई यौन विकृति र विसङ्गतिबाट बचाउने दायित्व त अभिभावकको पनि हुन्छ नि, होइन त?
5: हो नि म्याम, यदि अभिभावकले आफ्ना छोराछोरीहरूको हरेक गतिविधिमा राम्रो ध्यान पुर्याउन सक्ने हो भने यौन विकृति र विसङ्गतिका घटनाहरू अवश्य कम हुन्छन् होला।
6: ल, त्यसो भए तपाईँहरूको विचारमा यौन विकृति र विसङ्गतिबाट बालबालिकालाई बचाउनका लागि अभिभावकको भूमिका के हुन सक्छन् होला त?
4: आफ्ना बालबालिकाहरूलाई सही संस्कार र गतिविधिमा संलग्न गराउन पर्छ कि जस्तो लाग्यो त म्याम मलाई त।
6: तपाईँले भन्नुभएको ठिक छ। हो, यौन विकृति र विसङ्गतिका बारेमा बालबालिकासँग खुलेर कुरा गर्ने र यौन विकृति र विसङ्गतिका नकारात्मक पक्षका बारेमा जानकारी गराउने गर्नुपर्छ।
5: आफ्ना बालबालिकाका दैनिक गतिविधि सूक्ष्म किसिमले नियालिरहने अथवा के गर्दैछन्, कहाँ जाँदैछन् भनेर ख्याल पनि गर्नुपर्छ कि जस्तो लाग्छ।
6: साह्रै राम्रो कुरा गर्नुभयो। उनीहरूको व्यवहारमा परिवर्तन आएको महसुस भएमा साथी जस्तो व्यवहार गरी नजिक बनेर सम्झाउने बुझाउने पनि गर्नुपर्छ।
4: बालबालिकालाई गुटस र ब्याटसको सम्बन्धमा सचेत गराउनु पनि पर्छ जस्तो लाग्छ म्याम।
6: हो हो, यसबाट पनि अरूले आफूलाई कस्तो नजरले हेरिरहेका छन् भन्ने थाहा पाउन मद्दत गर्छ। त्यस्तै अभिभावक स्वयंले पनि आफ्ना बालबालिकाको अगाडि आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्नुपर्छ।
4: सुरक्षा व्यवस्था पनि कडा बनाउनुपर्छ, होइन म्याम?
6: हो नि, विद्यालय तहको पाठ्यक्रममा यौन विकृति र विसङ्गति सम्बन्धी विषयवस्तु समावेश गरी बालबालिकाहरूलाई खुलेर कुरा गर्न सक्ने बनाउनुपर्छ।
5: विद्यालयमा त पढाइ हुने नै गरेको छ नि, होइन त म्याम?
6: हो, यौन विकृति र विसङ्गति विरुद्ध काम गरिरहेका सङ्घ संस्थाहरूलाई अझ सशक्त र सक्रिय गराएर पनि यस्ता घटनाहरू कम गराउन सकिन्छ।
5: म्याम, यौन विकृति र विसङ्गति विरुद्ध काम गरिरहेका सङ्घ संस्थाहरू के छन्?
6: नेपाल प्रहरी, माइती नेपाल, शक्ति समूह, दिदीबहिनी समूह, आमा समूह, महिला समूह जस्ता स्थानीय सङ्घ संस्थाहरू लगायत थुप्रै सङ्घ संस्थाहरू छन्।
4: नेपाल प्रहरीले त यौन धन्दामा लाग्नेलाई खोजी गर्ने र पक्रिने काम गर्छ होला है म्याम?
6: हो नि, नेपाल प्रहरीले शङ्कास्पद ठाउँहरूमा र उजुरी परेका आधारमा छापा मार्ने र शङ्कास्पद ठाउँहरूमा गस्ती गर्ने काम पनि गर्छ।
4: अनि माइती नेपालले चाहिँ के गर्छ नि म्याम?
6: माइती नेपाल, शक्ति समूह, दिदीबहिनी जस्ता सङ्घ संस्थाहरूको काम मिल्दाजुल्दा नै छन्।
5: ए, के काम गर्छन् नि म्याम?
6: बेचबिखनमा परेका, बेचबिखनका लागि लैजान लागेका र नेपालमै यौन धन्दामा संलग्न गराइएका महिलाहरूलाई उद्धार गर्ने काम गरिरहेका छन्। परामर्श प्रदान गर्ने, पुनर्स्थापनाका लागि आय आर्जन गर्न सक्ने सिपमूलक तालिम दिएर सक्षम बनाउने र संरक्षण प्रदान गर्ने जस्ता काम पनि गरिरहेका छन्।
5: धेरै राम्रा कामहरू पो गर्ने रहेछन् त।
6: हो नि, यी बाहेक आमा समूह, महिला समूह जस्ता स्थानीय सङ्घ संस्थाहरूले पनि महिलाहरूलाई सचेत गराउने, पीडितहरूलाई उद्धार गर्नका लागि नेपाल प्रहरीलाई सहयोग गर्ने जस्ता काम गरिरहेका छन्। मुख्य कुरा व्यक्ति आफै सचेत बन्नु पर्यो र त्यसपछि अरूलाई पनि सचेत बनाउनु पर्छ।
5: म्याम, म कस्तो तनावमा परेको मान्छे पनि हजुरसँगको छलफलले त आत्मबल बढाए जस्तो भएको छ।
6: त्यसैले त म तपाईँहरूलाई समय दिएर बसेको हो त। ल, भोलि तपाईँको घटनाको उजुरी दिन नेपाल प्रहरीको साइबर ब्युरोमा जानुपर्छ है त।
5: हुन्छ म्याम, ल मानबहादुर घर जाउँ, आमा बुबा आतिनुहुन्छ फेरि।
6: ल ल, घर जानुस्, म पनि जान्छु।
5: बाई म्याम।
6: बाई।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
0: सुन्दै हुनुहुन्थ्यो शैक्षिक रेडियो कार्यक्रम। हामी यति बेला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यही सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। साँझको 6 बज्ने लागेको छ। अब पहिले मैथिली भाषामा समाचार, त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

यो रेडियो नेपाल हो। अब सुख मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। मध्य प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश भएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन पेश भएको उल्लेख छ। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीले नेपालको संविधान बमोजिम सो प्रतिवेदन पेश गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 आयोगले सम्पन्न गरेका कामहरूको विवरण समेटिएको छ। लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। प्रदेश मन्त्री परिषदको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको नियमावली स्वीकृत गरेको स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बताउनुभयो। नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको थियो। कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसुन पूर्व तयारी तथा प्रतिकार योजना 2083 अनुमोदन गरिएको छ। कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रेनको सहकारमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यशाला गोष्ठी मार्फत सो योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरोकारवालाहरूसँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट लेखन अन्तिम चरणमा पुगेको छ। मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ चालु खर्चतर्फको प्रविष्ट भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख दिल्ली राम रिज्यालले बताउनुभयो। प्रदेशभित्रका स्थानीय तथा निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढाइएको महाशाखा प्रमुख रिज्यालले बताउनुभयो। प्रदेशको आन्तरिक स्रोत बढ्न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि 31,97,49,00,000 रुपैयाँ बजेट ल्याएको थियो। प्रदेश सरकारले आषाढ 1 बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। कञ्चनपुरका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष 2083-84 लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन्। सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका 9 पालिकाले पनि वडा स्तरबाट योजना छनौट गरी पालिकामा सङ्कलन गरिरहेका छन्। शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडा स्तरमा बजेटको सिलिङ पठाएर योजना छनौटको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। त्यसै गरी भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखकले विषयगत शाखा र वडामा बजेटका लागि सिलिङ पठाइएको बताउनुभयो। बेलौरी नगरपालिकाका उपप्रमुख जोग राम चौधरीले पनि बजेट निर्माणको काम भइरहेको बताउनुभयो। त्यसै गरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र जोशीले वडाबाट बजेटको सिलिङ पठाइएको बताउनुभयो। कञ्चनपुरमा 7 नगरपालिका र 2 गाउँपालिका गरी 9 स्थानीय तह रहेका छन्। पर्सा 12 औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी सिधै सिर्सिया नदीमा विसर्जन गरी वातावरण प्रदूषण गर्ने उद्योगलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदी तथा खोलामा मिसाइएको सम्बन्धमा विभिन्न माध्यमबाट गुनासा तथा उजुरी प्राप्त भएको र सञ्चार माध्यमहरूमा समेत उक्त विषय सार्वजनिक भएपछि सम्बन्धित उद्योगहरूलाई सचेत गराइएको उल्लेख छ। विज्ञप्तिमा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका प्रदूषण न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाल सरकारले निर्धारण गरेको वातावरणीय मापदण्ड अनुरूप फोहर पानीमा विसर्जन गर्न उद्योगहरूलाई निर्देशन दिएको हो। स्थानीयवासी तथा सरोकारवालाहरूले लामो समयदेखि सिर्सिया नदीमा औद्योगिक फोहोरका कारण प्रदूषण बढ्दै गएको भन्दै प्रभावकारी अनुगमन र नियन्त्रणको माग गर्दै आएका थिए।
विश्व बाल श्रमिक विरुद्ध दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्तका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विविध कार्यक्रमको साथ विश्व बाल श्रम विरुद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जुन 12 यो दिवस मनाउन सुरु भएको हो। यसैबीच बाल श्रमले बाल बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्तका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तर्राष्ट्रिय साझेदार बीचको सहकार्यलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएको छ। हुम्ला जिल्ला अस्पतालमा किशोर किशोरी मैत्री सेवा सञ्चालन भएको छ। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उमाकान्त तिवारीका अनुसार जिल्लाका 9-19 वर्षका बाल बालिकालाई लक्ष्य गरी बहिरङ्ग सेवा अन्तर्गत किशोर किशोरी मैत्री सेवा प्रारम्भ भएको हो। उक्त सेवा अन्तर्गत राजस्वला र त्यस क्रममा हुने समस्या तथा तिनको निदान, परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भपतन गराउन उत्पन्न हुने जटिल शारीरिक समस्या, मानसिक एवं प्रजनन स्वास्थ्यबारे किशोर किशोरीलाई परामर्श उपलब्ध गराइनेछ। सल्यानमा गाउँघरमै पुगी क्षयरोगी पहिचान गर्ने कार्य सुरु गरिएको छ। जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोग न्यूनीकरण गर्ने उद्देश्यले आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोग खोज अभियान सञ्चालन गरिएको हो। यसै क्रममा शारदा नगरपालिकामा 271 महिला र 129 पुरुष गरी 400 छातीको एक्सरे परीक्षण गर्दा क्षयरोग शङ्कास्पद 36 व्यक्तिको खखार सङ्कलन गरी थप परीक्षणका लागि सल्यान जिल्ला अस्पताल पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले जानकारी दिनुभयो। बस्ती स्तरमै गरिएको खोज पडताल अभियानले रोगको प्रारम्भिक निदान, उपचार तथा नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब हामी राख्दैछौ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। केही समयमा नै बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। 46 सदाझै कृषि कार्यक्रम प्रसारण हुनेछ। साँझ 7 बजे समाचार, 7:25 घटना र विचार कार्यक्रम प्रसारण हुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 आदर्श जीवन कार्यक्रम, त्यसपछि विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। राति 9 बजे समाचार, 9:15 हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 10 बजे हिन्दीमा समाचार, 10:10 रोधी कार्यक्रम प्रसारण हुनेछ। राति 11 बजे समाचार, अनि समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छन्। हाम्रो प्रसारण भने 11 बजेको समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: कृषक माज बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
2: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
3: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
2: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
3: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
2: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
3: फोन नम्बर 5 42 13 5 9।

0: नमस्कार मेरा प्यारा प्यारा भाई बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु शरद चौलागाई सँगै म तपाईँहरूकै सञ्चालिका दिदी विष्णुदेवी पौडेल उपस्थित भइसकेकी छु। भाइ बहिनी, आज विश्व बाल श्रम विरुद्धको दिवस। बाल बालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्य विरुद्ध हरेक वर्ष जुन 12 संसारभर बाल श्रम विरुद्धको दिवसका रूपमा मनाउने गरिन्छ। बाल श्रम विरुद्ध ILO महासन्धि 182 र श्रममा प्रवेश गर्ने न्यूनतम उमेर सम्बन्धी महासन्धि 138 कार्यान्वयनको सन्दर्भ पारेर सन् 2002 12 जुनलाई विश्व बाल श्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो भने, भाइ बहिनी, बाल श्रम विरुद्धको दिवस मनाउनुको मूल उद्देश्य पनि बाल श्रमको अन्त्य नै हो। मेरा प्यारा प्यारा भाइ बहिनीहरू, आज हामी यही बाल श्रम विरुद्धको दिवसको उपलक्ष्य पारेर विशेष कार्यक्रम लिएर तपाईँहरू माझ उपस्थित भएका छौ। आजको कार्यक्रममा हामी प्रगति शिक्षा सदन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डोरप्रसाद भण्डारीसँग गरिएको कुराकानी र हिमालयन व्हाइट हाउस कलेजमा अध्ययनरत दिदी स्मृति पौडेल र एकजना अभिभावक कल्पना पराजुलीसँग गरिएको कुराकानी लिएर आएका छौ। कार्यक्रमको शुरूआतमा सुनौ शिक्षक डोरप्रसाद भण्डारीसँग गरिएको कुराकानी। स्वागत छ तपाईँलाई बाल श्रम विरुद्धको यो विशेष कार्यक्रममा। बाल श्रमले बाल बालिकाको शिक्षामा कस्तो असर पार्छ?
1: विशेष गरेर विद्यालय जानुपर्ने उमेर समूहका बाल बालिकाहरू पढाइ छोडेर घर परिवारको काममा लागेका हुन्छन् र यो बाल श्रमले गर्दाखेरि उनीहरूको पढाइमा बाधा पुग्ने कुरा नै बाल श्रमको मुख्य कारण हो र यसमा चाहिँ विद्यालय उमेर समूहका बाल बालिकालाई विशेष गरेर होटल रेस्टुरेन्ट घर होइन त्यस्तै गरेर इट्टा भट्टा जस्ता ठाउँमा चाहिँ काममा लगाइन्छ र उनीहरूको कम्प्लिटली पढाइमा चाहिँ असर पुग्ने नै भयो। त्यसको साथसाथै बाल बालिकाको शारीरिक मानसिक स्वास्थ्यमा समेत समस्या आउने गर्छ र हामीले समग्रमा भन्दाखेरि चाहिँ बाल बालिकाको सर्वाङ्गीण विकासमा यसले असर पुग्छ र शिक्षाको क्षेत्रबाट चाहिँ बाल बालिकाहरू वञ्चित हुन्छन्।
0: हजुर, विद्यालयले चाहिँ बाल श्रममा परेका विद्यार्थीहरूलाई चाहिँ कसरी सहयोग गर्ने गरेको छ?
1: विशेष गरेर हामी सामुदायिक विद्यालयमा काम गरिरहेका शिक्षकहरूले चाहिँ धेरै यो समस्यासँग हामी जुझिरहेका हुन्छौँ। विद्यालयमा विद्यार्थी निश्चित समय विद्यालय चाहिँ आउँछ तर बिहान बेलुकाको समयमा उनीहरू बाल श्रममा परिरहेका हुन्छन्। हाम्रो जस्तो सामुदायिक विद्यालय र सहरी क्षेत्रमा रहेका विद्यालयहरूमा चाहिँ अर्काको घरमा बसेर पढ्नुपर्ने बाध्यता, आफ्नो अभिभावक भन्दा बाहेक अरूको गार्जियनसिपमा बसेका बाल बालिकाहरू धेरै हुन्छन्। त्यसले गर्दा हामीले गरिरहेको अभ्यास मैले तपाईँहरूलाई भन्दाखेरि विशेष गरेर हामी चाहिँ बाल बालिकाहरू जो बाल श्रममा परेका छन् उनीहरूको सुरुमा चाहिँ हामी पहिचान गर्ने नै काम गर्छौँ। त्यस पछाडि पहिचान भइसके पछाडि विद्यार्थीहरूलाई विद्यालयमा ल्याएर भर्ना गराउने काममा हाम्रो जोड हुन्छ र विद्यालयमा भर्ना गरिसके पछाडि ती बालबालिकाहरूलाई समयमा आवश्यकता अनुसार परामर्श गर्ने र आर्थिक तथा अन्य विभिन्न हिसाबले परेको समस्यालाई पनि हामी चाहिँ समाधान गर्न विद्यालयको तर्फबाट विशेष भूमिका निर्वाह गर्छौँ। जो समुदायमा विभिन्न समयमा सचेतनामूलक कार्यक्रमहरू हामीले सञ्चालन गर्दै आएका छौँ। हाम्रै विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरूको सहयोगमा हामीले कहिलेकाहीँ सडक नाटक प्रस्तुत गर्ने र अन्य सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर हामी विशेषतः विद्यालयमा बालबालिकाहरूलाई ल्याउने प्रयास हाम्रो रहिरहेको हुन्छ।
0: हजुर, आज त बाल श्रम विरुद्धको दिवस हो, आज चाहिँ विद्यालयले के कार्यक्रम गर्यो त?
1: आज यो बाल श्रम लाई हामीले बाल बालिकाहरूबाट टाढा राख्नुपर्छ भनेर चेतनामूलक कार्यक्रम हाम्रो बिहानीको प्रार्थना सभाबाटै सुरु भयो र प्रार्थना सभामा हामीले बाल बालिकाहरूलाई बाल श्रम भनेको के हो, यसबाट हामीले कसरी बस्नुपर्छ भन्ने विषयमा हामीले बाल बालिकाहरूलाई जानकारी गरायौँ र यसकै अवसरमा हामीले बाल बालिकाहरूलाई निबन्ध लेखन प्रतियोगिता र कतिपय विद्यार्थीहरूले कविता लेखन प्रतियोगिता जस्तै अन्य अतिरिक्त क्रियाकलापहरू गरेर चाहिँ हामी यसलाई मनाइरहेका छौँ।
0: हजुर, आज बाल श्रम विरुद्धको दिवस हामीलाई सुनेर बसिराख्नु भएका साना साना भाइ बहिनीहरू र हामीलाई सुनिराख्नु भएको श्रोताहरूलाई चाहिँ तपाईँको तर्फबाट यो दिवसको उपलक्ष्यमा केही शुभकामना छ भने दिन सक्नुहुन्छ?
1: भाइ बहिनीहरू, बाल बालिकाहरू जो शिक्षाको अधिकारबाट वञ्चित हुनु भएको छ अथवा उहाँहरूले चाहे अनुसार शिक्षा प्राप्त गरिराख्नु भएको छैन, उहाँहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूको सर्वाङ्गीण विकासको लागि सबैभन्दा आवश्यक पर्ने कुरा शिक्षा हो। त्यसैले शिक्षाको लागि तपाईँहरू अगाडि आउनुहोस्। हामी जस्ता विद्यालयमा काम गर्ने शिक्षक लगायत अन्य सरकारवालाहरू छौँ, तपाईँहरूलाई शिक्षाको अधिकार सुनिश्चित गराउने कुरामा हामी कटिबद्ध छौँ, हामी लागिरहनेछौँ भन्न चाहन्छु। त्यसै गरेर अभिभावकहरू जो बाल बालिकाहरूलाई विद्यालय बाहेक अलिकति बढी बाल श्रम अथवा अन्य गतिविधि लगाउनु भएको छ भने कृपया यहाँहरूले यस्ता कुराहरूलाई नगरिदिनुहोस्। विद्यार्थीको अधिकार पढ्ने नै हो, शिक्षा प्राप्त गर्ने नै हो, र उनीहरूको त्यो उमेर अनुसारको शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित नगराइदिनुहोस् भन्न चाहन्छु। र आजको दिनले यदि कोही समस्यामा हुनुहुन्छ भने आजबाट नै यसबाट छुटकारा प्राप्त गर्न सक्नुहोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
0: हजुर, व्यस्तताको बावजुद पनि हामीसँग जोडिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
1: हुन्छ, यहाँलाई पनि एकदमै धेरै धन्यवाद।
0: भाइ बहिनी, कार्यक्रममा अब राख्दैछौ हिमालयन व्हाइट हाउसमा अत्यन्द्र दिदी स्मृति पौडेलसँग गरिएको कुराकानी। मैले उहाँलाई पहिलो प्रश्न गरेकी छु, बाल श्रम विरुद्धको दिवस मनाइरहँदा तपाईँलाई यो विषयमा के थाहा छ भनेर।
2: 18 वर्ष भन्दा मुनि जुन एज नपुगेको हामीले एडल्ट भन्छौँ नि, उनीहरूलाई चाहिँ काम लगाउनु चाहिँ बाल श्रम हो जस्तो लाग्छ।
0: सबै बाल बालिका स्कुल किन जानुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: स्कुल भनेको शिक्षा प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम हो। शिक्षाले बाल बालिकालाई ज्ञान सिप सही निर्णय गर्न क्षमता प्रदान गर्दछ। सो त्यसैले चाहिँ मलाई लाग्छ कि सबै बाल बालिका विद्यालय जान जरुरी छ।
0: हजुर, स्मृति तपाईँ पनि आफू सानै नै हुनुहुन्छ, तपाईँको विचारमा बाल श्रम गलत कि सही?
2: मेरो विचारमा चाहिँ बाल श्रम गलत हो। बाल बालिकाको मुख्य जिम्मेवारी भनेको पढाइ हुनुपर्छ जस्तो लाग्छ, आफ्नो प्रतिभाको विकास गर्नुपर्छ जस्तो लाग्छ, न कि काम गरेर जीविकोपार्जन गर्नु।
0: स्मृति, यदि तपाईँको कुनै साथी या तपाईँको आसपासमा कोही सानसाना बाल बालिकाहरू चाहिँ कामकै कारणले चाहिँ विद्यालय जान सकेको छैन भन्ने थाहा पाउनु भयो भने तपाईँले तिनीहरूलाई कसरी सहयोग गर्नुहुन्छ?
2: मैले त्यस्तो सिचुएसन फेस गर्नु पर्यो भने चाहिँ उनीहरूसँग बसेर कन्सल्ट गरेर कि पढ्नु विद्यालय जानु इम्पोर्टेन्ट हो भनेर बुझाएर र के प्रब्लमले गर्दा चाहिँ उनीहरू जान पाइरहेको छैनन् भनेर हेल्प गर्न साथीभाइसँग मिलेर पनि सहयोग जुटाउन प्रयास गर्थे।
0: हजुर, आज बाल श्रम विरुद्धको दिवसको उपलक्ष्यमा हामीलाई सुनेर बसिराख्नु भएका साना साना भाइ बहिनी र श्रोताहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
2: म चाहिँ बाल श्रम अन्त्य गर्न परिवार, विद्यालय, समाज, सरकार सबैको साझा प्रयास आवश्यक छ भनेर भन्न चाहन्छु। बाल बालिकालाई चाहिँ विद्यालय र सुरक्षित वातावरण प्रदान गर्नु पर्छ भनेर भन्न चाहन्छु र बाल श्रम अन्त्य गरौँ, हरेक बाल बालिकालाई शिक्षा र उज्जवल भविष्यको अवसर दिउँ भन्न चाहन्छु।
0: हामीसँग जोडिनु भयो स्मृतिलाई, धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: भाइ बहिनी, कार्यक्रममा अब पालो भएको छ अभिभावक कल्पना पराजुलीसँग गरिएको कुराकानीको।
3: नमस्कार, म कल्पना पराजुली, तिलक्ष्मी प्रवास।
0: तपाईँको विचारमा बाल बालिकाको काम के हो?
3: मेरो विचारमा बाल बालिकाको काम चाहिँ पढ्नु हो पहिलो कुरा, र उनीहरूले संस्कारहरू पनि सिक्दै जानुपर्ने हुन्छ सानै अवस्थाबाट, अनुशासनहरू सिक्दै जानुपर्ने हुन्छ र व्यवहार जन्य कुराहरू सिक्दै जानुपर्ने हुन्छ र पढाइका कुराहरूलाई पनि अगाडि बढाउँदै जानुपर्छ भन्ने लाग्छ।
0: बाल बालिकाले शिक्षा पाउन चाहिँ किन आवश्यक छ त?
3: बाल बालिकाले विशेष गरी उनीहरूको यो सिक्ने समय हो, केही कुराहरू जान्ने सिक्ने र जीवनलाई अगाडि बढाउने क्रममा चाहिँ उनीहरूले शिक्षा चाहिँ एकदमै आवश्यक हुन्छ जीवन चलाउनको लागि, त्यसैले उनीहरूलाई चाहिँ शिक्षा जरुरी हुन्छ।
0: आज विश्व बाल श्रम विरुद्धको दिवस मनाइरहँदाखेरि तपाईँलाई यो विषयमा बारेमा के थाहा छ?
3: मलाई त्यस्तो धेरै कुरा यो दिवसको बारेमा, कसले स्थापना गर्यो, किन मनाइयो भन्ने कुरामा धेरै जानकारी नभए तापनि यो बाल दिवस मनाउनुको कारण चाहिँ बाल बालिकाहरूको चाहिँ हक अधिकार सुरक्षित होस् होइन, उनीहरूले चाहिँ शिक्षा दीक्षा राम्रो पाउन सकुन्, उनीहरूलाई पोषणका कुराहरू अनि उनीहरूलाई घरेलु हिंसाहरू चाहिँ नहोस्, पोषण प्राप्त होस्, शिक्षाहरू पनि त्यस्तै अब शारीरिक रूपमा पोषण पाउनुपर्छ, सुरक्षा पाउनुपर्छ भने मानसिक पोषण भनेको चाहिँ शिक्षा विद्या दीक्षा अझ हाम्रो संस्कार अनुसार यी सबै कुराहरूले चाहिँ उनीहरूलाई ओतप्रोत बनाउनु पर्छ भन्ने उद्देश्यका साथ चाहिँ पूर्वीय दर्शन अनुसार चाहिँ बाल बालिकालाई यसरी हेरिन्छ भने पश्चिमा अनुसार चाहिँ उनीहरूले अब बाल बालिकालाई हिंसा नहोस् भन्ने उद्देश्यले सायद उनीहरूले गरेको सुरुवात गरेको हुनुपर्छ।
0: बाल श्रम वृद्धको दिवस मनाइराख्दाखेरि चाहिँ बाल श्रमलाई रोक्नको लागि परिवारको कस्तो भूमिका रहन्छ?
3: बाल श्रम भनेर केलाई भन्ने भन्ने कुरा हो। पहिलो कुरा चाहिँ बाल श्रम चाहिँ बच्चाहरूले चाहिँ कामै गर्न नसक्ने उनीहरूमाथि त्यत्रो श्रम गराउनु चाहिँ हुँदैन, तर सानो सानो कुराहरू हामीले घरमा गराउन सिकाउनको लागि चाहिँ गराउनु पर्छ भन्ने लाग्छ। नत्र भने उनीहरूमा एउटा काम गर्ने प्रवृत्तिको विकास हुँदैन, शैली कसरी गर्ने थाहा हुँदैन, एकैचोटि पछि उनीहरूलाई पर्दाखेरि जुन काम गर्नुपर्छ उनीहरूको जिम्मेवारीमा आइपर्छ, त्यो कुरा चाहिँ त्यति बेला उनीहरूलाई एकदमै भारी हुन्छ, गाह्रो हुन्छ। त्यसैले सानो सानो कुरा गराउँदाखेरि चाहिँ त्यो त्यसलाई चाहिँ श्रम गराएको श्रम शोषण भन्न मिल्दैन, र उनीहरूले शरीरले नै धान्न नसक्ने खालको श्रम गराउनु चाहिँ हुँदैन, उनीहरूलाई मर्का पर्ने गरेको चाहिँ गराउनु हुँदैन, उनीहरूको पढ्ने बाहेकको समयमा रमाइलो तरिकाले उनीहरूलाई श्रम गर्न पनि हल्का तरिकाले सिकाउनु चाहिँ पर्छ भन्ने लाग्छ मलाई।
0: बाल श्रमले बाल बालिकाको भविष्यमा कस्तो असर पार्छ?
3: सही तरिकाले हामीले बाल श्रम गराइयो भने उनीहरू मेहनती हुन्छन्, अनुशासित हुन्छन्, काम गर्न सिक्छन् र उनीहरूको जीवन यापन चाहिँ सजिलोसँग बित्छ। तर हामीले गलत तरिकाले उनीहरूको वृद्धि विकासमा नै रोकावट हुने खालको र अवरोध आउने खालको श्रम गराइयो भने चाहिँ उनीहरूलाई शारीरिक मानसिक रूपमा असर पर्छ र त्यस्तो खालको चाहिँ हानिकारक हुन्छ, र उनीहरूले रमाइलो तरिकाले जिम्मेवारी बोध गराउँदै गराइएको बाल श्रम चाहिँ उनीहरूलाई एकदमै लाभदायक हुन्छ भन्ने लाग्छ मलाई।
0: आज विश्व बाल श्रम वृद्धको दिवस मनाइराख्दाखेरि हाम्रा साना साना भाइ बहिनीहरू र हामीलाई सुनेर बसिराख्नु भएको श्रोताहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
3: हामीलाई सुनेर बस्नुभएका साना साना बाल बालिकाहरू र उहाँका अभिभावकहरूलाई चाहिँ म के भन्न चाहन्छु भने बाल श्रम भनेको चाहिँ आफ्नो विवेकले चाहिँ कति गराउने बच्चाहरूलाई काम कति श्रम गराउँदाखेरि ठिक हुन्छ भन्ने कुरो चाहिँ अभिभावकले शिक्षकले समाजले विज्ञहरूले जान्ने कुरा हो, र यो जानेको आधारमा चाहिँ उनीहरूको उमेर होइन र उनीहरूको परिस्थिति शारीरिक अवस्था सबै हेरेर चाहिँ उनीहरूलाई कति श्रम गराउनु पर्छ भन्ने कुरो निर्धारण पनि गरिएको हुन्छ कति ठाउँमा, त्यसलाई आधार मान्दै अर्थात् व्यक्ति विशेषमा पनि भर पर्ने कुरा हो, त्यसलाई मध्यनजर गर्दै चाहिँ श्रम गराउनु पर्छ हल्का होइन कर्तव्य बोधको लागि, तर उनीहरूलाई धेरै श्रम गराएर पढ्ने समय नै चाहिँ बिगार्नु हुँदैन, र उनीहरूको शारीरिक अवस्थालाई पनि ध्यान दिनुपर्छ, र त्यस्तै कुरा हरेक पक्षहरूलाई चाहिँ बालबालिकाको हामीले हेर्नुपर्ने हुन्छ, र शिक्षकले पनि सँगसँगै यो कुराहरूलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ, यति भयो भनेदेखि बालबालिकालाई पनि राम्रो हुन्छ र घर परिवारमा अभिभावकहरूलाई पनि खुसी मिल्छ। धन्यवाद,
0: हामीसँग जोडिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
3: मेरो पनि धेरै धेरै धन्यवाद।
0: हस् त भाइ बहिनी, आजको बाल बाटिका कार्यक्रममा बाल श्रम वृद्धको दिवसको उपलक्ष्यमा तयार पारिएको यो विशेष कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
2: ओहो, के हो बलराम बाबु, आज त बडा राम्रो भएर आउनुभएछ। माला साला पनि लाएर, गाला भरि मुख भरि सिन्दुर लाएर, होइन कतै जितेर त आउनु भयो।
3: नमस्ते नमस्ते नमस्ते आमा, नमस्ते। ल यता बसौँ त आमा।
2: आइया बाबा, घोडा दुखेर मर्न आँटे बाबु।
3: अब यो उमेर अवस्था अनुसार त्यस्तै त्यस्तै आमा। अब तपाईँ त धेरै निरोगी हुनुहुन्छ, हेर्नु यो उमेरमा पनि यसो गर्दै हिँड्नु भएको छ। मैले गाउँघरमा धेरै अन्य कृषक बुवा आमाहरूलाई देख्छु, हजुरभन्दा कम उमेरको पनि अझै कमजोर देखिनुहुन्छ।
2: रोग लागेपछि उमेर भन्दैन, त्यही त भन्ने।
3: रोगी हुनुहुन्न हजुर, एकदम निरोगी हुनुहुन्छ। ल यता बसौँ बसौँ, ल बिस्तारै। अनि के कति कामले आउनु? पक्कै पनि हजुर त त्यतिकै आउनुहुन्न, के छ
2: बाबु? कामै लिएर आएको, दुःख दिन आएको, अरू के हुन्थ्यो? अब यही त हो नि, बाह्रै महिना पशु पक्षी पालिन्छ, यता हुन्छ। कहिले हिउँदा भन्यो, कहिले बर्खा भन्यो, मौसम अनुसारको रोग पनि पशु पक्षीमा लाग्दो रहेछ। के केले दुःख दिन्छ पशु पक्षीलाई जानी राख्न पाए फाटफुट सार्न आफैले पनि उपचार गर्न सकिन्छ भनेर बुझ्न आके।
3: ए ठिक छ, अब यो हजुरले अब अहिलेको यो बर्खाको समयको कुरा गर्नुभयो होइन? ए अब यो खास के हुन्छ भने आमा, यो बर्खाको समय भनेको झरी पनि लागिरहने अनि गर्मी पनि हुन्छ। यो झरी पनि लाग्ने गर्मी पनि हुने हुनाले चाहिँ यति बेला बाह्य परजीवीले धेरै सताउँछ। जस्तै अब लामखुट्टेहरू बढी लाग्ने अनि झिङ्गाहरू बढी लाग्ने, यो डाँस भन्ने अलिक ठुलो ठुलो त्यो झिङ्गा जस्तै त्यो जङ्गली किरा, त्यो आएर पनि चुस्ने, रगत चुस्ने पशुहरूलाई, अनि जुकाहरू जुन त्यो जङ्गलमा पाइने जुकाहरू लिचेज भन्ने त्यो बाहिर शरीरमा रगत चुस्ने ती जुकाहरू लाग्ने, अनि नाकभित्र पसेर असर गर्ने जुकाहरू लाग्ने, यी चाहिँ बाह्य परजीवीहरूले पनि असर गर्छन् आमा। अब त्यसको अलावा चाहिँ यति बेला गर्मी पनि हुने अनि वर्षा पनि हुने हुनाले अन्य रोगहरू पनि तुलनात्मक रूपमा बढी फैलिन्छन् आमा।
2: यो हजुर,
3: अब दुई महिना पहिले यहाँहरू तपाईँहरूसँगै सल्लाह गरेर हामीले सारा गाउँभरि खोप लगाएको थियौँ नि आमा। हो त्यो चाहिँ हामी सायद चैतमा लगाएको थियौँ कि वैशाखमा, हजुरले चाहिँ त्यही चैतमा लगाएको थियौँ। अब त्यो खोप लगाएको पनि यति बेला रोग नलागोस् भनेर, जस्तै भ्यागुतेको खोप भनेर लगाएको थियौँ नि आमा। हो अब यति बेला भ्यागुते रोग पनि फैलिने समय हो। हामीले यो गाउँमा धेरै पशुहरूलाई त भ्यागुतेको खोप लगाइसकेका छौँ, त्यही पनि कुनै पशुहरू छुटेको भए भ्यागुते रोग लाग्ने सम्भावना हुन्छ। त्यसै गरी हामीले खोरेत रोगको पनि हामीले खोप लगाएको थियौँ नि आमा। त्यति बेला त अझ माइकिङ गरेर सबै होइन पशु नछुटुन् भनेर, अहिले हामीले यो हाम्रो जुन यो गाउँपालिकामा चाहिँ खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम छ क्या आमा। त्यसले गर्दा अब सरकार, सङ्घीय सरकारले पनि हामीलाई सहयोग गरेको छ, अनि प्रदेश सरकारले पनि सहयोग गरेको छ। त्यो जुन त्यो खोरेत रोग हो, त्यो रोग पनि बढी मात्रामा यो बर्खाको समयमा फैलिएको पाइन्छ। हुन त अब त्यो रोग चाहिँ जाडो समयमा पनि फैलिन्छ। मैले अहिले प्रसङ्ग अस्ति भर्खरै चाहिँ हामीले यो खोप लगाएको हुनाले ताजा तपाईँहरूलाई सम्झाएको मात्र
2: भन्छु।
3: अब हामीले अर्को एउटा पिपिआर भन्ने रोग छ, त्यो बाख्रा भेडाले छेर्ने रोग, त्यो रोग पनि तुलनात्मक रूपमा यो बर्खाकै समयमा प्राय गरेर गर्मी यो सुक्खा मौसम सुरु भएपछिबाट सुरु गर्छ। चैतबाट यो रोग लाग्ने अलि डर हुन्छ, तर अहिले विगत 10-12 वर्षदेखि हामीले यसको खोप लगाइरहेको हुनाले त्यो रोग खासै देखिया छैन यो गाउँमा आमा।
2: म
3: छैन, म आएपछि पनि देखिया छैन। त्यो चाहिँ छेरेर धेरै ज्वरो आउने, भेडा बाख्राहरू धेरै मर्ने, त्यो रोग हो। अहिले चाहिँ हाम्रो यो रोग चाहिँ नेपालमा नियन्त्रित अवस्थामा छ, र हाम्रो गाउँपालिकामा त मैले धेरै अभिलेख पनि हेरेँ, सम्भवतः यहाँ चाहिँ 2060-61 सालदेखि नै त्यो रोग देखिएको छैन भन्ने कुरो मैले बुझेको छु। अब अन्य समस्यामा अब थुप्रै समस्या समस्याहरू हुन्छ, बर्खाको समयमा घर चुहिएर त्यो गोठहरू चुहिने समस्या हुन्छ, त्यसबाट पनि पशुलाई असर गर्छ।
2: हो नि,
3: चिप्लिएर कहिले काहीँ ल हेर्नु न, अब त्यो गोठको बाहिरपट्टि अलिक चिप्लो ठाउँ छ भने लडेर खुट्टा भाँचिने समस्या पनि हुन सक्छ बर्खाको समयमा। र अर्को महत्त्वपूर्ण कुरा आमा, यो अहिले त धेरै किसिमका हरिया घाँसहरू पाइन्छन्, कोही हामीले लगाएका उन्नत जातका घाँसहरू हुन्छन्, कुनै चाहिँ यहाँ पहिलेदेखि उम्रिएर हुर्किएर
2: होइन
3: हो आफै उत्पादन भएका घाँसहरू पनि हुन्छन्। अब यी घाँसहरूबाट हुने केही समस्याहरू, जस्तै कुनै कुनै घाँसहरू धेरै कलिलो अवस्थामा दियो भने विष लाग्छ क्या आमा, धेरै खुवाउँदा। जस्तै अब यो जुनेलो भन्ने हुन्छ नि, त्यो जुनेलो एकदमै भर्खरको पेउले अवस्थामा भन्नाले एकदम कलकलाउँदो अवस्थाको जुनेलो धेरै काटेर दियो भने पनि पशुहरूको चाहिँ पेट फुल्लिनेदेखि लिएर पशु मर्ने हुन सक्छ, त्यही किसिमको विषादी पाइन्छ। त्यसै गरी मकै बारीमा जताततै अब मकै हुर्किँदै जान्छ नि आमा, यति बेला ती मकै पनि पशु फुकेर खायो भने अथवा हामीले धेरै अल्छी गरेर नेपियर टियो सेन्टीहरू काटेर ताततै त्यो नअहिलाइकन दियो भने पनि विभिन्न किसिमको यो विष लाग्ने गर्छ। हामीले चराउने पशुहरूलाई जङ्गलमा चराउँदाखेरि पशुले अब झुक्किएर होस् वा नचिनेर पेउले घाँस एकदम कलकलाउँदो घाँस देखेर खाने र त्यसपछि विष लाग्ने हुन सक्छ। अब यस्तो आमा, त्यस्ता घाँस दिने भन्दा नि अब दिनुपर्ने घाँसको पनि निश्चित अवस्थामा विषादीपना बढी हुन सक्छ, ती घाँसलाई व्यवस्थित गऱ्यौँ भने फेरि दिन सकिन्छ। जस्तै अब त्यो मकै टियो सेन्टी जुनेलो लगायतका घाँसहरू हामीले दिने हो भने काटेर लिएर ओइलाएपछि दिने, छिप्पिएको काट्ने, काटेर लिएर तात्तातै नदिने, त्यसलाई ओइलाएर दिने हो। अनि डाले घाँसको सन्दर्भमा चाहिँ अलि छिप्पिएको डाले घाँस काट्ने, कलकलाउँदो डाले घाँस नकाट्ने, अब काटिहाल्यो भने पनि हल्का ओइलाएर दिने गर्यो भने एकदम राम्रो हुन्छ यो घाँसको समस्याको लागि। अब अन्य परजीवीहरूको त अब धेरै चाहिँ समस्या अनुसार फरक फरक हुन्छ, जस्तै अब यो झिङ्गाहरू बढी लाग्ने अनि लामखुट्टेहरू बढी लाग्ने, यो समस्याहरू समाधान गर्नको लागि वरिपरि अलि पहाडिलो बनाइदिनु पर्यो, धेरै अब नजिक नजिक पानी जम्मा हुने जस्तो समस्याहरू छ भने त्यो पानी जम्मा हुन दिनु भएन, सकिन्छ भने अब तार जाली लाइदिनु पर्यो गोठमा साँझ होइन, बाहिरबाट जाली लगाइदिने, अनि समय समयमा पशुहरू बाहिर सारेको बेलामा भित्र विषादीहरू विभिन्न किसिमका औषधिहरू पनि छर्नु पर्यो, बेला बेलामा त्यो फिनेल पानीहरू पनि छरिदिनु पर्यो। अब बर्खामा चाहिँ कहिले काहीँ बर्खामा हुने समस्या अर्को चाहिँ सर्पहरूको पनि बिगबिगी हुन्छ क्या
2: आमा,
3: हो बाहिरतिर झरी लगाइरहेको हुन्छ, चिसो हुन्छ, अनि सर्पहरू न्यानो ओभानो ठाउँको खोजीमा चाहिँ हिँड्दै गर्दा पशुहरूको गोठभित्र नि गएर गुडुल्की परेर बसिया हुन सक्छन्। उनीहरूले टोक्छु भनेर गएका त होइनन्, दुर्घटनावश उनीहरूले आफूलाई खतरा महसुस गरेर आफ्ना त्यो हामीले बाँधेका पशुहरूलाई टोक्न सक्छन्, टोकेर पनि धेरै दुख्दैन उनीहरू, त्यस कारणले हल्का तर्सिन्छन्, तर चाहिँ कराउने त्यस्तो हुँदैन, हामीले थाहा हुँदैन। जब विष लागि फैलिसक्छ हामीले थाहा पाएर बचाउन सक्दैनौँ, त्यस कारणले हो समय समयमा अब सकिन्छ भने फिनेल पानीहरू छिड्दै गऱ्यो भने यो झिङ्गा लाग्ने समस्या त्यो अनि सर्प आउने समस्या पनि कम हुन्छ क्या आमा। अब अन्य रोगहरूको लागि त अब पशु सामान्य अवस्थामा भन्दा फरक देखियो भने झोक्रायो भने ज्वरो आयो भने छेरेको छ भने पशुलाई अरुचि हुन थाल्यो भने तपाईँले यो सामान्य रूप हो कि भन्ने नसम्झेर कुनै खतरा रोग पो लाग्न थाल्यो कि भनेर हामीलाई सूचना गर्नुपर्छ। अनि हजुरले सूचना गर्नुभयो भने अहिले यो रोग लाग्छ ऊ रोग लाग्छ भनेर हजुरलाई भन्दा सबै चिज सम्झिन्न आमा, जति बेला जे पर्छ त्यो कुरा भन्ने भने बरु सम्झिन्छ। अब बर्खामा लाग्ने रोगहरू समस्याको बारेमा हजुरले भन्नुभएको हुनाले मैले यो वा त्यो रोग भनिनँ कि अहिले यस्तो यस्तो रोग लाग्न सक्छ, यस्ता यस्ता परजीवीहरू हुन सक्छन् र यस्ता यस्ता आहारजन्य समस्याहरू हुन सक्छन् भनेर मैले समग्रमा भने आमा। अब अर्को एउटा समस्या के छ भने बर्खामा ढुसीको समस्या। अब हजुरहरूले चाहिँ बजारबाट दाना किनेर ल्याउनु भएको हुन्छ, बजारबाट दाना किनेर लिएर चाहिँ बोरो लिएर त्यो अब गोठमा खोरको नजिकै हजुरले राख्नु भएको हुन्छ ओभानै ठाउँमा, तर बाहिर झरी लगाइरहँदाखेरि भित्र पनि ओसिन्छ के, ओसिलो हुने भन्ने त बुझ्नुहुन्छ नि आमा, बिस्तारै त्यो चाहिँ सुक्खा चिज हो, चिसोपना बढ्छ, चिसोपना बढ्ने उता तापक्रम पनि हुँदा चाहिँ त्यो दानामा ढुसी लागेको हुन सक्छ। हामीले फेरि हेर्दाखेरि ढुसी देखियो भने मात्र ढुसी हो कि भन्ने बुझ्छौँ, तर आन्तरिक रूपमा ढुसी लगाइरहेको पनि हुनसक्छ हाम्रो आँखाले देख्न नसकिने गरी। त्यो हुनाले अब यसको समाधानको लागि धेरै दाना एकैपटक नकिन्ने बर्खाको समयमा, किन सुकाउन सकिँदैन, ओसिलो हुनसक्छ, अनि छिटो छिटो ताजा ताजा दाना लिएर खुवाउने, दाना लिएर चाहिँ सकेसम्म ओभानो ठाउँमा सुक्खा ठाउँमा राख्यो भने त्यो समस्या समाधान हुन्छ। अब यहाँ पशुको पन्छीको माछाको समस्या त आफ्ना किसिमका हुन्छन् आमा। अब आफ्ना किसिमका समस्या हुँदा यति बेरसम्म मैले छलफल गरेँ यो पशुहरूको समस्यालाई बढी केन्द्रित भएर, अब अर्को चाहिँ पन्छीको, अब जस्तै कुखुरा पालन व्यवसायमा छुट्टै समस्या छ। अब हामीले गाउँघरमा त अब व्यवसायको रूपमा नपाले पनि आफूले खानको लागि कुखुराहरू पाल्नु भएको हुन्छ, अलिअलि एक दुईवटा कुखुरा भाले बेच्ने समय समयमा अलिअलि अन्डा खाने त्यो उद्देश्यले पालिन्छ। यसरी पालिएका कुखुराहरूमा बर्खामा समस्या भनेको अब यो असार महिनामा प्रायः त्यो सिउर लगायतको विभिन्न ठाउँहरूमा बिबिरो हुने सानसानो घाउ खटिरा जस्तो उठ्ने समस्या हुन्छ, त्यसलाई चाहिँ फाउल पक्स अथवा कुखुराको बिफर भन्छ क्या आमा, हजुरहरूले देख्नुहुन्छ होला हरेक वर्ष प्राय फाटफुट रूपमा देखिन्छ। अब यसले ठुला ठुला कुखुराहरूलाई मरणासन्न हुने गरी त असर गर्दैन, तर साना साना चल्लाहरूलाई आँखाको ढकनीहरूमा घाउ हुने, फोकाहरू उठ्ने, अनि त्यो मुखको चाहिँ भित्रपट्टि जिब्रोको साइडतिर त्यहाँ खटिरा उठ्ने, मुखमा खटिरा उठ्दा खान मिल्दैन, अनि आँखाको वरिपरि आँखा

0: यसको खोप लगाउनु पर्छ आमा, सजिलो हुन्छ यो भाइरसबाट लाग्ने रोग हो। अब घरमा पालेको एउटा बासेको भाले छ, दुईवटा माउ पोथी छन्, अनि 35-40 चाहिँ 2 महिनाका कुखुरा छन्। यसो गर्दाखेरि हामीले चाहिँ कुखुरालाई खोप लगाउने त्यति सजिलो चाहिँ छैन। अब अन्य रोगहरू पनि कुखुराका थुप्रै आउन सक्छन्। उही गाई भैँसीकै रोग जस्तै अब असामान्य रूपमा देखियो भने हामीले तुरुन्तै के भयो होला भनेर हजुरले हामीलाई बोलाउनु पर्यो। तर कुखुराहरू पाल्दाखेरि ध्यान दिनुपर्ने कुरा, चिसोबाट एकदम डराउँछ कुखुरा, होइन? त्यो हुनाले यो बर्खाको बेलामा बाछिटो भित्र पस्ने, पानीभित्र पस्ने, चिसो हुने, अब त्यो छततिरबाट पनि पानी आउने, चुहिने, अनि डुबान हुने, यस्तो यस्तो चाहिँ भयो भने त्यति राम्रो हुँदैन। हामीले यी विषयमा ध्यान दिनुपर्छ। अब कसैले चाहिँ अब हाँस पाल्नु भएको छ भने फेरि हाँसको लागि पानी चाहिन्छ। अब पानी चाहिने भन्दैमा फेरि त्यो हिलो चाहिने भन्ने त होइन, गोठ त सफै हुनु पर्यो, खोर त सफाइ हुनु पर्यो। अब हजुरले अब हाँस पनि पाल्नु भएको छैन, त्यही भएर अहिले हाँसतिर नजाउँ, होइन? हाँस पालेको अब कोही किसानहरू आउनुभयो भने मैले हाँसको बारेमा उहाँलाई भन्छु। अब मैले सरसर्ती यही भने आमा, अब हजुरमा मनमा लागेको कुरा पनि अरू पनि थियो कि म फेरि हजुरले भन्न बित्तिकै एकरो बोलेको बोले गरेँ हजुरले? के
1: बाबुले जे भने नि आफूलाई सही लाग्छ, सुनिराख्न मन लाग्छ। पाल्न त पशु पन्छी कुखुरो पनि पालेकै छु, गाई पनि छ, भैँसी पनि छ, अब अर्को पाल्यो अन्यथा केही नभन्नु सुँगुर पनि पाल्छु म त, बँदेल पनि पाल्छु। पैसा चाहिएछ बाबु,
0: काम सानो ठुलो भन्ने हुन्न, काम चाहिँ यदि राम्रो देखिन्छ भने, व्यवस्थित किसिमले उत्पादन गर्न सकिन्छ, नाफामूलक हुन्छ भने हामी किसानहरूले सकेसम्म धेरैभन्दा धेरै उत्पादन गर्ने, धेरैभन्दा धेरै बिक्री गर्ने र धेरैभन्दा धेरै आमदानी गर्न सक्यौँ भने नै हाम्रो समुन्नति हुन्छ आमा, हाम्रो प्रगति हुन्छ। अन्य व्यवसाय गर्ने मान्छेहरू जस्तै हामी पनि चाहिँ कृषि कर्मबाट चाहिँ एकदम राम्रो हुन्छ। त्यही भएर नाफामूलक पेसा गर्नुपर्छ आमा। अरू केही अब जस्तै अब यो सामान्यतया यो किर्नाहरू उपियाहरूको समस्यातिर पनि अलिकन छलफल गरौँ नि त। मलाई यस्तो भयो क्या आमा, हजुर आउनु भएको छ, हतार हतार म गएँ गएँ बाबु भन्नुहुन्छ आउनु बित्तिकै। हजुरले मलाई जिज्ञासा राख्नुहुन्छ ठुलो, म भन्दा पनि हजुर पनि व्यस्त हुनुहुन्छ अहिले मलाई भन्नुभयो।
1: बिहान उठेदेखि बेलुकासम्म बस्नु भयो, आफै हेर घाँस पानी गर्नु पर्यो, कुलो दिनु पर्यो,
0: अब यो मैले उडुस त मान्छेलाई लाग्छ यो किर्ना उपियाँ र जुम्राको चाहिँ रोकथामको लागि मैले हजुरलाई छोटकरीमा भन्छु। अब यो जुम्रा र किर्ना लाग्न नदिनको लागि सरसफाइमा पनि ध्यान दिनु पर्यो। लागिहाल्यो भने अलि चर्को नुन पानीको झोल बनाएर सर्लक्क चाहिँ लगाइदियौँ भने खस्छ आफै किर्ना
1: हो,
0: शरीरमा लगाइदिएपछि अलि चाहिँ नुनिलो नुनिलो नुन पानीको चाहिँ झोल बनाएर सर्लक्क शरीर भिजाइदिने भने त्यसले जाती मान्दैन र खस्छ, किर्नाहरू खस्छन्, खसेर अब मर्छन्, होइन? अनि अब अर्को उपाय चाहिँ हाम्रो बजारमा विभिन्न किसिमका किर्ना जुम्रा उपिया मार्ने औषधि विषादीहरू पनि पाइन्छ आमा, तर त्यसरी लगाइदिँदा अलिक ख्याल गर्नुपर्छ। त्यो कसरी लगाउन भनेको छ राम्ररी किन्ने बेलामा पनि सोध्नुपर्छ। कहिलेकाहीँ हामीले त्यो लगाइदिने मात्रा मिलाउन नजानेर औषधिले काम गर्दैन, त्यसलाई एकदम ध्यान दिनुपर्छ। त्यो किर्ना मार्ने, जुम्रा मार्ने विषादीले त मान्छे पनि मार्न सक्छ नि, त्यो भएर सकेसम्म यो जडीबुटी जन्ने विषादीहरूलाई जोड दिनुपर्छ, सकेसम्म प्राङ्गारिक विषादीलाई जोड दिनुपर्छ। मैले अघि नुन पानीको सल्युसन भने जस्तो
1: हो,
0: सजिलो पनि सुरक्षित पनि। अनि अर्को यो उपियालाई चाहिँ नियन्त्रण गर्न एकदम गाह्रो छ आमा, किनभने त्यो चाहिँ चर्न शरीरमा आउँछ, रगत चुस्न, अनि बासा बस्न फेरि त्यही धुलो मैलोमा जान्छ। त्यो हुनाले त्यो धुलो मैलोको चाहिँ लाई सरसफाइ गरेर सफा सुग्घर राख्ने र म हप्ताकै एकपटक 2-3 हप्तासम्म लगातार रूपमा त्यसरी चाहिँ हामीले सरसफाइ गर्दै अनि विषादी छिट्ने के खोर गोठमा नै विषादी छिट्दै गऱ्यौँ भने चाहिँ त्यसलाई नियन्त्रण गर्न सकिन्छ। समय समयमा अन्य पशुहरूबाट जस्तै बिरालो मुसा हरूबाट पनि त्यो उपियाँहरू आउँछ, तिनीहरूलाई पनि अलिक नियन्त्रण गर्न पर्यो। अब बिरालो मुसा धेरै आउन नदिने होइन त्यो व्यवस्था गऱ्यौँ भने सजिलो हुन्छ आमा।
1: लो आज भने मना लागेको कुरा सबै सोध्न नि पाएँ, पशु पन्छीलाई अब रोगबाट बचाउन पनि उपाय धेरै जाने, अब बाबुलाई पनि हतार जस्तो छ, म पनि जान्छु बाबु।
0: ए हुन्छ आमा, हुन्छ ल, फेरि पनि आउनु होला आमा। नमस्ते आमा, नमस्ते।

0: साँच्चै बोल बाबु।
1: हजुर आमा, हजुर
0: बस है भाइ, राम्रो
1: ल ल ल, हुन्छ आमा हुन्छ, ल राम्रोसँग जानु।
0: हरि शरण।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
3: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
2: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
3: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
7: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
9: नागरिक लगानी कोष।
10: कृषक माज बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
11: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
10: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
11: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
10: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
11: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
10: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
11: फोन नम्बर 542-13-59।
12: नमस्ते झाँक्री दाई।
13: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
12: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ, हजुरले राम्ररी हेरिदिनु पर्यो।
13: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
12: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
14: नहातिनु सामा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
12: हस् डाक्टर साहब।
14: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
15: आज बाल श्रम विरुद्धको दिवसको अवसरमा हामी सबैले बाल श्रम प्रयोग नगर्ने अठोट गरौं। बाल श्रम प्रयोग गर्नु दण्डनीय अपराध हो। 18 वर्ष मुनिका बाल बालिकाहरूलाई श्रममा नलगाऊ बाल श्रम प्रयोग भएको देख्नु भएमा नजिकैको ओडा कार्यालय वा श्रम तथा रोजगार कार्यालयमा सूचित गरौ। श्रम तथा रोजगार कार्यालय, टेकु, काठमाडौँ।
3: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 9 दिन बाँकी।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचारहरू।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रायोल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बिपी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार मृतक 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। रोसी गाउँपालिका वडा नम्बर 7 34 वर्षीय फुलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 60 वर्षीय प्यारीमाया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका DSP रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 8 सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई आज दिउँसो सडकबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएका र उनीहरूको धुलखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको, बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय SSB प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
4: सुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनु भएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ। कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
0: नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालु खर्च र पुँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालु खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, सङ्घ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सृजना गर्ने गरी भन्दा पनि ऋण बढाउनेतर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिस्सा तलब भत्ता र अन्यमा खर्च हुने गरी आएको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सिर्जना गरेको विषयमा ध्यान आकर्षण गराउनुभयो। प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सांसद बदन कुमार भण्डारीले सभामुखसँग समय लिएर सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरिबीको रेखामुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो 1:15 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ। कैलालीको गोदावरीमा बाढीमा परि दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका बेला नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। ट्रेड युनियन खारिज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानुनी कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शङ्कास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानुन तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीतिअनुसार सम्बन्धित मन्त्रालयहरूले कानुन निर्माणको तयारी अघि बढाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानुन आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानुन दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले कानुन निर्माणका सम्बन्धमा कानुन मन्त्रालयले गरेका यस्ता छलफलले सरकारको कार्यक्षमता बढाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानुनको आवश्यकता धेरै रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढिरहेको जानकारी गराउनुभयो। कानुन मन्त्री गौतमले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी, समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्व तयारी आवश्यक रहेकोमा जोड दिनुभयो। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सुनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ। नेपालगञ्जबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
5: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू: स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत,
6: अहिले हामीले चाहिँ राप्ती सुनारी गाउँपालिका एक र छका हजार दिनका आमाहरूसँग काम गर्छौँ, जसमा उहाँहरूको बालबालिका स्वास्थ्य सुधारका लागि काम।
5: मेलामा सहभागी आमा समूहका महिलाहरूले आफै उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घरती मगर,
7: हामी चाहिँ यो तरकारीहरू, अब सेलहरू, यो ढिक्री अचारहरू लिएर चाहिँ त्यसको यो पोषण मेलामा आएका छौँ। त्यो समूहमा अब त महिलाहरूलाई चाहिँ यसरी सिप सिकेर जस्तै आफ्नो खुट्टामा आफू उभिनेलाई, आत्मनिर्भर, आफ्नो पैसा कमाउनेलाई बन्नुको।
5: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर छका वडा अध्यक्ष लवराज खरेल बताउनुहुन्छ।
8: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा पोषणको समस्या देखिएको छ।
5: पोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगञ्ज।
0: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अग्रसरतामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन तार हटाउन सुरु गरिएको छ। तार हटेपछि सहरी सुन्दरतामा वृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको ऊर्जा मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युटले शुक्रबार जारी गरेको विज्ञप्तिमा 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले मेलबर्नमा 9-19 वर्ष उमेर समूहका करिब 1200 सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ। अध्ययनका लागि सन् 2025 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढेको चेतावनी दिएका छन्। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षा मन्त्री किम योन ह्युनलाई शुक्रबार 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। कश्मीरमा प्रहरी र आन्दोलनरत समूहबीचको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटीका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड दिनु भएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सभा सेनापति अशोक राज सिग्देलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरुजू मध्ये 60% फर्सोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनु भयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालय तर्फ 6,35,00,00,000 बेरुजू रहेकोमा हालसम्म 40.28% फर्सोट भएको जानकारी गराउनु भयो। साविकको वन मन्त्रालय तर्फ पनि 56,00,00,000 बेरुजू रहेकोमा 16% मात्रै बेरुजू फर्सोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनु भयो। ऊर्जा क्षेत्रको वृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालु अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनु भयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेर गरेका उद्योगहरूले कारवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उप गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 भन्दा बढी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सुडारीले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
11: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 को उद्घाटन खेलमा सुखद सुरुवात गरेको छ। मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको सुरुवातको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह ए को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाडी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराति बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन प्रशासनले अनुरोध गरेको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रेट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अध्ययन संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। काठमाडौँको 1800 रोपनी भन्दा बढी सरकारी जग्गा फिर्ता गरिँदै।
2: सुनौलो भविष्यको खोजीमा युरोपको अवैध र जोखिमपूर्ण बाटो रोज्दै नेपाली युवा ज्यान हत्केलामा राखेर बाल्कन मार्ग हुँदै युरोप छिर्ने नेपालीको कथा। साथमा श्रम विज्ञ डाक्टर गणेश गुरुङसँगको कुराकानी।
3: नेपाली युवाहरूलाई सम्झाउने र नेपाली युवाहरूसँग पहुँच गर्ने तरिका ती दलालहरूको पछाडि छ।
1: नागरिकका गुनासो प्रति सरकार संवेदनशील। अस्पतालको लापरवाहीका कारण ज्यान गुमाएकी अस्मिता विकको घटना छानबिन गरी दोषीलाई कारवाही गर्ने गृह मन्त्री सुदन गुरुङको प्रतिबद्धता।
2: फिफा विश्वकप फुटबल 2026 मेक्सिको र दक्षिण कोरियाको शानदार शुरूआत। पहिलो खेलमै 3 रेड कार्ड।
1: र आज शुक्रबार कला साहित्यमा 4th काठमाडौँ कलिङ साहित्य महोत्सवको समीक्षा र विश्लेषण।
0: कार्यक्रम सुरु गरौँ। 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय सम्बन्धी प्रसङ्गबाट। विगत 31 वर्षदेखि दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनमा आउने भएको छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि 2052 सालमै सिफारिस गरिएको यो प्रतिवेदनलाई आज बसेको मन्त्री परिषद बैठकले कार्यान्वयनमा लैजाने ऐतिहासिक निर्णय गरेको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियतापछि सरकारले काठमाडौँ महानगर भित्रको अतिक्रमित करिब 1900 रोपनी सरकारी जग्गा खाली गराउने र अतिक्रमणकारीलाई कारवाही गर्ने बाटो खोलेको हो। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र सार्वजनिक सम्पत्ति हडप्ने व्यतिथि अन्त्य गर्न तत्कालीन सरकारले 2050 साल असोज 21 गते पूर्व सचिव राम बहादुर रावलको अध्यक्षतामा उच्च स्तरीय आयोग गठन गरेको थियो। आयोगले काठमाडौँ नगर क्षेत्रभित्र भएका अतिक्रमणको विस्तृत अध्ययन गरी 2052 सालमै सुझाव सहितको प्रतिवेदन बुझायो। तर 3 दशकसम्मका सरकारको राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो प्रतिवेदन सिंहदरबारको दराजमै थन्किरह्यो। अन्तत आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै सो प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। सरकारले देश फर्कै सरकारी जग्गाको व्यवस्थित लगत राखी संरक्षण गर्न भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयलाई निर्देशन समेत दिएको छ। रावल आयोगको प्रतिवेदन त्यति बेलै कार्यान्वयन हुनुपर्ने थियो, तर विडम्बना हुन सकेको थिएन। आजको मन्त्री परिषद बैठकको निर्णयसँगै प्रतिवेदन कार्यान्वयनमा लैजान बाटो खुलेको छ। यो काम भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायहरूसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर सम्पादन गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालको भनाई। आयोगको प्रतिवेदन अनुसार 2021 सालको नापीलाई आधार मान्दा तत्कालीन काठमाडौँ महानगरका 35 वटै वडामा व्यापक सरकारी जग्गा अतिक्रमण भएको देखिन्छ। कुल अतिक्रमित जग्गा 1,859 रोपनी, 14 आना, 3 पैसा, 3 दाम, कुल अतिक्रमणकारी 8,93 जना र अतिक्रमित कित्ता 2,070 कित्ता रहेको छ। यसमध्ये 1,187 जनाले 308 कित्ता जग्गा सोझै कब्जा गरेर निजी रूपमा उपभोग गरिरहेका छन् भने 6,906 जनाले 1,762 कित्ता सरकारी जग्गा आफ्नो निजी जग्गाभित्र घुसाएका छन्। सरकारको यो निर्णयले यी सबै जग्गा खाली गराउने र अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने बाटो खोलेको छ। यो प्रतिवेदन कार्यान्वयन गराउन कानूनी लडाई पनि निकै लामो चल्यो। अधिवक्ता प्रकाशमणि शर्मा समेतले 2060 सालमा सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो। सोही रिटमाथि सुनवाई गर्दै सर्वोच्चले 2066 सालमा विशेषज्ञ समिति गठन गर्यो र 2067 जेठ 12 गते प्रतिवेदन उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशनात्मक आदेश जारी गर्यो। तर आदेश आएको 16 वर्षसम्म पनि विभिन्न समिति गठन गर्ने र अल्झाउने काम मात्रै भयो। गत चैत्र 13 गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको सचिवालय यो प्रतिवेदन कार्यान्वयन गर्न गम्भीरताका साथ लागि परेको थियो। नीति अनुसन्धान प्रतिष्ठानले बुझाएको प्रतिवेदनका आधारमा सरकारले यो निर्णय लिएको हो। 31 वर्षपछि भए पनि रावल आयोगको प्रतिवेदन बिउताउने सरकारको यो निर्णयले राज्यको स्रोत र सार्वजनिक सम्पत्तिको रक्षा गर्नेछ। सुशासन र विधिको शासन स्थापित स्थापित गर्ने सरकारको संकल्प अब कागजमा मात्र सीमित नभई व्यवहारिक रूपमै रूपान्तरण हुने विश्वास नागरिक स्तरमा बढेको छ।
0: आज संसारको यस्तो कुनै कुना छैन जहाँ नेपालीका पाइला नपुगेका हुन्। खाडीको तातो मरुभूमिदेखि युरोपका ओसिला र चिसा गल्लीहरूसम्म, दक्षिण पूर्वी एसियाका कोलाहलले भरिएका कारखानादेखि अमेरिकाका आधुनिक अस्पतालसम्म नेपाली श्रम र सपना जताततै छरिएका छन्। तर चम्किलो भविष्यको यही सपना पछ्याउँदै गर्दा कतिपय नेपाली यस्तो अनकन्टा र कहाली लाग्दो भुमरीमा फसेका छन् जसको मूल्य उनीहरूले आफ्नो जीवन र अस्तित्व दाउमा राखेर चुकाउनु परिरहेको छ। आजको विशेष अङ्कमा हामी तपाईँलाई युरोपको एउटा यस्तै अँध्यारो र कठोर मार्गको यात्रामा लैजाँदैछौँ जहाँ सुखद भविष्यका नेपाली सपनाहरू कसरी भुइँमा फ्याँकिएका छन् र कसरी ती सपनाले कुरूप रूप लिइरहेका छन्। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: इटालीको उत्तर पूर्वी सिमानामा अवस्थित एउटा ऐतिहासिक सहर थ्रिएस्ट, यहाँको एउटा पुरानो बन्दरगाह नजिकै जीर्ण बनेका भवनहरू छन्। सँगै छ एउटा रेलवे स्टेशन। स्टेशन छेउको पार्कको ओसिलो घाँसमा यो हिउँदको चिसो मौसममा मानिसहरूको लामो लाइन देखिन्छ। कठ्याङ्ग्रिदो जाडोमा महिनौदेखि उध्रिएका कपडा लगाएर पालो पर्खिरहेका आखिर यी मानिसहरू को हुन्? यिनीहरू तिनै हुन् जो युरोप छिर्ने अभिलाषामा घरबार र सम्पत्ति बुझाएर यहाँसम्म आइपुगेका छन्। यो ठाउँलाई मानव तस्करहरूको भाषामा बाल्कन रुट भनिन्छ। नक्सामा हेर्दा यो बाटो जति सामान्य देखिन्छ, यसको वास्तविक भोगाई र त्रासदी उत्तिकै कहाली लाग्दो छ। एसिया, मध्य पूर्व र अफ्रिकाका हजारौं आप्रवासीहरू जस्तै नेपालीहरू पनि यही अवैध मार्ग प्रयोग गरेर युरोपका सम्पन्न मुलुकहरू जर्मनी, फ्रान्स वा इटली छिर्ने प्रयास गर्छन्। यो खतरनाक बाटो सर्बिया र ग्रिसबाट सुरु हुन्छ, त्यसपछि उत्तरपट्टिको नर्थ मेसिडोनिया, बोस्निया, क्रोएसिया र हङ्गेरी हुँदै अगाडि बढ्छ। यही बाटोको एउटा जीवित प्रतिनिधि हुन् संखुवा सभाका 35 वर्षीय सूरज। उनको सङ्घर्ष र भोगाई कुनै चलचित्रको डरलाग्दो कथा भन्दा कम छैन। साइप्रसमा घरेलु कामदारका रूपमा 3 वर्ष रगत पसिना बगाएर कमाएको झन्डै 4,000 युरो अर्थात् 7 लाख नेपाली रुपियाँ एउटा एजेन्टलाई बुझाएर सुरु भएको उनको 18 दिने यात्रा जीवनकै सबैभन्दा भयानक कालखण्ड बन्यो। ग्रिस र फ्रान्सको सिमानाका ती अग्ला र चिसा डाँडाहरू, जङ्गलका अन्धकार रातहरू र कतिपय दिन खोलाको धमिलो र चिसो पानी मात्र पिएर हिँडेका ती क्षणहरू सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। दिनहुँ 9-9 घण्टाको पैदल यात्रा, एजेन्टले मोबाइलमा पठाइदिने लाइभ लोकेसनका भरमा जङ्गलै जङ्गल अगाडि बढ्नुपर्ने बाध्यता र प्रहरीबाट बच्न झाडीमा सास रोकेर सुत्नुपर्ने अवस्थाले उनलाई जीवन र मृत्युको दोसाधमा पुर्याएको थियो। सूरज त एउटा प्रतिनिधि पात्र मात्र हुन्। पाकिस्तान र बङ्गलादेशका मानव तस्करहरूको सञ्जालमा परेर अल्बानियाको एउटा जुत्ता कारखानामा काम गर्न पुगेका अर्का नेपालीको कथा पनि उस्तै छ। कम्पनीले कामबाट निकालिदिएपछि उनले पाकिस्तानी एजेन्टलाई थप 2500 युरो बुझाएर 5 दिनको अर्को त्रासदीपूर्ण यात्रा सुरु गरे। अल्बानियाबाट मोन्टेनेग्रो, स्लोभेनिया हुँदै उनी इटालीको यही थ्रिएस्ट नाकामा आइपुगेका थिए। सवारी साधनका बन्द कन्टेनरभित्र कोचिएर हावा र पानीको समेत अभाव झेल्दै गरिएको त्यो यात्राले कैयौँको ज्यान समेत लिने गरेको छ। तर यी सबै कष्ट भोगेकाहरू जब इटालीको यो रेलवे स्टेसन आइपुग्छन्, उनीहरूको सङ्घर्ष सकिँदैन, बरु अर्को अध्याय सुरु हुन्छ। यो पार्क अहिले संसारका दुःखहरूको एउटा संगठित स्थल जस्तो बनेको छ। यहाँ अफगानी, पाकिस्तानी, बङ्गलादेशी नागरिकहरूसँगै नेपालीहरू पनि लामबद्ध छन्। हरेक साँझ कम्तीमा 10-15 जना नयाँ नेपालीहरू यहाँ आइपुग्छन्। कोही खाना खोज्दै त कोही न्यानो लत्ता कपडा र आफ्नो अस्तित्वको एउटा सानो कानुनी आधार खोज्दै यहाँ भौतारिरहेका भेटिन्छन्। लिनियम, जुम्रा, ओडिबी र सुतिएसन जस्ता स्थानीय गैर सरकारी संस्थाहरूले यहाँ आउनेहरूलाई खाना, न्यानो कपडा र प्राथमिक स्वास्थ्य जाँच सेवा दिने गरेका छन्। पछिल्ला 5 महिनामा मात्रै 100 नेपालीहरू यो ट्रान्जिटमा आइपुगेका छन्। पुराना बन्दरगाहका जीर्ण भवनहरूमा प्लास्टिकका पाल टाँगेर बस्ने, बट्टाको तयारी खानाका लागि घन्टौँ लाइन लाग्ने र पानी भर्न रेलवे स्टेसनसम्म धाउनु उनीहरूको दैनिकी बनेको छ। अन्तर्राष्ट्रिय उद्धार समिति अर्थात् आइआरसी इटालीको तथ्याङ्क सुन्ने हो भने यो भयावह चित्र झन् प्रष्ट हुन्छ। आइआरसी का अनुसार सन् 2025 मात्रै 1500 बढी नेपालीहरू बाल्कन क्षेत्र र फाल्कन भालो हुँदै इटाली प्रवेश गरेका छन्। यो संख्या अघिल्ला वर्षहरू भन्दा निकै बढी हो। त्यहाँ पुग्नेहरू मध्ये 92% पुरुष र 8% महिला छन्। समग्र आप्रवासीहरूको भीडमा नेपालीहरूको ग्राफ लगातार उकालो लागिरहेको छ। तर इटाली पुग्दैमा सुखको दिन सुरु भइहाल्छन् भन्ने भ्रम मात्रै हो। त्यहाँ पुगेपछिको कानुनी सङ्घर्ष झन् जटिल र पट्याउने खालको छ। शरणार्थीको हैसियत पाउन वा कानुनी रूपमा बस्ने एउटा कागज पाउन महिनौ कुर्नु पर्छ। कानुनी रूपमा 3 दिनभित्र यस्तो कागज पाउनु पर्ने व्यवस्था भए तापनि व्यवहारमा यसका लागि 5-8 महिनासम्म लाग्ने गरेको छ। कानुनी कागज नहुँदा उनीहरू न त वैधानिक काम गर्न पाउँछन् न त बस्ने उचित ठाउँ नै पाउँछन्। जीर्ण भवनहरूमा कोचिएर बस्दा त्यहाँ विभिन्न देशका नागरिकहरू लागु औषध र रक्सीका अम्मलीहरू बीच दैनिक जसो हुने झगडाले नेपालीहरूको सुरक्षामा ठूलो चुनौती थपेको छ। खानाका लागि दैनिक 2-3 किलोमिटर हिँड्नु पर्ने बाध्यता छ। अचेल इटाली सरकारले शरणार्थी कार्ड वितरण र सुरक्षा जाँचमा निकै कडै गरेको छ, जसले गर्दा धेरैको आवेदन अस्वीकृत भइरहेको छ। यसै बीच केही नेपालीहरूले एकैसाथ आवेदन दिएर परिवारकै लागि अस्थायी कागज र क्याम्पमा बस्ने ठाउँ त पाएका छन्, तर सरकारले दिने मासिक भत्ता र सुविधाहरू अत्यन्तै न्यून र अपर्याप्त छन्। अर्कोतर्फ नवलपरासीका एक युवाको अवस्था झन् कठिन छ। उनको शरणार्थी आवेदन 2 पटकसम्म अस्वीकार भइसकेको छ। अहिले उनी कागजात बनाउन पुनरावेदन अदालतमा मुद्दा लडिरहेका छन्। वकिलको शुल्क बापत मात्रै उनले 1000 युरो खर्च गरिसके, तर 4 वर्ष बितिसक्दा पनि हातमा वैध कागज परेको छैन। आखिर नेपालीहरू यति धेरै जोखिम मोलेर किन युरोप गइरहेका छन् त? नेपाल सरकारको श्रम मन्त्रालयको तथ्याङ्क र वैदेशिक रोजगार विभागको विवरण अनुसार विगतमा खाडी मुलुक वा मलेसियामा राम्रो काम र आमदानी गरिरहेका मानिसहरू समेत अहिले आकर्षक कमाईको लोभमा बाल्कन रुट रोज्न थालेका छन्। वैदेशिक रोजगारीको खोजीमा गत आर्थिक वर्षमा मात्रै लाखौं युवाहरू बाहिरिएका छन्, जसमध्ये युरोपेली मुलुकहरू जस्तै रोमानियामा 21,000, थाइल्यान्डमा 11,000 र पोर्चुगलमा करिब 2,000 नेपाली पुगेका छन्। तर यो त वैध बाटो भयो। अवैध बाटोबाट जानेहरूको कुनै निश्चित तथ्याङ्क सरकारसँग छैन। केही मेन पावर र अन्य दलालहरूले युरोपमा आकर्षक आमदानी र सुरक्षित भविष्य भन्दै भ्रमपूर्ण विज्ञापन फैलाउने गरेका छन्, जसमा सोझा युवाहरू जिले फसिरहेका छन्। विदेशमा गएर गर्ने काम, आफ्नो आर्थिक हैसियत सुधार्ने र आफ्नो योग्यता अनुसारको राम्रो आमदानी गर्ने सपना देख्नु आफैमा गलत होइन। आफ्नो विकासका लागि अवसर खोज्दै विदेश जाने अधिकार त हरेक नागरिकलाई छ, तर प्रश्न उठ्छ कि त्यसका लागि छानिएको बाटो उचित छ त? लाखौं रुपियाँ ऋण काटेर ज्यान हत्केलामा राखेर गरिने यस्ता यात्राले रोजगारी होइन बरु मानव तस्करीको गोजी भर्ने मात्र काम गरिरहेको छ। नेपाल सरकार र सम्बन्धित निकायहरूले युरोपको श्रम बजारको वास्तविक अवस्था, त्यहाँ चाहिने कानुनी प्रक्रिया र अवैध बाटोबाट जाँदा हुने गम्भीर जोखिमबारे बेलैमा नागरिकलाई सचेत गराउनु अपरिहार्य भइसकेको छ। सरकारले युवाहरूको विदेश जाने सपनालाई रोक्ने होइन, बरु त्यसलाई सुरक्षित, कानुनी र मर्यादित बनाउनु आवश्यक छ। जबसम्म नेपालमै पर्याप्त जानकारी र सुरक्षित वैदेशिक रोजगारीको ग्यारेन्टी हुँदैन, तबसम्म युरोपका चिसा गल्लीहरूमा नेपाली सपनाहरू यसै गरी रोइरहनेछन्।
0: यसै सन्दर्भमा युरोपको यो सुनौलो सपना पछाडिको भ्रम चिर्न र युवाहरूलाई यथार्थ बुझाउन सरकार र नागरिक समाजको भूमिका कहाँनिर चुकियो जस्तो लाग्छ भनेर श्रम विज्ञ डाक्टर गणेश गुरुङसँग हामीले कुराकानी गरेका छौँ।
3: जुन यो वैदेशिक रोजगारमा लैजाने जुन मिडलम्यानहरू छ, उनीहरूको तौर तरिका चाहिँ नि धेरै अगाडि छ। नयाँ नयाँ प्रविधि प्रयोग गरेको छ, नयाँ नयाँ चाहिँ तौर तरिकाहरू अप्नाएको छ। तर सरकार, गैर सरकारी संस्था र नागरिक समाजको नेपाली युवाहरूलाई सम्झाउने र नेपाली युवाहरूसँग पहुँच गर्ने तौर तरिका ती दलालहरूको पछाडि पछाडि छ। नयाँ नयाँ प्रविधि अप्नाएको छ, नयाँ नयाँ तौर तरिका अप्नाएको छ, तर सरकारी संयन्त्र र यो विभिन्न चाहिँ मतलब हामीले गरिने जुन तौर तरिका छ त्यो धेरै पछाडि छ। पछि मात्र त्यो नीति नियमले कार्यक्रमले त्यसलाई सम्बोधन गरिराखेको छ। त्यस कारणले त्यही हामी दलालहरूले गर्ने जुन तौर तरिका र प्रविधि प्रयोग गर्छ त्यसको पछाडि पर्नका कारणले हाम्रो नेपाली युवाहरू ठगिराखेका छन्।
2: रिपोर्टले देखाए अनुसार सन् 2025 मात्रै ठुलो संख्यामा नेपालीहरू अवैध रूपमा इटाली छिरेका देखिन्छन्, होइन? सरकारसँग यस्ता आप्रवासीहरूको ठोस तथ्याङ्क समेत देखिँदैन। अब युरोपेली मुलुकहरूसँग G2G सम्झौता मार्फत सुरक्षित र वैध बाटो खोल्न या त त्यहाँ अलपत्र परेकाहरूलाई उद्धारका लागि तत्काल कस्ता कूटनीतिक कदम चाल्नुपर्ने देख्नुहुन्छ?
3: सबभन्दा राम्रो तरिका चाहिँ नि हाम्रो त्यो देश हेर्ने राजदूतावास कुन हो नजिकको एउटा, र एउटा चाहिँ मतलब अन्तर्राष्ट्रिय संयन्त्रहरू छ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन छ, हाम्रो गैर आवासीय नेपाली सङ्घको विभिन्न देशमा जाने समितिहरू छन्, तिनीहरूको तुरन्त चाहिँ मतलब के भन्ने संयन्त्र निर्माण गरेर त्यो संयन्त्र मार्फत तिनीहरूको अवस्थाको पूर्ण पहिला हामी जानकारी लिनु पर्यो। त्यो जानकारीको अनुसार वैश्विक रोजगार बोर्ड छ, बोर्डको पैसा नेपाल सरकारले तुरन्त निकाल्न सक्छ। नेपाल सरकारको पैसा निकाल्न लायो भने समय लाग्छ, एकदमै त्यो समय लाग्ने भएको हुनाले त्यो स्रोत साधनलाई व्यवस्था नगरिकन वैदेशिक रोजगार बोर्डको स्रोत साधन प्रयोग गरेर तुरन्त त्यसलाई सम्बोधन हुने प्रकारको कार्यक्रम निर्माण गरिहाल्नु पर्यो।
2: अब यी देखिएका समस्याहरूको समाधान मुख्य रूपमा जरो उखेल्ने गरी समाधान भनेको कानुनी प्रक्रिया नै हो, र अहिलेको ऐन नियममा कस्तो सुधार आवश्यक देख्नुहुन्छ यी समस्या समाधान गर्न?
3: यसको सबभन्दा ठुलो चाहिँ मतलब के भने सुधारको आवश्यकता कहाँ छ भने हाम्रो ऐन नियमहरू पनि पुरानो भयो। अब हाम्रो यो वैदेशिक रोजगारको प्रवृत्ति र गन्तव्य स्थल पनि हरेक वर्ष परिवर्तन भइराखेको छ, र नियम कानुनले चाहिँ अतिथि चाँडै हामी परिवर्तन गर्न सक्दैनौँ। त्यस कारणले पहिलो कुरा त अहिलेको ऐन कानुनलाई पनि परिवर्तन गरेर अहिलेको अवस्थालाई सम्बोधन हुने प्रकार गर्नु पर्यो। अर्को सबभन्दा ठुलो कुरा के भने हरेक देशमा वा हरेक देशको नजिकमा हुने हाम्रो एम्बेसीहरू र गैर आवासीय नेपाली सङ्घ र गैर आवासीय चाहिँ मतलब के भने यो एनजिओहरू र अन्तर्राष्ट्रिय चाहिँ मतलब के भने जुन संयन्त्रहरू छ जस्तै अन्तर्राष्ट्रिय श्रम सङ्गठन जस्तो उहाँहरूको बिचमा चाहिँ मतलब के भने यस्तो इमर्जेन्सी पर्दाखेरि कसरी काम गर्ने भन्ने अप्सन वान अप्सन टूको चाहिँ निर्माण गरिराख्नु पर्यो। त्यस कारणले चाहिँ यस्तो अवस्था पर्ने बित्तिकै गर्नुभन्दा त्यस्तो संयन्त्रको हरेक ठाउँमा निर्माण गर्ने हाम्रो नीतिगत सुधार गर्नु पर्यो।
0: उहाँ हुनुहुन्थ्यो श्रम विज्ञ डाक्टर गणेश गुरु, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। कार्यक्रममा विश्वकपसँग सम्बन्धित प्रसङ्ग। उत्तर अमेरिकाका तीन देश अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप 2026 हिजो राति भव्य उद्घाटन भएको छ। मेक्सिको सिटीको ऐतिहासिक एस्टेका रङ्गशालामा आयोजित उद्घाटन समारोहमा स्थानीय संस्कृति र अत्याधुनिक प्रविधिको सम्मिश्रण देख्न पाइन्थ्यो। प्रतियोगिताको पहिलो खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। यसै गरी आज बिहान भएको अर्को खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 पराजित गरेको छ। विश्वकपको पहिलो खेलमै रेफ्रीले 3 कार्ड देखाएपछि खेल जगतमा भने यसको चर्चा चुलिएको छ। रुस र कतार विश्वकपमा पुरै प्रतियोगिताभर थोरै मात्र रेड कार्ड देखिएका थिए, तर यसपालि पहिलो खेलमै रेफ्रीहरू निकै कठोर बन्ने संकेत देखिएको छ। यसपटक संसारभरका फुटबल प्रेमीहरू नयाँ इतिहासको पर्खाइमा छन्। तर नयाँ इतिहास लेखिनु अघि फुटबल इतिहासकै यस्तो एउटा पाना पल्टाउनु आवश्यक हुन्छ जसले आज पनि करोडौं मुटुको धड्कन बढाउने गर्छ। आजभन्दा झन्डै 3.5 वर्ष अघि अर्थात् 18 डिसेम्बर 2022 दिन कतारको लुसेल रङ्गशालामा जे भयो त्यसको कल्पना सायद कसैले गरेको थिएन। त्यो यस्तो रात थियो जसले फुटबलको परिभाषा मात्र बदलेन, बरु सिङ्गो विश्वलाई नै केही मिनटका लागि स्तब्ध बनाइदियो।
2: कतार विश्वकप 2022 त्यो फाइनल भिडन्त जहाँ अर्जेन्टिना विरुद्ध फ्रान्स आमने सामने हुँदै थिए। खेलको 23 मिनटमा लियोनल मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। रङ्गशाला अर्जेन्टिनी समर्थकहरूको नाराले गुन्जिरहेका बेला 36 मिनटमा एन्जल डी मारियाले अर्को उत्कृष्ट गोल थपे। खेल 2-0 स्थितिमा पुगेपछि सिङ्गो विश्वले ठानेको थियो फ्रान्सको यात्रा सकियो र मेसीले सहजै विश्वकपको ट्रफी उचाल्नेछन्। तर फ्रान्सको टोलीमा एउटा यस्तो खेलाडी थिए जसले 4 वर्ष अघि नै विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गरिसकेका थिए। उनी थिए किलियन एम्पाबे। खेलको 80 मिनटसम्म शान्त देखिएका एम्पाबेले अचानक खेलको रूपरेखा नै बदलिदिए। 80 मिनटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका उनले त्यसको ठिक 95 सेकेन्ड पछि एउटा अकल्पनीय भली गोल गर्दै खेललाई 2-2 बराबरीमा ल्याए। त्यो क्षण फ्रान्सेली प्रशंसक बाहेक सिङ्गो संसार स्तब्ध र शान्त बनेको थियो। कतारमा भइरहेको त्यो खेल हेर्न फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोन समेत पुगेका थिए। जब खेल 2-2 बराबरीमा पुग्यो उनी यति उत्साहित देखिए कि लाग्थ्यो उनी फ्रान्सका राष्ट्रपति होइनन्, फ्रान्सका कट्टर समर्थक हुन्। खेल एक्स्ट्रा टाइम अर्थात् थप गरिएको समयमा धकिलियो। 108 मिनटमा मेसीले पुनः अर्को गोल गर्दै अर्जेन्टिनालाई 3-2 अग्रता दिलाए। रङ्गशालामा फेरि अर्जेन्टिनाको जित सुनिश्चित भएको उत्सव मनाउन थालियो। तर दृढ संकल्प बोकेका एम्पावेलाई रोक्न कसैले सकेन। 118 मिनटमा फ्रान्सले पुनः पेनाल्टी पायो र एम्पावेले त्यसलाई गोलमा परिणत गर्दै खेललाई 3-3 रोमाञ्चक बराबरीमा पुर्याए। यो खेल केवल 2 बीचको मात्र थिएन, यो त एउटा साधारण मानवले फुटबलका भगवान मानिने मेसीलाई दिएको कडा चुनौती थियो। एम्पाबेको त्यो असाधारण प्रदर्शन एक्लैले अर्जेन्टिनाको विजय यात्रालाई लगभग रोकेको थियो। तर भाग्य र खेलको नियम अर्कै लेखिएको थियो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनी गोलरक्षक एमी मार्टिनेजले उत्कृष्ट बचाउ गरेपछि अन्तत अर्जेन्टिनाले पेनाल्टीमा 4-2 जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्यो र मेसीको विश्वकप जित्ने ऐतिहासिक सपना साकार भयो। फुटबलको यो रोमाञ्चक अध्याय 2022 सकिए पनि इतिहासका यस्ता कैयौं कथाहरू छन् जसले फुटबललाई जीवन्त बनाएका छन्। सन् 2010 विश्वकपमा पनि एउटा यस्तै देश र खेलाडीको कथा थियो जसले आफ्नो राष्ट्रका लागि मैदानमा रगत पसिना बगाउँदा सिङ्गो रङ्गशाला त्यसै गरी स्तब्ध र शान्त बनेको थियो। उक्त फाइनल खेलमा स्पेनले 116 मिनटमा गोल गर्दै इतिहास रचेको थियो। इतिहासका यी गाथाहरूले नै फुटबललाई संसारकै सबैभन्दा लोकप्रिय खेल बनाएका हुन्। विगतका ती तिता मिठा रोमाञ्चक र स्तब्ध पार्ने क्षणहरूलाई साक्षी राख्दै हिजोदेखि फुटबलको नयाँ महाकुम्भ सुरु भएको छ। कतारको त्यो लुसेल रङ्गशाला जस्तै यसपटक उत्तर अमेरिकाका मैदानहरूमा कुन नयाँ इतिहास लेखिनेछ र कुन नयाँ नायकको उदय हुनेछ त्यो भने हेर्न बाँकी नै छ।
0: आज शुक्रबारको कला साहित्यमा 4 काठमाडौँ कलिङ साहित्य महोत्सवको समीक्षा गर्दैछौँ। काठमाडौँमा आयोजित 2 4 काठमाडौँ कलिङ साहित्य महोत्सव यही जेठ 23 र 24 गते भव्य रूपमा सम्पन्न भएको छ। सीमापार बदलिँदो विश्वमा दक्षिण एसियाली साहित्य भन्ने मूल विषयमा केन्द्रित यस महोत्सवमा नेपाल, भारत तथा अन्य दक्षिण एसियाली मुलुकका 400 भन्दा बढी लेखक, साहित्यकार, कला

0: साहित्यबाट टाढा नरहेको बताउँदै लेखन समाज जीवन र व्यक्तिगत अनुभव बीचको सम्बन्धलाई विशेष जोड दिनुभयो। साहित्य समाजको चेतना अभिव्यक्त गर्ने सबैभन्दा सशक्त माध्यम हो। यसले जीवन समाज र विगत अनुभवलाई एकाकार गर्छ। साहित्य समाजको चेतना अभिव्यक्त गर्ने सबैभन्दा सशक्त माध्यम हो। यसले जीवन समाज र व्यक्तिगत अनुभवलाई एकाकार गर्दछ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीको भनाइ। महोत्सवका सहभागीहरूले यस कार्यक्रमले दक्षिण एसियाली देशहरू बीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाएको बताएका छन्। विभिन्न देशबाट आएका स्रष्टाहरूले विचार अनुभव र सृजनाको आदान प्रदान गर्दै साहित्यलाई राष्ट्रिय सीमाभन्दा माथि उठेर मानवता सह अस्तित्व र साझा संस्कृतिको सेतुका रूपमा प्रस्तुत गरेका थिए। विशेष गरी नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहुँच विस्तारका विषयमा पनि कार्यक्रममा गहन चर्चा गरियो। नेपाली लेखक तथा स्रष्टाहरूले आफ्ना रचना र दृष्टिकोण अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने अवसर पाए भने विदेशी साहित्यकारहरूले नेपाली साहित्य भाषा र संस्कृतिलाई नजिकबाट निहाल्ने मौका प्राप्त गरे। महोत्सवका विभिन्न सत्रहरूमा प्रविधि विश्वव्यापीकरण आप्रवासन पहिचान लैङ्गिक समानता लोकतन्त्र तथा वातावरणीय सङ्कट जस्ता समकालीन विषयहरूमा साहित्यको भूमिकाबारे बहस गरिएको थियो। वक्ताहरूले बदलिँदो सामाजिक र राजनीतिक परिवेशमा साहित्यले नयाँ प्रश्न उठाउने र वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने क्षमता राख्ने धारणा राखेका थिए। यसै सन्दर्भमा हामीसँग अहिले काठमाडौँ कलिङ साहित्य महोत्सवकी निर्देशक रञ्जना निरौला हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
1: हार्दिक धन्यवाद मलाई यो अवसर दिनुभएकोमा।
0: चौथो काठमाडौँ कलिङ साहित्य महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ। यस वर्षको महोत्सवलाई तपाईँले समग्रमा कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: विगत हामीले यो वर्षसम्म गर्दा त हामीले 5 गर्नु पर्थ्यो, जेएनजी आन्दोलनले गर्दा एउटा हाम्रो छुट्यो र 4 चाहिँ गरिसक्दाखेरि चाहिँ फर्स्टबाट हेर्दै हेर्दै चाहिँ हामी बुझ्दै सिक्दै सिक्दै सिक्दै के दिँदा बेस्ट हुन्छ, होइन के दिँदा हाम्रो साहित्य प्रवर्धन हुन्छ, हाम्रो संस्कृति प्रवर्धन हुन्छ भन्ने कुरा चाहिँ सिक्दै सिक्दै सिक्दै यहाँ आउँदाखेरि चाहिँ धेरै कुरा अनुभव चाहिँ भएको छ। होइन यसको मुख्य उद्देश्य भनेकै नेपाली भाषा साहित्य संस्कृतिलाई विश्वव्यापीकरण गर्ने अथवा यसको प्रवर्धन र विकास गर्ने नै हो।
0: यसपटक 400 बढी लेखक चिन्तक कलाकार चलचित्रकर्मी सङ्गीतकार कूटनीतिज्ञ र बुद्धिजीवीहरूको सहभागिता रह्यो। यति ठुलो अन्तर्राष्ट्रिय कार्यक्रम व्यवस्थापन गर्दा के कस्ता चुनौतीहरू चाहिँ यसले सामना गर्नु पर्यो?
1: सबैभन्दा ठुलो चाहिँ चुनौती भनेको चाहिँ हामीले कसरी पैसा म्यानेज गर्ने हुँदोरहेछ, त्यसपछि चाहिँ व्यवस्थापन कसरी गर्ने हुँदोरहेछ, त्यो चाहिँ सबभन्दा ठुलो चुनौती। अनि मात्रै फेस्टिभल, त्यो चाहिँ अब एक्लैले त सम्भव छैन यति ठुलो। अनि हाम्रो टिम छ, अनि यो चाहिँ उडिसामा हुने कलिङ लिटरेचर फेस्टिभलको एउटा फ्रान्चाइज जस्तै भयो नि त, शाखा जस्तै भयो। उहाँबाट पनि आउनुहुन्छ, उहाँहरूले पनि उहाँहरूका 10 अनुभवहरू हामीलाई सेयर गर्नुहुन्छ, हामी यसरी जाउँ यसरी जाउँ भनेर। हामी त्यही अनुसार टिम बनाउँछौँ, अनि एक्लैले सम्भव छैन, हाम्रो टिमले नै गर्छ।
0: युवा पुस्तालाई साहित्यतर्फ आकर्षित गर्न यस्ता महोत्सवहरूको भूमिका कतिको महत्त्वपूर्ण देख्नुहुन्छ?
1: मैले त यो महोत्सवको भूमिका युवा पुस्ताहरूको लागि नै महत्त्व देख्छु। अहिले त उहाँहरू यति चाहिँ उत्साहित हुनुभएको थियो, हामीले 80% नयाँ र 60% चाहिँ हामीले युवाहरूलाई नै समेटेका थियौँ, होइन अझ जेएनजीलाई। जेएनजी अहिले त कस्ता कस्ता जेएनजी राइटरहरू आउनुभएको छ भने है, यस्तो ट्यालेन्ट उहाँहरूलाई एकदम यो प्लेटफर्म हुन्छ जस्तो मलाई लाग्छ। लेखक प्रकाशक अनि पाठक तिनटैको एउटा मञ्च चाहिँ विशेष हुँदो रहेछ कि, तपाईँ प्रत्यक्ष भेट्न पाउनुभयो, प्रत्यक्ष कुराकानी गर्न पाउनुभयो नि, यो चाहिँ मलाई विशेष लाग्यो। यो एकदम राम्रो हुन्छ, हामीले लान सक्यौँ भने जस्तो मलाई लाग्छ।
0: अन्त्यमा एक नारी स्रष्टा तथा नेतृत्वकर्ताको रूपमा साहित्यिक क्षेत्रको वर्तमान अवस्थालाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अब विगत हेर्दा त हाम्रो पाठमा त हामीले एकजना पारिजात एकजना यस्तो पढेर आएको नि, अहिले त कति आशा गर्न सकिन्छ, धेरै आशा गर्न सकिन्छ। महिलाहरूका लेखन चुनौतीहरू धेरै भए पनि हामी अहिले आशावादी छौँ, कति कुराहरू ल्याउने छन्, कति कुराहरू बोल्ने छन्। माइक्रो माइक्रो माइक्रो माइक्रो कुराहरू छ नि त हाम्रा महिलाहरूको लेखन त, तर यहाँसम्म आउनु भनेको त अहिले हामी धेरै आशावादी हुनु हो। महिला लेखन राम्रो छ, अहिले राम्रो छ र राम्रो कुराको आशा गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
0: हजुर, उहाँ हुनुहुन्थ्यो भर्खरै काठमाडौँमा सम्पन्न कलिङ साहित्य महोत्सवकी निर्देशक रञ्जना निरौला। दक्षिण एसियाली साहित्य संस्कृति र विचारको साझा मञ्चका रूपमा स्थापित हुँदै गएको काठमाडौँ कलिङ साहित्य महोत्सवले क्षेत्रीय साहित्यिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। यस्ता साहित्यिक महोत्सवहरूले नयाँ पुस्ताका लेखक र पाठकलाई प्रेरित गर्ने र चर्चित साहित्यकारहरूसँगको प्रत्यक्ष संवादले युवा पुस्तामा सृजनात्मक ऊर्जा थप्ने विश्वास

0: लिएको छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
3: सुन्दै हुनुहुन्छ रेडियो नेपाल। केही बेरमा आदर्श जीवन कार्यक्रम, त्यस्तै शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। बेलुकीको 8 बज्ने लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

जीवनको सबैभन्दा उज्यालो रात पछि नै जीवनको सबैभन्दा उज्यालो बिहान आउँछ। यसै आदर्श विचारसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरू सबैलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै प्रेरणादायी प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग कठिन परिस्थिति र अभावमा पनि कसरी सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भमा कुरा गर्दैछु। त्योभन्दा अघि एउटा प्रेरणादायी गीत सुन्छौँ हामी। रमेश नेपालको गीत रचना अनि शिशिर योगीको सङ्गीत तथा स्वरमा।

0: यो प्रेरणादायी गीतपछि अब कुरा गरौँ कठिन परिस्थिति र अभावमा पनि कसरी सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भमा। जीवन सङ्घर्षको अर्को नाम हो। मानव जीवन सुख र दुःख, सफलता र असफलता, आशा र निराशाको सङ्गम हो। जीवनको यात्रा सधैँ फुलले सजिएको बाटो जस्तो हुँदैन। कहिलेकाहीँ यसमा काँडा हुन्छन्, कठिन मोडहरू आउँछन्, आँधी र हुरीहरू आउँछन्। तर यिनै चुनौतीहरूले मानिसलाई परिपक्व, अनुभवी र बलियो पनि बनाउँछन्। जीवनमा यस्तो समय पनि आउन सक्छ जब सबै ढोका बन्द भएको जस्तो लाग्छ। आर्थिक अभाव, पारिवारिक समस्या, स्वास्थ्य सङ्कट, असफलता, आलोचना वा एक्लोपनले मानिसलाई निराश बनाउन सक्छ। तर इतिहासले एउटा कुरा प्रमाणित गरेको छ, हार मान्नेहरूभन्दा सङ्घर्ष गर्नेहरू नै अन्तत सफल भएका छन्। त्यसैले जीवनको सबैभन्दा ठुलो पाठ यही हो कि परिस्थिति जस्तो सुकै होस्, हार भने मान्नु हुँदैन। कठिन परिस्थिति जीवनको स्वाभाविक हिस्सा हो। धेरै मानिसहरू सोच्छन् कि सफल मानिसहरूको जीवनमा समस्या नै हुँदैन, तर वास्तविकता यसको ठिक उल्टो छ। संसारका लगभग सबै महान व्यक्तिहरूले कठिनाई, अभाव र असफलताको सामना गरेका छन्। समस्या जीवनको सङ्केत हो। जहाँ जीवन छ त्यहाँ चुनौती पनि हुन्छ। फरक यति हो कि केही मानिस समस्या देखेर रोकिन्छन् भने केही मानिस त्यसलाई पार गर्ने उपायहरू खोजिरहेका हुन्छन्। अन्धकारपछि नै उज्यालो आउँछ। यो कुरा बुझ्न र आत्मसात गर्न जरुरी हुन्छ। रात जति लामो भए पनि अन्तत बिहान आउँछ नै। बादल जति घना भए पनि, जति बाक्लो भए पनि एक दिन आकाश खुल्छ नै। प्रकृतिको यही नियम जीवनमा पनि लागू हुन्छ। आज तपाईँ दुःखमा हुनुहुन्छ भने भोलि अवश्य सुख आउँछ नै। आज असफल हुनुहुन्छ भने भोलि सफल हुन सक्नुहुन्छ नै। तर त्यो सम्भव तब मात्र हुन्छ जब तपाईँले प्रयास भने जारी राखिरहनु भएको हुन्छ। अब अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनको अद्भुत सङ्घर्षका बारेमा थोरै कुरा गरौँ। अब्राहम लिंकनको जीवन असफलताहरूले भरिएको थियो। व्यापारमा असफल भए, धेरै चुनावहरूमा पराजित भए, व्यक्तिगत जीवनमा धेरै पीडा र आर्थिक सङ्कट रह्यो। तर पनि उनले हार कहिल्यै मानेनन्। त्यसैले धेरै वर्षको सङ्घर्षपछि अब्राहम लिंकन अमेरिकाका राष्ट्रपति बने र इतिहासमा अमर भए। यसको सन्देश यही हो कि एक पटकको हारले तपाईँको भविष्य कहिल्यै पनि निर्धारण गर्दैन। त्यसैले हारबाट विचलित नभइकन निरन्तर प्रयास भने जारी नै राख्नुपर्छ। अब कुरा गरौँ अभावको। अभाव सफलताको बाधक कहिले पनि हुँदैन। धेरै मानिसहरू आफ्नो गरिबी वा अभावलाई असफलताको कारण ठानिरहेका हुन्छन्। तर इतिहासले देखाएको छ कि अभावले, गरिबीले न सपना देख्न रोक्छ न सपना पुरा गर्न रोक्छ नै। गरिबीले त मानिसलाई मेहनती बनाउँछ झन्, अनि अभावले मानिसलाई अवसरको मूल्य कस्तो हुन्छ भन्ने कुरा सिकाइरहेको हुन्छ। दुःखले मानिसलाई धैर्यवान बनाउँछ। अभावले बाटो कठिन बनाउन सक्छ, तर लक्ष्य भने असम्भव कहिले बनाउँदैन। यस सन्दर्भमा हामी थोमस एल्वा एडिसनलाई सम्झिन सक्छौँ। हजारौँ असफलतापछि उनले प्राप्त गरेको सफलता हामी सबैलाई धेरैलाई थाहा छ। थोमस एडिसनले बिजुलीको बल्ब बनाउने क्रममा हजारौँ पटक असफलता भोगे। त्यस क्रममा जब उनलाई सोधियो, तपाईँ यति धेरै पटक असफल हुनुभयो, कस्तो लागिरहेको छ, तपाईँले कस्तो महसुस गरिरहनु भएको छ, त्यसबेला थोमस एल्वा एडिसनले उत्तर दिएका थिए कि म असफल भएको होइन, मैले काम नगर्ने असफल हुने हजारौँ तरिकाहरू भने पत्ता लगाएँ। थोमस एडिसनको यही दृष्टिकोणले संसारलाई उज्यालो दिने बिजुली बल्बको आविष्कार सम्भव बनायो। यो सन्दर्भमा हामीलाई यही प्रेरणा प्राप्त हुन्छ कि असफलता अन्त्य होइन, असफलता भनेको सिकाइको एउटा प्रक्रिया हो। यसै गरी अब कुरा गरौँ के कठिनाईले शक्ति दिन सक्छ भन्ने विषयमा। हो, कठिनाइले आफूभित्र लुकेको शक्ति जगाउँछ। धेरै मानिसहरू आफ्नो वास्तविक क्षमता तब मात्र चिन्छन् जब जीवनले उनीहरूलाई कठिन परिस्थितिमा पुर्याएको हुन्छ। शान्त समुद्रले कुशल नाविक अर्थात् कुशल डुङ्गा चालक कहिले पनि बनाउँदैन। आधीले नै डुङ्गा चालकको क्षमता परीक्षण गरेको हुन्छ। त्यसै गरी सङ्घर्षले पनि मानिसभित्रको साहस र क्षमता बाहिर ल्याउँछ। यही चर्चाको क्रममा हामी निक भुजिसिकको जीवनका बारेमा कुरा गर्न सक्छौँ। उनले चाहेको भए जीवनभर निराश हुन सक्थे, तर उनले आफ्नो शारीरिक कमजोरीलाई शक्तिमा बदले। त्यसैले आज उनी संसारभर लाखौँ मानिसहरूलाई प्रेरणा दिइरहेका छन्। विश्वका चर्चित मोटिभेसनल स्पिकरमध्ये निक पनि एक पर्दछन्। यसर्थ जब मानिसले हार मान्छ, उसले आफ्नो भविष्यको सम्भावना पनि समाप्त गरिरहेको हुन्छ। जबसम्म तपाईँले प्रयास गरिरहनु भएको हुन्छ, तबसम्म सम्भावना पनि जीवित नै रहेको हुन्छ। यदि संसारले तपाईँमाथि विश्वास नगरे पनि तपाईँले आफूमाथि विश्वास गर्नुभयो भने तपाईँले अवश्य जित्न सक्नुहुन्छ। तर यसको लागि आवश्यक छ आत्मविश्वास अनि धैर्यता। धैर्यतालाई सफलतासम्म पुग्ने पुल हो भन्न सक्छौँ हामी। धेरै मानिसहरू सफलता चाहन्छन्, तर धैर्य गर्न भने चाहँदैनन्, सक्दै सक्दैनन्। जसरी बिउ रोपेपछि फल आउन समय लाग्छ, त्यसै गरी मेहनतको परिणाम पनि समयपछि अवश्य देखिन्छ। यसै गरी कठिन समयमा सकारात्मक सोचले पनि आशाको दीप जलाइराख्छ। सकारात्मक सोच भनेको समस्या छैन भन्नु होइन, कि समस्या भए पनि समाधान सम्भव छ भन्ने विश्वास गर्नु हो। मित्रहरू, यदि तपाईँ अहिले कठिन परिस्थितिमा हुनुहुन्छ भने, यदि अभावले तपाईँलाई थिचिरहेको छ भने, यदि बारम्बार असफलता आइरहेको महसुस भएको छ भने, एउटा कुरा सम्झनुहोस्, यो कठिन अवस्था स्थायी भने हुँदै होइन। यो दुःख स्थायी हुँदै होइन, यो असफलता स्थायी हुँदै होइन, तर तपाईँको साहस, तपाईँको धैर्यता र तपाईँले गर्ने सङ्घर्षले चाहिँ स्थायी सफलता अवश्य प्रदान गर्नेछ। जीवनमा कति पटक लड्नुभयो भन्ने कुरा महत्त्वपूर्ण होइन, हरेक पटक लडेर कति पटक उठ्नुभयो कि उठ्नु भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसैले हार नमान्नुहोस्, आशा नछोड्नुहोस्, प्रयास भने जारी राखिरहनुहोस्, किनकि इतिहासले सधैँ त्यही मानिसलाई सम्झिरहेको हुन्छ जसले कठिन परिस्थितिलाई बहाना बनाएन, बरु त्यसलाई सफलताको आधार बनायो। कठिन परिस्थिति र अभावमा पनि कसरी सफलता प्राप्त गर्न सक्छौँ भन्ने सन्दर्भमा यो प्रेरणादायी कुराकानी आजलाई यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। फेरि पनि रमेश नेपालको गीत रचना अनि शिशिर योगीको सङ्गीत तथा स्वरमा यो प्रेरणादायी गीत सुन्दै आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी हुन सकोस्, उपयोगी बन्न सकोस्। यही शुभ भावना शुभकामनासँगै नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 11 रहेको रचना अर्थात् कन्स्ट्रक्सन पाठ अन्तर्गत रहेर बराबर क्षेत्रफल हुने त्रिभुज र चतुर्भुजहरूको रचना गर्दा अपनाउनु पर्ने चरणहरूका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: ठिकमा आज हामी दोस्रो घन्टीमा गणित विषय पढ्ने होइन त?
5: हो नि अरुण।
6: ल साथीहरू, सर आउँदै हुनुहुन्छ।
4: डोलमा आज हामी कुन पाठ पढ्छौँ?
6: आज ज्यामितिको रचना पाठ पढ्छौँ।
4: ए हो र?
6: हो नि, सरले हिजो भन्नुभएको थियो, तिमीले बिर्स्यौ?
7: नमस्कार सर।
8: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आआफ्नो ठाउँमा बस्नुहोस्।
7: धन्यवाद सर।
8: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कुन पाठमा छलफल गर्छौँ तपाईँहरूलाई थाहा छ?
6: सर मलाई थाहा छ, आज हामी ज्यामितिको रचना पाठ बारेमा छलफल गर्छौँ, होइन त सर?
8: हो डोलमा, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, आज हामी रचना पाठ सम्बन्धी छलफल गर्छौँ है त?
7: हुन्छ सर।
5: सर हामीले यहाँ रचना कसरी गरेर देखाउने होला?
8: विद्यार्थी भाइ बहिनीहरू, हामीले यहाँ रचना गरेर देखाउन सक्दैनौँ, तर रचना कसरी गरिन्छ भनेर रचना गर्दाका चरणहरूको बारेमा छलफल गर्न सकिन्छ।
7: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, यहाँ हामी बराबर क्षेत्रफल हुने त्रिभुजहरू, चतुर्भुजहरू, त्रिभुजको क्षेत्रफलसँग बराबर हुने चतुर्भुज, चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने त्रिभुजको रचना गर्दाका चरणहरूको बारेमा छलफल गर्छौँ।
4: सर हामीले यो रचना पाठ किन पढ्नु परेको होला? यो पाठ पढ्नुको उद्देश्य के रहेछ होला?
8: आहा, कति राम्रो कुरा गर्नुभयो हारुन तपाईँले। ल हुन्छ, तपाईँहरू सबैले ध्यान दिएर सुन्नुहोस् है त। हामीहरूले यो रचना पाठ पढ्नु आवश्यक छ किनभने यो पाठबाट ज्यामितीय कथनहरूलाई सजिलैसँग बुझ्न र प्रमाणित गर्न सकिन्छ। साथै यो पाठ पढ्नाले हाम्रो दैनिक जीवनमा गर्नुपर्ने कार्यहरू पनि सजिलैसँग गर्न सकिन्छ।
4: ए हो र सर? हस्, मैले यो पाठ पढ्नुको उद्देश्य राम्ररी बुझे।
6: सर हामीले पढेको ज्यामितीय कथन एउटै आधार र उही समानान्तर रेखाहरू बीच बनेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफल बराबर हुन्छ भन्ने कथनलाई पनि रचनाबाट बुझ्न सक्छौँ, होइन त सर?
8: हो डोलमा, तपाईँले भन्नुभएको कथनलाई हामीले रचनाबाट सजिलैसँग बुझ्न सकिन्छ। यसको लागि म एउटा उदाहरण भन्छु है त।
6: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले राम्ररी सुन्नुहोस्। एबी बराबर 4.5 सेन्टिमिटर, बिसी बराबर 6 सेन्टिमिटर र एङ्गल एबिसी बराबर 60 डिग्री भएको एउटा समानान्तर चतुर्भुज एबिसिडीको रचना गर्नुहोस्। साथै उक्त समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी समानान्तर चतुर्भुज एमएबिक्यूको पनि रचना गर्नुहोस्, जसको एउटा भुजा 7 सेन्टिमिटर छ।
5: सर समानान्तर चतुर्भुज एबिसिडी र समानान्तर चतुर्भुज एमएबिक्यूमा एउटा भुजा एबी उही छ, तसर्थ दुवै समानान्तर चतुर्भुजहरूको आधार एबी हुन्छ भनेर भन्न सकिन्छ, होइन त?
8: हो मिक्मा, तपाईँले ठिक भन्नुभयो। दुवै समानान्तर चतुर्भुजहरू एउटै आधार एबीमा हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, ल तपाईँहरूमध्ये कसैले मैले माथि भनेको कथनको रचना गर्दाका चरणहरूको बारेमा भन्न सक्नुहुन्छ?
6: सर म कोसिस गर्छु है त।
8: आहा डोलमा, कति राम्रो। ल भन्नुहोस् त, साथै अरूहरूले पनि ध्यान दिएर सुन्नुहोस् है त।
5: हुन्छ सर।
6: सर हजुरले भन्नुभएको कथनको रचना गर्न निम्न चरणहरू गर्नुपर्दछ। सर्वप्रथम समानान्तर चतुर्भुज एबिसिडीको रचना गर्न एउटा सिधा रेखा एबी इक्वल्स टु 4.5 सेन्टिमिटर खिच्छौँ। बिन्दु बीमा 60 डिग्रीको कोण बनाउँछौँ। बिन्दु बीबाट 6 सेन्टिमिटर अर्धव्यासको चापले 60 डिग्रीको कोण बनाउने रेखामा काट्छौँ र काटिएको बिन्दुलाई सीले जनाउँछौँ। बिन्दु सीबाट 4.5 सेन्टिमिटर अर्धव्यासको चाप र बिन्दु एबाट 6 सेन्टिमिटर अर्धव्यासको चाप काट्छौँ। यसरी चापहरूले काटिएको बिन्दुलाई डीले जनाउँछौँ। अब डी र सी तथा डी र ए जोड्छौँ। यसरी समानान्तर चतुर्भुज एबिसिडीको रचना हुन्छ।
8: डोलमा, तपाईँले बिन्दु सीबाट 4.5 सेन्टिमिटर र बिन्दु एबाट 6 सेन्टिमिटर अर्धव्यासको चाप लिएर किन काट्नु भएको, यो कुरालाई प्रष्ट पार्न सक्नुहुन्छ?
6: सर बिन्दु सीबाट 4.5 सेन्टिमिटर र बिन्दु एबाट 6 सेन्टिमिटर अर्धव्यासको चाप लिएर काट्नुपर्ने कारण के हो भने हामीले समानान्तर चतुर्भुजको रचना गर्दैछौँ र हामीलाई थाहा छ कि समानान्तर चतुर्भुजको सम्मुख भुजाहरू बराबर हुन्छ। हामीले समानान्तर चतुर्भुज एबिसिडीको रचना गरेकाले समानान्तर चतुर्भुज एबिसिडीमा भुजा एबीको सम्मुख भुजा सिडी र भुजा बिसीको सम्मुख भुजा एडी भएकोले बिन्दु सीबाट एबीको नाप 4.5 सेन्टिमिटर र बिन्दु एबाट बिसीको नाप 6 सेन्टिमिटर लिएर चापहरू काट्नु परेको हो। सर, के मैले प्रश्न पार्न सके त?
8: डोलमा तपाईँले साह्रै राम्रोसँग प्रश्न पार्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
4: सर, अब हामीले समानान्तर चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्न पर्नेछ, जसमा समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा भुजा एबी नै भयो र अर्को भुजा 7 सेमी बनाउनु पर्दछ, होइन त?
8: हो आरुण, तपाईँले ठिक भन्नुभयो। तर समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्दाका चरणहरू भन्न सक्नुहुन्छ?
4: सर, मलाई चरणहरू थाहा छ, म भन्छु है त।
8: हुन्छ आरुण, ल भन्नुहोस् त।
4: सर, सर्वप्रथम समानान्तर चतुर्भुज एबिसिडीको भुजा डिसीलाई एकातिर लम्ब्याउँछौँ, त्यसपछि बिन्दुहरू ए र बीबाट 7 सेमी अर्धव्यासको चाप लिएर लम्ब्याएको रेखामा चापहरू काट्छौँ। बिन्दु एबाट काटेको चापलाई एमले र बिन्दु बीबाट काटेको चापलाई क्यूले जनाउँदछौँ, त्यसपछि एम र ए तथा क्यू र बी जोडौँ। यसरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना हुन्छ। सर, मैले भनेको चरणहरू ठिक छ होइन त?
8: हो आरुण, तपाईँले भन्नुभएको चरणहरू ठिक छ। विद्यार्थी भाइ बहिनीहरू, के समानान्तर चतुर्भुज एबिसिडी र समानान्तर चतुर्भुज एमएबिक्यूको क्षेत्रफल बराबर हुन्छ?
6: सर, समानान्तर चतुर्भुज एबिसिडी र समानान्तर चतुर्भुज एमएबिक्यूको क्षेत्रफल बराबर हुन्छ, किनभने यी दुवै समानान्तर चतुर्भुजहरू एउटै आधार एबीमा र उही समानान्तर रेखाहरू एबी र डिक्यू बीच बनेका छन्।
8: हो डोलमा, तपाईँले ठिक भन्नुभयो।
5: सर, समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा भुजा 7 सेन्टिमिटर नदिएर एउटा कोणको नाप दियो भने कसरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्ने होला?
8: मिकमा, तपाईँले कति राम्रो प्रश्न गर्नुभयो। ल विद्यार्थी भाइ बहिनीहरू, मिकमाले सोधेको प्रश्नमा विचार गर्नुहोस् त।
4: सर, मैले मिकमाले सोधेको प्रश्न बुझे, म भन्छु है त।
8: हुन्छ आरुण, ल भन्नुहोस् त।
4: सर, समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा भुजा एबी भइहाल्यो, अर्को भुजा 7 सेन्टिमिटर नदिएर एउटा कोण भने 75 डिग्री दिइएको छ भने 75 डिग्रीको कोण बनाएर समानान्तर चतुर्भुज एमएबिक्यूको रचना गर्ने होला, होइन त?
8: हो आरुण, तपाईँले ठिक विचार गरेर बुझ्नु भएको रहेछ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि बुझ्नुभयो कि बुझ्नु भएन?
7: बुझे सर।
8: ल, आरुणले भनेको जस्तै समानान्तर चतुर्भुज एमएबिक्यूको एउटा कोण 75 डिग्री दिएको छ भने समानान्तर चतुर्भुज एमएबिक्यूको रचना कसरी गर्ने होला? तपाईँहरूमध्ये कसैले रचनाको चरण भन्नुहोस् त।
6: सर, म भन्छु है त।
8: हुन्छ डोलमा, ल भन्नुहोस्। र विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैले राम्रै सुन्नुहोस् है त।
7: हुन्छ सर।
6: सर, हामीले समानान्तर चतुर्भुज एबिसिडीको रचना गरिसकेका छौँ, अब समानान्तर चतुर्भुज एबिसिडीको भुजा डिसीलाई एकातिर लम्ब्याएका छौँ, त्यसपछि बिन्दु एमा 75 डिग्रीको कोण बनाउने, यसरी 75 डिग्रीको कोण बनाउने रेखाले भुजा डिसीलाई लम्ब्याएको रेखामा काट्छ र काटेको बिन्दुलाई एमले जनाउँछौँ। बिन्दु एमबाट एबी बराबरको नाप लिएर लम्ब्याएको रेखामा चाप काट्छौँ। यसरी काटिएको बिन्दुलाई क्यूले जनाएर बी र क्यूलाई जोडौँ। यसरी समानान्तर चतुर्भुज एमएबिक्यूको रचना हुन्छ।
8: डोलमा, तपाईँले भन्नुभएको चरणहरू ठिक छ।
5: सर, 75 डिग्रीको कोण बिन्दु बीमा बनाउँदा पनि समानान्तर चतुर्भुज एमएबिक्यूको रचना हुन्छ होला नि, होइन र?
8: हुन्छ मिकमा, तपाईँले ठिक भन्नुभयो।
4: सर, हामीहरूले बराबर क्षेत्रफल हुने गरी समानान्तर चतुर्भुजहरूको रचना गर्ने बारे राम्ररी बुझ्यौँ।
8: विद्यार्थी भाइ बहिनीहरू, यसै गरी हामीहरूले बराबर क्षेत्रफल हुने गरी त्रिभुजहरूको रचना पनि गर्न सक्छौँ।
4: सर, अब एउटा चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने गरी त्रिभुजको रचना बारेमा छलफल गरौँ न।
8: भइहाल्छ नि आरुन। विद्यार्थी भाइ बहिनीहरू, ल म एउटा उदाहरण भन्छु है त।
7: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, एबी बराबर 5 सेन्टिमिटर, एडी बराबर 4 सेन्टिमिटर, बिसी बराबर 4.4 सेन्टिमिटर, सिडी बराबर 3.56 सेन्टिमिटर र विकर्ण एसी बराबर 6.4 सेन्टिमिटर भएको एउटा चतुर्भुज एबिसिडीको रचना गर्नुहोस्। साथै उक्त चतुर्भुज एबिसिडीसँग बराबर क्षेत्रफल हुने त्रिभुज एडिएचको रचना कसरी गर्ने होला?
4: सर, हजुरले भन्नुभएको कथनको रचना गर्दाका चरणहरू छलफल गर्छौँ, होइन र?
8: हो आरुन, हामीले रचना गरेर देखाउन सक्दैनौँ, तसर्थ रचना गर्ने चरणहरू बारेमा मात्र छलफल गर्छौँ। अब तपाईँहरूमध्ये कसैले माथिको कथन अनुसार रचना गर्दाका चरणहरू भन्न सक्नुहुन्छ?
5: सर, म भन्न कोसिस गर्छु है त।
8: हुन्छ मिकमा, ल भन्नुहोस् त।
5: सर्वप्रथम दिएको आँकडा एबी बराबर 5 सेन्टिमिटर, एडी बराबर 4 सेन्टिमिटर, बिसी बराबर 4.4 सेन्टिमिटर, सिडी बराबर 3.6 सेन्टिमिटर र विकर्ण एसी बराबर 6.4 सेन्टिमिटर अनुसार एउटा चतुर्भुज एबिसिडीको रचना गर्छौँ। चतुर्भुज एबिसिडीको रचनाको चरणहरूको बारेमा धेरै प्रस्ट्याउनु पर्दैन, किनकि चतुर्भुजको रचनाका बारेमा हामीहरूले कक्षा 8 र 9 पनि पढिसकेका छौँ।
8: हो मिकमा, तपाईँले ठिक भन्नुभयो। तर अब उक्त चतुर्भुजको क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने त्रिभुजको रचनाको चरणहरू बारेमा भन्नुहोस् त।
5: सर, अब हामीले चतुर्भुज एबिसिडीमा अर्को विकर्ण बिडी खिचौँ अनि उक्त विकर्ण बिडीसँग समानान्तर हुने गरी बिन्दु सीबाट एउटा रेखा सिई खिचौँ।
8: मिकमा, बिन्दु सीबाट विकर्ण बिडीसँग समानान्तर हुने गरी रेखा सिई त्यसै सिधा खिच्दा हुन्छ?
5: सर, बिन्दु सीबाट रेखा सिई त्यस्तै खिच्दा बिडीसँग समानान्तर नबन्न पनि सक्छ, तसर्थ बिन्दु सीमा कम्पास र सिसा कलमको सहायताले कोण डिबिसीको बराबर नाप लिएर कोण बिसिई बनाऊ। यसरी कोण बनाउँदा कोण डिबिसी र कोण बिसिई एकान्तर कोणहरू हुन्छ, जसले गर्दा रेखाहरू सिई र बिडी समानान्तर हुन्छ।
8: हो मिकमा, तपाईँले ठिक भन्नुभयो।
5: सर, अब भुजा एबीलाई सिधा लम्ब्याएर रेखा सिईसँग काटिएको बिन्दुलाई एचले जनाऊ, त्यसपछि बिन्दुहरू डी र एच जोडौँ। यसरी बनेको त्रिभुज एडिएच नै आवश्यक त्रिभुज हुन्छ, जहाँ त्रिभुज एडिएचको क्षेत्रफल चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर छ।
8: विद्यार्थी भाइ बहिनीहरू, मिकमाले यहाँ त्रिभुज एडिएचको रचना गर्ने चरणको बारेमा भन्नुभयो, तर कसरी त्रिभुज एडिएचको क्षेत्रफल चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर हुन्छ? तपाईँहरूमध्ये कसैले भन्न सक्नुहुन्छ?
6: सर, मलाई थाहा छ, म भन्छु है त।
8: हुन्छ डोलमा, ल भन्नुहोस् त।
6: सर, त्रिभुज डिबिसी र त्रिभुज बिडिएचको क्षेत्रफलहरू बराबर हुन्छ, किनभने यी दुवै त्रिभुजहरू एउटै आधार बिडी र उही समानान्तर रेखाहरू बिडी र सिई बीच बनेका छन्। फेरि त्रिभुज एडिएच त्रिभुज एडिबी र त्रिभुज बिडिएचको योगफलसँग बराबर हुन्छ, त्यसै गरी चतुर्भुज एबिसिडी त्रिभुज एडिबी र त्रिभुज बिडिसीको योगफलसँग बराबर हुन्छ, अनि त्रिभुज बिडिसी र त्रिभुज बिडिएचका क्षेत्रफलहरू बराबर भएकोले चतुर्भुज एबिसिडी पनि त्रिभुजहरू एडिबी र डिबिएचको योगफलसँग बराबर हुन्छ भनी भन्न सकिन्छ। यसरी त्रिभुज एडिएचको क्षेत्रफल चतुर्भुज एबिसिडीको क्षेत्रफलसँग बराबर हुन्छ भनेर भन्न सक्छौँ।
8: हो डोलमा, तपाईँले धेरै राम्रोसँग त्रिभुज एडिएच र चतुर्भुज एबिसिडीको क्षेत्रफल बराबर हुन्छ भनेर भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैजनाले बुझ्नुभयो?
5: सर, हामीहरूले यो रचना राम्ररी बुझ्यौँ।
8: विद्यार्थीहरू, तपाईँहरू सबैले रचना गर्दाका चरणको बारेमा सिक्नुभयो।
5: सर, हामीहरूले रचना गर्दाका चरणहरूको बारेमा राम्ररी बुझ्यौँ।
8: आजको निर्धारित समय सकिसकेको जनाउ भइसकेको हुनाले तपाईँहरूले आज सिकेका रचना गर्दाका चरणहरूको बारेमा प्रयोग गर्न सक्नुहुनेछ। आजलाई भने म तपाईँहरूबाट बिदा हुन्छु है त। नमस्कार।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: नेपालको समावेशी आवाज।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: Dear students, today we are going to discuss the comprehension exercises based on the reading text Strange Food from Around the World, given in Unit 6 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
11: Namaste, sir.
12: Namaste, students. How are you?
13: We are fine. How are you, sir?
12: I'm good. Dear students, do you remember what we discussed in our previous class?
4: Yes, sir. We discussed the reading text Strange Food from Around the World in our previous lesson.
12: Ria, can you tell me what we are going to discuss today?
14: Yes, sir, I can. We are going to discuss the reading comprehension exercises based on the text Strange Food from Around the World in Unit 6 today.
12: You are right, Ria.
14: Thank you, sir.
12: Students, now open your book on page number 88. We are going to discuss exercise A on page number 88 now.
4: Is it a matching item, sir?
12: Yes, Laxmard. Prem, will you read the instruction from your textbook?
15: Of course, sir. A. Match the words in column A with their meanings in column B.
12: Dear students, these words are from the reading text Strange Food from Around the World. We have already discussed the meanings of new words in our previous class. I think that will help you match the words with their meanings.
15: Yes, sir.
14: There are some new words in column A, sir. For example, foreman, congeal, etc. I forget their meanings.
15: We had discussed their meanings, Ria. Ferment means to undergo fermentation, that is, chemical change.
12: You are absolutely correct, Prem.
14: Thank you, Prem.
15: Welcome, Ria.
4: What does congeal mean, sir?
12: It means to change into a solid state.
4: Thank you, sir.
12: Mention not. Now, Prem will read all words aloud that are in column A.
15: Sure, sir. The words in column A are ferment, squid, witchetti, metal, congeal, and nutty.
4: What is the meaning of squid, sir?
15: Did you forget what sir had told you in the previous class? Squid means a sea creature that has a long, soft body.
4: Oh yes, I remembered now.
12: Now, Ria, will you read the first three meanings in column B?
14: Of course, sir. First, a large whitish wood-eating larva of a beetle or moth. Second, to go through a chemical change. Third, a sea creature that has a long, soft body, eight arms, and two tentacles around its mouth.
12: Thank you, Ria. Would you read the next three meanings, Lockmart?
4: Sure, sir. 4. To change from a fluid to a solid state. 5. Having a flavor like that of nuts. 6. A bush with shiny leaves, pink or white flowers, and blue blackberries.
12: Now, I offer you some time for discussion. Discuss among the friends and match the words in column A with their meanings in column B.
14: Okay, sir.
12: Did you complete the matching item, students?
14: Yes, sir. We completed it.
12: Good. Let's discuss then. Prem, what did you match with the word ferment?
15: The meaning of ferment is in number 2. Ferment means to change from a fluid to a solid state.
12: Well said, Prem. What about squid?
14: Squid means a sea creature that has a long, soft body, eight arms, and two tentacles around its mouth. And it is in number 3.
12: You're right, Ria.
4: May I tell the meaning of witchetti, sir?
12: Go ahead, Laxmard.
4: It is a large, whitish, wood-eating larva of a beetle or moth. It is in number 1.
15: The meaning of the word beetle is a bush with shiny leaves, pink or white flowers, and blue-black berries in number 6.
12: Yes, it is, Prem. Now tell me what is the meaning of congeal. Who will answer this?
14: I will, sir. Its meaning is in number 4. And the meaning is to change from a fluid to a solid state.
12: Well said, Ria. It's a correct meaning.
14: Thank you, sir.
12: What do you mean by nutty?
4: Nutty means having a flavor like that of nuts. It is in number 5.
15: Yes, Laxman.
12: Dear students, we completed the matching item. You did it well. It means you have understood the reading text Strange Food from Around the World very well. Now, without any delay, we will do exercise B. This is again a matching item. Here we are supposed to match the idioms with their meanings. Students, do you know what is an idiom?
4: I am sorry, sir. I don't know.
14: I had studied in the previous class. Let me remember. Is it a traditional way of saying something? An idiom is a common expression that means something different to the literal meaning of the words.
12: You have given an absolutely right answer. An idiom is a group of words with a figurative, non-literal meaning which can't be interpreted by looking at its individual words. It is not possible to deduce the meaning of an idiom by looking at the meanings of the individual words. For example, that costs an arm and a leg means that is very expensive. Beating around the bush means avoiding the main topic.
15: We got it, sir.
12: Now let's discuss the idioms and their meanings, and then we will do the matching items in B on page number 89. Are you ready, students?
13: Yes, sir.
12: What do you mean by the idiom get out of hand?
14: Is it losing control over something, sir?
12: You said the right meaning, Ria. What does the idiom miss the boat refer to?
4: No idea, sir.
12: Don't worry, Lakshmar. It means to become late.
15: I have heard an idiom frequently.
12: What is it, Prem?
15: Every cloud has a silver lining. What does this mean, sir?
12: It means bad things one day eventually lead to good things.
14: My teacher in my previous class used to tell me, go the extra mile. Does this mean to be hardworking, sir?
12: You are partially correct, Ria. It means to make an extra effort.
14: Thank you, sir.
12: Now, without any delay, let's do task B on page number 89. Will you read the instruction, Lakshmar?
4: Okay, sir. B. The idiom, a bridge too far, in the text means something that is too extreme. Match the following idioms with their meanings.
12: Prem, read the first idiom given there.
15: Sure, sir. A. Get out of hand.
4: Its meaning is to become difficult to control. It is in number 4.
12: Both of you are right. Please read the second idiom, Ria.
14: Okay, sir. Miss the boat. Its meaning is in 5. And the meaning is to be too late to get what you want.
12: You are absolutely right. What is the third idiom?
15: Break the ice.
12: What does this mean?
4: It means to say or do something to make people feel comfortable. This is in number 1.
12: Correct answer. Thank you, Lakshmar. Who will match the meaning of cry over spilt milk?
14: I will, sir.
12: Go ahead, Ria.
14: Okay, sir. The meaning of the idiom, cry over the spilt milk, is in number 3. It means to worry over past events which cannot be changed.
12: Well said, Ria. Now, Lakshmar will do number 5. This is the last one in this task.
4: Thank you for the opportunity, sir. The idiom in number 5 is look before you leap, whose meaning is to think about the possible bad results of an action before doing it. And this is in number 2.
12: Well done, Lakshmar. Now we are going to discuss task C on page number 89. It is fill in the blanks. Ria, would you read the instruction?
14: Sure, sir. C. Complete the sentences below with the correct information from the text in not more than 4 words.
12: The first statement is A. Sometimes even having a food can give us the feeling of dot dot dot when it is like taking a risk. What is the correct information to be filled in the blank in this sentence?
4: Is it excitement, sir?
12: You are right, Lakshmar. Prem, will you read the second statement?
15: Okay, sir. B. When we travel, we have the chance, dot dot dot, which we even do not think of eating.
12: Please find from the text the word or phrase to fill in the blank.
13: Okay, sir.
14: I got it, sir. When we travel, we have the chance to try foods, which we even do not think of eating.
12: I will read the third statement in C. It is, the writer became disappointed while having blank

0: you all for your active participation. Now we have come to the end of the lesson today. Let me summarize what we did today. First, we discussed the matching item, that is, match the words with their meanings. The second exercise was also matching. It was about idioms. We matched the idioms with their meanings. Then we filled correct information in the blank, and then we answered the questions given in exercise D. I hope the lesson remained fruitful to you all. Now it's time to end the lesson today. Have a good time. See you all in the next class. Until then, goodbye, students.
1: Goodbye, sir.
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
3: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नमस्ते झाँक्री दाई।
7: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
6: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
7: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
6: हो र डाक्टर साहब, नमस्कार। लौन, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
8: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
6: हस् डाक्टर साहब।
8: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे प्लाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। अब पूरा समाचार। काभ्रे प्लाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बिपी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका अनुसार मृतक 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। रोसी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फुलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारीमाया तामाङ र दैलेख घर भएका 30 वर्षीय बमबहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे प्लाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको बस अनियन्त्रित भई आज दिउँसो सडकबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएको र उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय SSB को प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भने प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालु खर्च र पुँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालु खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाब दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिएर विकासले गति दिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 1 गते दिउँसो सभा 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते सुरु भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कैलालीको गोदावरीमा बाढीमा परी 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 की 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका बेला उनीहरू नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभयो। सङ्खुवासभाबाट धरानतर्फ जाँदै गरेको बस धनकुटा नगरपालिका 9 मूलघाट धनकुटामा दुर्घटना हुँदा 12 जना यात्रु घाइते भएका छन्। सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको 15 जना सवार बस आज दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनापछि घाइतेको उद्धार गरी स्थानीय अस्पताल र थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानुन तर्जुमा अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानुन निर्माणको तयारी अघि बढाउनु पर्नेमा जोड दिनुभयो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले सेवा प्रवाह सहजकर्ता परिचालन कार्यविधिको मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै मस्यौदामा सरकारवाला तथा सर्वसाधारणबाट राय, सुझाव र प्रतिक्रिया आह्वान गरेको छ। मन्त्री प्रतिभा रावलले युवाको ऊर्जा, ज्ञान र क्षमतालाई सार्वजनिक सेवासँग जोड्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि तयार गरिएको बताउनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले राजनैतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने बताउनु भएको छ। कङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले समुदायलाई विपद सचेतनामा जोड्न राजनैतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानुनी कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शङ्का उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्कोट चिल्ड्रेन रिसर्च इन्स्टिच्युट MCRIले जारी गरेको विज्ञप्तिमा 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा 9-19 वर्ष उमेर समूहका करिब 1,200 सहभागीहरू बीचको अध्ययन गरेको जनाएको छ। अध्ययनको लागि सन् 2025 16 वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायतका सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढेको चेतावनी दिएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
4: सांसदहरूले बेरोजगारका विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्यहरू सांसदहरूले त्यस्तो जोड दिनुभएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फर्सदका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। त्यस अवसरमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजु मध्ये 60% फर्सोट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साविकको कृषि मन्त्रालय तर्फ 6,35 करोड बेरुजु रहेकोमा हालसम्म 40.28% फर्सोट भएको जानकारी गराउनुभयो। साविकको वन मन्त्रालय तर्फ पनि 56 करोड बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्सोट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनु भयो। ऊर्जा क्षेत्रको बृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालू अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनु भयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन, व्यापार, पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनु भयो।
0: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद सुरुवात गरेको छ। मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको सुरुवातको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेजले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह एको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा ल्याडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाडी हो ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराती बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे प्लानचोकको नवबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका
1: छौँ।
2: आजको कार्यक्रममा हामी रगतसँग जोडिएर कुराकानी गर्नेछौँ। मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल्स ल्यान्ड स्ट्रिनको जन्मदिन 14 जुनको अवसर पारेर रक्तदाता दिवस मनाउँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् 2004 यो दिवस मनाउन थालिएको हो। यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ। रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्व बारे जानकारी दिने खालका विविध कार्यक्रमहरू हुने गर्दछन्। रगतको महत्व बुझाउँदै आवश्यकता बारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदान प्रति सम्मान गर्नु नै यो दिवस मनाउनु हो। रक्तदानको आवश्यकता बारे जागरूकता बढाउन यो दिवस मनाउँदै आइएको हो। यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना अवश्य बढाउनेछ। रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरूको कदर स्वरूप नेपालमा 2070 जेठ 30 र 31 गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो। मानव रक्त समूह 8 प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारको मेल खाने समूहका रगत उनीहरूमा चढाउने गरिन्छ। यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच पनि गरिन्छ। यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा पनि जान्ने अवसर मिल्छ। सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बीचमा कम्तीमा 3 महिनाको फरक राख्ने चलन छ। रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागि के कुरा हुनुपर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्छ। रक्तदान गर्नका लागि सामान्यतया 50 केजी तौल भएको, कम्तीमा पनि 18 वर्ष र बढीमा 60 वर्षको सीमा तोकिएको छ। यस्ता रक्तदाताहरूका सीमाहरू देश अनुसार फरक फरक पनि हुन सक्छ। रक्तदान नै जीवनदान हो। बेलैमा नपाएमा मान्छेको ज्यानै पनि जान सक्छ। यस्तै महत्वपूर्ण कुरा हो रगत। हरेक मान्छेको शरीरमा नसा नसामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राण तत्वको रक्षा गरिरहेको रगत एक अपरिहार्य कुरा हो। दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्छ। हामीहरू सबैजना दुर्घटना वा रोगको शिकार हुन सक्छौँ र रगत हामीलाई या हाम्रो आफन्तलाई आवश्यक पर्न सक्छ। तसर्थ समयमै रक्तदान गरौँ। हामीहरूले रक्तदान गरेकै कारणले पनि एउटा आमा बुवाले आफ्नो बच्चा सकुशल पाउन सक्छन्। एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउन सक्छ। समाजले अकालमै कोही सदस्य गुमाउनु नपर्ने अवस्था सिर्जना हुन्छ। रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै पनि हानि गर्दैन र एक हिसाबले ताजगी अथवा रगत फ्रेस हुने काम पनि गर्छ। कसैको ज्यान जोगाउन डाक्टर नै हुनुपर्छ भन्ने पनि छैन। रक्तदाताहरू वास्तवमा भगवानका प्रतिरूप हुन्। नेपालमा पनि पछिल्लो समयमा रक्तदान गर्नेहरूको क्रम बढिरहेको छ। रक्तदान गरेमा जीवनमा सबैभन्दा ठूलो सेवा गरेको ठहरिनेछ। कतिपय मानिसहरू रक्तदान गर्न डराउने पनि हुन्छौँ। यो डराउनु पर्ने कुरा हुँदैन। यदि हामीले रक्तदान गर्न उपयुक्त छैन भने रक्तदान गर्ने ठाउँमा विशेषज्ञ व्यक्तित्वहरूले त्यसबारे जानकारी गराउने हुनेछ। तसर्थ हामीले आफूले पनि रक्तदान गरौँ र सबैलाई रक्तदान गर्न अभिप्रेरित गरौँ। यो दिवसको मुख्य सार्थकता पनि यसैमा रहनेछ। आजको कार्यक्रममा हामी रक्त क्यान्सरका बारेमा चर्चा गर्नेछौँ। हाम्रो खानपिन, आहार व्यवहार, समयमै सचेत सजग नहुने बानी, शारीरिक अवस्था, स्वास्थ्यप्रतिको सजगता नहुनु जस्ता थुप्रै कारणले मानिसहरू क्यान्सर रोगको शिकार भइरहेका छन्। हाम्रो अज्ञानता, सानो हेलचक्र्याई र लापरवाहीका कारण पीडा, खर्च, दुःख र जीवनको क्षति हुने अवस्था पनि आउन सक्छ। तसर्थ आज हामी धेरै मानिसलाई प्रभावित बनाउँदै गएको क्यान्सर रोग, क्यान्सर भित्र पनि रक्त क्यान्सरका बारेमा जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी क्यान्सर रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ रक्त क्यान्सर, बोन म्यारो प्रत्यारोपण विशेषज्ञ, हामी सरल भाषामा ब्लड क्यान्सर विशेषज्ञ भनेर पनि बुझ्न सक्छौँ। डाक्टर विशेष पौडेल आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ सिभिल अस्पताल काठमाडौँ नयाँ बानेश्वरमा कार्यरत डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्कार, धन्यवाद।
2: डाक्टर साहब, यो क्यान्सर रोग भनेको के हो? डाक्टर साहब, यहीबाट आजको यो संवाद प्रारम्भ गरौँ न।
1: अब क्यान्सर रोग भन्नाले चाहिँ हाम्रो शरीरमा अनियन्त्रित तालले कोषहरू बढेको बढै गर्नुलाई चाहिँ हामी क्यान्सर भन्छौँ। शरीरमा कोषहरू बढिसकेपछि त्यो धेरै बढ्यो, अब यसलाई नियन्त्रण गर्नुपर्छ र यसलाई चाहिँ बन्द गर्नुपर्छ भनेर शरीरले एउटा सिग्नल हामीलाई दिने गर्छ। त्यो सिग्नल दिने प्रक्रियामा गडबड भयो भने चाहिँ बढेको कोष बढेको बढै गर्ने, बन्दै नहुने र मल्टिप्लाई हुँदै जाने, एउटा सेल दुईटा, दुईटा सेल चारवटा, त्यसरी मल्टिप्लाई हुँदै जाने समस्यालाई चाहिँ हामी क्यान्सर भन्छौँ।
2: हजुर, जस्तो यहाँले अनियन्त्रित तरिकाले कोषहरू बढ्ने भन्नुभयो, जस्तो यो कोषहरू बढ्ने कारण के हो डाक्टर साहब?
1: जस्तै अब किन क्यान्सर हुन्छ त भनेर चाहिँ हामीलाई अहिलेसम्म थाहा भए यो चिजले गर्दा क्यान्सर हुन्छ है भनेर थाहा पाउने चाहिँ हामीसँग 5-6 चिजहरू छन्। जस्तो रगतको क्यान्सरको विषयमा कुरा गर्ने हो भने चाहिँ म रगत रोग विशेषज्ञ भएको हिसाबले रगतको र क्यान्सरमा चाहिँ जस्तो पहिला कोही मान्छेलाई क्यान्सर भएर किमोथेरापी दिएको छ भने त्यो मान्छेलाई भोलि रगतको क्यान्सर हुने चान्सेस अलिकति हाई हुन्छ। त्यस्तै गरेर लामो समयसम्म कोही मान्छेले चाहिँ विकरणमा जस्तो रेडियो एक्टिभ मेटेरियलहरू हुने जस्तो विकरणमा काम गर्नुभएको छ भने पनि मान्छेलाई पनि भोलि गएर रगतको क्यान्सर हुने समस्याहरू हुन्छ। त्यस्तै गरेर कुनै कतिपय भाइरल इन्फेक्सनहरू जस्तो पेटमा हुने एच पाइलोरी भन्ने ग्यास्ट्रिक गराउने भाइरसले पनि रगतको एक दुईवटा क्यान्सरहरू गराउन सक्छ। त्यस्तै गरी इस्टनबार भाइरस भन्ने एउटा भाइरस हुन्छ, त्यो भाइरसले पनि रगतको क्यान्सरहरू गराउन सक्छ। त्यस्तै गरी लामो समयसम्म केमिकल जस्तो बेन्जिन नामक केमिकलमा लामो समयसम्म काम गरेको छ भने पनि त्यो केमिकलले गर्दा रगतको क्यान्सर हुन सक्ने सम्भावनाहरू हुन्छ। यिनीहरू चाहिँ हामीसँग ठोस प्रमाण भएका चिजहरू हुन्, यिनीहरूले गर्दा क्यान्सर हुन्छ भन्ने कुरा चाहिँ हामीलाई थाहा छ। तर यिनीहरू बाहेक अरू धेरै चिजहरू यही कारणले गर्दा, यसले नै गर्दा क्यान्सर भएको र ठोस कारण यही हो भनेर भन्न सक्ने अवस्था चाहिँ छैन। मेडिसिनमा अब विकास भएको हिसाबले हेर्ने हो भने चाहिँ क्यान्सर हुँदाखेरि के म्युटेसनहरू हुन्छ, कुन कुन प्रोटिनहरू बढ्छ, कुन कुन इन्जाइमहरू तल माथि हुन्छन्, ती कुराहरू चाहिँ हामीलाई थाहा छ। तर के कुराले गर्दा त्यस्ता म्युटेसनहरू भए भन्ने कुरा चाहिँ अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन। यो 3-4 कुरा भए
2: क्यान्सर चाहिँ कति प्रकारको हुन्छ डाक्टर साहब? जस्तो रक्त क्यान्सर भित्र पनि हामी त्यसलाई केही वर्गीकरण गर्छौँ कि, अथवा समग्र क्यान्सर भित्र हामी रक्त क्यान्सरलाई लिन्छौँ कि, कसरी क्यान्सरलाई वर्गीकरण गरेर हेर्ने गरिन्छ?
1: अब रगतको क्यान्सरको कुरा गर्दाखेरि चाहिँ सामान्य भाषामा भन्दाखेरि, सबैले बुझ्ने गरी भाषामा भन्दाखेरि चाहिँ रगतको क्यान्सरलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ। एउटालाई चाहिँ अक्युट भन्ने, अक्युट भनेको मतलब चाहिँ उपचार नगरेको खण्डमा तपाईँको 3-4 एक दुई महिनाभित्रै बिरामीको ज्यान जान सक्ने, र अर्को चाहिँ क्रोनिक जसलाई दीर्घ भनिन्छ, त्यो चाहिँ कस्तो भन्दाखेरि शरीरमा क्यान्सर हुने, यसले बिरामीलाई उपचार नगरेको खण्डमा पनि 6-7-8 या 1-2 पनि केही पनि नहुने, कसै कसैलाई वर्षौंसम्म केही पनि नहुने, त्यस्तो किसिमको क्यान्सर हुन्छ। र सम्पूर्ण रगतको क्यान्सरलाई उपचारै गर्न पर्छ भन्ने पनि छैन, कतिपय क्यान्सरहरूलाई चाहिँ तपाईँको क्यान्सर लागिसकेपछि पनि वेट एन्ड वाच गर्न सकिन्छ, त्यसलाई चाहिँ लामो समयसम्म फलोअपमा बिरामीलाई राखेर परेको खण्डमा मात्र उपचार पनि गर्न सकिन्छ भने, कति चाहिँ रगतको क्यान्सरहरूलाई चाहिँ पत्ता लागेको दिनमै 1 पनि ढिलो नगरिकन उपचार सुरु गरिहाल्नुपर्ने खालको हुन्छ। त्यही भएर सरल भाषामा मैले अघि भने चाहिँ रगतको क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। तपाईँको हरेक क्यान्सरलाई केलाउँदै जाने भने सम्भवतः रगतको क्यान्सर मात्रै तपाईँको 50+ किसिमकाहरू हुन्छन्। तर अब एकदमै बुझ्ने भाषामा गर्दाखेरि चाहिँ मैले अघि भने जस्तै उपचार चाहिहाल्ने, कसैलाई चाहिँ उपचार अलिक रोग लागिसकेपछि नै उपचार अलिक पछि चाहिने, या कसै कसैलाई गर्नै नपर्ने खालका समेत हुन्छन्।
2: क्यान्सर धेरै प्रकारका हुन्छन्, हामीले धेरै बुझ्नु भन्दा पनि डाक्टर साहबले अहिले भने जस्तो 3 रक्त क्यान्सर भनेर हामी बुझ्न सक्ने भयौँ। एउटा चाहिँ तत्काल उपचार गर्नुपर्ने, एउटा उपचारमा थोरै केही समय ढिलो हुँदा त्यति धेरै असर नगर्ने, र कुनै क्यान्सर चाहिँ उपचारै गर्न नपर्ने अवस्थाका पनि हुन सक्छन्। तर कुनै क्यान्सर फेरि उपचार गरिएन भने, तत्काल उपचार गरिएन भने यसले मान्छेको ज्यानै जान सक्ने कुरा पनि आयो। क्यान्सर रोग जन्मजात अथवा वंशाणुगत हुने गर्छ कि गर्दैन?
1: यो रगतको क्यान्सरमा तपाईँको एक किसिमको मायलोप्रोलिफेरेटिभ न्योप्लाज्म भन्छौँ हामी, हाम्रो भाषामा भन्दाखेरि एमपिएन भन्ने एक किसिमको रोग छ। अब अहिले हेर्ने हो भने त्योवटा एमपिएन त तपाईँको मान्छे गर्भमा हुँदादेखि नै प्रक्रिया सुरु हुन्छ भन्ने कुराहरू पनि अहिले आइरहेछ, अध्ययनले देखाइरहेछ। त्यही भएर कतिपय रगतका क्यान्सरहरू जस्तो लिम्फोमा भन्ने एक हुन्छ रगतका क्यान्सरहरू, तिनीहरू चाहिँ वंशाणुगत हुन सक्छन्, परिवार परिवारमा छ भने, कसैलाई क्यान्सर भएको छ भने अर्को मान्छेलाई पनि क्यान्सर हुने सम्भावना हुन्छन्। तर सबै रगतका क्यान्सर चाहिँ तपाईँका वंशाणुगत हुँदैनन्, केही चाहिँ वंशाणुगत हुन्छन्। र कसै कसैको सम्बन्ध त तपाईँको भ्रूणमा भएदेखि नै क्यान्सरको त्यो म्युटेसनहरू देखिएको पनि छ। त्यही भएर अब यसमा अध्ययन अझ जारी छ। भोलिको दिनमा मेरो विचारमा धेरै क्यान्सरहरू चाहिँ यसरी चाहिँ वंशाणुगत हुन्छन् भनेर चाहिँ अध्ययन आएमा हामी चाहिँ सरप्राइज हुनुपर्ने अवस्था चाहिँ रहँदैन जस्तो लाग्छ मलाई।
2: एउटा सर्वसाधारणले कस्तो चाहिँ सर्छ, कस्तो चाहिँ वंशाणुगत रूपमा सर्दैन भनेर बुझ्न सक्ने अवस्था रहन्छ कि डाक्टर साहबहरूले परीक्षण गरेर हेरेपछि मात्रै यो थाहा हुने हो डाक्टर साहब?
1: मैले अघि भने रगतको रोग त तपाईँको एक एकवटा केलाएर हेर्ने हो भने त 50 भन्दा बढी छ, होइन?
2: हजुर।
1: तर अब त्यसमा पनि अहिलेसम्म अनुसन्धानले भनेको र थाहा भएको 3-4 किसिमको चाहिँ वंशाणुगत हुन्छन्, तर अरू चाहिँ वंशाणुगतै हुन्छ भनेर प्रमाणित चाहिँ भइसकेको छैन। तर अब यसमा धेरै अध्ययनहरू भइरहेछ, धेरैले वंशाणुगतसँग यसको सम्बन्ध छ भन्ने धेरै अध्ययनहरू भइरहेछ। तर आजको दिनमा भन्दाखेरि चाहिँ अब सबैजनाले बुझ्ने भाषामा भन्ने भने होइन, जस्तो लिम्फोमाहरू भन्ने हुन्छ, अब सिएलएल क्रोनिक लिम्फोसाइटिक ल्युकेमिया होइन, अनि कतिपय नन हस्किन्स लिम्फोमाहरू, अब जुन सर्वसाधारणलाई यो कुरा बुझाउन अलिकति गाह्रै हुन्छ। त्यही भएर चाहिँ क्यान्सर भएको छ भने एकचोटि चाहिँ रगत रोग विशेषज्ञसँग भेटेर यो किसिमको क्यान्सर चाहिँ वंशाणुगत हुन सक्ने सम्भावना छ छैन भनेर चाहिँ उहाँले परामर्श लिनु चाहिँ जरुरी छ।
2: हजुर, सबैभन्दा राम्रो उपाय यदि आफ्नो घर परिवारमा कसैलाई क्यान्सर भएको छ भनेदेखि सन्तानमा यो सर्ने सम्भावना छ कि छैन भनेर हामीले डाक्टर साहबहरूसँग सम्पर्क गर्यौँ भने परीक्षणबाट त्यो कुरा जानकारी प्राप्त गर्न सकिन्छ, होइन डाक्टर साहब?
1: होइन, परीक्षणै गर्नु पर्दैन। कतिपय त अब जस्तो यसमा रिलेसन भएको देखिन्छ होइन, सुगर क्यान्सर चाहिँ यसरी वंशमा आउन सक्ने सम्भावना भन्ने हो, सबैलाई हुन्छ भन्ने होइन, होइन, सम्भावना यति प्रतिशत छ। बाँचुन्जेल आमा बुवालाई यो क्यान्सर भएको छ भने तपाईँलाई यो क्यान्सर हुने सम्भावना यति छ भनेर त्यो सम्भावना चाहिँ निकाल्न सकिन्छ।
2: आम मानिसले डाक्टर साहबहरूसँग कस्तोको अवस्थामा सम्पर्क गर्नुपर्छ त्यो बारे अलिकति बताइदिनुहोस् न।
1: जस्तो भन्नु, सम्पूर्ण रगतको रोगको, चाहे त्यो क्यान्सर होस् र चाहे त्यो क्यान्सर नहोस् होइन, सम्पूर्ण रगत रोगको चाहिँ एकै किसिमको त प्रेजेन्टेसन हुन्छ होइन। जस्तो भन्नु, अब धेरै जस्तो रगत रोगमा चाहिँ के हुन्छ भनेदेखि रक्त अल्पता भएर तपाईँको चाहिँ बिरामीलाई सास फेर्न गाह्रो हुने, हिँड्दाखेरि एकदमै थकान महसुस हुने, हिँड्न नसक्ने हुन्छ। त्यस्तै गरेर चाहिँ रगतले हाम्रो रोग शरीरमा हुने इन्फेक्सनसँग प्रतिरक्षा गर्ने भाव भएर चाहिँ त्यो रगतमा क्यान्सर भइदियो भने त्यो कोषहरूले राम्ररी काम नगर्ने भएको कारणले चाहिँ बिरामीहरूलाई सङ्क्रमण हुने चान्सेसहरू, जस्तो इन्फेक्सनहरू, निमोनियाहरू, अनि त्यसपछि पिनासहरू र दिशा गर्ने ठाउँ मुखमा घाउहरू आउने समस्याहरू हुन्छ। त्यस्तै गरेर रगतमा हुने एउटा कोष जसलाई हामी प्लेटलेट भन्छौँ, त्यो चाहिँ तपाईँ रगत जमाउने काम गर्छ। रगतको क्यान्सरमा कुनै क्यान्सरमा बढी हुने र कुनै क्यान्सरमा एकदमै कम हुने भाव भएर कसैको रगत जम्नेदेखि लिएर अत्याधिक मात्रामा रक्तस्राव हुने समस्याहरू हुन्छन्। हड्डीहरू दुख्ने हुन्छ रगतको क्यान्सरमा, कुनै कुनै क्यान्सरमा एकदमै हड्डी दुख्नेहरू हुन्छ। र त्यस्तै गरेर चाहिँ शरीरमा तपाईँको गिर्खाहरू, घाँकीमा, काखीमा, काँसमा गिर्खाहरू आउने हुन्छ। त्यस्तै गरेर चाहिँ कुनै कुनै रगतको क्यान्सरमा तपाईँको पेट एकदमै फुल्ने, फियो सुनेर पेट फुलेको अनुभव हुने, त्यस्तोहरू हुन्छ। सामान्यतः भन्नु, रक्त अल्पतामा पनि हुने श्वासमा हुने, हिँड्न नसकिने, थाक्ने हो, क्यान्सरमा पनि तपाईँको हुने यही हो। त्यही भएर यो सिम्टम्स हेरेर यही यस्तो भयो भने क्यान्सर हो भनेर चाहिँ ठोकुवा साथ चाहिँ भन्न सकिँदैन। तर यस्तो समस्याहरू छ, देखिएको छ भने चाहिँ एकचोटि चाहिँ सम्बन्धित डाक्टरलाई परामर्श लिएकै राम्रो, किनकि मैले अघि भने चाहिँ क्यान्सरमा हुने, क्यान्सर बाहेक अरू रोगमा चाहिँ अर्कै किसिमको हुने भने चाहिँ रगतमा हुँदैन। रगतमा तलमाथि भइसकेपछि क्यान्सर भए पनि क्यान्सर नभए पनि देखिने लक्षण चाहिँ एकै किसिमको हुन्छ। त्यही भएर यस्तो लक्षणहरू देखिने बित्तिकै परामर्श लिनु चाहिँ एकदमै जरुरी छ।
2: हजुर, जस्तो अब हामी बाहिर के सुन्ने गर्छौँ भने विकास उन्मुख मुलुकहरूमा हेपाटाइटिस बी सी जस्ता अन्य कारणहरूले पनि क्यान्सर रोग संक्रमण भएको देखिएको छ भन्ने कुराहरू हामी सुन्छौँ, यो वास्तविकता हो कि के हो डाक्टर साहब?
1: रगतको क्यान्सर कुरा मैले कुरा गर्दाखेरि कतिपय भाइरल इन्फेक्सनले पनि रगतको क्यान्सरहरू गराउँछन् होइन। जस्तो अघि मैले तपाईँ पेटमा गराउने थिएँ जुन ग्यास्ट्रिकको जुन एच पाइलोरी भन्ने जुन ब्याक्टेरिया छ त्यसले पनि क्यान्सर गराउँछ भने नि मैले, त्यसरी नै संक्रमणले पनि, इन्फेक्सनको कारणले पनि, जस्तो हेपाटाइटिस बी र हेपाटाइटिस सीले गर्दा भोलि गएर लिभरको क्यान्सर हुने चान्सेसहरू पनि हुन्छ, नहुने होइन। त्यही भएर हाम्रो नेपालमा पनि, उसमा मात्र डेभलप देशमा मात्र होइन, नेपालमा पनि हेपाटाइटिस बी र हेपाटाइटिस सीले कलेजोको क्यान्सर गरिएका बिरामीहरू प्रशस्त भेटिन्छ। त्यही भएर यो कुरा सत्य हो, बी र सीले गएर पछि गएर कलेजोको क्यान्सर चाहिँ गराउन सक्छ।
2: अब यो क्यान्सर रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने सम्भावना हुन्छ कि, अथवा त्यसमा पनि कुनै समूह चाहिँ जोखिम समूह भनेर वर्गीकरण गरिने हुन्छ कि?
1: यो क्यान्सर रोग चाहिँ, रगतको क्यान्सर रोग चाहिँ सबै उमेरको मान्छेहरूलाई हुन सक्छ। जस्तो बच्चामा एक किसिमको रगतको क्यान्सर, जसलाई हामी एएल अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भन्छौँ, त्यो एकदमै कमन समस्या हो होइन। बच्चामा तपाईँको चाहिँ 10 कम उमेरको बच्चामा यो रगतको यो एएलएल भन्ने क्यान्सर एकदमै देखिन्छ। त्यस्तै गरेर 20-30 वर्षको उमेरमा चाहिँ तपाईँको हस्किन्स लिम्फोमा भन्ने भन्ने एक किसिमको रगतको क्यान्सर, त्यसपछि सिएमएल भन्ने अर्को किसिमको क्यान्सरहरू बढी नै मात्रामा देखिन्छ, त्यस्तै गरेर एएमएल भन्ने अर्को किसिमको रगतको क्यान्सरहरू देखिन्छ। अनि उमेर बढ्दै गइसकेपछि फेरि नन हजकिन्स लिम्फोमा भन्ने, त्यसपछि त्यहाँबाट अक्युट ल्युकेमिया भन्ने, एएमएल भन्ने, मल्टिपल मायलोमा भन्ने रगत क्यान्सरहरू देखिन्छन्। र झन् अझ उमेर धेरै नै बढिसकेपछि पनि एमडिएस भन्ने रगत एक किसिमको क्यान्सर, ल्युकेमिया भन्ने अर्को किसिमको क्यान्सरहरू देखिन्छ। त्यही भएर हरेक उमेरमा भनौँ न रगतको क्यान्सर चाहिँ अरू क्यान्सरहरू जस्तै यो उमेरको मान्छेमा बढी देखिन्छ भन्ने नै छैन। विभिन्न किसिमका रगत क्यान्सरहरू छन् र सबै उमेरमा, सबै उमेरका मान्छेमा चाहिँ रगत क्यान्सरहरू त्यही अनुपातमा देखिन्छ।
2: नेपालमा रक्त क्यान्सरको अवस्था कस्तो छ, यो रक्त क्यान्सरको अवस्था बारे पनि अलिकति बताइदिनुहोस् न डाक्टर साहब।
1: मैले नेपालमा प्र्याक्टिस गर्न थालेको चाहिँ 2007 मैले बिर हस्पिटलमा थिएँ पहिला। त्यो र अहिलेको कम्पेयर गर्ने हो भने चाहिँ अहिले चाहिँ अब पहिलाको भन्दा धेरै रगत क्यान्सरका बिरामीहरू भेटिन्छन्। अब यसलाई मैले दुई हिसाबले हेर्छु। पहिला चाहिँ सबै ठाउँमा प्याथोलोजिस्ट डाक्टरहरूको चाहिँ दरबन्दी नभएर कतिपय क्यान्सर नभेटेको पनि हुनसक्छ, तर अब अहिले देशमा धेरै जसो जिल्ला अस्पतालहरूमा पनि प्याथोलोजिस्ट डाक्टरहरूको दरबन्दी भएर यो रोग पहिलाको अनुपातमा धेरै भेटिएको पनि हुनसक्छ। अहिले हेर्ने हो भने सिभिल हस्पिटल एकमात्र अहिले तपाईँको देशभरिको रगत रोगको उपचारको लागि एकदमै प्रसिद्ध भएको छ। त्यहाँको डेटा हेर्ने हो भने तपाईँको पहिलाको अनुपातमा एकदमै धेरै रगत क्यान्सरका बिरामीहरू हामीले उपचार गरेका छौँ। उपचार पनि तपाईँको अवश्य फेरि अर्को कुरा के पनि हुनसक्छ भन्दाखेरि अब सिभिल हस्पिटलमा त तपाईँको बोन म्यारो प्रत्यारोपण समेतको सुविधा भएर देशभरिको सबै ठाउँबाट चाहिँ त्यही अस्पतालमा रगत रोगको बिरामीहरूलाई चाहिँ रिफर गर्ने भएर पनि झट्टै हेर्दाखेरि न एकदमै बढेको हो कि भनौँ, सबै बिरामी त्यही ठाउँमा मात्र आउने भएर चाहिँ बढेको हो कि भनेको जस्तो पनि हामीलाई चाहिँ अनुभव हामीलाई अनुभूति भएको थियो। पछि हेर्दै जाँदाखेरि र देशभरिको यो क्यान्सर रेजिस्ट्रीको डेटाहरू हेर्दाखेरि चाहिँ साँच्चीकै रगतको क्यान्सरका बिरामीहरू चाहिँ पहिलाको अनुपातमा बढेको भेटिएको छ। तपाईँको यही कार्यक्रम मार्फत चाहिँ म एक दुईवटा कुरा के पनि प्रश्न पार्न चाहन्छु भने अहिले रगतको क्यान्सर लाग्यो भन्दैमा पहिलेको जस्तो निकै नहुने अवस्था चाहिँ होइन है। कतिपय रगतका क्यान्सरहरूलाई त तपाईँको उपचार पद्धतिद्वारा, किमोथेरापी पद्धतिद्वारा नै निको पार्न सकिन्छ, कतिलाई बोन म्यारो प्रत्यारोपण गरेर निको पार्न सकिन्छ। जस्तो हामी कहाँ पहिला चाहिँ धेरै मान्छेको बुझाइ के थियो भन्दाखेरि, र अहिले पनि कति मान्छेको बुझाइ के छ, रगतको क्यान्सर लाग्ने बित्तिकै मान्छे बाँच्दैन, मान्छे मरिहाल्छ भन्ने छ। त्यो चाहिँ सरासर झुट हो आजको दिनमा हेर्दाखेरि, किनकि तपाईँले विचारै गर्ने हो र यसलाई अध्ययनै गरेर हेर्ने हो भने सम्भवतः सबभन्दा बढी निको हुने क्यान्सर नै रगतको क्यान्सर हो अरू क्यान्सरको तुलनामा। त्यही भएर रगतको क्यान्सरको उपचार हुन्छ र नेपालमा आजको दिनमा रगतको क्यान्सरको सम्पूर्ण किसिमको उपचार, तपाईँको किमोथेरापीदेखि लिएर बोन म्यारो प्रत्यारोपण समको सेवा सिभिल अस्पतालमा मात्र उपलब्ध छ। त्यही भएर रगतको क्यान्सर भयो भन्दैमा आत्तेर उपचारै हुँदैन, उपचार गर्नु नै बेकार हो भन्ने जुन भ्रम जनमानसमा छ त्यसलाई चाहिँ हटाउन एकदमै जरुरी छ।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, आज हामी रक्त क्यान्सरका बारेमा कुराकानी गरिरहेका छौँ र आज हामी रक्त क्यान्सरको विषयमा कुराकानी गर्नका लागि वरिष्ठ रक्त क्यान्सर रोग विशेषज्ञ अथवा बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौडेल हाम्रो अतिथिकर पाउनुहुन्छ र आदरणीय श्रोताहरूले रेडियो नेपालबाट यो संवादलाई सुनिरहनु भएको छ। डाक्टर साहब, जस्तो यहाँले भने जस्तै, किनभने म फेरि यही संवादको क्रममा जोडिन चाहन्छु, यहाँले भने जस्तै सिभिल हस्पिटलमा बेड पाउनै गाह्रो, किनभने यो क्यान्सर रोग आफैमा उपचार गर्न महँगो पनि छ, जटिल पनि छ, धेरै कुरा यसका लागि हाम्रो जस्तो मुलुकमा कठिनाइ छ, आम नागरिकले यसमा धेरै दुःख पाइरहेको अवस्था छ, सिभिल हस्पिटलमा सीमित कोटा छ, सबै मान्छेले त्यही गर्ने हुनाले अलिकति गाह्रो पनि भइराखेको अवस्था छ, अब यसलाई सरकारले पनि अवश्य पनि ध्यान दिनुपर्छ भन्ने गुनासोहरू पनि हामीले सदैव सुन्ने गर्छौँ। जस्तो अब आम मानिसले सुरुमै कसरी थाहा पाउने, मलाई यो रक्त क्यान्सरको सम्भावना छ अथवा मलाई भयो कि भनेर केही लक्षणहरूका आधारमा उसले अनुमान गरेर डाक्टर साहबहरूसँग आउने त्यस्ता केही आधारहरू छन् डाक्टर साहब, यसका केही सर्वसाधारणले आकलन गर्न सक्ने केही लक्षणहरू छन्?
1: जस्तै अब यसमा चाहिँ अब भन्नु अत्याधिक मात्रामा चाहिँ तपाईँको रक्तस्राव भएमा, जस्तो दाँतबाट गिजाबाट धेरै रगत गयो, शरीरभरि निल टाटाहरू आयो अनि त्यसपछि त्यहाँबाट त्यो टाटा आउनु सँगसँगै शरीर एकदमै गलेर जाने र शरीरमा गिर्खाहरू गाँठाहरू देखियो भने चाहिँ न यो रगतकै नराम्रै रोग हो कि भनेर चाहिँ सम्बन्धित चिकित्सकलाई भेटिहाल्नुपर्छ। र त्यसमध्ये पनि धेरै जस्तो रगतको रोगको चाहिँ तपाईँको रगत जाँचेर नै पत्ता लगाउन सकिन्छ। धेरै जस्तो ल्युकेमियाहरू चाहिँ तपाईँको रगतै जाँचेर पनि पत्ता लाग्न सक्छ। त्यही भएर अब त्यस्तो अत्याधिक मात्रामा थकान हुने, त्यसपछि शरीरमा गाँठाहरू आउने, निना निना डामहरू आउने, नाकबाट गिजाबाट पिसाब गर्ने ठाउँबाट चाहिँ रगत गएको देखिने भएको खण्डमा चाहिँ तुरन्त गएर सम्बन्धित चिकित्सकलाई देखाएर रगतको जाँच गरेको खण्डमा चाहिँ यो रोग पत्ता लाग्न सक्छ।
2: सकेसम्म त रोग लाग्न नदिनै पाए राम्रो हो, लाग्नै नदिने उपाय के, कसरी सजग बनेर के गरेर हामीले सकभर क्यान्सर रोग लाग्न नदिने उपाय के हुन्छ, रोग लागिहाल्यो भनेदेखि उपचार विधि पद्धति चाहिँ के कस्ता छन् नि डाक्टर साहब?
1: अब अरू क्यान्सरको बारेमा चाहिँ मलाई त्यति आइडिया भएन, तर रगतको क्यान्सरलाई चाहिँ यो गरेर मैले चाहिँ यो परिवेशमा बसेर मैले यो खाएर यो नखाएर रगतको क्यान्सर लाग्न दिन्न भन्ने चाहिँ हुँदैन। किन भन्दाखेरि तपाईँको यो अहिलेसम्मको जति पनि अध्ययनले यो खानासँग अरू चिजहरूसँग चाहिँ यसको सम्बन्ध भएको कुरा देखाउँदैन। साधारण रुगाखोकी लाग्यो, ज्वरो आयो भनेर रगत जाँदा जाँदाखेरि रगत क्यान्सर भएको पुष्टि हुने हो। त्यही भएर चाहिँ अरू क्यान्सर जस्तो अब चुरोट कम खाएर चाहिँ फोक्सोको क्यान्सर कम हुने नहुने दिने होइन, त्यस्तै गरेर तपाईँको परिवारमा चाहिँ पाठे घरको र ओभारीको क्यान्सर छ भने चाहिँ पाठे घर ओभारी झिकेर फाल्ने या स्तन झिकेर फालेर चाहिँ क्यान्सरको अवस्था कम गराउने भन्ने चाहिँ यो रगतको क्यान्सरमा त्यस्तो कुराहरू चाहिँ छैन। अब रोग लागिसकेको खण्डमा चाहिँ अघि मैले भने जस्तै पहिलाको जस्तो अवस्था पनि रहेन, जस्तो निकै नहुने उपचारै गर्न नसकिने, आज देशभित्र नै यी सबै उपचारका विधिहरू हामीसँग उपलब्ध छन्। रगतको रोगको लागि र रगतको क्यान्सरको लागि आज विदेश जान पर्ने अवस्था पटक्कै छैन। सम्पूर्ण कुराहरू चाहिँ तपाईँको देशभित्रै सिभिल अस्पतालमा उपलब्ध छ। अब तपाईँले अघि भने चाहिँ क्यान्सरका उपचार चाहिँ रगतको क्यान्सरको उपचार तपाईँको कि चाहिँ किमोथेरापी विधिबाट गर्ने हो, किमोथेरापी विधिबाट निको हुन्छ भने किमोथेरापी मात्र गर्ने होइन, किमोथेरापी विधिबाट निको हुँदैन औषधि चलाएर निको हुँदैन भने त्यसलाई निको पार्नको लागि बोन म्यारो प्रत्यारोपण पनि गर्न सकिन्छ। अब रह्यो सीमित कोटा, अब अस्पताल सानो, सरकारले कसरी एड्रेस गर्न सक्छ त भन्ने कुरामा चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि क्यान्सरले गर्दा देशमा कति आर्थिक नोक्सानी भएको छ, कति पैसा विदेश जान्छ भन्ने कुराको चाहिँ सरकारले त्यसको चाहिँ इस्टिमेट गर्नुपर्छ र त्यसको त्यो ऊ निकाल्नुपर्छ। र त्यसो गरिसकेपछि देशभरिको सम्पूर्ण सरकारी अस्पतालमा क्यान्सरको डाक्टरको दरबन्दी खोल्नुपर्छ, जसले गर्दा चाहिँ तपाईँको पोखराको मान्छे या सुर्खेतको मान्छेलाई चाहिँ काठमाडौँ आएर उपचार गर्ने होइन कि लोकलै ठाउँमा क्यान्सरको उपचार गर्न मिल्ने व्यवस्था चाहिँ सरकारले गरिदिनुपर्छ जस्तो लाग्छ मलाई, देशभरिको सम्पूर्ण बिरामीको लागि ऊ हेर्नको लागि चाहिँ। किनभने त्यो गर्न सकिन्छ पनि र त्यसको लागि हामीले एक दुईवटा प्रोजेक्टहरू, हाम्रो एक दुईवटा प्रोग्रामहरू पनि हामीले ल्याउँदैछौँ बाहिरको युनिभर्सिटीहरूसँग मिलेर होइन, जसरी चाहिँ दुर्गममा रहेका चिकित्सक डाक्टरहरूलाई चाहिँ क्यान्सर सम्बन्धी एक वर्षको फेलोसिप तालिम दिएर र उहाँहरूसँग संवाद बारम्बार तपाईँको यो मिटिङबाट यो इन्टरनेटबाट मिटिङ गरेर कुन औषध चलाउने कसरी गर्ने भन्ने कुराहरू पनि हामीले बिस्तारै सुरु गर्न थालिसकेका छौँ। तर हामीले गर्नु र सरकारले गर्नुमा धेरै फरक हुन्छ। सरकारको तर्फबाट चाहिँ अब आजको दिनमा चाहिँ म के भन्न चाहन्छु भने सरकारी दरबन्दी हुनु पर्यो, सम्पूर्ण हरेक अस्पतालमा एउटा क्यान्सर रोग डाक्टरको चाहिँ दरबन्दी सरकारले जसरी पनि मिलाउनु पर्छ। त्यति गर्न पाइयो भने चाहिँ सबै जिल्ला अस्पतालहरूमा क्यान्सर रोगको सेवा सुचारू भएको खण्डमा चाहिँ बिरामीले चाहिँ बेड पाउने समस्या, बिरामीको चाप पनि कम गर्न सकिन्छ। ठाउँमै बसेर आफ्नै घर वरिपरि बसेर आफन्तको वरिपरि बसेर क्यान्सर रोगको उपचार चाहिँ बिरामीले आरामसाथ गराउन सक्छ।
2: यहाँहरू रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ र आज हामी रक्त क्यान्सरका बारेमा केन्द्रित छौँ र यस विषयमा विशेषज्ञ डाक्टरका रूपमा डाक्टर विशेष पौडेल आजको हाम्रो अतिथि हुनुहुन्छ। डाक्टर साहब, क्यान्सर रोगीप्रति गरिने व्यवहारलाई लिएर विभिन्न टिका टिप्पणी पनि हुन्छ हाम्रो समाजमा, अनि यो रोग लुकाउने प्रचलन पनि छ हाम्रोमा, लुकाउनु पर्ने हो र क्यान्सर रोगी नहुन के गर्ने होइन, रोग लाग्यो भनेदेखि व्यक्ति घर परिवार समाज अहिले यहाँले सरकारको भूमिका त अलिकति भनिदिइहाल्नुभयो होइन, यो सबै मिलेर क्यान्सर रोगीलाई त हामीले सेवा गर्ने अथवा उनीहरूले रोग व्यक्त गर्ने अथवा घर परिवारमा भन्न सक्ने, समाजमा भन्न सक्ने, सरकारसँग भन्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ होला, त्यसका लागि घर परिवार समाज सरकारको भूमिका के भए हुन्थ्यो भन्ने लाग्छ एउटा विशेषज्ञ डाक्टरको हिसाबले।
1: क्यान्सर तपाईँले एक दिन लुकाउन सक्नुहुन्छ होला, दुई दिन लुकाउन सक्नुहुन्छ होला, तर लुकाउन सकिँदै सकिँदैन। किन भन्दाखेरि बिरामीलाई चाहिँ बिरामी गल्दै गइसकेपछि, बिरामीलाई क्यान्सरले खाँदै गइसकेपछि त्यसको दुखाइदेखि लिएर सम्पूर्ण कुराहरूले गर्दा चाहिँ कसैलाई लाग्ला मैले लुकाउँछु, म लुकाएर नै यो रोगलाई पेल्छु भनेर लाग्ला, तर त्यो सम्भव हुने कुरै भएन। किन भन्दाखेरि अभ्यन्तरमा यसले चाहिँ जब विभिन्न अङ्गमा गएर यो सर्छ, त्यसपछि त्यसको दुखाइको कारणले गर्दाखेरि नै बिरामीले धेरै दिनसम्म यसलाई चाहिँ लुकाउन सक्ने अवस्थै रहेन। अब अर्को कुरा जनचेतनाको कुरा पनि हो, र हाम्रोमा चाहिँ कस्तो भन्दा धेरै मान्छेहरू चाहिँ रोग लागेको धेरै पछि मात्र चिकित्सकको परामर्श लिनु देखिन्छ। अब यी कुराहरूलाई चाहिँ अब गाउँघरको स्वास्थ्य चौकीदेखि लिएर त्यसपछि त्यहाँबाट समाज सेवामा समर्पित मान्छेहरूबाट पनि यो कुराहरूलाई चाहिँ एड्रेस्ट गर्न पर्छ जस्तो मलाई लाग्छ होइन, किनभने उपचार चाहिँ तपाईँको छ, उपचार हुँदैन, उपचार सम्भव छ, बेलैमा उपचार गर्यो भने निको हुन्छ भन्ने कुराहरू चाहिँ यस गाउँमा नगरपालिकाका स्वयंसेवकाहरू चाहिँ यसमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ।
2: क्यान्सर रोगका सन्दर्भमा संक्रमण सम्भावना र सुरक्षा अनि उपचारात्मक विषयलाई लिएर मैले यो व्यवसायमा सोध्न नभ्याएको र एउटा विशेषज्ञ डाक्टरको हिसाबले यहाँले भन्नै पर्ने केही कुराहरू छन् कि?
1: मैले अब भन्दाखेरि चाहिँ अघि नै मैले भनेकै कुरालाई म रिपिट गर्छु, अलिकति शङ्का भएको खण्डमा चाहिँ तुरन्त गएर चाहिँ सम्बन्धित डाक्टरको परामर्श लिनु पर्यो, त्यसपछि त्यहाँबाट उपचारको लागि तपाईँको रगतको क्यान्सर भन्दैमा उपचारै गर्न पर्ने खालको हो होइन, कतिको उपचार गर्न जरुरी छ या त्यसलाई कुर्न मिल्छ उपचारको लागि केही समयसम्म, त्यो कुराहरूको पनि परामर्श लिन एकदमै जरुरी छ। त्यस्तै गरेर चाहिँ अब उपचारको विधि पनि उपचार उपचारको लागि तपाईँको होइन किमोथेरापीले नछोएको हो भने अझ पनि बोन मार प्रत्यारोपणद्वारा पनि त्यो रोगलाई निको पार्न सकिने अवस्था पनि छ। र साँच्चै नै भन्दाखेरि आज देशमा रगत रोगको लागि तपाईँको बाहिर जानुपर्ने अवस्था अहिले बन्दै भएको छ। तपाईँको नेपालमा गरिने उपचार बोन मार प्रत्यारोपण अहिले संसारमा सबभन्दा सस्तो भनेर एकदमै व्यापक प्रचार पनि भएको छ। हामीले बोन मार प्रत्यारोपण गर्दा लगातार हुने खर्च र हाम्रो अहिलेसम्म बोन मार प्रत्यारोपण गरेका बिरामीहरूको चाहिँ कतिलाई निको भयो कति प्रतिशत निको भयो भन्ने तथ्याङ्कहरू हामीले प्रस्तुत गर्यौँ। त्यो प्रस्तुत गर्दाखेरि संसारभरिमा चाहिँ सबभन्दा सस्तोमा चाहिँ रगत क्यान्सरको उपचार हुने र बोन मार प्रत्यारोपण हुने ठाउँ नेपाल हो भनेर आज संसारभरि सबै मान्छेलाई सम्पूर्ण मान्छेलाई त्यो अवगत भइसकेको अवस्था पनि छ। म के विश्वास दिलाउन चाहन्छु भन्दाखेरि उपचार तपाईँको सम्पूर्ण संसारभरि गर्ने उपचार विधि लगभग उस्तै हो, त्यसमा केही फरक पर्दैन। र हाम्रो तथ्याङ्क हेर्ने हो भने हामी आज पनि साउथ एसियामा रगत क्यान्सरको उपचारकोमा हामी अरू देशहरूभन्दा र इन्डियाका कतिपय ठाउँहरूभन्दा हामी अझै राम्रै छौँ र हाम्रो तथ्याङ्कहरूले त्यही देखाउँछ। त्यही भएर ढुक्क भएर चाहिँ सिभिल सर्भिस अस्पतालमा रगतको रोगको उपचारको लागि बिरामीहरू चाहिँ आउँदा हुन्छ भन्ने सन्देश चाहिँ म दिन चाहन्छु।
2: हजुरहरू जस्तो कतिपय विदेश गएर उपचार गराएर फर्किएका, अब हाम्रो छिमेकी मुलुक भारत होस् अथवा यहाँले भने जस्तै दक्षिण एसियाका अन्य मुलुकहरूमा अथवा विदेशका सम्पन्न भनिएका मुलुकहरूमा गएर उपचार गराएर आएका व्यक्तिहरू पनि अहिले पछिल्लो समयमा नेपालको सिभिल अस्पतालमा गरिएको उपचार, यहाँहरूले गर्नुभएको सेवाप्रति सबैले तारिफ गरेको हामी बाहिर सुन्ने गर्छौँ। अलिकति थोरै मात्रै समय छ, बोन म्यारो प्रत्यारोपण कुन अवस्थामा गरिन्छ, यो कतिको सम्भव छ, हाम्रो जस्तो आर्थिक रूपमा अलि विपन्न भएका नागरिकहरूले यो सहज रूपमा गर्न सक्ने अवस्था छ डाक्टर साहब?
1: जस्तो अब बोन म्यारो प्रत्यारोपण चाहिँ तपाईँको मैले अघि भने नि क्यान्सरमा यदि चाहिँ किमोथेरापी पद्धतिबाट निको नहुने रोगहरूमा क्यान्सरहरूमा चाहिँ हामीले बोन म्यारो प्रत्यारोपण गर्छौँ र बोन म्यारो प्रत्यारोपण गरेर तपाईँको रोग अनुसार तपाईँको 30-40% रोगलाई निको पनि पार्न सकिन्छ। तर अब जुन अघि तपाईँले भन्नुभयो नि हाम्रो जस्तो देशमा बोन म्यारो प्रत्यारोपण सकिन्छ त भन्दाखेरि हामीले बोन म्यारो प्रत्यारोपण सुरु गरेकै तपाईँको 2012 हामीले यो सेवा दिइरहेको हौँ। आज पनि हामीले हरेक महिनामा तपाईँको सिभिल अस्पतालमा हरेक महिनामा बोन म्यारो प्रत्यारोपण गरिरहेका छौँ। त्यो प्रत्यारोपण तपाईँको कोरोनाको बेलामा पनि हामीले चाहिँ गरि नै रहेछौँ र अहिलेसम्म पनि हामी गरि नै रहेका छौँ। अब जहाँसम्म कुरा आयो तपाईँको भारतमा बोन म्यारो प्रत्यारोपण गराउनलाई 35 लाख आइसीसम्म खर्च हुन्छ। हाम्रो नेपालमा चाहिँ हामीले चाहिँ सिभिल सर्भिस हस्पिटलमा प्रत्यारोपण गरेको चार्ज नलिने, डाक्टरले चाहिँ प्रत्यारोपण गरेको चार्ज नलिने, सरकारी रेटमै हामीले चाहिँ प्रत्यारोपण गर्ने र अस्पतालले पनि प्रत्यारोपण बापत धेरै पैसा नलिने, त्यो हिसाबमा चाहिँ हामीले चाहिँ पहिले आपसी समझदारीमा प्रत्यारोपण सुरु गर्यौँ। अघि मैले भने चाहिँ संसारको कुनै पनि ठाउँभन्दा एकदमै सस्तो पनि हो, अब भारतसँगै कम्पेयर गर्ने हो भने पनि एकदमै सस्तो भयो। अब रह्यो जस्तै किडनी प्रत्यारोपणलाई सरकारले निशुल्कै गर्ने प्रोग्रामहरू लिएर आएको छ होइन, त्यसरी नै सरकारले बोन म्यारो प्रत्यारोपणलाई पनि तपाईँको निशुल्क गर्न सक्छ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि त्यो किडनी ट्रान्सप्लान्टमा जति खर्च हुने हो बोन म्यारो ट्रान्सप्लान्टमा पनि त्यति नै खर्च हुने हो। त्यही भएर सरकारले चाहिँ यसलाई चाहिँ हेरिदिने हो, निशुल्क गर्न नसके पनि भारी मात्रामा छुट दिने हो भने सबै नेपालीले चाहिँ बोन म्यारो प्रत्यारोपण गर्न सक्छन्। यदि चाहिएको खण्डमा यदि रोग त्यस्तै खालको हो र प्रत्यारोपण गर्नुपर्ने हो भने चाहिँ त्यो गर्न सक्छन् जस्तो मलाई लाग्छ। तर यसमा मैले अघि भने चाहिँ सरकारबाट चाहिँ यसलाई रगत क्यान्सरको रोग, थारू समुदायमा देखिने सिकल सेल, थ्यालेसिमिया, त्यस्तै गरेर रगतका अरू रोगहरू जस्तो अप्लास्टिक एनिमियाहरू, जुन हाम्रो नेपालमा यी रोग एकदमै बढी मात्रामा देखिन्छ, तपाईँको थ्यालेसिमिया, सिकल सेल, अप्लास्टिक एनिमियाहरू, यी रोगहरूलाई बोन म्यारो प्रत्यारोपण गर्न सकेको खण्डमा 90% निको पार्न सकिन्छ 100 जनामा। सरकारकै सहयोगको अपेक्षामा छौँ हामी र यदि सरकारले चाहिँ यसलाई छुट दिएको खण्डमा महिनामा 10 जनाको प्रत्यारोपण गर्न परे पनि म तयार छु गर्नको लागि।
2: हजुर डाक्टर साहब, यहाँले गरेको कार्यका लागि हामी आम श्रोताका तर्फबाट यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। यहाँहरूले चाल्नु भएको जस्तो गाउँ गाउँमा जाने होइन अभियान लिएर जाने गर्नुभएको छ, त्यस्ता कार्यहरूमा पनि यहाँहरूलाई अझ हौसला मिलोस्, अझ प्रेरणा मिलोस् र आम नेपालीको स्वास्थ्यमा यहाँ जसरी खट्नु भएको छ त्यसमा चाहिँ अझ सक्रियता बढोस्, हामी यो अपेक्षा पनि यो बसाइमा गर्न चाहन्छौँ। महत्त्वपूर्ण समय र विचार रेडियो नेपाल र हाम्रो स्वास्थ्य कार्यक्रमलाई दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ डाक्टर साहब।
1: धन्यवाद मलाई यसरी बोल्ने मौका दिनुभएकोमा, तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यस्तै किसिमका प्रोग्रामहरूमा चाहिँ यदि तपाईँहरू बोलाउनु भएको खण्डमा म पक्कै पनि आउनेछु।
2: आजको हाम्रो अतिथिका रूपमा हुनुहुन्थ्यो वरिष्ठ रक्त क्यान्सर बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर विशेष पौडेल, उहाँ सिभिल अस्पताल काठमाडौँ नयाँ बानेश्वरमा कार्यरत डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने दिन नभुल्नुहोला। पत्राचारका लागि कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ। हाम्रो इमेल आइडी यस प्रकार रहेको छ, swasthyahamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
2: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
1: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
2: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
8: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
9: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुगा
1: जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नमस्ते झाँक्री दाई।
3: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
2: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको।
3: बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लगिहाल्नुहोस्।
2: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
4: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
2: हस् डाक्टर साहब।
4: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूकै घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

0: झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त
1: गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन
0: त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

हरेक मानिसको मनभित्रको स्वतन्त्र अभिव्यक्ति हो मन छुने शब्द सुमधुर आवाज अनि सङ्गीतका धुनसँगको सम्मिश्रण जादुमय कला र गला जसले हरेक मानिसको मन जित्ने गर्दछ हो त्यही नै हो लोकगीत पाखा पखेरी गाउँ बस्ती मेलापात अनि रोदीघर भन्ज्याङ चौतारीको भरपर्दो साथी हो यिनै रस्ती बस्ती मनभित्रको भारी बिसाउने चौतारी भनौँ कि दुःख सुखको साथी भनौँ जे भने पनि लोकगीतको बारेमा कमै नै हुन्छ आधुनिक प्रविधि लोकगीतप्रतिको लगाम नयाँ नयाँ कलाकारहरूले आज गाउँ पाखा सहर बजार हुँदै विश्वको हरेक कुना कुनामा लोकगीतहरू घन्किएका छन् यो हाम्रो लागि गर्व र खुसीको कुरा हो जे होस् घरकेले छाउनु पराल नखर छैन नि झिगटी पराल खर झिगटी त अहिले बिरानो भइसक्यो नयाँ पुस्ताले नचिन्न पनि सक्छन् गाई सानो भए पनि दुध मानु दिएपछि किन खानु र नखानु गाईको दुध त खाँदैमा राम्रो हो नि धान सुक्नु पनि रापले नै हो तर काफ्लेले भगाउँछु भन्दैमा भाग्ने कि नभाग्ने त्यो चाहिँ आफ्नो कुरा हो यस्तै भावको गीत थियो यी कलाकार झुमा लिम्बू र सुजन चपागाईको स्वरमा मायाले भिर पहिरो खोला केहीको पनि डर मान्दैन र त यस्तो गीत बन्छ भन्दै अबको पालोमा कडाली पारी छैन खेतबारी रुखो चटारी झमझम तारा झमझम भापु गीत शिशिर योगीको स्वरमा

हुम्लाको फापर, हुम्लाको कोदो, पिठो अर्थात् कर्णाली पारीको अन्नबाली, जल, जडीबुटी, प्राकृतिक सम्पदा, कला, संस्कार, संस्कृति, रीतिरिवाजको बारेमा जति नै वर्णन गरे पनि कमै नै हुन्छ। तर यहाँ प्रकृति, संस्कृति, जल, जमिनमा उब्जने खाद्य बालीलाई जोडेर गीतमा आफ्नो मायालुलाई आफ्नो परदेशी जेनले बिर्स्यो कि कतै हिजो हात हल्लाउँदै बोलाएका दिनहरूमा खाएका कसमहरू तोडिने पो हो कि। तिमलाई भेट्न नपाएर यति त मन रोएको छैन, यति त मायाको प्यास लागेको छैन। म सकेसम्म, पाएसम्म, भ्याएसम्म छिटोभन्दा छिटो आउँछु है भन्ने सन्देशको गीतपछि अब शुभ साइतको बेला यसरी रमाइलो गर्दैछन् प्रेम राजा महत र शिलाले।

यही त हो नि लोकगीतको जादु, यही त हो नि लोकसङ्गीतको रमाइलो। कलाकारहरूलाई न त उमेरले छुन्छ, न त कानुनले नै समाउँछ। उनीहरूका सुमधुर स्वरहरूले, साली र भेनाको गफले, अर्थात् भनिन्छ नि पिना सुकाउनु पर्दैन, साली फकाउनु पर्दैन। कति चाँडो मेजर छुट्टीमा आएर साली फकाउन लागेका होलान्, सुनको बाला पेन्सन पट्टाको आश देखाएर गाउँघरमा जीवन बिताउने कुरा गरे पनि साली पनि भेनाको मेजर फुली सुहाएको भन्दै छाउनीमा लैजाने कुरा लाउरेको प्रशंसा गरेको पाइन्छ। तर लाउरेहरू छुट्टीमा आएको बेला यसरी नै सालीहरूसँग रमाउँछन्, तर हातमा सुनको बाला छाउनीमा घुमाउने अनि आफ्नो आँट पेट भने कसलाई दिन्छन् उनी लाउरेहरूलाई थाहा होला। यस्तै यस्तै माहौलमा भोलि बिहानै भालेको डाँकोसँगै लाउरेहरू आफ्नो पल्टनमा शुभ साइत गरेर हिँडिहाल्छन्, अनि यता लाउरिनी बन्ने सपना पुनेर बसेकी लाउरे फेरि कहिले फर्केला भनेर दिनगन्दै बाटो हेरेर बसेकी हुन्छिन्। यस्तै त हो नि गाउँघरमा रात छिपिँदै गएको छ, पारीको गाउँमा सोल्टा सोल्टिनीहरू रमाइलो गर्दैछन्। स्वर हो सुरेन्द्र गुरुङ, जुनाश्री मगर, आनन्द गुरुङ र लक्ष्मी गुरुङको।

माथि परो दानसिंह गाउँ तल मोदी खोला, दानसिंह गाउँ र मोदी खोलाको सम्बन्ध अनन्तदेखि अविरल रूपमा अत्यन्तै घनिष्ठ रहेको छ। किनकि यसै पनि अनुमान लगाउन सकिन्छ कि मानिस यस्तै खोला नदी खेती योग्य जमिन हेरेर रोजेर बस्ने गर्दछन्। तर यहाँ भने त्यो होइन, यहाँ त सोल्टा र सोल्टिनी आफ्नो मनभित्रको कुरा फुकाउन वा एकले अर्काको हात माग्नका लागि पोखरा जाने, फेवाताल, रूपाताल, बेगनासतालमा घुम्दै एक आपसमा नजिक हुँदै मन परेका मान्छेहरू कतै फेरि छुटिनुपर्छ कि भन्ने चिन्ता छ भने अर्कोतर्फ रोधी घरमा भेट्नुहुँदा लागेको मायाजाल कसैको हुन सक्दैन। यस्तै प्रस्तुति त हो रोधी घरमा एकले अर्कालाई फकाउने, हुर्क्याउने, तिम्रो त मै छुनी मेरो त को छ र पछि अबको पालोमा सानो केसी, रामकुमार खतिवडा र रेणुका खतिवडाको शो।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार प्रेमबहादुर बुढा मगर र कमला पुन मगरको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट नरहरि नौपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो
1: यो बाबुको। मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। काभ्रे प्लाञ्चोकको नमबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बिपी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका अनुसार मृतक 8 जनामध्ये 4 जनाको शनाखत भएको छ। रोशी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फुलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन विष्टले जानकारी दिनुभयो। भनेपाबाट काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर 8 सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई आज दिउँसो सडकबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएको र उनीहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मासान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वीरेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो। नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनैतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पुँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालु खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा यही जेठ 31 गते बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खोलेको छ। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र शरद चौलागाई, पुष्परत्न बज्राचार्य, सहयोगी केदार भट्ट, उद्घोषणमा सहकर्मी मनुका कुँवरसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

गाउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती घाँस्न सक्नुहुन्छ।

गीत हाम्रो लोक संस्कृति हाम्रै परिवेशको कथा हो, हाम्रो वनपाखा गाउँ बस्ती उकाली ओरालीको सुसाई हो र हाम्रो जीवनशैलीसँग भिजेको सङ्गीत भाका हो। यसैले त हाम्रो भूगोल अनुसार ठाउँ विशेष चिनारीहरू इलामको चिया, झापाको मराई, ताप्लेजुङको सुकुटी, तेह्रथुमको ढाका जस्ता आदि आदि नामले चिनिने परिकार होस् वा प्रकृतिको वरदान सौन्दर्य भूगोलहरूलाई जोडेर कलाकार मुना ठटाल र परेश राईले पूर्वका गाउँ ठाउँ परिकार संस्कार र संस्कृतिलाई चिनाउँदै आफ्ना मनभित्रको माया र प्रेमलाई एकले अर्कालाई मन जित्ने कोसिस गर्दै अन्त्यमा भावनात्मक रूपमा एक हुने वाचा गरे भने अबको पालोमा पूर्णकला बिसी र प्रकाश थापाको स्वर।

नेपाली लोकगीत हाम्रो संस्कार र संस्कृतिको महत्त्वपूर्ण पाठ हो। लोकगीत नेपालीहरूको जीवनशैली हो, यसैले हाम्रो सुख दुःख मात्र होइन सामाजिक सद्भावलाई पनि सँगै हिँडाएको छ। समाज रूपान्तरणको एउटा हिस्सा बनेको छ लोकगीत, जसले हरेक राजनैतिक परिवर्तनमा आफूलाई समय सापेक्षका घटनाक्रममा अग्रपङ्क्तिमा देखिने गर्दछन् लोकस्रष्टाहरू। आफू रोएर अरूलाई हँसाउने, आफू गाएर अरूलाई नचाउने, आफ्नो कथा र व्यथालाई एकातिर राखेर अरूको कथा व्यथालाई आफ्नो सुमधुर स्वरबाट लिपिबद्ध गर्ने लोक कलाकारहरूको जति नै वर्णन गरे पनि कमी नै हुन्छ भन्दै अबको पालोमा रमिला गुरुङ र तेजेन्द्र दुराको स्वरमा यो कौडा भाका

कार्यक्रमको पहिलो गीतमा पूर्वका विभिन्न जिल्लामा पाइने चर्चित ठाउँ, खाने परिकारदेखि लाउने लुगासम्मको चर्चा गर्दै माया प्रेमकै कुरा भयो भने यहाँ पनि दमौलीको चाइना पुलमा भेटिएका जोडीहरूले शुभकामना दिँदै पोखराको बिन्दावासिनी गोर्खाको मनोकामना माई सम्झेर देख्न साथ मन परेकाहरू लाली जोबानलाई सधैँभरि जीवन्त बनाउन सक्छन् कि सक्दैनन् यो कुरा उनी कलाकारलाई जिम्मा दिँदै अबको पालोमा भने जितेन श्रेष्ठ र कालिका रोक्काको स्वर।

कार्यक्रम रोधीमा यी यस्तै लोकभाकाहरू तपाईँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। यहाँहरूसँग बिदा हुनु अगाडि यी कलाकार सरोज लामिछाने र विमला गुरु मान्छनको स्वर छाड्दै आजको कार्यक्रम रोधीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल ज्येष्ठ महिनाको 30 गते शनिबार, ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि, तदनुसार जुन महिनाको 13 तारिक सन् 2026, नेपाल सम्बत 1146 अनलगा। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार। संस्कृतमा समाचार पछि 6 बजे सुन्न सक्नुहुनेछ नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40-8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्नुहुनेछ। 8:30 सुनाउँछौ सिप र सिर्जना कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदा झैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम हाम्रो भूगोल। 9:45-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौ। 10 बजे समाचार, समाचार पछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 20 मा अर्जुन भन्नुहुन्छ, द्याव्या पृथ्वीयो हृदमन्त्रम हि व्याप्तम त्वयेकेन दिशस्य सर्वाः, दृष्ट्वाद् भूतम् रूपमुग्रम् तवेदम् लोकत्रयम् प्रव्यथितम् महात्मन्। हे महात्मन्, यो स्वर्ग र पृथ्वी र यसको बीचको अन्तराल र सबै दिशाहरू एक तपाईँबाट परिपूर्ण छ, भरिएको छ। तपाईँको यो अद्भुत उग्र रूपलाई देखेर तिनै लोकहरू व्यथित भइरहेका छन्। अर्जुनले विश्वरूप दर्शनको दौरानमा भगवान् श्रीकृष्णमा के देखे त्यो चर्चा चलिरहेको छ। चर्चा लामो हुन्छ किनभने जीवनको मूल केन्द्रबिन्दुलाई भेट्दाखेरि कस्तो होला अर्जुनको मानसिकता, अर्जुनको मनस ठिक त्यही मनस हो। आफूले खोजेको कुरा थाहा थिएन कि मैले त्यो खोजेको हो, मैले ईश्वर नै खोजेको भन्ने कसैलाई पनि थाहा छैन। आज हामी विभिन्न समस्याका नाम लिइरहेका छौँ, अरू अरू समस्या हाम्रो लागि महत्त्वपूर्ण हुन्छन्, तर हामीलाई थाहा छैन कि ती सबै समस्याको माध्यमबाट हामीले खोजेको ईश्वर नै हो। सबै खोजीहरू मनुष्यले केही पनि खोजेको छ, अन्न खोजेको छ भने नि ईश्वर खोजे हो, त्यो हामीलाई थाहा छैन। धन खोजेको छ भने पनि ईश्वर नै खोजेको हो। भोजन हेर्नुहोस् त, कति प्रकारका भोजन छन्, एउटा भोजन गरेर चित्त बुझ्दैन। अनन्तता खोजेको, अनन्तता ईश्वर हो। थोरै धनले चित्त बुझ्दैन, संसारको सबै सम्पन्नता दिने हो भने पनि हामी तत्काल प्रश्न गर्न थाल्छौँ, अर्को लोकमा के होला त, अर्को ठाउँमा जाउँ, स्टार वार गरौँ, अरू ग्रहहरूमा जाउँ। धनले पनि कहिल्यै चित्त बुझ्ने छैन जीवनमा। मैले स्वास्थ्य खोजेँ, शरीर रोगी छ मेरो, र मैले स्वास्थ्य खोजेँ, स्वस्थ त म हुन्छु अलिकति, तर यसै पनि जीवनका पीडाहरूले त गाजिरहन्छन्। शरीरको त आफ्नो धर्म छ, बुढो हुन्छ, बिरामी हुन्छ, मरणशील छ, मर्छ, तर नमर्ने के छ त्यो चाहिँ खोजेको, परम स्वास्थ्य के हो त्यो चाहिँ खोजेको मैले। त्यसकारणले चाहे कोही व्यक्ति चुनाव लडिरहेको होस्, चाहे परीक्षा लेखेर बसिरहेको होस्, चाहे कुनै भोजनालयमा बसेर भोजन गरिरहेको होस्, अथवा अन्त कतै आफ्नो प्रणय क्षेत्रमा होस्, आफ्नो कर्म क्षेत्रमा होस्, परिवारमा होस्, हामी सबैले खोजेको ईश्वर नै हो। ईश्वरका साना साना अङ्गहरू हामी खोजिरहेका छौँ, तर कुनै पनि कुराले कसैको चित्त बुझ्दैन जबसम्म त्यसको आत्यन्तिक रूप मैले पाउँदिनँ, जबसम्म पूर्ण पाउँदिनँ तबसम्म चित्त कहिले पनि बुझ्दैन। कुनै पनि कुराबाट आजसम्म कसैलाई चित्त बुझेको छैन, अब पनि बुझ्नेवाला छैन। किन? त्यसको अर्थ यो श्लोकमा छ। अर्जुन भन्छन् कि हे महात्मन, अब हेर्नुहोस् है, भगवान्लाई अर्जुनले सम्बोधन गर्छन् महात्मन भनेर, महात्मा भनेर सम्बोधन गर्छन्। किन महात्मन भनेर सम्बोधन गर्छन्? अब अर्जुन ईश्वरलाई देख्न त थालेका थिए, दर्शन त हुन सुरु गरेको थियो, तर डराउन थाले। मेरो सानो मनले ईश्वरलाई कति पो देखुला भनेर डर उत्पन्न थाल्यो, त्यसकारणले मेरो त मन सानो छ, महात्मनलाई बोलाउन थाले। अब अर्जुनको पीडाबाट हामी सबै कुनै न कुनै दिन गुज्रिनेछौँ, कुनै न कुनै दिन हामी पनि ईश्वरको दर्शनमा यसै गरी पुग्नेछौँ, नपुगिकन जीवनको पूर्णाहुति हुँदै हुँदैन, र त्यस दिन हामी पनि तर्सिनेछौँ। महात्मन भनेर भगवान्लाई सम्बोधन गर्दै अर्जुनले भन्छन् कि स्वर्ग र पृथ्वी यो बीचको ठाउँ जुन अन्तराल छ त्यो सबै एक तपाईँले भरिपूर्ण देख्छु म, देखिरहेछन् अर्जुनले स्वर्ग, स्वर्ग यानी देवलोक, देवलोक यानी प्रकाशित लोक, र पृथ्वी देखिरहेका छन्, पृथ्वी यानी शरीर देखिरहेका छन्। अर्जुनले शरीरभित्र प्रकाशित यो चेतना त होइन, चेतनाको सानो सानो बिम्बलाई देवता भनिन्छ, त्यो देवलोकलाई नै स्वर्गलोक भनिन्छ। त चेतनाका साना साना प्रतिबिम्बहरू अर्जुन देख्दैछन्, र अर्कोतिर मरणशील शरीर पनि देखिरहेका छन्। पृथ्वी भनेको के हो? मरणशील शरीर। यी दुइटै कुरा अर्जुनले एकैचोटि देखिरहेका छन्। दुइटै देखे, तर देख्ने बित्तिकै एउटा अपूर्व घटना अर्जुनको जीवनमा घट्यो। यो घटना जुन यो श्लोकको माध्यमबाट महर्षि व्यासले अर्जुनको बारेमा बुझाउँदै हुनुहुन्छ, यति महत्त्वपूर्ण कुरा सम्भवतः योभन्दा पहिलो श्लोकहरूमा आएकै थिएन। त्यति महत्त्वपूर्ण कुरा यहाँ आउँदैछ। त्यो के हो? अर्जुनले स्वर्ग देखे, पृथ्वी देखे, तर बिचको अन्तराल देखे। अब हामी आफूलाई हेरौँ ल। हामी कहीँ पनि हेऱ्यौँ भने फुल देख्छौँ, वृक्ष देख्छौँ, घर देख्यौँ भने भित्ता देख्छौँ, घरमा भएका फर्निचर देख्छौँ, पुस्तक देख्छौँ, मान्छे देख्छौँ। बिचको ठाउँलाई हामी कहिले पनि देख्दैनौँ। र पुरा अध्यात्म के हो? अन्तराललाई हेर्ने कला हो अध्यात्म। वस्तुलाई हेर्न थाल्यो भने व्यक्ति कहिले पनि आध्यात्मिक हुँदैन। हामी मूर्तिलाई त हेर्छौँ, तर मूर्ति वरिपरिको खाली ठाउँलाई कहिले पनि हेर्दैनौँ। असली हेर्नुपर्ने कुरा खाली ठाउँ हो। हेर्नुहोस् त, आकाश अनन्त छ, मेरो मूर्ति कत्रो छ, यत्रो छ मेरो मूर्ति, मेरो मन्दिर कत्रो छ, यत्रो छ, तर आकाश कत्रो विराट छ। अन्तरालमा, त्यो इनर स्पेसमा हाम्रो कहिल्यै पनि ध्यान जाँदैन। यहाँ बसिरहेको छ, तपाईँले यता अगाडि हेरेर के देख्नुभयो भनेर सोध्नु भने, तपाईँले एक त मलाई देखेँ भन्नुहुन्छ, र यो भित्ता देखेँ भन्नुहुन्छ, यी क्यामेराहरू यी सबै कुरा देखेँ भन्नुहुन्छ। तपाईँले बिचको अन्तराल देखे कहिले भन्नुभएको छ? वस्तु कहिल्यै पनि महत्त्वपूर्ण हुँदैन। अब यहाँ पहिलो पटक अर्जुनले गहिरो धक्का पाए। अब अन्तराल देख्न थालेपछि बल्ल चित्त आध्यात्मिक हुन थाल्छ। सबभन्दा महत्त्वपूर्ण कुरा नै अन्तराल हो। आकाश कत्रो हेर्नुहोस् त, पृथ्वी कति सानो छ, आकाश कत्रो होला, सूर्य चन्द्र तारा सबैलाई हटाउँदा पनि आकाश अझ शेष छ। तपाईँमा हिँड्न पनि मिलेको छ, यहाँ हवाईजहाज उड्न पनि मिलेको छ, जति हेऱ्यो उति विराट छ। त महत्त्वपूर्ण कुरा खाली ठाउँ, यो आकाश या अवकाश रहेछ कि यहाँका वस्तुहरू रहेछन्? त खाली ठाउँ र महत्त्वपूर्ण कुरा त्यो बिचको अन्तराल हो। खाली ठाउँ नै महत्त्वपूर्ण हो। ध्यान के हो? आफ्नो मनको खाली ठाउँ देख्नु ध्यान हो। एउटा विचार आयो गयो, अर्को विचार आउन बाँकी रह्यो भने मनमा खाली ठाउँ बस्छ, मन खाली हुन्छ केही बेरलाई। जुन स्थितिलाई भगवान बुद्धले शून्यता भन्नुभयो। शून्यता भनेको के हो? एउटा विचार आयो गयो, अर्को विचार आइसकेको छैन, बिचमा जुन अन्तराल बन्यो, स्पेस बन्यो, वाइड बन्यो, ग्याप बन्यो, त्यही नै ध्यान हो। मनको खालीपन नै ध्यान हो, र ब्रह्माण्डको खालीपन ईश्वर हो। अर्जुन पहिलो पटक, योभन्दा पहिले त केमा ठोकेको थियो अर्जुन? शरीरमा ठोकिएका थिए भन्दै थियो, मैले यो देखेँ ऊ देखेँ, ठुला ठुला कुरा अर्जुनले देखे जस्तो लागेको थियो। तर जसले बुझेको छ उसलाई के थाहा छ भने केही पनि देख्नु ठुलो कुरो देख्नु होइन। ठुलो कुरा देख्न म त्यस दिनदेखि थाल्छु जुन दिन अन्तराल मेरो लागि ठुलो हुन्छ। म बोल्छु, बोली के हो? दुईटा अक्षरको बिचमा अन्तराल हो। गीत के हो? अन्तराल नै हो। यदि यो बोली निरन्तर हुने हो, बिचमा कुनै पनि खाली ठाउँ अवकाश नहुने भने यो बोली कहिले पनि बुझिँदैन, कुनै गीत पनि बन्दैन, कुनै सङ्गीत पनि बन्दैन। सारा गरिमा अन्तरालको गरिमा हो। यदि यो ब्रह्माण्ड पहिलेदेखि भरिभराउ हुन्थ्यो, यहाँ अन्तरालै हुँदैन थियो भने हामी कहाँ बस्थ्यौँ? हाम्रो अनुभूति कहाँबाट आउँथ्यो? हाम्रो अस्तित्व कहाँ हुन्थ्यो? सारा अस्तित्व, सारा अनुभूति अन्तरालको अनुभूति हो। त्यसकारणले ध्यान केही नगर्ने कला हो। केही नगर्नुमा, जहाँ शरीरले केही गरिरहेको छैन, मनले केही गरिरहेको छैन, विचार पनि चलेका छैनन्, हृदयले पनि केही नगरिकन बसिरहेको छ, भाव पनि चलेका छैनन्, यी तिनवटा कुरा जहाँ शान्त हुन्छ, जहाँ अन्तराल जन्मिन्छ, त्यही ध्यान हो। त्यही ध्यानको माध्यमबाट सच्चिदानन्दको दर्शन सम्भव छ बल्ल। अब भन्नु होला, पाठ पूजा जप यति विधि हामी के गर्छौँ के हो? यो एकदमै राम्रो समय मार्नु हो, टाइम पास हो। हामीलाई भट्टी जाउँला कि के गरौँला कि भनेर सकारात्मक काममा लगाइदिएको, केही गरिराख्नु ध्यान होइन, केही गरिराख्नु अध्यात्म पटक्कै होइन। आफूभित्रको केही नगर्ने केन्द्रलाई स्पर्श गर्नु अध्यात्म हो। एकपटक आफूभित्रको त्यो केही नगर्ने केही नभएको खाली ठाउँलाई स्पर्श गरौँ त एकै पटक जीवनको गरिमा प्रकट हुन्छ, जीवन पूर्ण रूपमा गरिमावान हुन पुग्छ। तत्काल मेरा जीवनका सबै समस्याको समाधान आउँछ। अब त्यो समस्या स्वास्थ्यसँग सम्बन्धित हुनसक्छ, त्यो समस्या मनसँग सम्बन्धित हुनसक्छ, त्यो समस्या सम्बन्धसँग सम्बन्धित हुनसक्छ, धनसँग सम्बन्धित हुनसक्छ। हामीलाई थाहा छैन कि आफ्नो मनको अन्तरालमा गयौँ भने के हुन्छ। पहिलो पटक म को हुँ त्यसको प्रतिभिज्ञा प्रारम्भ हुन्छ। पहिलो पटक मैले आफूलाई जान्दछु अनि मलाई थाहा हुन्छ मेरो जीवनमा समस्या के हो, समाधान के हो। अन्तरालतिर अर्जुनको आँखा जान थाल्यो। अरू सबै कुरा त यहाँ अरू श्लोकहरू जस्तै छन्, तिनवटा कुरा प्रमुख छन्। पहिलो कुरो अन्तरालमा आँखा जान थाल्यो। त्यति नै महत्त्वपूर्ण कुरा अर्को, अर्जुन के भन्छन् भने हजुरको अद्भुत रूप देखेँ। हेर्नुहोस्, रूप किन अद्भुत, चारै दिशातिर दसैँ दिशातिर व्याप्त छ त्यही एउटा, त्यही एक सच्चिदानन्द व्याप्त छ, त्यही एउटा श्रीकृष्ण व्याप्त छ, यो त देखे। त्यो देख्नु पनि कुनै ठुलो कुरा होइन, जबसम्म अन्तराल देख्दैन मान्छेले। ईश्वरको दर्शन पाउनुभन्दा पनि ठुलो अन्तरालको दर्शन हो त्यो, हामीलाई थाहा छैन किनभने हामीलाई त ईश्वरकै दर्शन भएको छैन। त अन्तरालको दर्शनको त चर्चै हुँदैन जीवनमा, कहिले पनि सोचेकै छैनौँ हामीले। त्यसरी हामी शिशु कक्षामा पनि छैनौँ अध्यात्मको, त माथि गएपछि के पढ्ने कहिले थाहा हुने सम्भावनै भएन। अब अर्जुनले अर्को कुरा के भन्छन् भने अद्भुत छ हजुरको रूप तर उग्र छ। उग्र किन छ? अब बल्ल अर्जुनलाई मृत्युको भयले समात्न थाल्यो। किन? म जस्तो छु यस्तै कहिले पनि ईश्वरको दर्शन हुँदैन, मेरो पुरानो म मर्नु पर्छ पर्छ। अब अर्जुन भन्न थाले कि स्वर्ग र पृथ्वीको बिचको खाली ठाउँ र तिनै लोक, तीन लोक भनेको के हो? स्वर्ग लोक, पृथ्वी लोक र पाताल लोक जुनलाई भनिन्छ, मनका तिनवटा दशा। यी सबै हल्लिन थाले रे, हल्लिन थाले, प्रवेदित भए, काँपे, कम्पन गर्न थाले। अरू कोही कम्पन गरेको देखेकै होइन अर्जुनले, आफू काँप्न थाले। अब देखे त्यो अन्तरालमा कि बाप्रे म पनि अन्तराल हुँ, म पनि सिद्धिन्छु, ला खोइ मेरो अस्तित्व। म आफूलाई भयानक धनुर्धर भन्ठानेको थिएँ, खुब पढे लेखेको भन्ठानेको थिएँ, सुसभ्य भन्ठानेको थिएँ, सुसंस्कृत भन्ठानेको थिएँ, म त राजकुमार भन्ठानेको थिएँ। यति धेरै कुरा मसँग थिए, कतिले मलाई नमस्कार गर्थे, कतिले मलाई देख्दाखेरि आहा भन्थे, तर खोइ यो म कहाँ छु यहाँ, यी खोइ म त कहीँ पनि छैन। आफ्नो अस्तित्व सदाको लागि मटियामेट हुन्छ ध्यानबाट। त्यसकारणले हामी सबै कुरा गर्छौँ, ध्यान चाहिँ गर्दैनौँ। सबै गर्छ मान्छेले, ध्यान चाहिँ गर्दैन। किन? ध्यान आफ्नो मृत्यु हो। आफ्नो खाडल आफै खन्नु, आफ्नो चिहान आफै खन्नुलाई ध्यान भनिन्छ। अरूको चिहान खन्ने होइन, आफ्नो चिहान। शरीरको चिहान होइन, शरीर त केही ठुलो कुरै होइन, मनको चिहान। म समग्र रूपमा मर्न तयार छु कि छैन? त्यसकारणले सबै मित्रलाई अनुभव छ, ध्यानमा जान थालेपछि कहाँबाट के डर आउन थाल्छ भित्रबाट। ध्यानमा के को डर हो? मृत्युको डर। अन्तराल देख्न थाल्नु पो डर सुरु भइहाल्यो। अब त्यसकारणले गुरु नभइकन हुँदैन, किन गुरु त्यो व्यक्ति हो जसले अन्तराल पनि देखेको छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

सार यह गोविंद राधे मन राधे रूप मुख राधे राधे गा दे। चारे वेद का सार रूपी तत्व ज्ञान भन्नु नै एकमात्र भगवान नाम कीर्तन नै हो। त्यसैले हे मन, निरन्तर करुणामयी श्री राधे रानीको रूप ध्यान गर्दै वाणीले उनैको नामको कीर्तन गर। कृपामयी सरल हृदया श्री राधे रानीमा निरन्तर स्मरणको याचना गर्दै शतकोटि नमन। श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमीद्वारा सञ्चालित कार्यक्रम अध्यात्म सन्देशको यो सत्सङ्गमूलक कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। कार्यक्रम शुभारम्भ गरौँ जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत प्रेम रस मदिराबाट लिएको

नाशनमात्मनः कामः क्रोधस्तथा लोभस्तस्मादेतत्रयं त्यजत। गीता 16 अध्याय को 21 श्लोक पढ़ने से नरक को द्वार हो के कामना क्रोध लोभ नरक को द्वार। त्यसैले यो तीन तेजस त्यागी दे अर्जुन। 16:21 में भगवान भन्दैछन् त्याग्न पर्छ काम क्रोध लोभ। तपाईहरुको के हाल छ? प्रवचन में किन आउनु भएन? फुर्सतै भएन। फुर्सत किन भएन? लोभ को कारण। यानी कि हामीलाई नरक जानु छ बाबाजी, तिमी कहाँ किन आउनु? अरे नरक नपाइलाउने पीर छ त्यस कारण। पढ्नु 16:21 16 अध्यायको 21 श्लोक गीता ज सर्वत्र छ उपलब्ध। नरक नपाइला भन्ने डरले व्यक्तिहरू यहाँ आउँदैनन्, निश्चित छ नरक जानु। तीन चिज नरकको द्वार हो यो बताउँदैछन्। र बाँकी यसको कतिसम्म भए चाहिँ ठिक छ, कतिलाई लोप मान्ने? अरे आवश्यकता पनि छ, दाल रोटी त खानु पर्यो जीवित रहनलाई। भागवतले जुन बताउँछ नि त्यो बताए तपाईँहरूको मूर्छे आउन सक्छ। थोरै हिट मात्र मार्दैछ। भागवत भन्छ या

हस्तेनु दण्ड मर्हति। सात चौदह आठ, सातौ स्कंद को चौदौ अध्याय को आठौ श्लोक खजेर पढ्नु होला। त्यहाँ स्पष्ट गरिएको छ, पेट पाल्नलाई जति आवश्यकता छ यो संसारको, त्यो भन्दा बढी जम्मा गर्न त परै जाओस्। यदि कसैले मेरो हो भनेर मान्यता राख्छ, सोच मात्र राख्छ भने पनि त्यो चोर हो, चोर। भागवतले सस्तेनो दण्ड मर्हति, त्यसले दण्ड प्राप्त गर्छ। भागवतले लेखेको, डोन्ट माइन्ड, यो मेरो पकेटको कुरा होइन। त यहाँ यति भयानक तरिकाले बताइयो, काम क्रोध लोभ मोह त्याग। स्वामीजी भन्दै हुनुहुन्छ बढाऊ। त हेर्नुहोस्, अब यहाँ समस्याको समाधान गर्नु छ, किनकि यो जुन काम क्रोध लोभ मोह त्याग भनेर त्याग्नु जुन छ नि, यो त्याग्नु पनि कामना हो कि होइन? काम क्रोध लोभ मोह त्यागु भन्ने कामना त आइगयो नि, आएन र? मलाई क्रोध छोड्नु छ, यो कामना हो। लोभ छोड्नु छ, यो कामना हो। कहाँ छोड्यौ तिमीले कामना? त्यसैले कोही छोड्नै सक्दैन। त्यो छोडौँ भन्ने कामना पनि कामना हो, इच्छा पनि कामना हो, त्यसैले छोड्न सक्दैनौ। काम क्रोध लोभ मोह चाहेर पनि जननी कामना नै हो। त यसलाई के गर्नुपर्छ? ध्यान दिनुहोस्, काम क्रोध लोभ मोहलाई छोड्ने होइन, दुर्घटना हुन्छ यसलाई रोक्न खोज्नुभयो मनलाई भने, तब यसलाई एरिया चेन्ज गर्नु छ। यो काम क्रोध लोभ मोहको फोहोरलाई अब मोहरमा बदल्नु छ। कसरी? यसरी, जस्तै हेर्नुहोस्, एक तपाईँहरू साइकल चलाउँदै जाँदै हुनुहुन्छ, तपाईँहरूको घर छ दमक चोकतिर, तर तपाईँहरू पशुपति मन्दिरबाट निस्केर अपोजिट साइडमा जाँदै हुनुहुन्छ दायाँतिर, तपाईँले भुल्नुभयो घर कता हो। त कसैले बताइदियो, ए तेरो घर त दमक चोकमा हो, कहाँ जाँदैछस्? तब ज्ञान भयो। त अब साइकल चलाउँदै जानु भएको छ, त अब के गर्नु पर्यो? साइकल रोक्नु भयो चलाउँदा चलाउँदै भने के हुन्छ? साइकल पछारिन्छ, दुर्घटना हुन्छ। अब जब ज्ञान भयो मेरो घर दमक चोकतिर छ, त साइकल चलाउन नछोड्नुहोस्, अझ स्पिड समात्नुहोस्, तर त्यसलाई ह्यान्डल घुमाइदिनुहोस्। अब दमक चोकतिर बस घर पुग्नुहुन्छ, त्यसलाई उपयोग गर्नुहोस्, एरिया चेन्ज गर्नुहोस्, त्यसैबाट काम बन्छ। हेर्नुहोस्, धन जुन छ आफैमा गलत र राम्रो हुँदैन। त्यही धनले तपाईँहरू भगवत क्षेत्रमा सेवा गर्नुहोस्, कार्य गर्नुहोस् वन्दनीय भयो। त्यही धन लिएर व्यक्तिहरू हतियार किन्छन्, आतंकवादी बन्छन्, व्यक्तिहरू मार्छन्, गलत भयो, गलत एरियामा गयो। त त्यस्तै यो काम क्रोध लोभ मोहलाई पनि राम्रो एरियामा युज गर्नु छ। कामना राख, न त्याग। त आउनुहोस्, काम क्रोध लोभ मोहको अलग अलग एकछिन विवेचन गरौँ। यच्छा न सर्व सप्रथ ऋग्वेद, म सब वेदबाट सिद्ध गर्छु कामना राख। वेद भन्दैछ, ऋग्वेद भन्छ कामना राख न त्याग, खालि एरिया चेन्ज गरिदेऊ। यहाँ गीतामा पनि भगवान श्री कृष्णले त्याग भने, तर साथमा के भने? सर्वधर्मान् परित्यज्य, अनि के गर? मामेकम शरणम ब्रज। त्यो कामना जुन छ मेरो शरणमा उनलाई लगाइदे। त्यो कामना जुन छ त्यो त रहिरहन्छ तेरो, जे त्यागे पनि। त अब कामना के हो? अन्य संसारी चिज नभएर मेरो कामना बनाएर शरणागत हो, बस विकल्प दिए। त त्यस्तै यहाँ वेद भन्दैछ कि कामना राख, तर के कामना राख? यो कामना राख, वेद भन्छ कि यो ब्रह्माण्डकै उत्तम रस आनन्दमय, हे भगवान् तिम्रो आनन्द जुन छ, रस जुन छ, त्यो मलाई प्रदान गर्ने कृपा गर। यो कामना,
भगवानको आनन्द प्राप्त गरौँ, यानि कि भगवान प्राप्त गरौँ, यो कामना राख, यो वन्दनीय, परम वन्दनीय। तर यो कामना राख्यौ कि यो मायाको संसार प्राप्त गरौँ, त्यो परम निन्दनीय कामना रहन्छ। अब भगवत विषय चाहन्छौ या संसार चाहन्छौ, बस यतिमा छ विषय। जुन आनन्द तिमीले जन्मिने बेलादेखि चाह्यो, जन्मिने बित्तिकै तिमीले नारा लगायो मलाई आनन्द चाहियो, म दुःख चाहदिन। तपाईँहरू भन्नुहोला जन्मिने बित्तिकै बोल्न त सक्दैन, कसरी नारा लगायो? अरे लाउनु भयो रोएर, मलाई जन्मिँदा च्याप्पेर म जन्मे, मलाई दुःख भयो, म दुःख चाहदिन। मेरो सुसु आयो, कपडा भिजा छ, खोलिदियो, अब बोल्न चाह, रोएर आनन्द चाहियो मलाई, म दुःख भोग्न चाहन्न। सब सुख चाहन्छन्, केवल खोज्ने एरिया मात्र फरक छ। सन्त महात्माले तत्त्व ज्ञान दिए, जब साधकले बुझ्यो भगवानमा छ, उसले एरिया चेन्ज गर्यो, भगवानलाई प्राप्त गरे, सुर तुलसीदास इत्यादिले। हामीले त्यो कुरा स्वीकार गरेनौँ, मानेनौँ, गलत ठाउँमा खोजिरहेछौँ, त्यसैले 84 चक्कर काट्दैछौँ बस। त यो कामना राख्नमा कुनै दोष छैन कि भगवान सम्बन्धी विषयको कामना राख, भगवानको शब्द सुन्नलाई कामना राख, भगवानलाई टच गरौँ, कुन बेला भगवान प्रत्यक्ष होलान् यो कामना राख। यही 5 चिज त छ तिमीसँग, छैठौँ त केही छैन, शब्द स्पर्श रूप रस गन्ध, यही 5 सुख प्राप्ति हुन्छ, यही सोच छ, यही 5 चिजलाई भगवानमा लगाइदेऊ, म भगवानको दर्शन गरौँ, भगवानलाई टच गरौँ, भगवानको विषय सुँ, भगवानको वासना सुँगु, ये सब बास बस, फेरि वन्दनीय भयो। त कामना राख, ऋग्वेदले सिग्नेचर गरिदियो। अब आउनुहोस् यजुर्वेद, यो महत्त्वपूर्ण विषय छ, त्यसैले सब वेदबाट म बताउँदैछु, त्यो पनि उपनिषद इत्यादिमा गएर होइन, ओरिजिनल त्यहीँ पुगेर बताउँदैछु, मूलबाटै अझ। वयद्वं श्याम सुमतौ, यजुर्वेद, यजुर्वेदमा बताइयो कि भगवत आनन्द प्राप्ति हेतु यो कामना बनाऊ कि तिमीलाई गडबड गरेर संसारमा घुमाइराख्ने यो बुद्धि हो नि, जुन बुद्धि, त्यो बुद्धि भगवानले शुद्ध बनाइदिउन् र त्यो बुद्धिको सधैँ डिसिजन बनोस् कि यो संसारमा सुख छैन, सुख वस्तु त भगवानमा छ, यो दृढ निश्चयवाला बुद्धि बनाइदेऊ, यजुर्वेद बताउँछ, यो कामना राख। ददामी बुद्धि योगम तम, गीता 10 श्लोक, जब भगवानले आफ्नो दिव्य चिज प्रदान गर्छन्, कामना बनायो अर्जुनले, भगवानले दिव्य दृष्टि दिए त फेरि भगवानको दर्शन भयो, बस यो राख। यो बुद्धि सदा निश्चय होस् कि यो संसारमा सुख छैन, अरे यहाँसम्म कि दुःख पनि छैन, यो त हाम्रो मनको चिन्तन हो, बुद्धिको डिसिजन हो, संसारमा सुख छ या दुःख छ यो सोचाइ, वस्तु त संसारमा न सुख छ न दुःख छ, केही पनि छैन, यो त केवल उपयोगको निमित्त भर्याङ हो, यो हाम्रो मनको कारण सुख र दुःखको अनुभव हुन्छ। जस्तै मानिलिनुहोस् एक मदिरा पिउने व्यक्तिलाई तपाईँले घरमा भोजन गर्न बोलाउनु भयो, साथमा भलै बोतलभित्र गङ्गा जल होस्, तपाईँले राखिदिनु भयो यो मदिरा हो, यदि इच्छा छ भने लिनुहोस्, त त्यो व्यक्ति खुस हुन्छ, वाह वाह वाह, क्या समझदार दोस्त छ, मेरो भोजनको साथमा मदिरा पनि खुस, जबकि त्यो भित्र गङ्गा जल होस्। अब फेरि कर्मकाण्डी कुनै ब्राह्मणलाई बोलाउनुहोस् भोजन गर्न, राख्नुहोस् बोतलभित्र गङ्गा जलै, तर भन्नुहोस् पण्डितजी के विचार छ, भोजनको साथमा मदिरा पनि लाग्छ कि अगाडि राखिदिनुहोस्, ओ दूर दूर दूर दूर दूर, अरे के गरेको जजमान, म तिम्रो घरमा अब कहिले आउँदिन, हेर्नुहोस् गङ्गा जल छ भित्र, तर शब्दैको कारणले दुखी भयो। यदि त्यो वस्तुमा सुख या दुख हुन्थ्यो भने त्यो मदिरा पिउने व्यक्तिले फिल गरेको चिज पण्डितजीले पनि गर्नुपर्ने, दुवैले सुख अनुभव गर्नुपर्ने, गरेनन्, आफ्नो चिन्तन अनुसार एउटा सोच्दछ मदिरामा सुख छ, अर्को सोच्छ मदुरामा दुख छ, यो हाम्रो चिन्तन अनुसार, त्यो सामानमा कुनै दोष छैन। कोही व्यक्ति लसुन प्याज नहालेको तरकारी नभई खान सक्दैनन् खाना, कसैलाई हालेपछि बान्त आउँछ, त लसुन प्याजमा सुख छ कि दुख छ,
यो हाम्रो चिन्तन मात्र हो, वस्तु त न सुख छ न दुख छ। हेर्नुहोस्, एक रमेश भन्ने व्यक्ति मर्यो, त रमेश कि श्रीमती परम दुखी भई रोई मूर्छित भई परम दुःखमा, मेरो पति मरे मेरो संसार अन्धकार भयो, त त्यो रमेशको एक पुत्र पनि थियो, त्यो पनि रोयो, तर मूर्छा भएन, परेन, खालि रोएर काम चलायो उसले। त फेरि त्यति बेला एक दोस्त आइपुग्यो रमेशको, थाहा पायो रमेश मरे, उसले पनि एक थोपा आँसु बगाइदियो, तर छोरा समान होइन, घुवा घुवा रोएन। त यही कुरो छिमेकीमा पुग्यो उड्दै उड्दै, त छिमेकीमा तरकारी पकाउँदै थिइन् श्रीमती, श्रीमानले कोठैबाट बताए, ए सुन्यौ, हाम्रो छिमेकी रमेशजी गएछन् संसार छोडेर। त छिमेकीको श्रीमती तरकारी चलाउँदै छिन्, तरकारी पकाउन छोडिनन् उनले, कठै केटाकेटी नै बच्चै थिए, तिनका छोराछोरी, अब त्यो एक्लीले कसरी हुर्काउली, तरकारी पकाएर चाहिँ न सुख न दुख, कुनै फिलिङ भएन। त्यही खबर उड्दै उड्दै पुग्यो एक रमेशको आश्रमी कहाँ, जसले रमेशलाई 1,00,000 दिनु थियो, तर कागज वागज गरेका थिएन, प्राइभेट दिएको थियो। जब उसले यो सुन्यो, त जम्मै पैसा जमिनमा लाएर परेशान भइरहेको बेलामा यो खबर आयो कि 1,00,000 रुपियाँ तिर्न नपर्ने भयो, खुसी भयो, बिमार भयो। बताउनुहोस्, एक रमेश भन्ने व्यक्तिमा अब सुख छ कि दुःख छ? कोही परम दुःख फिल गर्दैछन्, कोही परम सुख फिल गर्दैछन्। त एकछिनपछि खबर आयो डाक्टरले गलत जजमेन्ट दिए रहेछन्, वास्तवमा मरे रहेछ, मूर्छित भएछ। फेरि रमेश उठ्यो, जब रमेश उठेको कुरा सुनि उसको श्रीमतीले, त फेरि रोई हर्षको आँसु, फेरि मूर्छित भई, छोरो पनि फेरि रोयो हर्षको आँसु, साथी पनि खुसी भयो। अब छिमेकीको घरमा तरकारी पकाउन सकेर रोटी बेल्दै रहेछ श्रीमती, श्रीमानले खबर दियो, ए रमेश त मर्या रहन्छ, थाहा पायो जिउँदै रहेछन्। उसले भने, राम्रो भयो, ल बच्चाहरूलाई हुर्काउने व्यक्ति भए, रोटी बेल्न छोडिन, न सुख न दुख। अब त्यही खबर उठ्दै उठ्दै आसामी कहाँ पुग्यो, रमेश मर्या छैन, 1,00,000 तिर्न पर्ने भयो। त अब भगवान्लाई कम्प्लेन गर्दैछ, भगवान् तिमी पनि रुखा चढाएर फेदा बन्चरो लाउँछौ, दुखी भयो। त बताउनुहोस्, संसारमा अब रमेश भन्ने व्यक्तिमा सुख छ कि दुःख छ? तमाम दार्शनिकहरू जम्मा भए पत्ता लगाउनलाई, के कारण यसको कारण हो?